0: चक्र विज्ञान, यही हो चक्र विज्ञान। धन्यवाद।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
2: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: आया, मम्मी मम्मी दाँत दुख्यो।
4: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
5: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
2: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
6: सम्पर्क फोन नम्बर 0825902222।
4: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
9: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
9: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
9: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
9: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478026001।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
2: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601038।
17: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोडाही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
17: सुगर रोग सम्बन्धी उपचार,
18: हर्मोन सम्बन्धी समस्याको उपचार।
17: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: बिरामी जाँच निमिति यही असार 28 गते आइतबार
21: सम्पर्क विजय फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 89595410, मोबाइल नम्बर 98478893 र 98095121871।
22: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
23: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
25: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
24: बाङ्गा टिङ्गा दाँत मिलाउने,
25: शल्यक्रिया गरेर दाँत निकाल्ने,
24: खाली ठाउँमा दाँत भर्ने,
25: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
24: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
25: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
26: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
27: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: अन्य सेवाहरू:
28: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
29: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
30: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
31: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
32: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166094। सम्पर्क मोबाइल नम्बरहरू 98578330145, 98478330153 र 98649414।
33: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
34: उपचार हुने रोगहरू:
33: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
34: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
33: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
34: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
33: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
34: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
33: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
27: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, घोराई 15 विकिशोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
35: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
36: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
35: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
36: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
35: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान। तल्लो घरे काइलो पनि त्यही बाटो गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
36: ल ल काका गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
34: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887741।
1: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
3: सीता के भयो तिमीलाई? घुम्छौ बसी छौ के हुनु नि? बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-43-572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: 1983 साल असार 15 गते सोमबार, सन् 2026 जुन 29 तारिख, जेठ शुक्ल पक्षको पूर्णिमा तिथि, आज राष्ट्रिय धान दिवस, रोपाई महोत्सव, दही चिउरा खाने दिन।
4: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्रणाली,
4: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: आज वार्षिक उत्सव मनाउँदै गरेका संखुवा सभाको सुनाखरी रेडियो 91.4 MHz र रेडियो अरूण 102.6 MHzलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौ मुख्य खबरका शीर्षकहरूबाट।
3: केही ठाउँमा रातिदेखि नै वर्षा, भोलि र पर्सि अझै ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोबाट बस्नको लागि पूर्व तयारी र सतर्कता अपनाउन आग्रह।
5: धान दिवस मनाउँदै गर्दा किसानलाई सिंचाई र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामलको भातको महत्व आज पनि उस्तै।
3: यो आर्थिक वर्षमा 12 खर्ब 60 अर्ब रूपियाँ भन्दा धेरै राजस्व नउठ्ने, आर्थिक वर्ष सकिन 2 हप्ता मात्रै बाँकी रहँदा विकास बजेट 35% मात्रै खर्च।
5: युरोपमा गर्मीका कारण एक हप्तामा 1300 भन्दा धेरैले ज्यान गुमाए, वर्षेनी युरोपको तापक्रम दोब्बरले बढ्दै गएको डब्ल्यूएचओको भनाई।
3: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
6: प्राविधिक शिक्षा आजको आवश्यकता,
2: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था, नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
6: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
2: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
6: फोन 01-5221-5200 97418-2096।
2: वेबसाइट www.nec.edu.np।
7: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
11: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: काया कैरनमा अब खबरको सिलसिला। गैराती र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ। पछिल्लो 4 घण्टामा लमजुङको भोर्लेटारमा सबैभन्दा बढी 114 मिलिमिटर पानी परेको छ। चितवन, दाङ, बाँके, बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मध्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको हो। आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि अझै ठूलो पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन भनेको छ। यस्तै पहिरोको जोखिममा रहेका ठाउँ तथा खोला नदी किनारामा बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। भोलि र पर्सि मधेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मुसलधारे पानी पर्ने सम्भावना छ। मनसूनी गतिविधि बढ़ेका बेला अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारी गर्न आग्रह गरेको हो। प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित ठाउँमा जान तथा तीनवटै सुरक्षा निकाय, पालिका, स्वयंसेवक लगायतका सबै निकायलाई प्रतिकारका लागि तयारी अवस्थामा रहन भनेको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सड़कमा डोजर, एक्सभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रतिकारमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणले आग्रह गरेको छ।
3: असार पन्ध्रमा किसानले दही चिउरा खाँदै धान रोप्नु पर्ने हो, तर सिंचाई र मलको अभावमा किसानले यस वर्ष धान रोप्नै पाएका छैनन्। ब्याडको धानको बिउ सुक्दै जाँदा किसान थप चिन्तामा छन्। सरकारी आँकड़ा अनुसार यो वर्ष देशभर 15.6% मात्रै रोपाई भएको छ। कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ अर्थ कृषि विज्ञ तिलकराज चौलागाईका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 45.5% रोपाई भएको छ। सबैभन्दा कम मधेश प्रदेशमा 3.9% मात्रै रोपाई गरिएको छ। कोशी प्रदेशमा 14.3%, बागमतीमा 20.5%, गण्डकी प्रदेशमा 13.8%, लुम्बिनीमा 20.8% र कर्णाली प्रदेशमा 39.1% रोपाई सकिएको कृषि विभागले जनाएको छ। सरकारी तथ्याङ्कले मल पर्याप्त देखिए पनि वास्तविक किसानले भने मल पाउन सकेका छैनन्। मन्त्रालयका प्रवक्ता मनिष पालले मलखाटको अभाव हुन नदिने गरी मन्त्रालय लागि परेको जानकारी दिनुभयो। धान दिवस मनाइँदै खेत भने बाजे शीर्षकको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच मनसूनले झरीसँगै खेतमा पानी जम्न थालेपछि नेपाली गाउँ बस्तीको मुहार फेरिन्छ। हिलोमा टेकिएका खुट्टा, रोपाईमा व्यस्त किसान, टाढासम्म गुन्जने असारे भाका र घर घरमा जोहो गरिने दही चिउराले असार पन्ध्रलाई विशेष बनाउँछ। मानव रोपेर मुरी फलाउने उखानले चिनिने यो दिवस नेपाली कृषि, संस्कृति, श्रम र आशाको उत्सव हो। नेपालीको भान्सामा कोदो, मकै, गहुँका परिकार भन्दा चामलको भातको महत्व आज पनि उस्तै छ। बिहान बेलुका भात नखाए खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन जीवनशैलीको समेत हिस्सा हो। कृषि विभागका अनुसार देशका झण्डै 27,65,000 कृषक परिवार प्रत्यक्ष रूपमा धान खेतीमा संलग्न छन्। कुल खाद्यान्न उत्पादनको आधा हिस्सा धानले ओगटेको छ भने कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा यसको योगदान झण्डै 13% छ। धानसँग जोडिएको अर्को रमाइलो पक्ष दही चिउरा हो। असार पन्ध्रमा दही चिउरा खाने परम्परा यति लोकप्रिय बनेको छ कि खेतमा नपुगेका शहरी नागरिकले पनि यो दिन दही चिउरा खाएर पर्व मनाउँछन्। आजको गोर्खापत्रमा खबर छ।
5: कानून कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै देशको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू, सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन्। रासोपाका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढ़ी 18 वर्ष मुनिका बालबालिका पार्टी सदस्य रहेको उल्लेख छ। पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिएका बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार रासोपामा 18 वर्ष मुनिका 35,257 सदस्य रहेका छन्। रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य, कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन आजको कान्तिपुरमा खबर छ।
3: वामपन्थी दलका शीर्ष नेताहरूले लोकतान्त्रिक उपलब्धि र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि तत्काल सहकार्य गरेर एउटै मोर्चामा उभिए पनि पार्टी एकीकरण गर्ने हतारमा नरहेको बताएका छन्। मदन भण्डारीको 75 जन्मजयन्तीको अवसरमा हिजो आयोजित कम्युनिष्ट आन्दोलन र मदन भण्डारीको व्यक्तित्व केन्द्रित विमर्शमा एउटै मंचमा सहभागी भएका उनीहरूले तत्काल सहकार्य र आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता गर्नुपर्ने बताएका छन्। 2075 एकताको अगुवाई गर्ने एमाले अध्यक्ष केपी ओली सहित माधव कुमार नेपाल र झलनाथ खनाल तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष नपुग्दै पार्टी एकता टुट्नुको कारणहरू पहिल्याएर आत्मसमीक्षा नगरी तत्काल सहकार्य गरे पनि एकता नगरिहाल्ने धारणा राखेका छन्। नेपालमा भदौ 23 र 24 घटना मार्फत कम्युनिष्टहरू विरूद्ध गम्भीर षड्यन्त्र भएका कारण आफूहरू तत्काल यस्तो देशी विदेशी षड्यन्त्र परास्त गर्न कार्यरत एकता मार्फत एकजुट हुँदै दिगो एकीकरणका पक्षमा सक्रिय हुने नेताहरूको भनाई छ। सबै वाम पार्टीहरूमा नेतृत्व हस्तान्तरण पुस्तान्तरण गरेर पुनर्गठन गर्न दबाव बढ़िरहेका बेला उनीहरूले कम्युनिष्ट एकता गराएर आफूहरू नै राजनीतिमा सक्रिय हुने कि नयाँ अनुहारलाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा मौन रहे। सबै वाम शीर्ष नेताहरूलाई एउटै मंचमा उभ्याएर कार्यगत एकताको सन्देश सहित पार्टी एकताको सम्भाव्य दिशा पहिल्याउने कामको संयोजन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
5: कायाकैरनमा किशोरा अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले केही ठाउँमा राति देखिने वर्षा, भोलि र पर्सि अझै ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोबाट बच्न पूर्व तयारी र सतर्कता अपनाउन आग्रह, धान दिवस मनाइँदै गर्दा किसानलाई सिंचाई र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामल भातको महत्व आज पनि उस्तै, रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन, तत्काल सहकार्य र आन्तरिक समीक्षा प्रति मात्रै पार्टी एकता हुनुपर्ने वाम शीर्ष नेताहरूको साझा निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चालू आर्थिक वर्षमा भएका आन्तरिक घटना र सुस्त अर्थतन्त्रमा सुधार नआउँदा यो वर्ष 12 खर्ब 60 अर्ब रूपियाँ भन्दा धेरै राजस्व नउठ्ने देखिएको छ। चालू आर्थिक वर्षको जेठसम्मको राजस्व असुली, यो वर्षको राजस्व वृद्धि दर र अन्तिम महिना असारमा उठ्न सक्ने राजस्वलाई अनुमान गर्दा यो वर्ष 12 खर्ब 60 अर्ब रूपियाँसम्म राजस्व उठ्ने देखिएको हो। सरकारले यो वर्ष 14 खर्ब 80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। वर्षका 11 महिना अथवा जेठसम्म 10 खर्ब 86 अर्ब मात्र राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको 73% मात्रै हो। यो वर्षको जेठसम्म राजस्व वृद्धि दर झण्डै 7% छ। वर्षको अन्तिम महिनामा असारमा गएको वर्ष 1 खर्ब 63 अर्ब रूपियाँ राजस्व उठेको थियो। यो वर्षको राजस्व वृद्धि दरलाई समेत जोडेर हेर्दा यो अनुसार 1 खर्ब 75 अर्ब रूपियाँसम्म राजस्व उठ्न सक्ने देखिएको छ। यो सबैलाई हेर्दा यो वर्षको कुल राजस्व 12 खर्ब 60 अर्ब हाराहारी मात्र हुने देखिन्छ। अर्थ मन्त्रालयका अधिकारीहरू यो वर्ष राजस्व लक्ष्य फेला नपर्नुलाई भदौको नवयुवा आन्दोलन र यसले पारेको प्रभावलाई सबैभन्दा ठूलो कारण मान्छन्। आजको कारोबार दैनिकले खबर छापिएको छ। यसैबीच चालू आर्थिक वर्ष सकिन झण्डै 2 हप्ता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको 1/3 पनि खर्च गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 13 गतेसम्म सरकारले पूँजीगत बजेटको 34.87% अर्थात 1 खर्ब 42 अर्ब 23 करोड़ 68 लाख रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख रूपियाँ पूँजीगत बजेट विनियोजन गरेको थियो। पूँजीगत बजेटलाई विकास बजेटको रूपमा लिइन्छ। पूर्वाधार आयोजनाहरूको निर्माणदेखि बजेट विनियोजनसम्म पर्याप्त तयारी नगरी बजेट राख्ने परिपाटीले पनि खर्च प्रभावित हुने गरेको अर्थविदहरूको भनाइरहेको खबर आजको नागरिक दैनिकले छापेको छ।
1: पछिल्लो समय किशोर किशोरीमा मनोसामाजिक समस्या बढ्दै गएको छ। बढ्दो मानसिक समस्याको बेलैमा पहिचान गरी समाधानमा सहयोग नपुग्दा वर्षेनी 800 किशोर किशोरीले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रति 1,000 किशोर मध्ये 7 जनाले जीवनमा कम्तीमा एकपटक आत्महत्याको प्रयास गर्ने गरेका छन्। किशोर अवस्थामा मानसिक समस्या र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका परामर्शकर्ता सुदीपा ढुङ्गानासँग कुरा गर्नुभएको छ।
3: जतिखेर पनि यो उमेरको बच्चालाई हरेक कुराको खुल्दिली हुन्छ, त्यो बेलामा चाहिँ हामीले उसलाई एड्रेस गर्न सकेनौँ भने ऊ त्यही स्टक भएर अनि उसले केही काम गर्दा पनि उसलाई हिचकिचाउने, पछाडि हट्ने, आफ्नो आइडेन्टिटी खोजिरहने गर्दाखेरि यसलाई उसले बेलैमा हामीले यसलाई बुझेर उसलाई बुझेर हामीले अगाडि काम हामीले कुराहरू गरेनौँ भने चाहिँ उसलाई बिस्तारै एन्जाइटी माइल्ड डिप्रेसनबाट सुरु हुँदै हुँदै गर्दा विकट रूपमा पनि जान सक्छ।
4: उनीहरूले कस्ता खालका समस्याहरू चाहिँ सामना गरिरहेको चाहिँ पाउनु भएको छ यहाँले?
3: अब अहिलेको बालबालिकाहरूमा चाहिँ एक्लोपन छ, सोसल मिडियाहरूले गर्दाखेरि चाहिँ उनीहरूमा कम्पेरिजन छ, अनि स्कूलको दबाव छ, एकाडेमिक प्रेसर छ, अब स्कूलको कम्पेरिजन, बुवा आमाको कम्पेरिजन, पियर प्रेसर, उनीहरूको साथीभाइहरूबाट पनि प्रेसरहरू हुन्छ, ऊ हुर्केको वातावरण, त्यो सबैको तालमेल गर्दापछि बच्चाहरूमा चाहिँ यो समस्या आउन थाल्छ। र अब हामी एज अ पेरेन्ट्स या स्कूलको टिचरहरूले चाहिँ त्यो बच्चामा आएका परिवर्तन समयमै ठम्याउन नसक्दाखेरि चाहिँ यो साधारण कुरालाई पनि यो विकट रूपमा जान सक्छ। मैले देखेको चाहिँ यो डिजिटल एज भएको हुनाले बढी बच्चा सोसल मिडियामा बढी एक्टिभ छन् र त्यो कम्पेरिजन बढी छ बच्चाहरूमा र पियर प्रेसर स्कूलहरूमा चाहिँ अहिले यो भेप अनि त्यसपछि यो रक्सीहरू, रक्सीजन्य अल्कोहल जस्ता कुराहरू स्कूलमा लिएर जाने,
4: एनर्जी ड्रिङ्कहरू
3: लिएर जाने, त्यो नलग्दाखेरि अनि साथीहरूको ग्रुपबाट उसलाई कसरी आइसोलेट गर्ने, त्यस्ताले गर्दा उसलाई त्यो किसिमको हीनता बोध हुन्छ, आत्मविश्वासमा कमी हुन्छ, उसलाई हामी बुझ्ने कोसिस गरिँदैन, अझ उल्टै हामी उसलाई दोष गरेर चाहिँ यो कुरालाई चाहिँ ठूलो भन्न आउँछ। हाम्रो संसार चाहिँ त्यो मोबाइलभित्र नै हुन थालेको छ, बच्चाको संसार पनि त्यही, हाम्रो संसार पनि त्यही अनि त्यसले गर्दाखेरि हाम्रो चाहिँ आपसी दूरी आइरहेको कारण र अहिलेको केसमा चाहिँ एकदमै धेरै चाहिँ बच्चाहरूमा यस्तो हुनु भनेको चाहिँ हाम्रो व्यस्तता र यो सोसल मिडियाले गर्दाखेरि चाहिँ अहिले किशोर किशोरीमा चाहिँ यस्तो समस्याहरू बढ़िरहेछन्। यसमा चाहिँ अवेरनेस चाहिँ एकदमै चाहिन्छ स्कूल लेभलदेखि नै, एउटा यो शिक्षा नै राखेर चाहिँ लग्यो भनेदेखि चाहिँ केही हदसम्म चाहिँ अलिकति सबैजना सचेत हुन्छन् कि भन्ने मेरो धारणा छ।
4: के सुझाव दिनुहुन्छ बाल बालिका किशोर किशोरीलाई चाहिँ
3: यदि उसलाई एउटै कुराले लामो दुई हप्ताभन्दा माथि त्यही कुराले समस्या भएको छ, सुत्नलाई खानलाई आफ्नो दैनिकीमा परिवर्तन आएको छ भने मेरो नजिकको मान्छे को हो त मैले जसलाई शेयर गर्न सकौँ, छिटो भन्दा छिटो उसलाई शेयर गर्ने, उसँग कुरा गरेर हल्का भएर तपाईँको व्यवस्थापन हुन सक्ने अवस्थामा व्यवस्थापन भयो, नभएको ठाउँमा हामी जस्ता काउन्सिलरसँग परामर्श लिने र तपाईँहरूको हातमा ग्याजेट छ राम्रो प्रयोग गर्नुहुन्छ त्यसलाई प्रयोग गरेर टोल फ्री नम्बरहरू कहाँ कहाँ छन् त के छन् त त्यस्ता टोल फ्री नम्बरहरू पत्ता लगाएर तपाईँले आफ्नो परिचय दिन पनि पर्दैन, तपाईँले के भन्छ मलाई यस्तो समस्या भएको छ म कसरी अगाडि बढ्ने भनेर चाहिँ तपाईँले सोधेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ र तपाईँको आफ्नो स्क्रिन टाइमलाई पनि तपाईँले घटाउने अनि तपाईँलाई गाह्रो लागेका कुरा छन् मलाई यो कुरा गाह्रो लागेको छ भनेर चाहिँ अगाडि आएर भन्न नहिचकचाउने, किनभनेदेखि सबै मान्छे सबै कुरामा एक्सिलेन्ट हुँदैन, हामी नर्मल हो त्यसकारणले हामी जस्तो छौँ पेनमा पनि निलो पेन लेख्नेलाई रातो पेन जबरजस्ती लेख भनेर चाहिँ त्यो रातो पेनले निलो लेख्दैन निलो पेनले रातो लेख्दैन, आफ्नो भित्रको क्वालिटी र आफ्नो स्ट्रेन्थ हेरेर अनि त्यसरी मनमा कुरा नराख्ने भेन्टिलेट गर्नै पर्छ।
1: किशोर अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनको विषयमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुङ्गानासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
6: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 दशकदेखि तपाईँहरूको सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
9: सम्पर्क मोबाइल नम्बर 9822964264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
13: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा।

0: एग्रीकल्चर एण्ड फूड रिसर्च अर्गनाइजेशन नारो र अन्य जापानी अनुसन्धान संस्था तथा इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्यूट इरिका वैज्ञानिकहरूले धानलाई अत्यधिक गर्मीबाट जोगाउन सक्ने नयाँ जीन पत्ता लगाएका छन्। अन्तर्राष्ट्रिय रूपमै चर्चित प्लान्ट बायोटेक्नोलोजी जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरूले उच्च तापक्रमबाट हुने क्षति कम गरी धान फुलाउन मद्दत गर्ने जीनका बारेमा उल्लेख गरेका छन्। वैज्ञानिकहरूका अनुसार धानको फूल फुल्ने प्रक्रिया निकै छिटो र संवेदनशील हुन्छ। बालाभित्रका साना फूलहरू परिपक्व भई प्राय बिहान केही समयका लागि खुल्छन्। फूल खुले लगत्तै पराकोष फुटेर पराकरण बाहिर निस्कन्छ र अधिकांश धानमा आफ्नै पराकरण परिवर्तिका पुगेर परागण हुन्छ। परागण सम्पन्न भएपछि फूल केही मिनटदेखि एक दुई घण्टाभित्र पुनः बन्द हुन्छ। यही छोटो समयमा अत्यधिक गर्मी वर्षा र हावाहरूले परागणमा असर पुर्याउँदा दाना राम्रोसँग फस्टाउँदैन। धान कति बेला फुल्छ भन्ने कुराले दाना कस्तो लाग्ने कति लाग्ने भन्ने कुरा निर्भर हुने वैज्ञानिकहरूको भनाइ छ। पछिल्लो समय एल निनो लगायत मौसमी प्रणालीमा देखिएका फेरबदलले अत्यधिक गर्मी र लामो समय खडेरी पर्दा किसानले बाली उत्पादनमा पनि चुनौती भोगिरहेका छन्। अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार ईएमएफ तीन जीनले धानलाई सामान्य अवस्थामा भन्दा धेरै डेढ़ घण्टा छिटो फुल्न सहयोग गर्छ। चर्को घाम लागेर धेरै तातो हुनुअघि नै पराक्सेसनका लागि यस जीनले सहयोग गर्ने भएकाले दाना लाग्ने प्रक्रिया सुरक्षित हुने अध्ययनले देखाएको छ। यसले उत्पादन पनि नघटाउने वैज्ञानिकहरूले बताएका छन्। कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मी हिट वेभका कारण एक हप्ताको अवधिमा 1300 भन्दा धेरैको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। युरोपभर तापक्रमले नयाँ नयाँ कृतिमान कायम रहँदा स्वास्थ्य संकट समेत गहिरिँदै गएको छ। डब्ल्यूएचओका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो। त्यहाँ तापक्रम विश्वको औसत भन्दा झण्डै दोब्बरका दरले बढ़िरहेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको बुधबार यता मात्रै झण्डै 1000 जनाको ज्यान गएको छ। तीमध्ये धेरै 65 वर्षभन्दा माथिका नागरिक रहेका छन्। फ्रान्सका गृहमन्त्रीका अनुसार गर्मीबाट राहत खोज्ने क्रममा नदी ताल र पोखरी जस्ता असुरक्षित जलाशयमा पौड़ी खेल्ने क्रममा डुबेर कम्तीमा 74 जनाको ज्यान गएको छ। चरम गर्मीका कारण विभिन्न युरोपेली देशहरूले विशेष सावधानी अपनाएका छन्।
0: अब खेल खबर। सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम स्वरमा पुगेको छ। लस एन्जलसमा गैराती स्टेफेन एउस्ताकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जीत हात पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि दुई पटक समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनल पुग्ने अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता भन्दै नकआउटमा पुगेको थियो। अब अन्तिम स्वरमा क्यानाडाले मोरक्को वा नेदरल्याण्ड्स मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले समूह एकको उपविजेताका रूपमा अन्तिम स्वर पुगे पनि आजको खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन। क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग एक एक गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गर्दै क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको थियो। विश्वकपमा आज नेपाली समयअनुसार राति 11:15 अमेरिकाको वेस्टर्न स्टेडियममा ब्राजिल र जापानले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण प्राप्त लगाउने गर्ने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको खबर गोर्खापत्रले लेखेको छ।
0: सरकारले किसानलाई लक्षित सेवा सुविधा तथा अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत अहिलेसम्म देशभरका 26 लाख किसान सूचीकृत भएका खबर नागरिक दैनिकमा छ।
1: उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएका शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रियता बढ़ाएको हो।
0: अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले विश्व बैंक र एसियाली विकास बैंक एडीबीले भन्दा दुई छिमेकी देशले दिने ऋणको ब्याज दर महँगो हुने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा हिजो बोल्दै उहाँले छिमेकी देश चीन र भारतबाट आउने ऋणमा पनि साधन स्रोत र विशेषज्ञता लिनुपर्ने शर्त हुने जानकारी दिनुभयो।
1: सरकारले आउँदो आर्थिक वर्ष 2083-84 झण्डै 3 अर्ब रूपियाँ बराबरको गाड़ी खरिद गर्ने तयारी गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: चिया आयातमा भारतले खुकुलो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कड़ा गुणस्तर परीक्षण व्यवस्थाका कारण 2 महिनादेखि

0: नेपाल चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको थियो।
1: सुकुम्बासीलाई सरकारले गएको मंगलबार नै उर्दी गरेको थियो पाँच दिनभित्र होल्डिङ सेन्टर छान्नु अन्यत्र आफै व्यवस्था गरेर बस्नु, तर त्यसअघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको एकमुष्ट 25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम आएको थियो। अझ त्यो पाँच दिन सकिँदासम्म पनि राहत वितरण नगरेपछि होल्डिङ सेन्टर छान्ने अल्टिमेटमहरू सात दिन थपिएको छ। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गएको 28 जेठमा पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ। असारको खडेरी पुसको झरी
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: केही ठाउँमा रातिदेखि नै वर्षा, भोलि र पर्सि अझै ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोबाट बस्नको लागि पूर्व तयारी र सतर्कता अपनाउन आग्रह।
1: धान दिवस मनाउँदै गर्दा किसानलाई सिंचाई र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामल भातको महत्व आज पनि उस्तै।
0: यो आर्थिक वर्षमा 12,60,000,000,000 रूपियाँ भन्दा धेरै राजस्व नउठ्ने, आर्थिक वर्ष सकिन दुई हप्ता मात्रै बाँकी रहँदा विकास बजेट 35% खर्च।
1: युरोपमा गर्मीका कारण एक हप्तामा 1300 भन्दा बढ़ीले ज्यान गुमाए, वर्षेनी युरोपको तापक्रम दोब्बरले बढ़दै गएको डब्ल्यूएचओको भनाई।
0: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। रासोपा महाधिवेशनमा गुटबन्दी हुँदैन भनिए पनि कतिपय नेताहरूले देखिने गरी नै गुटबन्दी गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घण्टी चिन्ह भएको पार्टी कार्यालयको ढोका उभिमा उभिरहेका एकजना नेता पत्रकारसँग भन्दैछन्, होइन होइन त्यस्तो होइन, म त सधैँ गुटबन्दीको राजनीति गर्नुहुन्न भन्ने मान्यता राख्छु, क्या नपत्या मेरो गुटकोलाई सोध्नु त। आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
3: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराहीदाङ। फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गुराहीदाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
8: नेपाली जुत्ता घर,
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाल।
9: सम्पर्क मोबाइल नम्बर 98577146।
10: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
11: नेपालगंज नर्सिङ होम।
3: पालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478 1617 98475।

0: रेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू 50 बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउंट।
1: एक्सटेंड डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर छुटिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioamp.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज धान दिवस सहित दही चिउरा खाएर असार 15 मनाइँदै लुम्बिनी प्रदेशमा 25 लाख बिरूवा रोपिँदै
0: दाङमा प्रहरीद्वारा 1.5 महिनाको अवधिमा 21 नाल अवैध भरूवा बन्दुक बरामद, नाप तौल र परीक्षण सेवा दाङबाट दिन उद्यमीहरूको माग
1: र तुलसीपुरका 54% बढ़ी किशोरीमा रक्त अल्पताको समस्या।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड़ जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, विधिवार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले फरक फरक प्रसंगलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं अनलाइन संस्करणबाट।
2: हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ। खेतीपाती बाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। यस्तै 2062 सालदेखि असार 15 राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारी भाकामा लोक दोहोरी गाउँदै छुपुछुपी हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यमा पनि देशका धेरै सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कतै ठाउँमा रासायनिक मलको पनि अभाव छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मोजदात रहेको जनाएको छ।
1: असारको आज 15 गते देशैभर मनसून सक्रिय हुन थालेको छ। मुलुकमा मनसून कर्मश सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार 16 र 17 गते अर्थात भोलि र पर्सी देशका अधिकांश भूभागमा मुसलधारे वर्षा हुने जनाएको छ। महाशाखाले हिजो साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थानमा मेघ गर्जन चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। देशका पहाड़ी तथा तराई क्षेत्रमा धेरै र हिमाली क्षेत्रमा केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाड़ीमा विकसित निम्न चापीय प्रणालीका कारण नेपालतर्फ जलवायुयुक्त हावाको प्रभाव कर्मश बन्ने भएकाले मनसून देशका धेरै क्षेत्रमा पानी परिराखेको जनाइएको छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढ़ी, पहिरो र अन्य जोखिमहरू बढ्न सक्ने, शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने र ठूला नदी खोल्साहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता रहन महाशाखाले जनाएको छ। दाङमा पनि हिजो साँझोदेखि पानी परिराखेको छ। यद्यपि अहिलेसम्म दाङमा पानीले कुनै पनि क्षति नपुर्याएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
2: दाङमा प्रहरीले 1.5 महिनाको अवधिमा 21 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। अवैध हात हतियार नियन्त्रण गर्ने प्रहरीको अभियान अन्तर्गत दाङमा जेठ महिनादेखि हालसम्म करिब 1.5 महिनाको अवधिमा 21 नाल अवैध भरुवा बन्दुक बरामद गरेको हो। जिल्लाका विभिन्न ठाउँबाट जेठ महिनादेखि हालसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा 21 नाल भरुवा बन्दुक सहित बन्दुकमा प्रयोग हुने बारूद, गोली लगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार 1.5 महिनाको अवधिमा प्रहरी चौकी रामपुरले 20 स्थान र इलाका प्रहरी कार्यालय तुलसीपुरले 1 स्थान गरी 21 स्थान भरुवा बन्दुक बरामद गरेका छन्। प्रहरीले बन्दुक सँगै 600 ग्राम बारूद, फलामका 72 गोली र 53 केब बरामद गरेको छ। अवैध हात हतियारका कारण हुन सक्ने मानवीय क्षतिका साथै वन्य जन्तुको अवैध चोरी शिकारी रोक्न सहयोग गर्ने प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बरामद गरिएका अधिकांश बन्दुक बंगलाचुली गाउँपालिका सार अन्तर्गत गहतेरा, सिमल पानी सामुदायिक वन तथा देउडारगढ़ी सामुदायिक वन र घोराही उपमहानगरपालिका एक अन्तर्गत पर्ने माले लगायतका जंगल क्षेत्रमा लुकाइराखेको अवस्थामा गस्ती टोलीले फेला पारेको थियो। प्रहरी उपरीक्षक श्रेष्ठले जिल्लाका पहाड़ी संगे जंगल आसपास का बस्ती में जंगली जनावर को शिकार करने उद्देश्य अवैध रूप में भरूआ बंदूक राखने गरेको पाइएको छ। अहिले बरामद भएको अवैध बंदूक ले पहाड़ी तथा वन क्षेत्र नजिक का बस्ती में अझै पनि अवैध रूप में बंदूक राखने प्रवृत्ति रहेको पुष्टि गरेको छ। जिला प्रहरी कार्यालय दांग का प्रमुख एवं प्रहरी परीक्षक श्रेष्ठले भन्नुभयो अन्य क्षेत्र में पनि यस्ता हतियार लुकाएर राखिएको हुन सक्ने भएकाले खोजी तथा नियन्त्रण अभियान अंश प्रभावकारी रूप में निरन्तरता दिएका छ। उहाँले अवैध हतियार राख्ने वा प्रयोग गर्ने कार्य कानून विपरीत भएकाले गतिविधि बारे सूचना भए तत्काल प्रहरीलाई जानकारी गराइदिन समेत नागरिकलाई आग्रह गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार प्रहरीले दाङमा हालसम्म 27 वटा भरुवा बन्दुक बरामद गरेको छ। गोरक्षी राष्ट्रिय दैनिकमा खबर प्रकाशित छ।
1: आइतबार बिहान केही बेर पानी पर्यो। आइतबार बिहान केही बेर पानी पर्यो। लामो समयसम्म तातिएको मौसम केही बेर सेलाउन पायो अनि बिरुवा लगाउन ठिक्क पारिएको जमिनले पनि पानी पायो। बिरुवा लगाउने उपयुक्त साइत पानीको पानीले मिलाइदियो अनि शुरू भयो वृहत वृक्षारोपण अभियान। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा वृक्षारोपण अभियान शुभारम्भ गरिएको हो। प्रदेशभर 25 लाख बिरुवा उत्पादन गरिएको र 60 हेक्टर भन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ। कल्याण सरकारी निजी तथा सार्वजनिक स्थानमा बिरुवा रोपिनेछ। अभियानको शुभारम्भ आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा गाउँपालिका 2 महदेवा स्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर उद्घाटन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्रै पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताउनुभयो। उहाँले हरेक वर्ष लाखौं बिरुवा रोपिए पनि संरक्षणको अभावका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै संरक्षण अभियानमा सबै नागरिकले साझा जिम्मेवारी निभाउनुपर्ने उहाँको भनाई थियो। लुम्बिनीमा 25 लाख बिरुवा रोपिँदै दशरथ घिमिरेले आजको युगबोध दैनिकमा यो खबर लेख्नु भएको छ।
2: गढवा गाउँपालिका 3 धैरिणी निवासी 52 वर्षीय अर्जुन परियारलाई घर निर्माणका लागि आवश्यक सामग्री तथा खाद्यान्न सहयोग गरिएको छ। वर्षौंदेखि दैनिक ज्यालादारी मजदूरी गरेर परिवार पाल्दै आएका परियार आर्थिक अभावका कारण जीर्ण बनेको घर मरमत गर्न नसक्दा आमाको घरको बरान्डामा रात बिताउन बाध्य हुनुहुन्थ्यो। वर्षौं पुरानो घरको छानो हावा र वर्षाले पूर्ण रूपमा नष्ट भएपछि घरमा बस्न नमिल्ने अवस्थामा पुगेको थियो। पारिवारिक अवस्था कमजोर रहेको परियारका 2 नाबालक छोरा छन्। सीमित आमदानीका कारण दैनिक जीवनयापन निकै नै कठिन बनेपछि घर मरमत गर्ने अवस्था नभएको उहाँले बताउनु भएको छ।
1: खाद्य तथा दाना उद्यमी हरूले नापतौल तथा गुणस्तर परीक्षणको सेवा दाङबाटै दिन आग्रह गरेका छन्। गुणस्तरका लागि 3-3 महिना र नापतौलका लागि खरिद गरेको 35 दिनमा नेपालगंज जानुपर्ने, आर्थिक र समय दुवै हिसाबले नोक्सान भएको उनीहरू बताउँछन्। दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज बाँकीको आयोजनामा घोराईमा खाद्य तथा दाना उद्यमीहरूलाई असल उत्पादन अभ्यास र पहिचान पद्धति सम्बन्धी तालिम दिएको थियो। त्यसक्रममा उद्यमीहरूले नमूना लैजान पनि कठिन र केही कमी आए पुनः जानुपर्दा झन्झट हुने बताएका थिए। अन्तिम चरणमा पुगेर नापतौलको कार्यालय स्थापनाको काम अड्किएको प्रमुख अतिथि एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव खनालले बताउनुभयो। नापतौल र परीक्षण सेवा दाङबाट दिन उद्यमीहरूको माग युगबोध दैनिकबाट खबर लिएका छौं।
2: चालू आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी छ। दाङ जिल्लामा रहेका धेरै स्थानीय तहहरूले पूँजीगत खर्च बढ़ाउन सकेका छैनन्। यसै सन्दर्भमा रहेर हामीले दाङको दंगेश्वरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीले चालू आर्थिक वर्षको योजना कार्यान्वयनको अवस्था कस्तो रह्यो र आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउनुभयो भनेर सोधेका छौं।
3: आर्थिक वर्ष 2082-83 मा चाहिँ तय भएका विभिन्न किसिमका योजनाहरूको निर्माण कार्य चाहिँ अहिले तीव्र गतिमा एउटा चाहिँ अन्तिम चरणमा चाहिँ आइपुगेका छन्। विभिन्न किसिमका सडकका योजनाहरू चाहिँ अहिले कालो पत्रिका गर्ने काम चाहिँ भइराखेको छ र अरू सानातिना त्यसो सिँचाइ कुलोहरू बाटो मर्मतका कामहरू करिब करिब सकिएर हामी चाहिँ पालिका स्तरबाट उन्नयनको काम समेत सम्पन्न।
4: अहिले पुँजीगत खर्चको अवस्था हेर्दाखेरि दाङका 10 पालिका मध्ये सबभन्दा कम खर्च भएको चाहिँ दमिसरणमा देखिन्छ। यो खासले पुँजीगत बजेट खर्च नहुनुका पछाडि चाहिँ अलिकति अथवा कम खर्च हुनुका पछाडि चाहिँ के कारण रह्यो त्यस्तो?
3: यसमा चाहिँ अहिलेसम्म हामीले चाहिँ साना 1-1.5 लाखदेखि 4-5 लाखसम्मका चाहिँ योजनाहरूको भुक्तानी गर्ने काम भएको छ र हाम्रा चाहिँ अलिकति ठुला स्केलका योजनाहरू त्यसको चाहिँ हामीले भुक्तानी दिने काम भर्खर भर्खर हाम्रो चाहिँ सुरु हुँदैछ। हाम्रो चाहिँ लास्ट रनिङ बिल चाहिँ को तयारी भइराखेको छ। त्यो कारणले पनि अहिले चाहिँ हाम्रो पुँजीगत अनुदान शीर्षकमा कम बजेट खर्च देखिएको
4: हो। अब आगामी आर्थिक वर्षको बजेट पनि ल्याउनु भएको छ। यो आगामी आर्थिक वर्षमा चाहिँ दमिसरण गाउँपालिकामा चाहिँ बजेट कसरी विनियोजन भएको छ, केलाई चाहिँ अलि बढी प्राथमिकता दिनुभएको छ, दमिसरणको एउटा पहिचानका लागि अथवा गौरवका आयोजनाका लागि केलाई चाहिँ प्राथमिकता दिएर यो आगामी आउँदो आर्थिक वर्षको लागि चाहिँ बजेट ल्याउनु भएको छ?
3: हामीले चाहिँ दमिसरण गाउँपालिकाले 2083-84 लागि 46,45,48,000 बजेट पारित गरेको छ। यसमा ठुलो हिस्सा शिक्षा स्वास्थ्य कृषिकै क्षेत्रमा चाहिँ विनियोजन भएको छ। त्यसका अलावा अन्य क्षेत्रहरूमा चाहिँ अलिक कम किसिमले चाहिँ बजेटको विनियोजन भएको छ र मुख्य प्राथमिकता हाम्रो चाहिँ अहिले कृषिको क्षेत्रमा हामीले चाहिँ मुख्य प्राथमिकताका साथ विभिन्न किसिमका नयाँ खालका योजनाहरू पनि हामीले अघि सारेका छौँ।
4: त्यो नयाँ हुने कस्ता खालको?
3: नयाँ जस्तो हामीले अहिलेसम्म हामीले उत्पादनको आधारमा अनुदानको व्यवस्था हामीले चाहिँ अहिलेसम्म पालिकाले गरेको छैन थिएन र अहिले हामीले यो 83-84 बजेटमा उत्पादनको आधारमा अनुदान दिने भनेर हामीले चाहिँ प्रस्तावित कार्यक्रम चाहिँ ल्याएका छौँ।
4: अब यो बजेट आउँदै गर्दाखेरि चाहिँ स्रोतको कुराहरू पनि आउँछ। धेरै जसो पालिकाहरू संघ प्रदेशमै आश्रित रहेको देखिन्छ। स्रोतको व्यवस्थापन चाहिँ कसरी गर्नु भएको छ?
3: यो हाम्रो दमिसरण गाउँपालिका अन्य पालिका जस्तै यो स्रोतको हिसाबले चाहिँ संघीय सरकार र प्रदेश सरकारकै चाहिँ मुख हेर्ने अवस्थामा चाहिँ छ। दमिसरण गाउँपालिकाको आफ्नो आन्तरिक स्रोत हामी 1 करोडभन्दा मुनि नै छौँ। गत वर्ष पनि हामीले 1 करोडभन्दा मुनि नै आमदानी चाहिँ गर्न सफल भएका हौँ भने अहिले पनि हामीले त्यो आन्तरिक स्रोतलाई 1 करोडको हाराहारीमा आमदानी गर्न सकेला भन्ने किसिमले चाहिँ प्रक्षेपण गरेका छौँ र मुख्य चाहिँ हाम्रो चाहिँ संघीय र प्रदेश सरकारकै अनुदानको चाहिँ हामी भरमा छौँ।
4: अब यो स्रोत व्यवस्थापनको कुरा गर्दाखेरि स्थानीय तहहरूले आफ्नो स्रोतलाई चाहिँ अलिकति बलियो गराउन नसकिराखेको देखिन्छ। अब यो स्रोत नै नभएर हो अथवा इच्छा शक्ति नभएर हो अथवा कार्यान्वयनमा कमी भएर हो, त्यो स्रोत वृद्धि गर्ने कुरामा, राजस्व वृद्धि गर्ने कुरामा चाहिँ स्थानीय तहबाट चाहिँ के प्रयासहरू हुन सक्छन्? अन्त्यमा
3: यो स्थानीय तहको स्रोत वृद्धिका लागि अब स्थानीय तहले स्रोतको अलिकति चाहिँ दायराहरू लाई चाहिँ अलिकति फराकिलो गराउनु पर्ने अवस्था चाहिँ छ। अब हामीले सरकारले चाहिँ तोक दिएको सम्पत्ति कर उठाउन पाउने भन्ने चाहिँ 6 अधिकारको चाहिँ 1 अधिकारकै सूचीमा छ तर पालिकाले त्यो सम्पत्ति कर अहिलेसम्म पनि असुल गर्न सकेका छैन। खालि मालपोत मात्रै असुल गर्छ तर त्यो सम्पत्ति कर चाहिँ असुल गर्न सकेका छैन। जस्तो हाम्रो चाहिँ कलाको चाहिँ नदी जन्ने पदार्थलाई पनि हामीले चाहिँ व्यवस्थित गर्न सकिरहेको छैनौँ। हामीले अलिकति ठुलो एरियालाई लिएर ठ्याक्कपट्टा गर्न खोजे पनि त्यो अलिकति धेरै एमाउन्टको चाहिँ हामीले ठेक्का खोल्यौँ भनेपछि ठेकेदारहरूले त्यसमा चाहिँ ठेक्कै नहालिदिने अवस्था छ। त्यस कारण चाहिँ यसलाई बढाउन यो चाहिँ हाम्रो चाहिँ नबिजन्ने मेन चाहिँ हाम्रो दङ्गीसरण गाउँपालिकाको आय स्रोतको रूपमा चाहिँ यो नबिजन्ने चाहिँ पदार्थ छ, तर यसको चाहिँ व्यवस्थित सदुपयोग चाहिँ हुन सकेको छैन। अलिकति ठुलो स्केल गरेर चाहिँ ठेक्का खोलियो भने ठेकेदारले चाहिँ ठेक्का नराख्ने, अब सानो सानो ठेक्का बनाएर चाहिँ ठेक्का खोलिदिँदाखेरि आमदानी चाहिँ कम हुने अवस्था चाहिँ छ, यसलाई चाहिँ व्यवस्थित गर्न जरुरी छ।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082568218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082568509 र मोबाइल 98453065।
2: अब अन्य खबर प्रसंग, दाङको बंगलाचोली गाउँपालिकामा लामो समयदेखि बन्द रहेका टिप्पर आजदेखि पुनः संचालनमा आएका छन्। हिजोदेखि पुनः संचालनमा आएका छन्। स्थानीयवासीको माग अनुसार पुराही उपमहानगरपालिकाको सीमादेखि बंगलाचोली क्षेत्रमा 1 किलोमिटर सड़क आलोपत्री सम्पन्न भएपछि टिप्पर संचालन गर्न दिने निर्णय गरिएको हो। बंगलाचोली चारो जुम्लेपानी निवासी टंकु भण्डारीको अध्यक्षता तथा बंगलाचोली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जीसी सहित वडा नम्बर 4 का वडा अध्यक्ष डास बहादुर डांगी, सिमेन्ट उद्योगका प्रतिनिधि सुरक्षाकर्मी तथा स्थानीयवासीको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको। बंगलाचोली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जीसीले सड़क विकाससँगै सड़कको संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भएको थियो।
1: शान्तिनगर 5 ढोडेनीका चिजमानी चौधरीले तरकारी खेती गरेर घर खर्च चलाउन थालेको धेरै वर्ष भयो। खेतीपातीले तरकारीको जोहो मात्रै गरेन, घर खर्च पनि चल्यो, तर बिस्तारै बारीमा उत्पादन घट्न पनि थाल्यो। माटोमा कडापन आएर रासायनिक मल नहाली उत्पादन नहुने अवस्था पुगेपछि चिजमानीले माटो सुधार गर्न आफैले बनाएको झोल मल प्रयोग गरेर आफै खेती गर्न थाल्नु भएको छ। वर्ष दिन जस्तै भयो होला चिजमानीले घरमै विभिन्न किसिमका झोलमल र जैविक विषादी तयार गर्नुभएको छ। तरकारी खेतीमा त्यही झोल प्रयोग गर्दा माटो उत्पादनसँगै उपचार मात्रै होइन त्यसबाट उत्पादित तरकारी पनि बिक्रीका लागि बजार जानु परेको छैन। विषादी रहित उत्पादन भएकाले घरबाट बिक्री भइरहेको छ। माटो र उत्पादन सुधार्न झोलमल। आजको युगबोध दैनिकमा जेएन सागरले खबर लेख्नु भएको छ।
2: कोराहीमा भएको अन्तर्विद्यालय उपमेयर कप छात्रा भलिबल प्रतियोगिता 2082 उपाधि पद्मदेव नमूना माध्यमिक विद्यालय भरतपुरले जितेको छ। कोराही 15 स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पद्मदेवले गोर्खा इन्टरनेशनल बोर्डिङ स्कूललाई 14-25, 25-17, 25-19 र 25-21 को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
1: तुलसीपुरमा 54% बढ़ी किशोरीमा रक्त अल्पता देखिएको छ। स्वास्थ्य कार्यालय दाङको आयोजना तुलसीपुर उपमहानगरपालिकाको समन्वय र सम्बन्धित निकायहरूको समन्वयमा परीक्षण गर्दा यस्तो तथ्य बाहिर आएको हो। तुलसीपुर उपमहानगरपालिकाका दुईवटा सामुदायिक र दुईवटा निजी विद्यालयमा अध्ययनरत 10 देखि 19 वर्ष मुनिका 1,974 जना किशोरीहरूमा गरिएको परीक्षणमा आधा भन्दा बढ़ीमा रक्त अल्पता देखिएको छ। किशोरीहरूमा सामान्य रक्त अल्पता 52%, मध्यम रक्त अल्पता 47% र 0.46% कड़ा रक्त अल्पता देखिएको छ। युगबोध दैनिकमा खबर छ। अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा हिजो आज र भोलिको राजनीति नारायण प्रसाद पौडेलको विचार छापिएको छ। रोकिएन जंगली च्याउ खादा हुने मानवीय क्षति, डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने जलवायु मैत्री कृषि कार्यक्रम अपरिहार्य शीर्षकमा युगबोध दैनिकमा सम्पादकीय छापिएको छ।
2: यसै गरी आजको गोरखसी राष्ट्रिय दैनिकमा सामुदायिक वन कर र स्वास्थ्य भूपेन्द्र सुवेदीको विचार छ। कहाँ छ सुख, डाक्टर नम्रता पाण्डेको विचार छ। संस्कृत शिक्षाको विशिष्टता, प्राध्यापक डाक्टर कृष्णकान्त प्राजुलीको विचार छ भने पेट्रोलियम पदार्थको मूल्य समायोजन गर गोरखीले आफ्नो सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा घोराही बनाऊ अभियान अब नारा भन्दामा परिणाममा खोजिनु पर्छ, यो विचार छापिएको छ। त्यसै गरेर अस्थायी यात्रु स्थायी जिम्मेवारी, वंशी कुमार शर्माको यो विचार छापिएको छ भने पर्यटन विकासका लागि ठोस योजना आवश्यक शीर्षकमा सम्पादकीय लेखिएको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।
14: धान दिवस मानो रोपी मुरी उब्जाउने दिनका रूपमा दही चिउरा खाएर मनाइँदै भोलि र पर्सि देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक तयारी र सतर्कता अपनाउन सरकारको आग्रह। आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रतिनिधि सभाबाट पारित। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु र दक्षिण अफ्रिकालाई हराउँदै क्यानेडा जारी विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
14: अब समाचार विस्तारमा। आज असार 15 धान दिवस, कृषि प्रधान मुलुक नेपालमा मानव रोपी मुरी उब्जाउने समयका रूपमा असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजका दिन दही चिउरा खाने प्रचलन छ। दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपो छुपो हिलोमा धान रोपिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रूपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर धान रोपाई सम्पन्न गर्दछन्। असारमा पहिलो पटक हिलोमा पस्नै पर्ने असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कतिपय ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन्। विक्रम सम्वत 2061 मंगिर 29 गतेको मन्त्री स्तरीय निर्णयबाट 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको छ। यस वर्ष अपेक्षा अनुसार पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। असारको मध्यसम्म आइसक्दा पनि औसत भन्दा कम वर्षा भएका कारण धान रोपाईमा प्रत्यक्ष असर परेको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
18: असार मानव रोपेर मुरी उब्जाउने समय। अहिले देशभरका रोपाई खेतहरू किसानका व्यस्तता बनिरहेका छन्। असारलाई सुदूरपश्चिमतिर सार वा फुर्सद नहुनु भन्ने अर्थमा पनि बुझ्ने गर्छन्। हिलो र पाँगो माटोलाई सम्याउँदै धान रोप्ने यो समयलाई सुदूरपश्चिममा सांस्कृतिक रूपमा पनि मनाउने चलन छ। धान रोप्नुभन्दा पहिले गाइने भाकालाई भैनी भनिन्छ। महिलाहरूले सगुनको रूपमा भैनी गाइसकेपछि बिउ निकाल्ने र रोप्ने गरिन्छ। तर अहिले पनि निकै नै परिवर्तन भइसकेको पुराना पुस्ताहरूको अनुभव छ। कन्यापधुरा गाउँपालिका तिनकी खण्टी देवी बोहरा अहिले भने कृषि क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगले रोपाई गर्न सजिलो भएको छ। कुनै समयमा दशौं हल गोरु त्यत्तिकै संख्यामा बाउसी र रोप्नेहरू हुने गरेकोमा अहिले त्यस्तो अवस्था भने छैन भन्नुहुन्छ किडी दमाई।
19: खेत गोठ हुन्थ्यो, गोल गोल बाटे थियो, पाँच दिन छ दिन के भन्छ
18: डडेलधुरामा भने मध्य असारसम्म आइपुग्दा पनि अपेक्षित रूपमा रोपाई सम्पन्न हुन सकेको छैन। कृषि ज्ञान केन्द्र डडेलधुराका निमित्त कार्यालय प्रमुख राम बहादुर बोहरा।
20: डडेलधुरा जिल्लामा धान रोपाई हुने क्षेत्रफल भनेको कुल 6,120 हेक्टरमा हो। जसमध्ये हालसम्म करिब करिब 2,000 पुग्दैछ। त्यतिखेर मनसुनी वर्षा आइसक्नु पर्ने हो, अहिलेसम्म मनसुन भेटिएको छैन। जसले गर्दा रोपाई मात्रै होइन अरू बाली नालीमा पनि प्रभाव पर्दैछ। जसले गर्दा धान रोपाई
18: पछिल्लो पटक जनशक्ति पलायन हुनुले खेती योग्य जमिन समेत बाँझो हुँदै जान थालेका छन्। रोपाईलाई सांस्कृतिक रूपमा समेत मनाउने चलन समेत बिस्तारै हराउँदै जान थालेको छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
14: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा अधिक वर्षा तथा एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले हिजो सूचना जारी गर्दै मनसुनी गतिविधि बढ़ेका बेला अकस्मात बाढ़ी पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारी गर्न आग्रह गरेको हो। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित अधिक वर्षा तथा एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्ना साथ उचो र सुरक्षित स्थानमा जान तथा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सड़कमा डोजर, एक्सकाभेटर, लोडर लगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रगति कार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणले आग्रह गरेको छ। वर्षा र बाढ़ीबारे जानकारी लिन 11-55 विपदमा मदत माग्न 11-49 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 11-14 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकले हिजो बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083माथि सातवटा संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि तीनवटा संशोधनको सूचना प्राप्त भएको थियो। यी दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनु भएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो।
0: यो करले भुइँमान्छे गरीबहरूलाई छुँदैन। नेपालका झण्डै 75-80% बाल बालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क त्यसबाट 300 रुपियाँ त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि सुदृढीकरणका लागि खर्च गर्ने भनेर शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाख सम्मको वार्षिक आमदानीमा कर छुट यति रेडिकल डिपार्चर गरिएको छ। सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ।
14: अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षमा 35% पनि पूँजीगत खर्च नभएको भन्दै पूँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आन्तरिक ऋण पनि देशभित्र नै विद्युत आयोजना आफ्नै खर्चमा पनि ठूला आयोजनामा र उत्पादनमूलक गतिविधिहरूमा नै लगाएको र लगाउने बताउनुभयो। छलफलमा सांसदहरूले ऋण खर्च गर्दा जिम्मेवार बन्नुपर्ने पूँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी प्रतिनिधि सभाको हिजो बसेको दोस्रो बैठकले विभिन्न चारवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। यसै गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख टोल प्रसाद अरियालले हिजो स्वीकृत भएका चारवटै विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। सभाबाट स्वीकृत भएका चारवटै विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि हिजोको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण कक्षा 12 परीक्षा फललाई लिएर उत्पन्न समस्या समाधान तथा ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाड़ीहरूलाई निरुत्साहित बनाएको भन्दै निलम्बन फुकुवाका लागि छिटो प्रक्रिया अगाडि बढ़ाउन पनि माग गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 औं जन्म जयन्तीको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ़नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जन अधिकारको सम्वर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरूरी भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुहुँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरू एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रूसेन राईलाई प्रदान गरेको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान नव प्रवर्तन र डिजिटल प्रविधिसँग जोड़नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा हिजो काठमाण्डुमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड़नुपर्ने बताउनुभयो। कागका कारण काठमाण्डु उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनुभयो। महानिर्देशक डाक्टर दाहाल संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुहुन्छ। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाई छ। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः आजदेखि सञ्चालन गर्ने भएको छ। गत मार्च 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले आजदेखि पुनः सेवा शुरू गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार हाल बहिरंग सेवा ओपीडीमा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। वैदेशिक रोजगार ठगी सम्बन्धी करिब 25 वर्षदेखि विभागमा थन्किएर रहेका हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढ़ाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार 2057 सालदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धान सम्बन्धी महत्वपूर्ण फाइलहरू खोजी गरी व्यवस्थित अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ। करिब 25 वर्षदेखि डम्प अवस्थामा रहेका हजारौं फाइललाई वर्गीकरण गरी भौतिक अभिलेख व्यवस्थापन गरिएको विभागले जनाएको छ। वैदेशिक रोजगारबाट फर्किएपछि धनकुटाको सागुरीगढ़ी गाउँपालिका डाँडा बजारका दीपक बस्नेतले शुरू गर्नुभएको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ। दुई वर्ष अघि शुरू गरेको होमस्टे व्यवसायबाट विदेशबाट दोब्बर कमाई हुने गरेको र त्यसबाट स्थानीय कृषि उत्पादनको समेत बजारीकरण भएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
4: धनकुटा जिल्लाको साङ्गुडीगढी गाउँपालिका पाँच डाँडा बजारका दीपक बस्नेत आफ्नै गाउँघरमा आर्थिक रूपमा सक्षम र स्वावलम्बी बन्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्केपछि शुरू गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको हो। वैदेशिक रोजगारीको कमाई र बैंकबाट ऋण लिएर उहाँले आफ्नै घरमा सुनाखरी होमस्टे सञ्चालनमा ल्याउनुभयो। यस व्यवसायबाट विदेश भन्दा दोब्बर कमाई भइरहेको उहाँको भनाइ छ।
21: अहिलेसम्म सन्तुष्ट छु। जो बाहिर जानु भएको छ, अध्यतन जानु भएको छ, नेपाल फर्केपछि चाहिँ केही न केही गरेर बस्नुहोस् भन्ने चाहिँ मेरो सल्लाह।
4: एक रातमा 25 जनासम्म पाहुनालाई राख्न सक्ने क्षमता भएको उहाँको होमस्टेमा विराटनगर, धरान, इलाम, झापाका साथै छिमेकी देश भारतको सिक्किमबाट पाहुनाहरू आउने गरेका छन्। विदेशमा रहेका आफन्त र चिनजानको माध्यमबाट अमेरिका र स्विजरल्याण्डका विदेशी पर्यटकहरू समेत उहाँको होमस्टेमा बास बस्न आइपुग्छन्। यो व्यवसायमा उहाँकी श्रीमती अर्पणा मगर बस्नेतले पनि उत्तिकै साथ दिइरहनु भएको छ। पहिले खेतीपाती र पशुपालनमा मात्र सीमित अर्पणा अहिले आफ्नै जग्गामा व्यवसाय सञ्चालन गर्न पाउँदा निकै खुसी भएको बताउनुहुन्छ।
22: यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि एकदम सन्तुष्ट छ।
4: होमस्टेका कारण गाउँमा उत्पादित तरकारी, माछा र मासुको खपत बढेको छ। यसले गर्दा गाउँका अन्य कृषकहरूमा पनि उत्साह थपिएको र गाउँमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन व्यवसाय समेत फस्टाउन थालेको उहाँको भनाइ छ। सामुदायिक होमस्टेहरूलाई स्थानीय तथा प्रदेश सरकारले आवश्यक पर्ने विभिन्न प्रकारको सामान सहयोग गरे पनि निजी होमस्टेले भने त्यस प्रकारको सहयोग नपाएको उहाँको गुनासो छ।
22: हामीलाई चाहिँ भरसक सेवा सुविधाहरू सामुदायिकमा जस्तै आए चाहिँ राम्रो हुने थियो भन्ने चाहिँ हामीलाई लाग्यो।
4: पर्यटन कार्यालय काँक्रेभिट्टाका प्रमुख छविलाल खतिवडाले होमस्टेको विकासका लागि कार्यालयले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउनुभयो।
23: होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने अर्कोतर्फ ग्रामीण पर्यटनको विकास गर्ने र पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौ।
4: पहाड़का गाउँ बस्तीमा मोटर बाटो पुगेपछि यो व्यवसाय राम्रो आय आर्जनको स्रोत बनेसँगै धेरैलाई रोजगारी प्रदान गरेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
24: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
25: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
24: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
25: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
24: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
25: एकपटक दङ्गालीबाट किनेर हेर न।
24: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
26: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
25: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
27: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
28: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
25: प्रोप्राइटर सोमराज रैदास।
29: सम्पर्क फोन नम्बर 082-5635-775।
25: सम्पर्क नम्बर 98-4-28-26-873।
30: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
31: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
32: किराले खाएको दाँत निकाल्ने,
33: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
32: खाली ठाउँमा दाँत राख्ने,
33: दाँतको जरीदेखि उपचार गर्ने,
32: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
33: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
34: सम्पर्क डायनामिक डेन्टल क्लिनिक, घोराई न्यू रोड, गणेश चित्रालयको अगाडि।
31: सम्पर्क फोन नम्बर 082-5905-466, 98-29-81-50-53।
35: आया, मम्मी मम्मी दाँत दुख्यो।
36: मम्मी मेरो दाँत भङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
37: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
38: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
36: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
38: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
31: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
38: सम्पर्क फोन नम्बर 0825902222।
36: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
5: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
3: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
7: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
38: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
1: सम्पर्क मोबाइल नम्बर 9858 31804।

0: राछ त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी बिपी चोक खोराहिदान सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825631196 र मोबाइल नम्बर 9847826001।
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा।
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
6: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
7: सम्पर्क मोबाइल नम्बर 9857844722, 9857835060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

0: नमस्कार। कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
0: यसै गरी यो साथ हामीले आधुनिकतासँग हराउँदै माटोका भाँडा सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी गोराई उपमहानगरपालिका 15 जीविसे रोड निवासी सरिता न्युपानेसँग विशेष कुराकानी गर्दैछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ बाँझो जमिनमा फलफूल खेती सम्बन्धी सफलताको कथा। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ आधुनिकतासँगै हराउँदै माटोका भाँडा सम्बन्धी खोजमूलक समाचार।
3: पाल्पाको रामपुर नगरपालिका तिलकपुरका सोम बहादुर कुमालको आँगनमा एक समय बिहानैदेखि चक्र माटोको भाँडा बनाउने पाङ्रा घुम्ने गर्थ्यो। कालो माटोको डल्लोलाई कुशल हातले आकार दिँदै गाग्री, मटका, भुर्का, मटौला र अन्य थुप्रै भाँडाको आकार दिने गर्थे। तर आज त्यो चक्रको प्रयोग भने हुँदैन, किनभने माटोका भाँडा बनाउने काम छोडेको पनि उनले धेरै वर्ष भइसकेको छ। सोमबहादुरका बुवा झुल बहादुर कुमारले यही पेसाबाट 5 जनाको परिवार पालेका थिए। कालो माटोबाट विभिन्न प्रकारका भाँडा बनाएर गाउँ गाउँ बस्ती बस्ती पुगेर अन्न र पैसासँग साट्ने चलन थियो। त्यति बेला माटोका भाँडा केवल दैनिक उपभोगका सामग्री मात्र थिएनन्, कुमाल समुदायको पहिचान र जीविकोपार्जनको मुख्य आधार पनि थियो। तर समय बदलियो, बजारमा प्लास्टिक, स्टील र आल्मुनियमका भाँडा सस्तो र सहज रूपमा उपलब्ध हुन थाले। मानिसहरूले जीवनशैली आधुनिक बनाउँदै जाँदा माटोका भाँडाको प्रयोग घट्दै गयो। त्यसै सँगै पुस्तौंदेखि चल्दै आएको कुमाल समुदायको पुर्ख्यौली पेसा पनि संकटमा पर्न थाल्यो। यो पेसा रहरले होइन, बाध्यताले छोड्नु पर्यो, सोमबहादुर भन्छन्। भाँडाको मूल्य भन्दा उत्पादन लागत महँगो पर्न थाल्यो। रामपुर, तिलकपुर, गेझा र बगनासकाली गाउँपालिकाको धोरबदान लगायत क्षेत्रमा बसोबास गर्ने कुमार समुदायको मुख्य जीविकोपार्जन नै माटोका भाँडा बनाउने थियो। तर अहिले त्यो पहिचान नै हराउने अवस्थामा पुगेको छ। एक समय रामपुर क्षेत्रमा मात्रै 20 भन्दा बढी परिवार यही पेसामा संलग्न थिए। उनीहरू माटोको भारी बोकेर खाली खुट्टा गाउँ गाउँ पुग्थे। बजारका पसलदेखि ग्रामीण बस्तीसम्म माटोका भाँडाको राम्रो व्यापार हुन्थ्यो। अहिले त्यो दृश्य सम्झनामा मात्रै सीमित छ। समस्या केवल बजारको होइन, भाँडा बनाउन आवश्यक कालो माटो पाउनै कठिन बन्दै गएको छ। जहाँ राम्रो माटो पाइन्थ्यो त्यहाँ अहिले बस्ती विस्तार भइसकेको छ। टाढाबाट माटो ल्याउन लागत अत्यधिक बढ्छ। भाँडा पोल्न आवश्यक दाउरा व्यवस्थापन गर्न पनि कठिन भएको छ। दम बहादुर कुमाल भन्छन्, कालो माटो पाउने ठाउँमा बस्ती विस्तार भयो, टाढाबाट माटो ल्याउँदा खर्च धेरै लाग्छ, वनबाट दाउरा ल्याउन पनि सहज छैन, त्यसैले यो पेसा लगभग बन्द नै भयो। गेझाका रणबहादुर कुमालका अनुसार पहिले खेत तथा भासी खेतको कालो माटोलाई राम्रोसँग मुछेर 1-2 दिन राखिन्थ्यो। त्यसपछि चकको सहायताले डण्डा, आरी, भुर्का, मटौला, गाग्री लगायत करिब 10 प्रकारका भाँडा बनाउँथ्यौ। ती भाँडा बनाउन निकै मेहनत लाग्थ्यो। पुरानो पुस्ताले अनेक दुःख गरेर सिप जोगाए पनि नयाँ पुस्ता भने यस पेसातर्फ आकर्षित भएन। नयाँ पुस्ताले नयाँ पेसा रोज्यो। पुर्ख्यौली सिप सिक्ने मान्छे नै कम हुँदै गएका छन् रणबहादुरको भनाइ छ। सुनवीर कुमालका अनुसार माटोका गाग्रीमा राखिएको पानी गर्मी महिनामा फ्रिजको पानी भन्दा पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ। तर आधुनिक जीवनशैलीसँगै यस्ता भाँडाको प्रयोग घट्दै जाँदा ती पनि घर आँगनबाट हराउन थालेका छन्। बगनासकाली गाउँपालिका धोरबन्दाका कुमार रिजनल समुदायको अवस्था पनि फरक छैन। विगत एक दशक यता त्यहाँ माटोका भाँडा बनाउने काम लगभग बन्द भएको छ। पुरानो पुस्ता विस्तारै हराउँदै गएका छन् भने नयाँ पुस्ता अन्य पेशा र रोजगारीतर्फ लागेका छन्। सिप हुँदाहुँदै पनि माटो इन्धन र बजारको अभावले पेशा टिकाउन नसकिएको उनीहरू बताउँछन्। स्थानीय अग्रज बसन्ती कुमाल जनप्रतिनिधि असन्तुष्ट व्यक्त गर्दै भन्छन्, हामीलाई चुनावका बेला मात्रै सम्झिने गरिन्छ। हाम्रो पेशा संकटका लागि कसैले दीर्घकालीन योजना बनाएका छैनन्। स्थानीय सरकारले कच्चा पदार्थ उत्पादन र बजार व्यवस्थापनमा सहजीकरण गरेको भए यो परम्परागत पेशा अझै जोगिन सक्ने सोमबहादुरको विश्वास छ। हामीलाई माटो उपलब्ध गराइदिने, उत्पादनलाई बजारसँग जोडिदिने व्यवस्था भएको भए यो पेशा अझै टिक्न सक्थ्यो। उनी भन्छन्, माटोका भाँडा हराउनु भनेको केही सामान हराउनु मात्र होइन, यो एउटा समुदायको पुस्तौं पुरानो सिप, संस्कृति, पहिचान र जीवनशैली विस्तारै इतिहास बन्दै जानु पनि हो। यदि समयमै संरक्षण र प्रवर्धन गर्न सकिएन भने माटोका यी भाँडासँगै कुमाल समुदायको अमूल्य संस्कृति सम्पदा पनि हराउने खतरा बढ्दै गएको छ।
0: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानीको लागि यो साता हामीले अतिथि निम्ताएका छौं घोराई उपमहानगरपालिका 15 जीविस रोड निवासी सरिता निपाने।
4: सर्वप्रथम सरिताजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
5: धन्यवाद।
4: के छ, सन्चै हुनुहुन्छ?
5: सन्चै छु।
4: हजुर, अब यहाँ एउटा जीविस रोडमा बस्दै आउनु भएको छ, कति वर्षदेखि यहाँ बस्नुभयो? यो भन्दा अगाडि कहाँ बस्नुहुन्थ्यो?
5: मेरो विवाह त हापुर भा हो, अहिले हामी यहाँ बस्न लागेको 10 वर्ष हुनलायो।
4: ए, 10 वर्षदेखि यहाँ बसिरहेको
5: छ।
4: हजुर, अब सामान्यतया हामीले अहिले यो जीवन जुन पाइरहेछौँ यो जीवनलाई सम्झिने बेला हामीले बाल्यकालले बिर्स्यौँ भने हुँदैन राम्रो, होइन? बाल्यकाललाई पनि हामीले त्यसलाई स्मरण गर्नुपर्छ। यहाँको बाल्यकाल कस्तो रह्यो र कहाँ जन्मनुभयो, कसरी बित्यो?
5: मेरो जन्म 2017 साल असोज दशैंको अष्टमीको दिन भरतपुर भन्नाले घोरदौरा हो मेरो जन्म भएको। घोरदौरामा म जन्मिए। मेरो बाल्यकाल कहिले घोरदौरा कहिले भरतपुर गर्दै बित्यो। र हजुरआमाहरू हुनुहुन्थ्यो, आमा हुनुहुन्थ्यो, बुवा हुनुभयो, भाइहरू भए, बहिनीहरू भए, सबैजनासँग रमाइलै तरिकाले बित्यो। पठन पाठन भयो, केटाकेटीको भाइ बहिनी धेरै थियौँ, तिनीहरूको रेखदेख गर्दै पढ्दै खेल्दै नाच्दै त्यसै गरी बाल्यकाल बित्यो मेरो।
4: पढ्ने अवसर पाउनुभयो कि पाउनु भएन?
5: पाएँ, पढ्ने अवसर पाएँ, तर धेरै पाइनँ। किनभने अब 14 वर्षकै उमेरमा बिहा गरिदिनु भयो, भर्खर 9 क्लासमा पढ्दै थिएँ। अनि बिहा भइसकेपछि पढ्ने कुरा त अब गाह्रै भयो, घरमा जाने बित्तिकै अब केटाकेटी भए साना, त्यसले गर्दाखेरि पढाइ चाहिँ बिचैमा टुट्यो, पढ्न पाइ।
4: 14 वर्षको उमेरमा विवाह भयो भन्ने कुरा गर्नुभयो, त्यो बेला अब त्यो समय मागेर विवाह हो कि कस्तो खालको प्रेम विवाह भयो कि कस्तो खालको विवाह भयो?
5: मागेरै हो, मैले उहाँलाई देख्न त देखिथे मैले, किनभने उहाँ साइन्स टिचर नारायणपुरबाट, उहाँ चाहिँ खेलाउन जाने, यो वीरेन्द्रशील प्रतियोगिता हुन्थ्यो, म चाहिँ भरतपुर स्कुलमा पढ्थे, म त्यतिखेर खेलाडी थिएँ, मेरो साथी देवकी भइन्, देवकी लोहनी भन्ने, म हामी चाहिँ खेल्न जाने टुर्नामेन्टमा जान्थ्यौँ। त्यतिखेर जम्मा दाङमा 8 हाई स्कुल थिए, 8 हाई स्कुलमा चाहिँ म नाच्न पनि गएँ, खेल्न पनि गएँ।
4: त्यो बेला देख्न चाहिँ देख्नु भएको थियो?
5: देख्न चाहिँ यो टिचर हो, साइन्सको टिचर हो नारायणपुरको भन्ने चाहिँ, उहाँ पनि विद्यार्थी लगेर जाने भए हुनाले अब त्यसरी चाहिँ मायाप्रीति बस्ने, योसँग बिहा होला भन्ने त्यो कल्पना थिएन।
4: माग्न आउनुभयो,
5: मागेरै विवाह भयो।
4: विवाह भएपछि कुन घरमा कहाँ भित्रिन पुग्नुभयो त?
5: म न्युपाने परिवारमा भित्रिन पुगे, हापुर बिजौरी, त्यतिखेर वार्ड नम्बर 4 थियो, चाहिँ माधव न्युपाने भन्ने हुनुहुन्छ, उहाँको नाम माधव न्युपाने हो। उहाँ हापुर बिजौरीमै गएँ, भनौँ सुरुमै बिजौरीले पनि भन्थे, सालझुण्डी पनि भन्थे, दुईटा नाम थियो हाम्रो गाउँको, सालझुण्डीमै भित्रे म त्यतिखेर।
4: हजुर, त्यो बेलाको तपाईँ 14 वर्षको कलिलो उमेरमा विवाह हुँदाको कुरा र अहिलेको समय परिस्थिति हेर्दाखेरि निकै फरक भइसकेको छ, तर त्यो बेला त छोरी मान्छेहरू बुहारीहरूलाई निकै अप्ठ्यारो र अलि उत्पीडन पनि बढी थियो, होइन र? तपाईँले त्यस्तो खालको भोग्नु परेन?
5: मलाई त्यस्तो परेन, किनभने त्यतिखेर मेरो बिहा हुने बेला सासु ससुरा दुवै हुनु भएन, जेठानी हुनुहुन्थ्यो, म जेठानीकै काखमा भित्रिए। जेठानीले चाहिँ कस्तो भने एकदमै साथीत्वको भावनाले मलाई चाहिँ सहयोग गर्नु हो, सानो उमेर भए कि तिमीले यो गर यस्तो गर भनेर हरेक कुरा चाहिँ गृहस्थीका कुराहरू। अब यहाँ त खेल्दा खेल्दै कुर्था छोडाएर बिहा भएको त भइगयो होइन त्यतिखेरको जमानामा। त्यसपछि उहाँले चाहिँ गृहस्थी सम्बन्धी कुराहरू, घर कसरी गर्ने, कसरी खाना बनाउने, कसरी पस्किने, कसरी खुवाउने, ती सानातिना कुराहरू चाहिँ मलाई जेठानीले नै सिकाउनु भयो। र सहयोगी नन्द पनि हुनुहुन्थ्यो, बिहा भएको थिएन उहाँको, नन्द पनि हुनुहुन्थ्यो, विमला अधिकारी हो उहाँको नाम। उहाँले पनि निकै सहयोग गर्नुभयो, अनि सानो सानो देवर पनि हुनुहुन्थ्यो फेरि केशव न्यौपाने, उहाँले पनि चाहिँ अब म भन्दा एक वर्ष जेठ हो, साथी जस्तो थियौँ हामी देवर भाउजू चाहिँ। यस्तो गर्नुपर्छ भाउजू भने सघाउने, यसो तरकारीहरू केलाइदिने, यसो गर्ने उसो गर्ने गरिदिनुहुन्थ्यो। र पानी चाहिँ टाढामा हुनाले अलिकति जरुवामा जानु पर्थ्यो नुहाउन, लुगा धुन, अनि एउटा सानो सानो भुर्कीमा पानी ल्याउनु पर्थ्यो कर्खेलीमा। अब त्यस्तै गरी गरी बिताइयो भनौँ।
0: हजुर, पढाइ त्यति अप्ठ्यारो परिस्थिति त रहेनछ, पढाइलाई यहाँले आफै अल्प विराम लाउनु भयो कि अथवा घर परिवारले अब पढ्नु पर्दैन भन्ने खालको भयो, यहाँलाई जागिरे जीवनमा प्रवेश गर्ने रहर जागेन?
5: मलाई जागिरेतिर भन्दा पनि सुरुमै म खेलतिरै जाने इच्छा हो मेरो, नाचतिर खेलतिर। मलाई काठमाडौँ राष्ट्रिय नाचघरबाट पनि लिन आउनुभएको हो, त्यतिखेर मनोरञ्जन जोशी भन्ने सर हुनुहुन्थ्यो, बुवाले त्यतिखेर जानै दिनु भएन, बाहुनको छोरी कहाँ पढ नाच्ने, कहाँ गाउने, कहाँ पढ्ने। अब त्यस्तै गर्दा गर्दै चाहिँ घरमा गइसकेपछि पनि श्रीमानको जागिर टाढा पर्यो नारायणपुर, पछि एक वर्ष पछाडि छुट्ट भिन्न भइयो, सब घर गृहस्थीले मलाई चापिहाल्यो। त्यतिखेर केटाकेटी पनि अब हुन थाले, त्यस पछाडि पकाउनु पर्ने, 8 बजे उहाँलाई खाना तयार पारेर नारायणपुर पठाउनु पर्ने, साधन थिएन, हिँडेर जानुहुन्थ्यो, पछि पछि बल्ल साइकल आयो, अनि साइकलबाट जाने। त्यसले गर्दाखेरि चाहिँ मैले धेरै आफूलाई चाहिँ यतातिर सोच्ने मौकै पाइनँ मैले, पढाइतिर
0: घर गृहस्थीमै समय व्यतीत भयो,
5: त्यतै समय व्यतीत भयो मेरो।
0: अहिले त्यस्तो खालको पशु त छ कि छैन?
5: पशु त छ, पशु त छ नि, नहुने त कुरै भएन। आफूभन्दा साना बहिनीहरूले, साना साथीहरूले अब धेरै धेरै पढ्या छन्, लेखेका छन्, माथि माथि गएका छन् होइन, अब राजनीतिमा पनि एकदमै अव्वल भएर बसेका छन् साथीहरू। अब त्यो सबै देख्दाखेरि अलिकति गल्ती गरेछु, म चाहिँ अलिकति निस्किनु पर्ने रहेछ त्यति बेला भन्ने पशु त छ,
0: पशु त लाग्छ,
5: पशु त लाग्छ।
0: यहाँले राजनीतिका कुरा उठाइरहँदा यहाँको घर परिवार पनि स्वाभाविक रूपमा राजनीति चेतना बोकेको परिवार रहेछ, यहाँ राजनीतिमा अलिअलि लाग्नुभयो कि लाग्नै पाउनु भएन कि कस्तो रह्यो राजनीति?
5: राजनीति मैले स्थानीय रूपमा राजनीति मैले गरेँ, उहाँले पनि अब केही न केही गर्नुपर्छ, अलिकति अगाडि आउनुपर्छ भन्ने कुरा भयो। फेरि गाउँघरमा पनि अब त्यति बेलाको हिसाबमा त्यति पढेको पनि अर्को मान्छे हुनुहुन्न त्यो बुहारीहरूमा होइन, त्यसले गर्दाखेरि चाहिँ मैले अब यो सुरुमा एउटा आमा मिलन भन्ने संस्था आयो त्यसमा पनि काम गरेँ। त्यस पछाडि त्यतिखेर अब पञ्चायतकाल थियो, पञ्चायतकालमा पनि म महिला संगठनको गाविसमा सभापति भएँ, त्यतिखेर त्यहाँ पनि मैले कार्यक्रम गरेँ, त्यहाँ भाग लिएँ, बाटोघाटो बनाएँ मैले, हाम्रै गाउँको बाटो पनि मैले 2-3 चोटि चाहिँ यहाँबाट जिल्ला विकासबाट पैसा मागेर दौडधुप गरेर ग्राभेलिङ गरेँ। त्यतिखेर त्यत्तिकैमा अब तल तलै सीमित भएँ म, र पार्टीतिर पनि म त्यति खासै माथितिर चाहिँ
0: सक्रिय ढङ्गले माथि आउनुभयो, सपोर्ट समर्थन
5: पुरै रह्यो, सपोर्ट समर्थन त पुरै रह्यो।
0: हजुर, श्रोता, यति बेला हामीले कुराकानी गरिरहेका छौं घोराई उपमहानगरपालिका 15 विगत 10 वर्षदेखि घोराईमा बस्दै आउनुभएको छ, यद्यपि हापुरमा उहाँको घर हो, र सरिता न्युपानेसँग यति बेला हामीले कुराकानी गरिरहेको छ, प्रविधिमा साथ दिँदै हुनुहुन्छ प्राविधिक साथी शालिगराम चौधरी। सरिताजी, वास्तवमा यसरी बुझ्दै आउँदा अब यो बाल्यकाल मध्यकाल जीवनका विभिन्न काल हुन्छन्, अहिले यहाँ जीवनको झन्नै झन्नै उत्तरार्धतर्फ जाँदै हुनुहुन्छ, मान्छेको जीवन के रहेछ आखिर? मान्छेले यो भएन त्यो भएन गर्दा गर्दै जीवन त सकिन्छ होइन, के रहेछ जस्तो लाग्छ यहाँको बुझाइमा एउटा सचेत नागरिकको हिसाबले बुझ्नु पर्दा?
5: मान्छेको जीवन मलाई कस्तो लाग्छ भने अहिलेको अनुभूतिमा धेरै चिजहरू गर्नुपर्ने रहेछ, ती सबै कुराहरू चाहिँ त्यतिखेर समयले हो कि अथवा बुझेर हो कि नबुझेर हो कि धेरै कुराहरू टुटफुट भएछन् छुटेछन् जस्तो लाग्छ जिन्दगीमा र जिन्दगी के रहेछ भने जिन्दगी केही रहेनछ भने केही रहेनछ भने खालि चाहिँ एउटा के भने केटाकेटीहरूको लागि चाहिँ अभिभावकत्व निभाउने हामी नपढेका जस्ता महिलाहरूले अब पढेकाको त बेग्लै किसिमको होला सामान्य केटाकेटी हुर्काउने अभिभावकत्व जनाउने तिनीहरूलाई चाहिँ रेखदेख गर्ने त्यतिमै हाम्रो जिन्दगी चाहिँ सीमित भयो जस्तो लाग्छ मलाई त्यतिखेर अब अहिले आएर अहिलेको परिवेशमा त अब निकै चान्सहरू छन् अब महिलाहरू पनि निकै छोरी चेलीहरू पनि अगाडि आउनु भएको छ पढ्न खोज्नुहुन्छ अब घर परिवारले पनि सपोर्ट गरिराख्नु भएको छ गरिराखेका पनि छौ अब पहिला त्यस्तो पनि भएन के जीवनले चाहिँ अलिकति के गर्ने के नगर्ने पढाइको कमीले होला अब त्यो पुरै छुट्याउन पनि हामीले त्यति बेला सकेनौँ के अब जिन्दगी चाहिँ अब अहिले आएर त सबै कुरा सिद्धिया जस्तो
6: जिम्मेवारी
5: पूरा भए जस्तो अब चाहिँ सबै सके मैले अब मेरो करिब करिब चाहिँ अब उतारोतिर बस्ने हो राम नाम जप्ने हो भनेर जस्तो त्यतिको
6: श्रीमान पनि अब शिक्षक हुनुभयो रिटायर लाइफ बिताइरहनु भएको छ होइन निवृत्त शिक्षक हुनुहुन्छ अब यहाँ पनि उमेरको हिसाबले जागिरै जीवन नबिताए पनि गृहस्थी जीवनबाट पनि थोरै हल्का खुकुलो हुँदै हुनुहुन्छ र यो आखिर बीचमा यी छोरा छोरी घर परिवार सबैको चाप एकैचोटि पर्ने आफ्नो व्यक्तित्व विकास गर्ने सबै चाप पर्ने हुनाले पनि मान्छेहरू अलिकति त्यो समयलाई बुझ्न नसकेर पछाडि पर्छन् कि अथवा के रहेछ जस्तो लाग्यो तपाईँलाई
5: बुझ्न नसकेर पनि पछाडि घर परिवारले पनि अब सबैले सपोर्ट गर्नुहुन्छ भन्ने पनि छैन अहिले पनि छैन अहिले पनि छैन अहिले पनि कति घरमा महिलाहरू पीडितै हुनुहुन्छ अनि अर्को कुरा के भयो भने आर्थिकले पनि महिलाहरूलाई पछाडि पारेको छ किनभने जता कतै हात थाप्नु पर्ने अवस्था भयो कि किनभने पुँजी भएन आफ्नो आफ्नोसित पुँजी भएन अब श्रीमानहरूसँग छोराहरूसँग हात थाप्ने अब त्यस्तो चाहिँ भा हुनाले त्यसले चाहिँ अलिकति अगाडि बढ्नलाई त तगारो नै भयो
6: अहिले यहाँको जीवनमा रंग भर्ने काम छोराछोरीले गरिरहनु भएको छ यहाँका छोराछोरी जसका लागि तपाईँले आफ्नो व्यक्तिगत जीवनलाई तिलाञ्जली दिएर छोराछोरीकै लागि जीवन सुम्पिनु भयो अहिले यहाँको जीवनमा रंग भर्ने काम छोराछोरीबाट हुँदो रहेछ कि रहेन
5: सन्तोष लिने हो हुने भन्दा पनि आफूले चाहिँ अब त्यसैलाई सन्तोष मानेर खुसी हुने हो उसले गर्ने कर्तव्य त अब के गर्छन् कसो गर्छन् भनेर समयले बताउने कुरा हो के र बाँकी त आफूले मान्ने हो मैले सबै गरे अब उनीहरूको त्यो कर्तव्य त उनले सम्झिने कुरा हो आफूले केही भन्न सकिने रहन्छ
6: हजुर मान्छे खुसी रहनलाई कसरी मान्छे खुसी रहन सक्छ आनन्दित भएर सन्तोष कसरी लिन सक्छ मान्छेले
5: सन्तोष त एउटा कुनै पनि कुरालाई मेरो हिसाबले टार्गेट गर्नुपर्छ जस्तो लाग्छ जस्तै फुलबारीमा तपाईँ घुम्ने कि फूलहरूसँग खेल्ने कि माटोसँग खेल्ने कि होइन बिरुवाहरूसँग खेल्ने कि अथवा अरू केही सिप सिकेर रमाउने कि अचार बनाएर रमाउने कि अर्को केही चिज बनाएर रमाउने कि त्यो एक्लो जीवन छ अहिले छोराछोरी पढ्न गइसके बाहिर गइसके हाम्रो हातबाट बाहिर उडिसके अब बुढाबुढी मात्रै हुँदाखेरि त बुढो आफ्नो हिसाबले रमाउने अवस्था आउने रहेछ बुढी चाहिँ आफ्नो अवस्थाले रमाउने कुरा हुँदैछ ठुलो ठुलो कुरामा रमाउने भन्दा पनि सानो सानो कुरालाई लिएर आफूभित्रै खुसी भएर एउटा बिरुवा गुड्दा पनि हाँसेर गोड्नुहोस् न त्यसमा अर्कै आनन्द आउँछ एउटा केही सिप सिक्दाखेरि पनि केही बिन्न थाल्नुहोस् मजासँग राम भक्ति लिएर भित्र मनबाट त्यो बिन्दै जानुहोस् त्यसमा पनि खुसी छ अब खुसी हुने धेरै तरिका छन् अब केलाई भन्ने केलाई नभन्ने एकदमै बजारै घुमेर यत्र हिल्लाएर यसो ब्याग भिरेर दुनियाँ गरेर त्यो पनि खुसी मैले मान्दैन त्यसमा पनि मान्छे खुसी छैन अहिलेसम्म किनभने त्यो समयले पनि त्यो देखाएको छ क्या त्यो भावनाले अलिकति खुसी हुनलाई त आफूभित्रै रमाउने हो भित्रै खोज्ने हो खुसी बाहिर छैन
6: भित्रै खोज्ने
5: भित्रै खोज्ने मनभित्रै खोज्ने हो खुसी
6: यहाँका छोराछोरी कहाँ हुनुहुन्छ हरेक घरमा छोराछोरीहरू नेपाल मात्रै घरमा त हुँदै हुनुहुन्न धेरै जसोको बाहिर हुनुहुन्छ त्यो मध्ये पनि समुद्र पारी हुनुहुन्छ तेस्रो मुलुक जानुभएको छ त्यही यहाँका छोराछोरी पनि त्यस्तै गरी बाहिरिनु भएको छ कि कहाँ हुनुहुन्छ
5: छैनन् मेरा सबै केटाकेटी नेपालमै छन् छोरो म विदेश जाँदै जान्न भन्छन् उनले एउटा चाहिँ बेलायती संस्था छ यो समृद्ध पहाड भन्ने त्यसमा काम गर्छन् उनको कामै पहाडमा काम गर्ने काम हो उनको चाहिँ अफिसै त्यस्तो खालको छ छोरीहरू सबै काठमाडौँ नै छन् अब सबैजना नेपालमै छन्, यही दुःख सुख गरेका छन्, बाहिर जाने कान्छी छोरी गइन् 8 वर्ष बसिन्। पछि उनले चाहिँ अब त्यहाँ गएर चाहिँ सिप सिक्ने हो, केही धन कमाउने हो, आएर चाहिँ सुविधा लिएर आफ्नो परिवारसँग चाहिँ नेपालमै बस्ने हो भन्ने सोच ज्वाइँको पनि छोरीको पनि त्यस्तो भएर फर्केर अहिले काठमाडौँ आएर बस्नु भएको छ। सबैजना यहीँ छन्, मेरा केटाकेटी 3 हुन्।
6: त्यसो भए छोराछोरी विदेशिनेको पीडा यहाँले भोग्नु परेको छ?
5: छैन छैन, म खुसी छु, खुसी छु। आफूलाई अब बिहान फोन गरे पनि साँझ आइपुग्ने ठाउँमा छन्, म चाहिँ खुसी छु, छोराछोरी यहीँ छन्।
6: घरमा चाहिँ हजुर र हजुरको श्रीमान,
5: यहाँ चाहिँ हामी 2 मात्रै छौँ।
6: अलिकति जीवनको उत्तरार्ध भइसकेपछि घरेलु घरको भित्रको काम पनि गर्न निकै गाह्रो हुन्छ, समयले साथ दिँदैन, स्वास्थ्यले साथ दिँदैन, होइन? यस्तो खालको समस्या भएको बेला कसरी मिलाउने त?
5: हामी 2 पालो गरेर मिलाउँछौँ। कहिले मैले खाना बनाउँछु, कहिले उहाँले तरकारी केलाइदिनुहुन्छ, कहिले चाहिँ अब अचार बनाउनुहुन्छ, उहाँलाई फेरि अचार अति चाहिन्छ, अचार मिठो लाग्छ, अचारै पिस्न बस्नुहुन्छ सिलौटामा मजासँग। त्यस्तै गरी अब रमाउँदै दुःख मान्दै सुख मान्दै गरी गरी हाम्रो चाहिँ चलिया छ तपाईँको अहिलेसम्म। अब एकदमै रोगलाई लाएर थलै पर्ने पनि छैन, रोग चाहिँ लागेको छ तर कस्तो भने अपरेसन गरेर सट्ट फालेपछि त्यो रोग चाहिँ गइरहेछ अहिलेसम्म। ठिकै छ, अहिलेसम्म त राम्रै छ।
6: हजुर, यो त रह्यो यहाँको परिवारभित्रको कुरा, र समग्र कुरा गर्दाखेरि अहिले पनि महिलाहरू, यहाँले अगाडि अलिकति जोड्न खोज्नुभएको थियो, महिलाहरू धेरै उत्पीडनमा छन्, अझै पनि समाज विकासको मूलधारमा आउन सकेका छैन। यो नआउन सक्नुको कारण यहाँले के देख्नुहुन्छ?
5: मैले आउन नसक्नुको कारण त एक त शिक्षाको पनि कमी हो, सानै परिवारबाटै त्यो बिहा बिहा बिहा बिहा भन्ने त्यस्तो थियो, होइन? त्यसले गर्दाखेरि पनि एउटा कुरा चाहिँ चेलीहरूमा सम्पत्ति नै नभएर हो, पुँजी नै नभएर,
6: पैतृक सम्पत्ति
5: हक भएन, पुँजी भएन, पुँजी नभएपछि त उनीहरू त्यत्तिकै टाडिने, अब माग्ने अवस्था भयो, कारिने अवस्था भयो, होइन? त्यो भए हुनाले चाहिँ मेन कुरा चाहिँ पुँजी नै हो, छोरीहरूलाई पनि अगाडि ल्याउनु। जस्तै छोरो निर्धक्क छ नि, मेरो घर भन्छ, होइन, मेरो चाहिँ खेत भन्छ, मेरो बारी भन्छ, छोरीले खै त भन्ने कहाँ पाउने, कसको लागि? श्रीमानको घर गएर पनि उसको बारी हुँदैन, माइतमा पनि उसको खेत हुन्न, उसको बारी हुन्न, उसको घर हुन्न। अहिले पनि हेर्नुहोस्, माइत घर र घर बिग्रिने हो भने छोरीको, माइतले तेरो घर खै भन्छ, घरकाले तेरो घर यहाँ आएन भन्छ, जाने कहाँ?
6: धेरै दुःख छ,
5: धेरै दुःख छ, धेरै दुःख छ। अब यो त कसरी सम्भावना छ, खै कसरी गर्छ सरकारले?
6: यो समाधान गर्नको लागि त अब जन्मसिद्ध पैतृक सम्पत्तिमाथि छोरीहरूले समान अधिकार पाएपछि केही सम्भव होला
5: हुन्छ, त्यसले चाहिँ धेरै सम्भव होला भन्छु मैले। जसको जे जति छ, हुनेले देला, नहुनेले नहोला, होइन? तर पनि यसमा तिम्रो पनि हक छ है भनेर सानैबाट त्यो बच्चालाई सुन्दै गयो भने ऊ पनि निर्धक्क र ढुक्क हुन्छ। किन छोरो ढुक्क हुन्छ नि, यो तेरो घर हो, यो तेरो गोठ हो, यो तेरो खल्यान हो, यो तेरो बारी हो भनिदिन तिम्रो ऊ सानैबाट खुसी हुन्थ्यो। त्यस्तै गरी छोरा, यो तिम्रो पनि हो, यो दाईको पनि हो, भाइको पनि हो, तिम्रो पनि हो भन्ने त्यो वातावरण हाम्रो बनियो भने छोरीहरूले पनि केही राहतको सास फेर्छन् जस्तो लाग्छ मलाई। र अलिकति अगाडि पनि उनीहरूलाई अलिकति आत्मनिर्भर भएर आत्मविश्वास पनि बढ्छ कि जस्तो लाग्छ।
6: हजुर, अत्यन्त राम्रो कुरा गर्नुभयो। योभन्दा अगाडि यहाँले रेडियोमा मध्यपश्चिममा आएर यस्तो कुराकानी गर्ने अवसर पाउनु भएको थिएन?
5: थिएन, पहिलोचोटि आयो, त्यस्तो अनुकूल पनि परेन। त्यो भए हुनाले अब मलाई त अलिकति माइतीले पनि यसो सहयोग गर्नुभएको छ, यसो अलिकति जग्गा दिनुभएको छ,
6: त्यसले गर्दा हजुरलाई चाहिँ राम्रो
5: राम्रो छ, त्यसैमा घर सर बनाएछु।
6: यहाँको जस्तै यहाँको माइतीले दिए जस्तै अरूका दिदी बहिनीका माइतीहरूले थोरै सहयोग गरेपछि दिदी बहिनी
5: जति सकिन्छ
6: उठ्न सक्छन् भन्ने
5: मेरो धारणा चाहिँ त्यो छ।
6: हजुर, यहाँलाई असाध्यै भन्न मन लागेको, मैले जिज्ञासा राख्न छुटाएको केही छ कि? हामी कुराकानीको श्रृङ्खलाबाट बाहिरिनु पर्ने हुनुहुन्छ।
5: त्यस्तो खासै केही छैन, जे जति मेरो मनमा लागेको कुरा हजुरले सोध्नुभयो, मेरो मनमा लागेको कुरा मैले भने, अब मेरो अलिकति उन्नति भनौँ कि प्रगति भनौँ, यो चाहिँ पढ्ने बेलामा 8 हाई स्कुलमा चाहिँ वीरेन्द्र सरकारको शुभराज्याभिषेक थियो, त्यतिखेर चाहिँ म 8 हाई स्कुलमा नाचेँ, नाच्ने बेलामा चाहिँ म दाङ 8 हाई स्कुलमा म फर्स्ट भयौँ, मेरो मेडल छ अहिले पनि मसँग छ,
6: गर्व गर्ने विषय
5: मेरो एउटा चाहिँ।
6: अहिले नाच्नुहुन्छ कि नाच्नुहुन्न त?
5: अहिले त सामान्य नाच्छु, अब त्यस्तो त सक्दैन होला, म भोजपुरीमा धेरै नाच्थेँ,
6: भोजपुरी
5: गीतमा चाहिँ धेरै नाच्थेँ, त्यही भोजपुरी गीतबाटै मैले चाहिँ त्यो सिल्क चाहिँ सुनको छ, तकमा चाहिँ चाँदीको छ,
6: सजाएर राख्नुभएको छ,
5: सजाएर
6: राखेको छ। हजुर, सरजी यहाँ व्यस्तता पनि हुनुहुन्थ्यो, घरमा हुनुहुन्थ्यो, हामीले यहाँलाई स्टुडियोसम्म निम्ता गर्यौँ। हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारको लागि यहाँ आइदिनु भयो। यहाँका दिनहरू अझै सक्रिय जीवन बितेर सुस्वास्थ्य सहित हामीले कामना गर्छौँ। धेरै धेरै शुभकामना छ, धन्यवाद।
5: धन्यवाद, हस्, धन्यवाद।
0: यो विशेष कुराकानीसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौँ। तेस्रो श्रृङ्खला यो साता हामीले लिएका छौं बाँझो जमिनमा फलफूल खेती सम्बन्धी सफलताको कथा।
2: कालीगण्डकी गाउँपालिका गुल्मीले बाँझो जग्गा सदुपयोग गरी फलफूलका बिरुवा लगाउने कृषकलाई अनुदान दिने नीति बनाएको छ। गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार पछिल्लो समयमा उत्पादन योग्य जमिन यसै बाँझो हुँदै गएपछि उक्त जग्गाको सदुपयोग गर्नका लागि यस्तो नीति लिइएको बताए। बाँझो जग्गामा फलफूलका बिरुवा रोप्नका लागि प्रति खाडल 400 रुपियाँ अनुदान र फलफूलका बिरुवा पालिकाले अनुदान स्वरूप उपलब्ध गराउने भएको छ। पछिल्लो समयमा जंगली जनावरले सताउने गरेपछि खेतीयोग्य जमिन यसै खेर गइरहेकाले यसको विकल्पको रूपमा यस्तो नीति लिइएको थापाको भनाइ छ। यसका कारण बाँझिएको जग्गाको सदुपयोग हुने र रोजगारको पनि सिर्जना हुने थापाको दावी छ। यस कार्यका लागि बजेटको अभाव हुन नदिनका लागि 1 करोड़सम्म व्यवस्थापन गरेको उनले बताए। अहिले कालीगण्डकीका कृषकहरूले बाँझो जमिनमा खाडल खन्ने काम धमाधम गरिरहेको पालिकाको कृषि शाखाले जनाएको छ। पालिकाले खाडलको लम्बाई, चौडाई र गहिराई 1 मिटरको हुनुपर्ने मापदण्ड तयार गरेको छ। पालिकाले आफै तयार गरेको नर्सरीमा अहिले 15,000 सुन्तलाका बिरूवा तयार छन् भने कागती र एभोकाडोका बिरूवाहरू खरिद गरी ल्याउने योजना बनाएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर 2 अर्वेनीका कृषक लक्ष्मीपति न्यूपानेले 62 रोपनी जंगल पल्टिएको बाँझो जग्गा अहिले फडानी गरी खाडल खन्ने काम गरिरहेको बताएका छन्। उक्त जग्गामा 1,400 खाडल अट्ने अनुमान गरेका उनले बताए। उनको बगैँचामा अहिले 2,500 सुन्तलाका बिरूवाहरू रहेको र जसमध्ये करिब 1,600 बिरूवाले फल दिएको छ। गत वर्ष मात्रै किवी र सुन्तला बिक्रीबाट 15 लाख बढी आमदानी गरेको उनले बताए। जिल्लामा कुल 1,072 हेक्टर क्षेत्रफलमा जिल्लामा सुन्तला खेती गरिएको छ भने 60% अर्थात 643 हेक्टर क्षेत्रफलमा लगाइएका बिरूवाले उत्पादन दिएको छ। यस्तै कालीगण्डकी गाउँपालिकाले तयार गरेको नर्सरीमा 12,000 बढी सुन्तलाका बिरूवाहरू रहेको जनाइएको छ। वडा नम्बर 3 लमराङमा 12,000 बढी सुन्तलाका बिरूवाहरू लगाउन योग्य भएकाले यस वर्ष पालिका भित्रलाई पर्याप्त मात्रामा पुग्ने सुन्तलाका बिरूवाहरू रहेको कृषि शाखाले जनाएको छ। गत वर्ष मात्रै गाउँपालिकाले जिल्लाभित्र र बाहिरबाट गरी 7,000 सुन्तलाका बिरूवाहरू खरिद गरी कृषकलाई वितरण गरेको थियो। यस्तै कागती लगायत एभोकाडोका बिरूवाहरू भने अन्यत्रबाट खरिद गरेर ल्याउने योजना बनाएको कृषि शाखाले जनाएको छ।
0: यो सफलताको कथासँगै
7: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौँ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज, सहित उमेश मार, घोराईजाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
7: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै यतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
0: प्राविधि साथी शालिकराम चौधरीलाई
7: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
2: म रञ्जिता शर्मा
7: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त, नमस्कार।
8: यो दाँत दुखेर मर्नु भयो।
9: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
9: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
10: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
11: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङ द्वारा सूचीकृत क्लिनिक
12: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जन द्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
14: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
11: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
14: 98-41-68-47-46।
11: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
15: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
15: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
15: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
15: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
17: मध्यपश्चिम ट्राङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइदैछ। कामको सटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ। खेतीपाती बाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। यस्तै 2062 सालदेखि असार 15लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारी भाकामा लोक दोहोरी गाउँदै छुपो छुपो हिलोमा धान रोपिन्छ। असारमा एक पटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका धेरै ठाउँमा सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कतिपय ठाउँमा रासायनिक मलको पनि अभाव छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजदात रहेको जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 83 राष्ट्रिय धान दिवस तथा रूपाई महोत्सव 2083 को अवसरमा शुभकामना जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नारालाई व्यवहारमा उतार्दै कृषि उत्पादन र उत्पादकत्व बढ़ाउने दिशामा प्रदेश सरकार ले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भएको हो। नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी र ग्रामीण जीवनको प्रमुख आधार धान खेती भएकाले यसलाई आधुनिक व्यावसायिक तथा जलवायु मैत्री बनाउनु समयको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। बदलिदो जलवायु र मौसमको अनिश्चितता बीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली तथा प्रभावकारी व्यवस्थापन मार्फत उत्पादन वृद्धि गर्न सकिने उहाँको भनाइ छ। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारको रूपमा लिँदै यान्त्रिकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताउनुभयो। साना तथा सीमान्तकृत किसानलाई विशेष प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि, खेतीयोग्य जमीनको सदुपयोग, सिंचाई सुविधाको विस्तार तथा समयमै गुणस्तरीय बिउ र मल उपलब्ध गराउन संघ सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र सहकार्य भइरहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। प्रविधि मैत्री खेती प्रणालीको विस्तार र उत्पादनसँगै मूल्य श्रृंखलाको विकास मार्फत कृषिलाई सम्मानित, मर्यादित र लाभदायक पेसाको रूपमा स्थापित गर्न प्रदेश सरकार निरन्तर लागि परेको उहाँले बताउनु भएको छ। लुम्बिनी प्रदेशमा धान रोपाई 20.87% क्षेत्रफलमा सम्पन्न भएको छ। कृषि विकास निर्देशनालयका बागवाणी निर्देशक सन्देश तितालका अनुसार प्रदेशभर धान रोपाई हुने 3,01,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670.87 हेक्टर क्षेत्रमा रोपाई सकिएको छ। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढ़ी 45% धान रोपाई सम्पन्न भएको छ। पाल्पामा 7,287 हेक्टर मध्ये 3,279.4 हेक्टर क्षेत्रमा रोपाई सकिएको छ। त्यसपछि गुल्मीमा 25.77%, रूकुम पूर्वमा 25%, नवलप्रासे बर्दघाट सुस्ता पूर्वमा 24.5% र बर्देमा 19.31% रोपाई सम्पन्न भएको छ। दाङमा 36,200 हेक्टर मध्ये 5,430 हेक्टर अर्थात 15% क्षेत्रमा धान रोपाई सकिएको छ। अर्घाखाँचीमा 11.27% र रोल्पामा 4.8% रोपाई भएको छ। रोपन्धीमा 43% धान रोपाई सम्पन्न भएको छ। त्यहाँ 63,550 हेक्टर मध्ये 27,326.5 हेक्टर क्षेत्रमा रोपाई सकिएको छ। कपिल वस्तुमा 15.8% तथा प्युठानमा 8% रोपाई सम्पन्न भएको तथ्याङ्कमा उल्लेख छ।
सबैभन्दा कम रोपाई बाँकीमा भएको छ। बाँकीमा 33,780 हेक्टर मध्ये केवल 168.9 हेक्टर अर्थात 0.5% क्षेत्रमा मात्र धान रोपाई सम्पन्न भएको छ। पछिल्लो एक दशकमा सड़क दुर्घटनामा परेर 24,640 जनाको ज्यान गयो, जबकि त्यो भन्दा अघिल्लो 10 वर्षमा यसरी ज्यान गुमानेको संख्या 16,315 थियो। सड़क दुर्घटनाबाट हरेक वर्ष कम्तीमा 2,000 जनाको ज्यान जान थालेको एक दशक भन्दा बढ़ी भइसकेको छ। यसरी अनाहकमा मृत्यु हुनेको संख्या वर्षेनि बढ़दो छ। आर्थिक वर्ष 2062-63 953 जनाको ज्यान गएकोमा 81-82 आइपुग्दा त्यो संख्या बढ़ेर 2,549 पुग्यो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अध्ययनमा समेटेका 167 देशमध्ये नेपाल सबैभन्दा बढ़ी दुर्घटना हुने 10 देशमा पर्दछ। अर्थात नेपालमा भन्दा बढ़ी दुर्घटनामा ज्यान गुमाउने देश विश्वमा जम्मा 9 छन्। नेपालमा प्रति लाख 1,00,000 28.2 जनाको मृत्युको कारण सड़क दुर्घटना हो। यो दर छिमेकी देशहरू भारतमा 14.6 र चीनमा 17.4 जना छ। डब्ल्यूएचओका अनुसार विश्वमा सड़क दुर्घटना मृत्युको 12 प्रमुख कारण हो। नेपालमा भने यो चौथो ठूलो कारण हो। नेपालमा सरुवा रोग, मुटु रोग र क्यान्सर पछि मृत्युको प्रमुख कारण सड़क दुर्घटना हो। नेपालमा अपाङ्गताको तेस्रो ठूलो कारण र चोटपटकको 22% कारण सड़क दुर्घटना हो। 2072-73 यता 185,819 दुर्घटना भएका छन्। दुर्घटनाको ग्राफ पनि निरन्तर उकालो लाग्दो छ। लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवर्धन सम्बन्धी विधेयक 2083 अगाडि बढ़ाइएको छ। उक्त विधेयक हाल प्रदेश सभामा पेश गरिएको छ। लुम्बिनी प्रदेशमा थारू समुदायको बाहुल्यता रहेको र यस समुदायमा आदिमकालदेखि प्रचलनमा रहेका सामुदायिक सामूहिक प्रथा जनित संरचना संगठन सांस्कृतिक असल अभ्यासहरूलाई कानूनी रूपमा व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक तयार पारिएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले बताउनुभयो। प्रस्तावित विधेयकले थारू समुदायको सबैभन्दा तल्लो तहको संरचनाका रूपमा गाउँ मौजा र दुई वा सो भन्दा बढ़ी गाउँहरू मिलेर सिंचाई तथा सामूहिक कामका लागि बन्ने प्रोगन्ना वा टप्पू जस्ता संरचनालाई कानूनी रूपमा पहिचान गर्ने व्यवस्था गरेको छ। यसका साथै समुदायको नेतृत्व गर्ने महत्व वा बर्गर र भलमनसा जस्ता पदहरूलाई कानूनी रूपमा परिभाषित गर्दै उनीहरूको काम कर्तव्य र जिम्मेवारीलाई स्पष्ट पारिएको छ। विधेयकले थारू समुदायको परम्परागत चाडपर्व खानपान वेशभूषा भाषा र संस्कृति तथा सिंचाई सिपसँग सम्बन्धित बौद्धिक र सांस्कृतिक सम्पदाको अभिलेखीकरण संरक्षण र पुस्तान्तरणमा समेत विशेष सहयोग पुर्याउने लक्ष्य राखेको छ। यसका साथै विधेयकमा प्रत्येक गाउँ मौजा र प्रगन्नाहरूमा छुट्टै कोष स्थापना गर्न सकिने र समुदायभित्रको सामान्य विवादहरूलाई मेलमिलापका माध्यमबाट समाधान गर्ने प्रणालीलाई प्रोत्साहन गर्ने जस्ता महत्वपूर्ण प्रावधानहरू समेटिएका छन्। अवस्त बिहान 8 बजेको मध्य पश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्टमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: होइन भाइला
2: लखर लखर कहाँ हिनेस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498887741
5: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधि 10%-50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 98577-71546
6: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
6: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
6: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
6: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
6: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
6: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
6: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
6: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
6: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
6: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
6: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
6: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
6: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
6: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825-91-670
6: मोबाइल नम्बर 98578-43-143 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
7: डाक्टर आउने बारे सूचना
8: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: पुरानो भन्दा पुरानो दम आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
7: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
9: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
10: बिरामी जाँच्ने मिति असार 20 गते शनिबार।
11: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128980। राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
10: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
10: सम्पर्क फोन नम्बर 0825526601। सम्पर्क मोबाइल नम्बर 98578535090, 98578316084 र 98578320077।
12: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
15: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
14: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
15: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
14: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
15: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494 67487।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: घर घर अनि गृहिणी को साथ हुलास ले बनाउँदै छ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एकसा
3: एक जबरदस्त कहानी है
4: और टाइटल क्या है फिल्म का
3: वेलकम टू द जंगल
5: स्वर्गद्वारी चलचित्र मंदिर भराईदांग में भव्य प्रदर्शन भइरहेको छ हिंदी कथानक चलचित्र वेलकम टू द जंगल
6: हमें जाने तो मालिक सबका भांड है रोजी रोटी के लिए काम करते हैं
7: तेरी शक्ल कहीं देखी हुई है
6: आप फ्लॉप फिल्म में भी देखते हो
8: खुशी को खबर
9: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
11: को लागि हुन्छ त्यो निस्किँदैन र ऊ सुत्न सक्दैन नसुतेपछि त्यो ब्रेनले त फङ्सन गर्नै सक्दैन र बिस्तारै उसको त्यो सोच्न सक्ने क्षमता उसको त्यो सम्झिन सक्ने क्षमतादेखि लिएर उसको पढाइदेखि लिएर सारा सबै कुरामा इभन उसको सोसल लाइफमा पनि उसको घर परिवारसँग साथीभाइसँग पनि त्यो टाढिँदै गएर एक्लोपन फिल हुँदै अनि यस्ता समस्यामा परेको देखेको छ ग्रामीण भएको बच्चाहरूमा चाहिँ त्यो तनाव चाहिँ जिउमा आउँछ कि धेरै तनाव भइसकेपछि त्यो जिउमा आउँछ तपाईँले सुन्नुभयो होला कन्भर्सन डिसअर्डर जुन एकजना बच्चा ढल्यो भने सबैजना ढल्छ भन्यो भने त्यो कुनै रोग त होइन नि त त्यो बच्चाहरूमा त्यो यो सबै व्यवहारले गर्दा उनीहरूमा त्यो अथवा कुनै एउटा आघात परे हुन सक्छ त्यो जब निकाल्न सक्दैनन् बच्चाले अनि शरीरले त्यो रिलिज गर्ने उपाय चाहिँ उनीहरूमा आउने यो जुन कन्भर्सन डिसअर्डर जुन पहिले हिस्टेरिया भनेर यो वर्डिङ दिइन्थ्यो त्यो चाहिँ गलत हो अहिले चाहिँ कन्भर्सन डिसअर्डर भन्छ यसलाई होइन त्यो जब त्यो तनाव बच्चाहरूले निकाल्ने ठाउँ पाउँदैन अनि शारीरिक रूपमा चाहिँ निस्किन्छ यो सुत्ने भनेको पनि उसको निन्द्रा पुग्दैन उसलाई तनाव हुन्छ त उसको ब्रेनले त काम गर्न सक्दैन त्यसपछि चाहिँ उसले दिउँसो सुत्ने यो चाहिँ स्वाभाविकै हो
12: अब विभिन्न खालका लक्षणहरू अवस्थाहरू चाहिँ देखिन सक्छ अभिभावक र शिक्षकहरूले कस्ता संकेतहरू देखेपछि चाहिँ अलिकति सचेत हुनुपर्छ त
11: अब अहिले हामीले किशोर किशोरीकै कुरा गरिरहेका छौँ होइन यदि आफ्नो नानी बाबु पहिले गरिरहेको व्यवहार भन्दा पनि एक्लो बस्ने धुपधुम्ती बस्ने अथवा बिना कारणै हाँस्ने रिसाउने त्यस्तो कुराहरू स्कूलमा पनि शिक्षकले हेर्नु पर्यो त्यो बच्चा अरू नर्मलै भइरह बच्चा क्लासमा बढी सुत्छ होमवर्क गरेर लिएर आउँदैन चिडचिड गर्छ भने के भएको छ त यसलाई भनेर चाहिँ अभिभावकको रोल घरमा के हुन्छ भने उसलाई वाच गरेर उसले मानसिक रोग यसै एकै दिनमा हुने कुरा होइन त्यो उसलाई केही कुरा मानसिक रूपमा अस्वस्थ हुनुहोला उसलाई सानो कुराले न आफ्नो घरमा चाहिँ श्रीमान श्रीमतीको बीचमा झगडा भइरहेछ कि घरको अवस्था हाम्रो राम्रो छैन कि हाम्रै व्यवहारले उसलाई गाह्रो भइरहेछ कि अथवा हामीले चाहिँ एउटा घरमा दुईटा बच्चा छ एउटा बच्चा चाहिँ एकदमै पढाइमा राम्रो छ या सबै कुरामा राम्रो छ एउटा बच्चा चाहिँ तल छ भनेदेखि त्यो हामीले अभिभावकले र स्कूलले पनि कम्पेरिजन गरिदिन्छ नि त अनि यो किशोर किशोरीकोलाई चाहिँ कम्पेरिजन सबैभन्दा ठूलो रोग चाहिँ कम्पेरिजन गरेपछि यो बच्चाहरू स्वाट्टै मनोबल गिर्छ यो बच्चाहरूको अनि त्यो मनोबल गिरेपछि त्यो माथि आउन त धेरै उनीहरूको त्यो अहिले यसै पनि आइडेन्टिटी भर्सेस रोलमा उनीहरू जुधिरहेको बेलामा चाहिँ झन् हाम्रो तेरो अब भनौँ दाइले यति राम्रो गरेछ त त केहीमा अगाडि बढ्न सक्दैनस् त त कामै नलाग्नेस् भोलि गएर के गरेर खान्छस् भनेपछि उसको मनमा चाहिँ हो म त कामै नलाग्ने भनेर एभरेज भए पनि हाम्रो कम्पेरिजनले गर्दा ऊ झन् त्यो भन्दा पनि तल तल तल तल हुने गएर उसलाई चाहिँ यो डिप्रेसन एन्जाइटी जस्ता चाहिँ बिहेभियर इस्युजहरू चाहिँ बढ्दै जान्छ
12: भनेपछि उसले आफूले गर्न सक्ने उस मानिसमा जुन क्षमता भएका कुराहरू पनि पारिवारिक वातावरण, विद्यालयको वातावरण र साथीभाइको जुन खालको व्यवहार छ नि त्यसले चाहिँ उसलाई झन कमजोर
11: बनाउँछ।
12: कस्ता खालका मानसिक समस्याहरू चाहिँ निम्त्याइरहेको छ भनेर अलिकति अवस्थालाई चाहिँ चित्रण गरिदिनुहुन्छ यतिखेर?
11: अहिलेको अवस्थामा चाहिँ मैले देखेको चाहिँ बच्चाहरू प्राय एन्सियस पनि हुन्छन्, डिप्रेस्ड पनि हुन्छन्, अनि त्यसपछि उनीहरूलाई फ्रस्ट्रेसन पनि हुन्छ। अनि त्यो फ्रस्ट्रेसन भएपछि उनीहरूले त्यो अनि पाउने जाने बाटो पाएन भनेदेखि धेरै गाह्रो भएपछि सुसाइड हुन्छ। एन्जाइटीमा चाहिँ त्यो बच्चा एक ठाउँमा बस्नै नसक्ने कि एक ठाउँमा बस्नै नसक्ने एकदम यताबाट उता उताबाट केही काम पनि उसले राम्रोसँग एउटा गर्दाखेरि अर्कोतिर हम्फाल्ने त्यस्ता त्यस्ताहरू पनि हुन्छन्। उसलाई चिन्ता अब जस्तो बच्चाहरूलाई चाहिँ ऊ एङ्सियस छ भनेदेखि उसलाई सोसल एन्जाइटी छ, उसलाई चाहिँ मासमा

0: दुर्वेशनमा पनि
1: लाग्न त्यो त 100% लाग्छ नि यो यस्तो भएपछि गाह्रो भएपछि बच्चाहरू अहिलेको बच्चाहरूमा देखेको त्यही एङ्गर इस्यु देखिन्छ एन्जाइटी डिप्रेसन र यो बिहेभियर इस्युजमा एकदमै ढोका पड्काउने त्यो गर्ने घरको मान्छेहरूसँग राम्रोसँग बोल्दै नबोल्ने टिचर्सहरूलाई गर्ने व्यवहार उस्तै परेदेखि हात उठाएर पिट्न कुट्न सबै यस्ता यस्ता बिहेभियरहरू देखाउँछ तर हामी चाहिँ त्यो बच्चालाई नै गलत ठान्छौँ हामी अभिभावकले पनि टिचरले पनि ठान्छौँ तर उसले यस्तो व्यवहार देखाएको छ भने पक्का पनि यसको जरा कहाँ छ त भनेर हामी पछाडि फर्केर उसलाई त्यो ठाउँमा पुगाएर उसलाई हामीले बिस्तारै उचित हेरचाह र उचित वातावरण स्कुलले घरले र साथीहरूले दिने हो भने समाजले दिने हो भने यस्तो कुरा त यो बच्चाहरूलाई त हामीले छिट्टै सम्झाउन सकिन्छ
0: जस्तो पढाइमै अलिकति चर्चा गर्न मन लागेको बाल बालिकामा चाहिँ यतिखेर पढाइको प्रेसर चाहिँ एकदमै छ पढाइलाई बुझ्ने सिक्ने र लिन सक्ने क्षमता पनि फरक फरक छ होइन उमेर अनुसार उसले सिक्नुपर्ने हो त्योभन्दा क्षमता एकदम कम भएका बच्चाहरू पनि हुन्छन् होइन त्यस्ता बच्चाहरूमा हुने मानसिक समस्या र उनीहरूलाई अभिभावक र विद्यालयले गर्नुपर्ने भूमिका चाहिँ के पाउनुहुन्छ यहाँले
1: हजुर एकदम राम्रो क्वेशन गर्नुभयो तपाईँले अहिले बच्चाहरूमा चाहिँ अब देखिन्छ नि एडिएसडी हुन त यो किशोर अवस्थामै देखिने हो 10-11 वर्षमा देखिन्छ एडिएसडी अटिजम त बच्चादेखि नै देखिएको हुन्छ अनि त्यसपछि यस्तो बच्चाहरूलाई चाहिँ अर्ली हामीले आइडेन्टिफाई मेरो बच्चामा के छ भनेर नथापाएर उसलाई चाहिँ उसको न अब भनौँ न हरेक बच्चाको क्षमता फरक हुन्छ नि त कोही एकदमै इन्टेलिजेन्ट हुन्छ कोही त्यही कुरालाई चाहिँ कोही एकचोटिमा बुझ्छ भने त्यो कुरालाई कोहीले तीनचोटिमा बुझ्छ त्यो बच्चाको क्षमतालाई चाहिँ हामीले हेरेर मेरो बच्चाको क्षमता यो छ भनेर उसलाई त्यसमा चाहिँ तैँले यो अगाडि बढ्नै पर्छ तैँले यति पढ्नै पर्छ तैँले यो गर्नै पर्छ भनेर प्रेसर दिनु सट्टा चाहिँ मेरो बच्चा यो बच्चामा चाहिँ यो कमी भए पनि के छ त स्ट्रेन्थ यो बच्चामा ताकि हामीले उसलाई मोटिभेट गर्न सकौँ भनेर चाहिँ हामीले उसको चाहिँ स्ट्रेन्थमा हेरेर चाहिँ सी ग्रेड आएर तिम्रो यसमा त हेर त तिमी आर्टमा राम्रो छौ कि म्युजिकमा राम्रो छौ कि डान्समा राम्रो छौ कि तिम्रो यो त एउटा राम्रो यो त एकदमै राम्रो छ नि हामी पढाइको साथसाथै यसलाई पनि अगाडि बढाउने तिमीलाई प्रेसर छैन भनेर स्कुलले पनि उसको के क्षमता छ त्यसलाई अभिवृद्धि गर्नु पर्यो घरमा पनि त्यही अनुसारको इन्भाइरोमेन्ट त्यो भने छन् मैले त कति बच्चाहरूलाई देखेको छ किनभने फेरि किशोर किशोरी अवस्थाको बच्चाहरूलाई केही पनि चाहिँदैन उनीहरूलाई मोटिभेसन र उनीहरूलाई चाहिँ बुझिदिनु पर्यो कि उनीहरूको उनीहरूले भन्न खोजेको कुरालाई चाहिँ हामीले जज गरिदिनु भएन उनीहरूकै भन्छ नि हामीले उनीहरूलाई सिम्पेथी गर्ने होइन कि एम्पेथी गरेर चाहिँ म तिम्रो ठाउँमा थिएँ यो हुँदाखेरि मलाई पनि यस्तै भएको थियो यस्तो हुँदा यस्तो हुन्छ भनेर टिचर र अभिभावकले भन्यो भने यस्तो यो जुन अलिकति भन्नुभयो नि तपाईँले पढाइ या उस बौद्धिकता यो किसिमको बच्चाहरूलाई पनि मेरो पढाइमा कमजोर भए पनि मेरो यो त तिम्रो यो भन्दा त मेरो पनि त यसमा यो राम्रो रहेछ नि त फर्स्ट आउने केटाको भन्दा त ऊ त आर्टमा त म भन्दा कमै रहेछ नि त हो त्यसरी चाहिँ हामीले चाहिँ बच्चालाई डेभलप गरिदिउँ भनेदेखि चाहिँ एकदमै यो कुरा किशोर किशोरी त हाम्रो भोलिका पिलरहरू हुन् नि त अहिले नै हामीले यसमा काम गर्नुपर्छ
0: हजुर यहाँले भने जस्तै कतिपय बाल बालिकाहरूले चाहिँ यही तपाईँले भनेकै कुरालाई चाहिँ आफू अभिभावकले अथवा शिक्षक शिक्षिकाले म पनि त यसरी कमजोर थिएँ यस्तोमा कमजोर थिएँ आफू उदाहरण दिएर पछि मेरो यस्तो राम्रो भयो भनेर अथवा उसको यस्तो थियो उसलाई पनि यसो गरेपछि भयो भनेर उदाहरण दिएर चाहिँ पढाइमै राम्रो भएको उदाहरणहरू पनि धेरै छ होइन यहाँले पनि यी कुराहरू चाहिँ भन्नुभयो
1: उसको चाहिँ स्ट्रेन्थ हरेक कसैको यदि यो कोही मान्छे यो संसारमा छ भने उसको विकनेससँग उसको स्ट्रेन्थ पनि आउँछ हामीले चाहिँ एकदम केलाउँदाखेरि चाहिँ 5 स्ट्रेन्थ छ र 2 चाहिँ उसको विकनेस छ भने चाहिँ हामी फोकस चाहिँ बढी विकनेसमा गर्छौँ कि त्यो स्ट्रेन्थमा चाहिँ गर्दिँदैनौँ र यो किशोर किशोरीलाई चाहिँ 2 उसको विकनेसलाई पछाडि राखेर चाहिँ स्ट्रेन्थमा हामीले चाहिँ अगाडि गऱ्यौँ भने चाहिँ फरक किसिमले चाहिँ एकदमै त्यो बच्चा चाहिँ उभार भएर आउन सक्छ कि अब भनौँ न अहिले मेसीले हेर्नु त अस्ति ह्याट्रिक गर्यो ऊ बच्चादेखि अटिस्टिक मान्छे हो नि त उसको फरक क्षमता के छ त उसको पढाइमा नहोला केहीमा नहोला तर उसको गेममा त हेर्नु त फरक क्षमता भयो नि त हरेक मान्छेको फरक क्षमता हुन्छ यो कुरा चाहिँ अभिभावकले पनि बच्चैदेखि आफ्नो बच्चाको फरक क्षमता बुझ्नु पर्यो विद्यालयले पनि मेरो यो स्टुडेन्टको चाहिँ एकदम स्पेसल केयर चाहिने अवस्था नभइकन अब सुस्थ मनस्थिति नै छ भने त त्यो स्पेसल केयरमा गयो होइन तर उसले कोसिस गरेछ सी डी ग्रेड ल्याउँछ भनेदेखि उसको फरक स्ट्रेन्थ के छ यसलाई कसरी मोटिभेट गरेर उसलाई चाहिँ हामीले गाइडेन्स माया ममता गरेर गर्यो भनेदेखि यस्तो बच्चाहरूले चाहिँ सीबाट बिमा त पक्कै पनि आउँछ
0: हजुर अब विभिन्न खालका किशोरावस्थामा बाल बालिकामा चाहिँ विभिन्न समस्याहरूको बारेमा त हामीले चर्चा गर्यौं के समस्याहरू आउन सक्छ भनेर मानसिक समस्या नै

0: निम्त्याउने अर्को भनेको आघातजन्य अवस्था पनि हो होइन. आघातजन्य अवस्थाले चाहिँ उसलाई लामो समयसम्म ती घटनाबाट बाहिर आउन चाहिँ गाह्रो भइरहेको हुन्छ. अलिकति आघातजन्य अवस्था कस्तो खालको अवस्था हो र उसलाई त्योबाट बाहिर ल्याउन चाहिँ के गर्न सकिन्छ?
1: अब यो ट्रमा आघात होइन, यो यसमा चाहिँ कस्तो हुन्छ भने अब के चाहिँ उसलाई आघात परेको छ त्यसमा डिपेन्ड हुन्छ. अब एकदम सेक्सुअल अब्युज भएको छ भने त्यसको प्रकृति फरक हुन्छ, एक्सिडेन्ट भएको छ प्रकृति फरक हुन्छ, भुइँचालो हाम्रो देशमा अस्ति भुइँचालो आयो कतिजनाले ज्यान गुमाउनुभयो उसले त्यो एक्सपिरियन्स गरेको छ भने त्यो फरक हुन्छ होइन. त्यो फरक भए पनि तर सिम्टम चाहिँ एउटै हुन्छ कि त्यही कुराले उसले बिर्सिन नसकेर उसको हात काप्ने चिटचिट गर्ने ऊ अगाडि बढ्न नसक्ने अनि त्यसपछि उसले ब्याक फ्ल्यासब्याकहरू बढी गएर चाहिँ केही कुरामा पनि त्यो बच्चाहरू अगाडि बढ्न सक्दैन. अब भनौँ न यदि कसैलाई चाहिँ सेक्सुअल घरबाट सेक्सुअल एब्युज भएको हाम्रो छोरी बच्चा छ भने पछि गएर भविष्यमा आफ्नो रिलेसनसिपमा कहिले पनि ट्रस्ट गर्दैन, त्यसले गर्दाखेरि उसको फ्यामिली लाइफ कहिले पनि राम्रो हुँदैन, त्यस्तो हुन्छ. अनि यदि कसैलाई चाहिँ कम्पेरिजन गरिएका छ त्यो कुराले आघात भएको छ त्यो गरिएको छ भने त्यो बच्चाले कहिले पनि एउटा ठाउँमा दिगो भएर काम गर्न सक्दैन. एक्सिडेन्ट भएको छ त्यो आघातले उसले कोही लुज गरेको छ भने ऊ किनभने प्लेनमा एक्सिडेन्ट परेको छ कि गाडीमा एक्सिडेन्ट परेको छ भने ऊ त्यो चिजबाट सधैँ टाढिन्छ र एक किसिमको फोबिया हुन्छ उसलाई त्यो चिजको, त्यो चिजमा चाहिँ गएर ऊ स्टक भइदिन्छ कि. अनि हामीले चाहिँ यस्तो स्टक भएको बच्चाहरूलाई चाहिँ केमा छ यो ट्रमामा भएको बच्चाहरूलाई हामीले काउन्सिलिङ गर्दा चाहिँ उनीहरूलाई चाहिँ त्यो कुरामा चाहिँ एक्सपोज गराइदिन्छौँ कि एक्सपोजर थेरापी उसलाई त्यो त्यो बारम्बार त्यो कुराहरूमा चाहिँ उसलाई उसले जुन कुराबाट भाग छ त्यो कुरामा चाहिँ अगाडि एक्सपोज गराइदिएर उसलाई बिस्तारै तिम्रो यो गरेर उसलाई त्यही त्यस्तै त्यस्तै वातावरण हामीले गराइदिएर चाहिँ यसबाट बाहिर निकाल्न सकिन्छ. तर जसले चाहिँ आघात कुन किसिमले उसले त्यो आघात फिल गरेको छ प्रकृति फरक हुन्छ, यस्तोहरूलाई चाहिँ फ्ल्यासब्याक आउने, राति सुत्न नसक्ने, केही कुरामा कन्सन्ट्रेट गर्न नसक्ने, जतिखेर पनि त्यही भयो जस्तो भूकम्पले गर्दा हाम्रो किशोर किशोरीलाई जुन बेला पनि हल्लिएको फिल भयो नि त 6 महिनासम्म, त्यसले गर्दा स्कुल जान पनि डराउने, खान पनि डराउने, त्यस्तो त्यस्तो भयो. तर हामीले यो आघातको प्रकृति हेरेर चाहिँ विभिन्न आघातहरू हुन्छन् त्यो आघातबाट चाहिँ त्यही हिसाबले चाहिँ अगाडि बढ्नुपर्छ त्यो बच्चालाई कसरी सम्हाल्ने भनेर.
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी गरिरहेका छौ. ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुटी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुङ्गानासँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ.
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
3: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
3: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001
5: ओखती साबु अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
6: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अड्गुरी।

0: हाल्नु
1: यस गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
2: हेलो पिंकी
3: बोल दिन
2: एलईडी टीवी किन्न नजाने
3: जान्न
2: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
3: जान्न
2: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
3: जान्न
2: किन
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
3: पाइनी भएर त जान लाग्यो नि
2: हो र कहाँ
3: भन् दिन के
2: सत्य भन् दिनौ
3: आई लभ यु पिंकुली भनेको
2: हो एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
5: रोल मोडल भएर एउटा डिसिप्लिनमा बस्न सिक्नुपर्छ त्यो बच्चाहरूको अगाडि चाहिँ हामी जुन बेला पनि तपाईँ आफै मोबाइल चलाएर बस्नुहुन्छ अनि के हामीलाई भन्नुहुन्छ भनेर बच्चाहरूकोबाट सुनेको छ धेरै नै त्यस कारणले गर्दाखेरि हामीले चाहिँ यो व्यवस्थापनको तरिकामा भन्दैछु हामीले चाहिँ हामी पनि कामको प्रेसरबाट जाँदाखेरि बच्चाहरू स्कूलबाट आएका हुन्छन् आधी घण्टा चाहिँ हामीले हाम्रो बच्चालाई फोनलाई चाहिँ सेफ जोनमा राखेर आधी घण्टा 45 मिनट एउटा डिसिप्लिन बनाउनु पर्यो उसलाई राख्नु पर्यो उसँग सोध्नु पर्यो तिमीलाई आजको दिन कस्तो रह्यो आज तिमीलाई कस्तो भएको छ म छु है तिमीलाई केही अप्ठ्यारो पर्यो भने हामी आमा बुवा दिदी भाइ को छ हामी सपोर्टमा छौँ ल भन तिम्रो आज के भयो मेरो त यस्तो यस्तो भयो हामीबाट सुरुवात गर्ने हामीलाई पनि अफिसमा तनावहरू हुन्छ मलाई यस्तो भयो मैले यसरी गरेँ अनि आफूलाई केही बच्चामा डाउट लागिरहेछ भनेदेखि कहिलेकाहीँ हामीले रोल प्ले गर्दा पनि केही बिग्रिँदैन के हामीले रोल प्ले गर्दै मेरो साथीको छोरीलाई त छोरालाई त यस्तो यस्तो भएको रहेछ हेर न अनि उसको बुवाहरूले त यसो गर्दाखेरि त यो त समस्या अब साइबर केही केस छ भने पनि यस्तो भएछ नि उसलाई त हेर त तिमीलाई त त्यस्तो भएको छैन नि है भन्ने बेलामै भन है हामी छौ नि भनेर त्यो बच्चालाई अनि हामीले टाइम दिने मेन कुरा यति बेला चाहिँ उसलाई टाइम दिने अनि उसलाई बाहिर लिएर घुमाउन लिएर जाने हामीसँग उसले टाइम स्पेन्ड गरोस् बढी एक्लोपन उसलाई फिल मेन कुरा चाहिँ अहिलेको बच्चाहरूमा एक्लोपनले गर्दा बढी ग्याजेटमा छन् नि त तपाईँ हाम्रो बेलामा चाहिँ कस्तो थियो भने हामी जोइन्ट फ्यामिलीमा बस्थ्यौँ हामी घरबाट दाजुभाइ दिदीबहिनी एउटै फ्यामिलीमा हुन्थ्यौँ खेल्थ्यौँ अहिलेको बच्चाहरूमा त्यो छैन टोटली उनीहरू ग्याजेटमा डिपेन्ड छन्
6: परिवार त छ तर एउटै कोठामा एउटै परिवार भए पनि दूरी छ होइन त्यो दूरीलाई चाहिँ मेटाउन परिवारले नै पहिला
5: पहल गर्न पर्यो अनि बच्चाहरूलाई चाहिँ यो हप्तामा एक दिन भए पनि यो ब्रिदिङ एक्सर्साइजहरू जुन उनीहरूलाई कामदाम मेडिटेसन आफै परिवार बसेर यस्तो गर्ने भने त्यो बच्चाहरूलाई पहिलेदेखि नै किनभने हाम्रो ब्रिदिङले चाहिँ ब्रिदिङ र मेडिटेसन बच्चाहरूले गर्न सक्दैन त्यही पनि हामीले त्यसलाई अभ्यास गरेर आफू नै बसेर 5 मिनटबाट 1 मिनटबाट ल है आज हामी लामो लामो सास फेर्ने भनेर बसेर त्यो गर्ने अनि उनीहरूको सानो सानो हेबिटमा चाहिँ प्रशंसा गरिदिने हामीले उसले गल्ती गरेका हुन्छन् गल्तीलाई औलाउनु भन्दा पहिले तिमीले त यो पनि राम्रो गरेछौ नि है तिमी त यसमा कति राम्रो आहा तिमीले कति राम्रो गर्यो भनेर उसलाई सानो कुरामा पनि प्रेज गरिदिने तिमीले यो गर्न सक्दैनौ नभन्ने के कहिलेकाहीँ आफूलाई आउँछ त्यो गर्नलाई उसँग हेल्प लिएर हामी सानो हुँदैनौँ नि त उसँग हेल्प लिएर ओहो म त मलाई आमा बुवाले हेल्प माग्यो त ओहो भनेर अनि त्यो बच्चाहरू क्युरियस हुन थाल्छ कि अनि अनि अनि उसको त्यो अब गलत अब रिसाउने ओर्ने बानी छ भने कहाँबाट यो रिस भनेको आफूमा मान्छेक रोग होइन नि त रिस उसलाई कहाँबाट आइरहेछ त के कारणले उसलाई गाह्रो भएको छ बुवा आमाले बुझिदिएर स्कूलले बुझिदिएर यस्ता कुराहरू गर्यो भनेदेखि व्यवस्थापन आफै हुन्छ अनि उनीहरूलाई हुन्छ नि हबिजमा उसलाई के चाहिँ इन्ट्रेस्ट लाग्छ उसलाई गिटार बजाउने इन्ट्रेस्ट लाग्छ तर हामीले कति गिटार बजाएको तिमी नगर नभन्ने तिमी होमवर्क गर तिम्रो यो होमवर्क सिद्धौ तिम्रो आफ्नो काम सिद्धौ अनि मलाई पनि सिकाइदेऊ न दुई चारवटा तार तान्नलाई भनेर हामी नै अगाडि बस्नु पर्यो कि हामीले नै टाइम दिएको छैनौँ कि लुडो खेलाएको छौँ हामीले अहिले बच्चासँग खेल्दैनौँ नि हाम्रो आमा बाबाले त हामीसँग लुडो खेलेर हुन्छ अनि अहिलेको बच्चाहरूमा चाहिँ कस्तो छ भने हाम्रो एउटै बच्चा हुन्छ दुइटै बच्चा हुन्छ अनि उसले बोल्नुभन्दा अगाडि नै हामीले टन्न उसलाई पुर्याइदिएको हुन्छौँ कि तपाईँ हाम्रो पालोमा त एउटा लुगा लगाउनलाई हामीले दौसै कुर्नु पर्थ्यो हामीले कम्प्रोमाइज गर्न सिकेका हुन्थ्यौँ नि त अहिलेको बच्चालाई त बोल्नुभन्दा अगाडि ग्याजेटदेखि लिएर सबै कुरा अप टु डेट हुन्छ टाइम हुँदैन बाउ आमालाई सामान दिन रेडी हुन्छ अनि उसले त्यो सामानको युज गर्दा गर्दा उसले दुरुपयोग पनि गर्दा हुन्छ नि त. अनि भोलि गएर कुनै मान्छेको सधैँ त एउटै आर्थिक अवस्था हुँदैन, अनि कुनै बेला चाहिँ बुवामाले त्यो पूरा गर्न सकेन, उसको साथीको अगाडि उसलाई लाज भयो भने अनि यस्ता बच्चाहरूलाई त यति छिटो मानसिक रोग लाग्छ. त्यस कारणले चाहिँ हामीले बच्चाहरूलाई चाहिँ अलिकति लो लेभलमा राखेर पनि हामीले चाहिँ
6: आफै संघर्ष गरेर आफै केही गर्नुपर्छ,
5: सिकाउनु पर्छ एकचोटिमा भन्नुभन्दा पहिले दिने चलन छ अहिले. यस्तो व्यवस्थापन गर्न घरबाटै सुरु गर्नुपर्छ.
6: अलिकति अब यहाँले भनिहाल्नुभयो कि उनीहरूलाई सानो सानो कुरामा चाहिँ तनाव पनि हुन थाले हुन्छ, चिन्ता पनि बढ़िरहेको हुन्छ र त्यसको व्यवस्थापन पनि गर्न नसकिरहेको अवस्था पनि हुन सक्छ होइन. विशेष गरेर किशोरा अवस्थामा हुने तनाव चिन्ताको व्यवस्थापन गर्न चाहिँ के उपायहरू हुन सक्छन् जुन चाहिँ अभिभावक र शिक्षक दुवैबाट चाहिँ सहयोग चाहिँ पुर्याउनु पर्यो उसलाई.
5: अब यस्तो बच्चाहरूले तनाव पहिले सुरुमा त यो तनावबाट स्टार्ट हुन्छ. तनाव चाहिँ कस्तो हुन्छ नि, तपाईँको राम्रो तनाव पनि हुन्छ नि, भोलि एक्जाम छ या भोलि उसलाई स्कूलमा चाहिँ एउटा पुरा केही फंक्शनमा चाहिँ एउटा प्रेजेन्टेशन गर्नु छ, त्यसको लागि उसले चिन्ता लिएर उसले एक दिन दुई दिन चिन्ता लिएर त्यसको तयारी गरेर त्यो गर्छ भने त्यो राम्रो तनावमा गयो. तर त्यही कुराले उसलाई चाहिँ जतिखेर पनि पिरोल्न थाल्यो भनेदेखि त त्यो खराब तनाव भयो, त्यसले भोलि गएर मानसिक रोग लिएर आउँछ होइन. र यस्तो बच्चाहरूमा चाहिँ हाम्रो किशोर किशोरीमा चाहिँ विभिन्न किसिमको साथी रिलेसनसिप, अहिलेको बच्चाहरूमा चाहिँ मैले चाहिँ रिलेसनसिप प्रब्लम पनि धेरै देखेको छु. त्यो रिलेसनसिपमा चाहिँ उनीहरूले आफूले भनेको जस्तो केटा वा केटीसँग सम्बन्धमा बस्न पाएन भने एकदमै हीनताबोध हुने, हात काट्ने, खुट्टा हातमा देखिन्छ भने खुट्टा काटेर त्यो स्ट्रेस रिलिज गर्ने नराम्रो नेगेटिभ कोपिङ भन्छ कि यसलाई, नेगेटिभ कोपिङ गरेर हुन्छन् बच्चाले. अब यस्ता नेगेटिभ कोपिङहरूलाई चाहिँ हामीले टिचरहरूले बुझेर हेर यसले अब टिचर अभिभावकले देखि तिम्रो यहाँ कसरी चोट लाग्यो भनेर बुझ्ने. अनि उसले चाहिँ आजकल त 11 वर्षको उमेरदेखि बच्चाहरूलाई चाहिँ एकअर्काप्रति आकर्षण बढिसकेका हुन्छ. टिनेज उनीहरू त 11 अहिले अब डब्ल्युएचओको अनुसार त 10 वर्षदेखि नै हाम्रो किशोर किशोरी भन्छ नि त होइन. अनि त्यति बेलादेखि उनीहरूको हार्मोनल अहिलेको बच्चाहरूमा चेन्जेस भइसकेको हुन्छ. अनि उनीहरूलाई चाहिँ तिम्रो यस्तो अब हामीले सहज वातावरण बनाइदिएर उनीहरूलाई साथीभाइले उसले मनमा भएका केही कुराले उसले तनाव भयो भने त्यो पोख्ने ठाउँ चाहिँ हुनु पर्यो कि. मान्छेलाई चाहिँ पोख्ने ठाउँ भएन भने यस्तो समस्या आउने. पोख्नलाई चाहिँ सहजै उसले टिचरलाई सहज गर्न सक्ने हो कि आफ्नो साथीकोमा चाहिँ उसले त्यो पोख्न सक्नु पर्ने हो कि. पोख्यो भनेदेखि यो धेरै मिनिमाइज हुन्छ. उसलाई पोख्ने वातावरण चाहिँ हामीले बनाउनु पर्छ.
6: अब विशेष गरेर चाहिँ मानसिक समस्याहरू त अथवा तनाव चिन्ता भनेको हाम्रो जीवनमा कुनै पनि बेला आइ नै रहन्छ, आउने जाने क्रम चलिरहन्छ, तर त्यसको व्यवस्थापन नै महत्वपूर्ण रह्यो होइन. त्यसको लागि चाहिँ विद्यालय र परिवारबाट चाहिँ कस्ता खालका भूमिकाहरू निर्वाह गर्नुपर्छ.
5: परिवारबाट चाहिँ आफ्नो बालबालिकालाई के भइरहेको छ सहयोगीको रूपमा हेर्नु पर्यो. उसलाई पहिले औलाउनु भन्दा पहिले उसलाई जज गर्नुभन्दा अगाडि चाहिँ यसलाई यो यसको उसको क्यारेक्टर त बुवामालाई र अभिभावकलाई र शिक्षकलाई जति त कसलाई थाहा हुन्छ र होइन, त्यो हेरेर ऊ चाहिँ परिवारले घरमा चाहिँ न्यानोपन दिनु पर्यो, माया दिनु पर्यो, सौहार्दपूर्ण वातावरण सिर्जना गरिदिनु पर्यो. परिवारमै एक आपसमा झगडा छ, टक्कर छ, रक्सी खानेछ, चुरोट खानेछ. अनि अहिले त बाउआमाको डिभोर्सले पनि बच्चाहरूलाई यस्तो भइरहेको छ नि त, मानसिक रोग छन् आमा एकातिर बुवा एकातिर, त्यो बच्चा बीचमा पेन्डुलम भइरहेछ कि अहिलेको समाजमा. अहिलेको हाम्रो समाजमा चाहिँ यो पनि एउटा एकदम ठूलो समस्या भइरहेको छ. त्यसमा चाहिँ कस्तो हुन्छ भने यो हाम्रो सहरी भेगमा मात्र नभएर ग्रामीण भेगमा पनि बुवाले अर्कै बिहा गरिदिने, आमाले अर्कै बिहा गर्ने, अनि आफ्नो बुवाका जाँदा अर्को आमाले लखट्ने, अनि अर्को जाँदा अर्को बुवाले लखट्ने. त्यो चाहिँ मैले कम्युनिटीमा जाँदाखेरि हाम्रो विद्यार्थी हाम्रो त एकदमै भल्नरेबल विद्यार्थीलाई हामीले छनौट गरेर पढाइरहेका छौँ होइन, हाम्रो ग्रामीण स्वास्थ्य शिक्षा सेवा गुठीले. अनि त्यस्तोमा चाहिँ हामीले 70-80% चाहिँ त्यस्तै फ्यामिली कन्फ्लिक्ट हुने त्यो अब सेपरेसनहरू भएको बच्चाहरू धेरै छन्. अनि तिनीहरूकोमा चाहिँ एउटा बच्चाले त सुसाइडै गर्न लगाइसकेको थियो हाम्रो प्रोग्राममा होइन, सुसाइडै गर्न लगाइसकेको थियो. अनि पछि के भन्दाखेरि बुवाले अर्को बिहा गर्नु, आमाले अर्को बिहा गर्यो, उसलाई पढ्नलाई चाहिँ कोसँग पैसा माग्ने. अब प्लस टूसम्म हामीले पढाउँछौँ, ब्याचलर त हामी पढाउँदैनौँ. अनि त्यसले गर्दाखेरि अनि मैले एकजना धनगढीकै मेरो साथी काउन्सिलर हुनुहुन्थ्यो, उहाँको संरक्षणमा चाहिँ उसलाई काउन्सिलिङ पठाइरहेको थिएँ. अनि उहाँले मलाई फोन गरेर उसले त सुसाइड गर्न लगाए म्याम भन्दाखेरि, अनि मैले उसलाई यहाँ काठमाडौँबाट काउन्सिलिङ गरेर बुझ्दाखेरि त ब्याचलर पढ्न एकदम राम्रो बच्चा, ब्याचलर पढ्न पैसा छैन, बुवासँग माग्ने कि आमासँग माग्ने हो. त्यस्ता समस्या हुने हुनाले अभिभावकले चाहिँ आफै घरबाट त्यस्ता सौहार्दपूर्ण वातावरण बनाउने, आफ्नो घरमा कलहहरू आफूभित्रै सीमित राख्ने, बच्चाहरूलाई नदेखाउने, स्कूलमा कम्पेरिजन नगरिदिने, स्कूलले वाचन गरेर बच्चालाई चाहिँ उसको क्षमता भन्दा माथि गएर चाहिँ केही काम गर्न पनि दबाव नगरिदिने।
6: विशेष गरेर अघि पनि यहाँले भन्नुभयो कि परिवार छ तर परिवार भए तापनि उसलाई चाहिएको बेला त्यो परिवारबाट सहयोगहरू नपाइरहेको हुन सक्छ होइन। खुल्ला संवाद चाहिँ कसरी शुरू गर्न सकिन्छ?
5: बच्चाहरूसँग खुला संवाद चाहिँ अब हामी नै अभिभावकले चाहिँ अवेर भएर, मैले अघि पनि भने नि आइसकेपछि चाहिँ हामी कामबाट आउँछौँ या घरमै बस्छौँ, बच्चा आइसकेपछि चाहिँ आधी घण्टादेखि 45 मिनट चाहिँ विभिन्न अहिले त त्यो फिजिकल गेमहरू पनि त हामीले किनेर राख्न सक्छौँ, चेस खेल्न सक्यो अनि अरू कुराहरू, ल केही प्रोग्रामै हेर्यौँ भने ल आज टिभीमा यो प्रोग्राम छ हामी सँगै बसेर हेरौँ। मेन कुरा चाहिँ अहिले यो समस्या अहिले नेपालमा यो बढेकै नै त्यही हो कि एउटै परिवारमा बसे पनि सबै त्यो मोबाइलभित्र छिरा छ कि एकअर्कासँग हामी बोल्या हुँदैनौँ। यो हामीले त सुरु गरिसकेका छौँ, विभिन्न जिल्लामा चाहिँ परिवार यसरी बस्नुपर्छ यो गर्नुपर्छ भनेर चाहिँ हामीले सुरु गरेका पनि छौँ कम्युनिटी लेभलमा अवेरनेस, किनभने सहरी भएको मान्छेले त पढेर पनि नेट हेरेर पनि आइएआईमा हेरेर पनि सबै सिम्टमदेखि लिएर डक्टरलाई भन्दा बढी थाहा हुने भइसकेका छ होइन। कोही कोही मेरो पेसेन्टहरू आउँदाखेरि त मलाई यो सिम्टम भएको छ, मलाई यस्तो छ, ल अब म कसरी व्यवस्थापन गर्ने भनेर आउनुहुन्छ, त्यो पुरै हेरेर आइसकेका हुन्छ होइन। ग्रामीण भेगमा चाहिँ त्यो हुँदैन नि त, हामी त ग्रामीण भेगमा चाहिँ के भन्दा छ भने शारीरिक परिश्रम गराएर त्यहाँ त फेरि त्यो अरू कुरा हुँदैन, त्यो इन्टरटेनमेन्टहरू चेस लुडो भयो, जे आफ्नोमा क्षमता छ केही काम छ भने त्यो बच्चाहरूसँग सहयोग लिने कि मलाई आज यो कारमा गाह्रो भयो, हामीले मेन कुरा यो बच्चाहरूलाई चाहिँ मलाई यो कुरामा गाह्रो भयो तिमीले हेल्प गर्न सक्छौ भनेर उनीहरूलाई एउटा अलिकति प्रायोरिटीमा राखिदिने बित्तिकै त्यो बच्चा त यस्तै माथि आउँछ कि उसँग बसेर लुडोै खेलिदिने हो कि यसै खेलिदिने हो कि अथवा टिभी सो अहिले फुटबल आइरहेछ नि त सँगै बसेर हेरिदिने हो कि है तेरो यो भन्दा उसको केही मनपर्ने सिङ्गरको गीत आइरहेछ भने ल नि त हामी पनि हेरौँ तेरो सिङ्गरको तेरो सो भनेर बसिदिने हो कि, अनि तिमीलाई गाह्रो भएको छ यस्तो उमेरमा यस्तो यस्तो हुन्छ हाम्रो बेलामा यस्तो थियो भनेर पुरानो कुराहरू पनि घटनाक्रमहरू राखेर उसलाई त्यो मोटिभेसन हुने किसिमले संवाद सुरु गर्यो भनेदेखि उसले आज नखोल्ला दुई दिन तिन दिन दुई हप्ता दस महिनापछि त उसले आफ्नो कुराहरू खोल्न थाल्छ कि, अनि त्यो खोलेपछि यस्तो समस्याहरूबाट टाढा हुन्छ बच्चाहरू,
6: उसले आफूले व्यवस्थापन गर्न पनि सिकिरहन्छ त्यो आइडिया चाहिँ मिलिरह हुन्छ। अब विशेष गरेर हामीले यो मानसिक स्वास्थ्य समस्यामा चाहिँ खानपान पनि महत्वपूर्ण भूमिका खेलिरह हुन्छ होइन। कस्तो खालको खानपान खाने र जुन खानपानले चाहिँ मानसिक स्वास्थ्य बढाइरहेछ त?
5: अहिले त जङ्क फुड एकदम मान्छेहरूलाई अहिले हामीलाई चाहिँ एकदमै सजिलो जङ्क छ नि त, इन्स्ट्यान्ट फुडमा जान्छौँ नि त हामी, इभन बच्चाहरूलाई के भन्नु बच्चाहरूको त त्यो उमेरै त्यस्तो हुन्छ, हामीहरू एउटा उमेर परिपक्व मान्छे त बाहिर जाँदाखेरि कहिलेकाहीँ बिहान भनेदेखि चाउचाउ बिस्कुटमा डिपेन्ड हुन्छौँ, पिय पदार्थहरू पनि बढी कार्बोनेटेड ड्रिङ्कहरू हामी गरिरहेका हुन्छौँ होइन। यसले चाहिँ हाम्रो स्वास्थ्यमा चाहिँ एकदमै नकारात्मक असर गर्छ। तपाईँहरूले याद गर्नुभयो होला नि हामीले बिहान चाहिँ एकैचोटि पकौडा समोसा खाँदाखेरिको हाम्रो दिनभरिको दिन र आफ्नो हाम्रो दैनिकमा हामी खान्छौँ नि, जे बिहान चिया खाएर भातै खान्छौँ नि हामी नेपालीहरू त नर्मल्ली होइन, हामीले त्यो खाना जुन सबै हाम्रो नेपाली खाना भनेर त एकदम हरेक किसिमको पौष्टिक खानेकुरा छ, त्यसमा मिनरल भिटामिन सबै पुगेको प्रोटिनदेखि सबै त्यो खाना खाँदाखेरि हामीले डिफ्रेन्स आफै हुन्छ। अब अहिले हाम्रो बच्चाहरूमा के छ भनेदेखि इन्स्ट्यान्ट कुरामा चाहिँ हामी नै पैसा दिएर बच्चालाई चाहिँ फ्यान्सी रूपमा टिफिनमा पठाउँदा पनि अब पहिले त चिउरा भुटेको चना भुटेको हालेर पठाउँथ्यो, अहिले त कहाँ हुनु, अहिले त बेकरीबाट केक पठाउने हो कि पिज्जा पठाउने हो कि मोमो पठाउने हो कि, जति खानेकुरा फ्यान्सी भयो त्यति चाहिँ स्टेटस हाई भयो भने हाम्रै अभिभावकै त्यस्तो धारणा छ नि त, त्यसले गर्दाखेरि चाहिँ 80% चाहिँ हाम्रो शरीरमा जुन त्यो खुसी हुने रसायन हुन्छ सेराटोनिन भन्छ होइन त्यसलाई ह्याप्पी हर्मोन, 80% चाहिँ हाम्रो गटबाट आउँछ, त्यसलाई चाहिँ हामीले हेल्दी खानेकुरा दियौँ भनेदेखि चाहिँ हामी स्वस्थ हुन्छौँ, हेल्दी खानेकुरा दिएनौँ र यस्तो जङ्क फुडहरूले चाहिँ हामीले गऱ्यौँ भनेदेखि चाहिँ त्यसकारण अभिभावकै ठुलो रोल हुन्छ आफ्नो बच्चालाई। अब चाउचाउ दिने बच्चाले त जन्मिँदै म चाउचाउ बिस्कुट खान्छु भनेर त जन्म्या हुँदैन नि त, त्यो बानी कसले लायो?
6: यो कमसेकम कति निन्द्रा कति व्यायाम अनि कति शारीरिक गतिविधिहरू चाहिँ जरुरी छ तनाव लगायतका मानसिक समस्याबाट बच्नको लागि, विशेष गरेर बाल बालिकाकै केसमा भनौँ किशोरावस्थामै भनौँ।
5: हो अहिले हाम्रो मानसिक समस्या भनेकै भनिहाले नि, खेल खेल्न पनि बाहिर गइँदैन ग्याजेटमै हुन्छ हामी, अनि व्यायाम पनि त्यो बसेरै हुन्छ, अनि त्यसले गर्दाखेरि पनि हामीलाई चाहिँ यस्ता समस्याहरू हुन्छ र हाम्रो मानसिक रूपमा स्वस्थ हुनको लागि चाहिँ खानपान शारीरिक व्यायाम अनि निन्द्राले चाहिँ एकदमै ठूलो भूमिका गर्छ जस्तो हाम्रो व्यवहारले पनि हो हाम्रो यो ह्याप्पी हर्मोनहरू हुन्छन् कि त्यो त्यस्तै कुराहरूबाट चाहिँ हामीले ब्रेनमा त्यो केमिकल बढाउन सक्छौँ होइन हामीलाई आनन्दको अनुभूति हुने हर्मोनै हाम्रो व्यायामबाट अनि खाँदाखेरि हाम्रो सेराटोनिन मैले अघि पनि भने 80% त्यो केमिकल चाहिँ हाम्रो पेटबाट आउने हुनाले राम्रो खायौँ भने हाम्रो त्यो आनन्द हुने हर्मोन पनि निस्किन्छ यो सबै चिन्ता गरेर एक्सर्साइज निन्द्राले चाहिँ हाम्रो ब्रेनले रेस्ट पाउँछ चारै कुराको तालमेल हामीले राम्रोसँग मिलायौँ भनेदेखि चाहिँ एउटा किशोर किशोरी र वयस्कलाई चाहिँ मिनिमम 6-8 घण्टाको निन्द्रा चाहिन्छ व्यायाम चाहिँ आधी घण्टादेखि 1 घण्टा पनि गर्न सकिन्छ किनभने बच्चाहरूले त गेम बाहिर खेल्दैनन् तर अहिले त फुटबल खेल्नु पर्यो भने फुटसलहरू छन् नि त अहिले पनि होइन त्यस्तोहरू गर्न सकियो त्यसबाट पनि उनीहरूको ह्याप्पी हुन्छ अनि म्युजिक सुनेर पनि हामी ह्याप्पी म्युजिक सुनेर आफूलाई गर्न मन लागेको कुराबाट चाहिँ हाम्रो पनि हामीले हाम्रो ह्याप्पी हर्मोनहरू निकाल्न सक्छौँ यो व्यायाम र खानपानले चाहिँ हाम्रो खुसी हुने रसायन चाहिँ सबै निकाल्ने हुनाले चाहिँ यो चाहिँ तालमेल व्यायाम निन्द्रा खानपान फिजिकल एक्सर्साइज सबैको तालमेल चाहिँ मेन्टल हेल्थको चाहिँ एकदमै औषधि मान्नुपर्छ
6: केही त्यस्तो मनोसामाजिक समस्या देखियो मानसिक समस्याहरू देखियो के भने चाहिँ हामीले के को आधारमा चाहिँ कस्ता खालका लक्षणका आधारमा चाहिँ त्यो समस्या छ बाल बालिकामा भनेर पहिचान गर्ने त
5: यो कुरामा चाहिँ हो यसैमा चाहिँ हामी चुकिरहेका हुन्छौँ र यो सुसाइड जस्ता घटनाहरू भइरहेको हुन्छ नि त होइन आफ्नो बच्चाले गरिरहेको कुरामा चाहिँ अलिकति पनि आमी बुवा आमाले चनाएको विद्यालयले चनाएको हुनु पर्यो गरिरहेकोमा भन्दा पनि थोरै फरक आयो भने पहिले आफूले बुझ्न कोसिस गर्ने साथीभाइहरूसँग पनि बुझ्न कोसिस गर्ने यो उसले केही स्कूलमा अथवा कलेजमा केही व्यवहार फरक छ उसले भनेर हामीले पहिले त्यो इन्डाइरेक्ट रूपमा पत्ता लगाउने यदि देख्यो भने आफ्नो बच्चासँग आफू बसेर यदि यो भर्खर शुरू भएको छ भने काउन्सिलरहरू हामी जस्ता काउन्सिलरहरूले पनि हामी यो प्रकृति त तीन खालको हुन्छ नि माइल्ड मोडरेट र सिभियर हुन्छ नि त होइन यो मानसिक स्वास्थ्य पनि माइल्ड र मोडरेट हामी थेरापिस्ट र काउन्सिलरहरूले पनि गर्न सक्छौँ र हामीले गर्न नसक्ने केसमा चाहिँ हामीले साइकियाट्रिस्ट कहाँ रिफर गर्नुपर्ने हुन्छ त्योभन्दा अगाडि चाहिँ सुरुवात हुने बित्तिकै काउन्सिलरका जाने कि यो हाम्रो समाजमा चाहिँ लान्छना छ नि त काउन्सिलरका गयो भने भोलि एकदम यसलाई मानसिक रोग लाग्यो भनेर भन्छन् यहाँ हुन्छ भनेर त्यो स्टिग्मालाई नै हटाउनु पर्यो पहिले काउन्सिलरका आउन लजाउनु भएन यदि काउन्सिलरबाट नहुनेछ भने उहाँहरूले आइडेन्टिफाई गरेर तपाईँ साइकियाट्रिस्टका जानुभयो भने औषधि खान पनि हिचकिचाउन भएन र अहिले त हाम्रो ग्रामीण भेगको हिसाबमा जिल्ला अस्पतालमा हरेक पालिकामा काउन्सिलरको व्यवस्था छ फ्रीमा छ त्यो जिल्ला अस्पतालहरूमा राखेको त्यो पालिकामा राखेको काउन्सिलरहरू सरकारी उसमै हुनुभएको हुनाले उहाँले फ्रीमा गर्नुहुन्छ त्यसबाहेक यदि आफ्नो आइडेन्टिटीहरू चाहिँ केही गरी देखाउनु मन लाग्दैन भने अहिले त विभिन्न नेपाल सरकारको पनि 1166 भन्ने टोल फ्री नम्बर छ पाटन हस्पिटलले पनि टोल फ्री नम्बर र विभिन्न अर्गनाइजेसनहरूको पनि टोल फ्री नम्बरहरू छन् त्यसबाट पनि हामीले आफू अगाडि नगएर पनि गर्न सक्यो बच्चाहरूलाई गराउन सक्यो होइन त्यसरी गएर त भएको सुविधा चाहिँ हामी पहुँचमा गएर गर्नुपर्छ
6: अब विशेष गरेर यो सँगसँगै चाहिँ धेरै समय बिताउने भनेको विद्यालयमा हो होइन एकदम छोटकरीमा भनिदिनु होला समय धेरै अभाव छ होइन विद्यालयले चाहिँ गर्नुपर्ने भूमिका उसको छोटकरीमा चाहिँ के गर्नुपर्छ त उसले
5: विद्यालयले आफ्नो बच्चालाई आइडेन्टिफाई भइसकेपछि उसलाई चाहिँ ग्रुपमा क्वेसन नगर्ने उसलाई छुट्टै उसको व्यवहारमा यदि परिवर्तन देखिएको छ भनेदेखि छुट्टै उसलाई राखेर उसको बुझ्न कोसिस गर्ने के थाहा बच्चालाई पढ भन्नुहुन्छ अहिले त यो इन्टेलेक्चुअल उसमा पनि त पढ्नै नसक्ने हुन्छ त्यो कसैले हिसाबै ब्याथै गर्न नसक्ने होइन डिसलेक्सिया भन्छ ग्रामरै पढ्न नसक्ने डिसक्याल्कुलिया भन्छ हिसाबै गर्न नसक्ने त्यस्तो छ भनेदेखि
0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
0: डाक्टरद्वारा दिइने सेवाहरू
8: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
0: अनुहार हड्डी भाँचिएको जोड्ने
8: दाँतको एक्सरे सेवा
0: सामान्य तथा जटिल दाँत निकाल्ने
8: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
8: मेसिनबाट जरेदेखि दाँत फरिने
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
8: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
0: बालबालिकाको दाँत
9: तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
8: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
8: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दिपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5562-707।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू,
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
12: नोट अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
11: सम्पर्क फोन 082-5902-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
16: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी दिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-43-572।
18: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
19: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
18: डाक्टरद्वारा दिइने सेवाहरू, ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाह्र टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
20: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
21: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
20: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड घोराही दाल। फोन नम्बर 082-5562-023, 98-4-78-18-617 र 98-4-78-35-643।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
22: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
20: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
20: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
20: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
1: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
20: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
1: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
20: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
22: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दान।
20: सम्पर्क फोन नम्बर 082-562-204,
22: सम्पर्क मोबाइल नम्बर 9858-30672 र 9699-64-848।
3: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
4: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। मनसून सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ। गैराती र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आज धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सेसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र हिमाली भेगका धेरै ठाउँमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसित मध्यमसम्म पानी पर्ने सम्भावना छ। यस्तै तराई भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मध्य प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। जलवायु मैत्री प्रविधि धनमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित आज 23 राष्ट्रिय धन दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइदिछ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय धन दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवर्धनमा सरकारको प्रयासले आम नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। विभागका अनुसार नेपालमा 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गरास्त उत्पादनमा धानको झण्डै 13% धान तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले बताएको छ। यद्यपि वार्षिक झण्डै 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल झण्डै 10,00,000 मेट्रिक टन धान अपुग रहेको छ। लुम्बिनी प्रदेशमा धान रोपाई 20.87% क्षेत्रफलमा सम्पन्न भएको छ। कृषि विभाग निर्देशनालयका बागवाणी निर्देशक सन्देश धितालका अनुसार प्रदेशभर धान रोपाई हुने 3,01,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670.87 हेक्टर क्षेत्रमा रोपाई सकिएको छ। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढ़ी 45% धान रोपाई सम्पन्न भएको छ। पाल्पामा 7,287 हेक्टर मध्ये 3,279.5 हेक्टर क्षेत्रमा रोपाई सकिएको छ। त्यसपछि गुल्मीमा 25.77%, रुकुम पूर्वमा 25%, नवलपरासी, बर्दघाट, सुस्ता पूर्वमा 24.5% र बर्दियामा 19.31% रोपाई सम्पन्न भएको छ। यसै गरी दाङमा 36,200 हेक्टर मध्ये 5,430 हेक्टर अर्थात 15% क्षेत्रमा धान रोपाई सकिएको छ। र पछिल्लो एक दशकमा सड़क दुर्घटनामा परेर 24,640 जनाको ज्यान गएको छ। त्योभन्दा अघिल्लो 10 वर्षमा यसरी ज्यान गुमानेको संख्या 16,315 थियो। सड़क दुर्घटनाबाट हरेक वर्ष कम्तीमा 2,000 जनाको ज्यान जान थालेको एक दशक भन्दा बढ़ी भइसकेको छ। यसरी अनाहकमा मृत्यु हुनेको संख्या वर्षेनी बढ़दो छ। आर्थिक वर्ष 2062-63 953 जनाको ज्यान गएकोमा 2081-82 आइपुग्दा त्यो संख्या बढ़ेर 2,549 पुग्यो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अध्ययनमा समेटेका 167 देशमध्ये नेपाल सबैभन्दा बढ़ी दुर्घटना हुने 10 देशमा पर्दछ। अर्थात नेपालमा भन्दा बढ़ी दुर्घटना ज्यान गुमाउने देश विश्वमा जम्मा 9 रहेका छन्।
अवस्थ बिहान 9 बजे मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
10: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-976
11: र 98578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
12: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
13: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
12: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
17: उपचार हुने रोगहरू पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
11: कोराई 15 बिटिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87741।

0: ओरेंज मेला में जम्मै दिन आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस् जम्मै वैल्युएशन जम्मै क्याश डिस्काउंट
1: एक्सचेंज डेट यही असार 4 गते देखि 16 गते सम्म
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम शहीद गेट गुराही दाम
3: संपर्क फोन 0825564223 संपर्क मोबाइल नंबर 98578301 98478313133 र 98686327244
4: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: यो लाखौं मान्छेको सपनाको ढुकढुकी बाँचिरहेको शहर हो। ढुकढुकी चल्न सास फेर्नु पर्छ, तर हामीले सास फेरिरहेको हावामा के छ? यो सपनाको मात्रै होइन, सम्झनाको पनि शहर हो। नियास्रो लाग्दा सम्झनाहरू, बागमती, विष्णुमती र मनोहरामा बग्ने कलकल पानी, अन्नपूर्णदेखि चोमोलोङमा सम्मको तस्विर, ठिक समयमा बदलिने ऋतुहरू, ठिक समयमा फुल्ने आलुबखडा र पैयुहरू, काठमाडौँको क्षेत्रवासीमा जन्मी हुर्किएकी विद्या प्रधानलाई पनि आजकल यस्तै यस्तै सम्झनाहरूको न्यास्रो लागेर आउँछ।
1: अब हाम्रो काठमाडौँ जुन चाहिँ अब यो नेवार राज्य पनि भनिन्थ्यो नि होइन, एकदमै प्लान्ड सिटी थियो के, त्यो भोज भतेर गर्नलाई ठ्याक्कै त्यो जोइन्ट चोकहरू हुने अनि खुल्ला के क्लिन एयर होइन, लेस पिपल, अनि त्यसपछि त्यसले गर्दाखेरि चाहिँ पुरै एयर पोल्युसन भनेको, मैले फर्स्ट जब एयर पोल्युसनमा स्टार्ट गर्दा नेपालमा एयर पोल्युसन भनेको
2: थिएन
1: कति, त्यो भनेको 25 इयर्स ब्याक होइन, त्यति बेला हाम्रो वातावरण मन्त्रालय पनि इस्टाब्लिस भएको थिएन होइन, अनि डिपार्टमेन्ट त धेरै पछि खुलेको
2: है, वातावरण प्रदूषण भने के हो भन्ने कन्सेप्टै थिएन त्यति
1: त्यति बेला, खासै क्लिन थियो नि त हाम्रो इन्भाइरोमेन्ट। अब यो काठमाडौँ त एउटा नेचुरल एसीको जस्तै थियो नि हाम्रो, अहिले पनि नेचुरल एसी जस्तो धेरै गर्मी भयो भने पानी पर्छ होइन, किनभने हाम्रो हावा चाहिँ उता चन्द्रगिरीबाट आइरहेको छ होइन, उताबाट आएर अनि हाम्रो नगरकोटबाट जान्छ होइन, त्यो रुखहरू छ नि कति कुराबाट चाहिँ त्यहाँबाट फिल्टर हुँदै आउँछ होइन, त्यस कारणले हामीले मेन कुरा चाहिँ मैले काठमाडौँ जोगाउनु छ भने यो डाँडा काँडामा प्लटिङ गर्न दिनु भएन।
0: दुई दशकदेखि वातावरण र वायु प्रदूषणका विषयमा काम गरेकीसँग हामी काठमाडौँ सहर बुल्यौं।
2: गाडीहरू त फुट्टा थियो
1: होला, पब्लिक फुट्टा मात्रै, सहर पनि एक्सप्यान्ड भएको थिएन होइन, अनि जति कुराहरू मान्छे हिँडेर पनि पुग्थ्यो कि, साइकल हिँडेर मान्छेहरूलाई एक्सेसिबल थियो, यो कुनै पनि थिएन यो, किनभने मान्छेहरू डराउँथ्यो कि यहाँ चाहिँ उ गर्नलाई, मसानमा त्यो पोलेको पनि अलिकति ऊ आउँथ्यो, कहिले कहिले त हाम्रो सामान आउँथ्यो किनभने इट वाज प्लेन होइन, यो त सबै प्लेन थियो अनि त्यसले गर्दाखेरि यो खेतै खेत थियो।
3: यो चाहिँ पहिला पहिला चाहिँ यसरी चाहिँ धानहरू सुकाइन्थ्यो यहाँ,
2: हजुर,
3: ए खोलाको पानी यस्तै छ हजुर।
2: तपाईँले देख्दा देख्दै काठमाडौँ कसरी फेरियो?
3: एकदम राम्रो थियो हजुर, यहाँ आउँदाखेरि जम्मै टाउ झारहरू थियो, बिहान चाहिँ पुस माघ महिनामा आउँदाखेरि जम्मै टुसारोहरू हुन्थ्यो, टुसारोमा हामी कुल्चिएर चाहिँ हिँड्दाखेरि चाहिँ चाहिँ आवाज आउनु कति मजा थियो।
2: अहिले त टुसारो छैन नि,
3: होइन हरायो, स्वच्छ थियो अन्त हजुर, एकदम यहाँ घर भनेको छैन, जम्मा घर हातमा गर्न सकिन्थ्यो, अब यो हिसाबमा 20-25 घरभन्दा बेसी छैन हजुर स्थापनाहरू, जुन यो प्लानिङ भयो प्लानिङ भइसकेपछि मात्र अनि त्यही यहाँ चाहिँ जस्तो बसेको
1: सानो पुलबाट उता जान्थ्यो, यो इन्द्रायणी गरेर अनि यो पुल तरेर उता जान्थ्यो।
2: त्यही हावापानी चाहिँ काठमाडौँले किन जोगाउन नसकेको होला?
1: तपाईँले अब खुला ठाउँमा पल्युसन गर्यो भने चारैतिर जान्छ होइन, त्यो फैलिएर टाढा टाढासम्म जान्छ अनि डाइल्युट पनि हुन्छ, तर काठमाडौँको हकमा चाहिँ नि त्यही भित्र धेरै घुमेर घुमेर डुमेलेर बस्ने हुन्छ होइन, त्यसले गर्दाखेरि पनि काठमाडौँमा त्यत्तिकै पल्युसनले जुन चाहिँ तपाईँले तराईमा गर्छ त्यत्तिकै पल्युसन काठमाडौँ भयो भने काठमाडौँमा अझ त्यसको मात्रा चाहिँ नि बढी हुन्छ।
0: आजकल सहर उस्तै छैन, तुवालिएको आकाश छ, नदीमा पानी होइन ढल बग्छ, हावा विषाक्त छ, दुर्गन्धको राज छ, सिमेन्टीको जंगल छ। कुनै दिन भानुभक्तले स्वर्गसँग तुलना गरेको अमरावती कान्तिपुरी नगरीमा सास फेर्नकै सकस छ।
2: काठमाडौँ भन्दा अलिक पर डाँडातिर गएर चाहिँ सहरलाई हेर्दाखेरि ठ्याक्कै सहरको माथि मात्र एउटा लेयर जमेको जस्तो देखिन्छ, त्योभन्दा माथि फेरि सफा देखिन्छ, त्यही हो
1: त्यो त्यो होल त्यो एउटा हेज भन्छ कि हामीले, त्यो पर्दाले छेक्या जस्तै हुन्छ, त्यही हो हाम्रो मेन पल्युसन, पल्युसनले चाहिँ गर्दा चाहिँ युजली त्यस्तै हुन्छ। अब तपाईँले यो अहिले पार्क देख्नु भएको छ नि, यो पहिला नदी यहाँसम्म थियो, कस्तो रमाइलो पनि हुन्छ, तपाईँले भने जस्तै पौडी सौडी खेल्ने सबै हुन्छ यता चाहिँ।
2: सानो बेलामा तपाईँ क्षेत्रपाटीमा वरपर हिँड्दाखेरि चाहिँ यो हावामा आउने गन्ध सुगन्ध चाहिँ के को हुन्थ्यो?
1: अरू बेला त भेरी क्लिन एयर होइन हामीलाई त्यो पानी पनि टेस्ट नै फरक थियो त्यति बेला होइन सबैको घरमा एउटा रुख
2: बिरुवा फुल
1: फुल त्यो पानी पर्दाखेरि त्यो माटोको गन्ध त्यो ओपनै थियो काठमाडौँ चाहिने होइन अब यो यही ब्रह्मपुरमा पनि तलपट्टि सबै खेत खेत हो नि त पहिले पनि एयर पोल्युसनको त हामीले त्यो
2: के भन्छ
1: त्यो वास्तै नभयो क्या यस्तो पनि हुन्छ भनेर यो विदिन अब 20 इयर्सको स्प्यानमा यो सबै नै चेन्ज भएको अहिले पोल्युसनले गर्दाखेरि कति हामीले अब जति जति गर्मी सुरु भयो यो चाहिँ नि हामीले अमोनियाको बास आउँछ नि धेरै जस्तो होइन बागमतीमा पनि त्यो हामीले फिल हुन्छ नि होइन
2: अनि त्यस्तो काठमाडौँ यस्तो कसरी भयो त
1: अब मैले भने नि एउटा त द्वन्द्वकालमा मान्छेहरूलाई सेक्युरिटी रिजनले पनि काठमाडौँमा त्यो बेला चाहिँ नि वात्तै बढेको हो अब राजधानी भनेको हाम्रो सबै फेसिलिटीले पूर्ण भएको ठाउँमा त्यस कारणले जसलाई पनि इच्छा त हुन्छ नि बस्ती बढेर चाहिँ नि त्यो होल इन्भाइरोमेन्ट एयर नै चेन्ज गर्छ कि एयरको त्यो कम्पोजिसन नै चेन्ज गरिरहेको हुन्छ मोटरमा जाने हिँड्नुभन्दा मोटरमा जाने सबैको चाहना हुन्छ मोटरसाइकल किन्छ मोटर किन्छन् होइन त्यसले गरेको भनेको प्रदूषणको थपेकै हो भन्नु पर्यो पहिला घरको बनावट पनि त्यस्तै थियो होइन माटोको इट्टाको हुन्थ्यो अहिले जस्तो एसी भनेको चलन चाहिँ त्यति बेला छिँदै थिएन नि एसीको चलन त होइन त्यति बेला कसैको घरमा पनि फ्यान पनि देख्दैनथ्यो अनि हिटर पनि देख्दैनथ्यो जाडोमा अलिकति कहिले कहिले एकदम चार पाँच दिन जाडो भयो भने मान्छेहरू दाउरा बालेर ताप्छ
0: काठमाडौँले आजकल बेला बेलामा एउटा कीर्तिमान बनाउँछ विश्वकै सबैभन्दा दूषित शहरको पहिलो नम्बरमा आफ्नो नाम लेखाउँछ रत्नपार्क रानी पोखरी छेउ कन्टेनर जस्तो देखिने एउटा कोठाभित्र केही यन्त्रहरू चौबिसै घण्टा चलिरहन्छन् यी यन्त्रले देखाउँछन् हावामा के छ
1: यो चाहिँ नि हाम्रो यहाँको एयर पोल्युसन कति छ के छ हामीले जस्तै बडीमा डिग्री राख्छ नि कति टेम्परेचर आउँछ के छ भनेर हामी स्वस्थ छ यहाँको हावा ठिक छ प्रदूषित छ भनेर यसले चाहिने मापन गर्छ हावामा चाहिने कस्तो हुन्छ भने एउटा पार्टिकुलेट म्याटर हुन्छ एउटा चाहिने ग्यासेस पल्युसन हुन्छ होइन ग्यास भनेको चाहिने नक्स भन्छ एनओएक्स अनि एसओटूहरू भयो होइन ओजोनहरू भयो यिनीहरू चाहिने ग्यासेस भयो होइन अनि अर्को चाहिने पार्टिकुलेट म्याटर भन्छ धुवा धुलो यसो कणहरू चाहिने अब त्यसमा पनि वर्गीकरण गरेको छ यसमा पिएम 10 भन्छ पिएम 2.5 भन्छ पिएम 1 भन्छ जति सानो भयो त्यति हानिकारक हुन्छ यो चाहिँ यो पिएमसँग चाहिँ हाम्रो किन पनि यो 2.5 हामीले कहिले कहिले सुन्छ नि पिएम 2.5 हामीले चाहिने एकदमै मोनिटर गर्नुपर्छ यो चाहिने एकदम हानिकारक छ भनेर भन्यो नक्स सक्स जस्तो पदार्थ पनि यो ग्यासेस पल्युटेन्ट पनि त्यसमा टाँसेको हुन्छ कि अनि त्यहाँदेखि यो फोक्सो भित्रसम्म जान्छ त्यो टाँसेर अनि ब्लड स्ट्रिममा पनि जान्छ
2: त्यो आँखाले देखिने चिज
1: होइन हाम्रो रौँ एउटा चाहिँ अब भनौँ न होइन यसको 30 टाइम्स सानो हुन्छ एउटा रौँको स्ट्यान्ड भन्दा हाम्रो आँखाले देख्ने कुरा त हुँदै भएन त्यो चाहिँ अहिले डस्टहरू भयो स्मोक भयो यो हाम्रो यो डिजेलको पार्टिकल्सहरू भयो त्यहाँबाट निस्किन्छ अनि N95 भनेको जुन चाहिँ तपाईँहरूले मास्क सुन्नुभएको छ नि होइन त्यो चाहिँ 95% पल्युसन चाहिँ त्यसले रोक्ने भएको हुनाले चाहिँ N95 भनेको छ चाहिँ म्याक्सिमम पल्युसन भएको बेलामा 95% चाहिँ हाम्रो पल्युसनहरू चाहिँ हामीलाई इनहेल गर्न दिँदैन अनि त्यसमा चाहिँ फिल्टर हुन्छ त्यो पनि फिल्टर चाहिँ चेन्ज गरेर राख्नुपर्छ
4: रत्नपार्क वायु गुणस्तर मापन केन्द्र भन्छ यो वातावरण विभागले तपाईँको रियल टाइम एयर क्वालिटी मोनिटरिङ स्टेसन भन्छ सुरु गरेको चाहिँ 2017 अनि यो पहिलो स्टेसन हो देशभरि अहिले चाहिँ हाम्रो 31 स्टेसनहरू छ होइन त्यो मेन हाम्रो समस्या धेरै ठाउँमा चाहिँ त्यही पार्टिकुलेट म्याटर पिएमको यो कणहरूको
2: मात्रा बढी घटीले फरक पर्ने हो हावाको
4: 2.5 माइक्रोन भन्दा पनि मसिना कणहरू एकदम मसिनो कणहरू भयो अनि त्यो चाहिँ एकदमै सजिलैसँग हाम्रो फोक्सोसम्म जान्छ अनि तपाईँको कुन कुन कुनैहरू चाहिँ फोक्सोबाट रगतमा अनि दिमागसम्म पनि त्यसरी जान सक्ने भयो कि यो चाहिँ जस्तै यो अहिले पिएम 2.5 छ नि
2: हजुर
4: हाम्रो चाहिँ 24 घण्टाको चाहिँ यसको चाहिँ स्ट्यान्डर्ड चाहिँ 40 हो प्रति घनमिटर अब अहिले चाहिँ तपाईँको ठ्याक्कै यो चाहिँ एक एक मिनटमा डाटा आउँछ होइन अहिले 48-50 आइरहेछ नि अब बिहान बेलुका चाहिँ धेरै जसो बिहान बेलुकाको समयमा बढी हुन्छ अलि दिउँसो चाहिँ यो कम हुन्छ अब यो एक मिनटको डाटा तपाईँको अघि 50 थियो अहिले 40 आयो होइन
2: त्यसो भए अहिले हामीले लिइरहेको सास चाहिँ कस्तो त्यो हावा चाहिँ कस्तो छ त
4: यो गत वर्षहरूमा हेऱ्यो भने चाहिँ अब हिउँमा यति पानी परेको थिएन त्यो भएर यो बेला चाहिँ अलि अझै धेरै पोल्युसन हुन्थ्यो अहिलेको चाहिँ अब तपाईँको ठिकै छ यो चाहिँ अब सामान्य मानिसहरूले त बुझ्नुहुन्न नि त अनि त्यसमा चाहिँ हाम्रो वेबसाइटमा चाहिँ तपाईँको एक्वाइमा देखाउँछ कि एक्वाइ चाहिँ एउटा स्केल हो सजिलो छ अनि जस्तै जिरो अनि त्यसमा कलर पनि देखाउँछ
2: ए ओके रातो भयो भने पहिलो भयो भने हरियो भयो भने कस्तो भनेर
4: अनि त्यसमा जस्तै 0 to 50 भनौँ न 50 चाहिँ गुड भनेर आउँछ त्यो एकदम राम्रो अब जस्तै 24 घन्टाको चाहिँ यो 20 भयो भने त्यतिसम्म गुड हुन्छ अनि हाम्रो स्ट्यान्डर्ड चाहिँ 40 भयो त्यो चाहिँ एक्वाइमा चाहिँ 100 हुन्छ
2: यहाँ जे भइराखेको छ अहिले अनलाइनमा वेबसाइटमा सबैले हेर्न मिल्यो लाइभ भइराखेको छ होइन त त्यो
4: अनि यहाँ एउटा अर्को

0: है एसओ टू सल्फर डाइअक्साइड होइन यो चाहिँ ओजन टाइम टाइममा समस्या हुने भनेको एउटा चाहिँ यो ओजन पनि हो होइन मेनली त्यो चाहिँ धेरै माथि चाहिँ तपाईँको उसमा यही ग्यास हुन्छ त्यसैको तह हुन्छ जसलाई हामी ओजन तह भन्छौँ त्यसले चाहिँ हाम्रो पृथ्वीलाई जोगाउँछ हानिकारक किरणहरू
1: हजुर
0: तर चाहिँ अब फेरि यहाँ भएको ओजन चाहिँ नराम्रो भयो हाम्रो हेल्थको लागि अब यो ओजन भएको चाहिँ तपाईँको हावा लिँदाखेरि अलिकति घाँटी खसखसाउने होइन आँखाहरू पोल्ने पिरो हुने होइन यो चाहिँ इरिटेसन गराउने भन्छ नि श्वास नलीको त्यस्तो समस्या हुन्छ जस्तै अब
1: कुन ठाउँमा चाहिँ बढी हुन्छ त यस्तो
0: यो चाहिँ कस्तो छ भन्दाखेरि यो आफै निस्किँदैन डाइरेक्ट होइन अनि यो चाहिँ यो केमिकल रिएक्सन भएर बन्ने हो धेरै तापक्रममा चाहिँ तपाईँको इन्धन बाल्दाखेरि तपाईँको यो निस्किन्छ यो ग्यास सवारीका सामानहरूबाट त्यहाँबाट त ठुलो टेम्परेचरमा त्यहाँ इन्धन बर्न हुन्छ नि त बल्छ नि त्यहाँबाट निस्किन सक्ने भयो अनि तपाईँको अब हाम्रो ठुल्ठुलो सिमेन्ट उद्योगहरू होइन अनि त्यसपछि पावर प्लान्टहरू अब हाम्रोमा त छैन त्यसरी उद्योगहरूबाट यो निस्किन्छ होइन अनि त्यसले चाहिँ तपाईँको रियाक्सन गरेर यो ओजन भन्छ यसको रियाक्सनबाट मार्च अप्रिल भनौँ न फागुन चैतमा एक दुई दिन एकदमै पोल्युसन हाइभएको थियो अनि त्यसको एउटा कारण चाहिँ के थियो भन्दाखेरि तपाईँको बन डढेको पनि थियो अनि त्यो बेला चाहिँ तपाईँको सोलार रेडिएसन सूर्यको किरणको त्यो पनि त्यही बेला हाई हुने भयो

0: नेपालमा प्राय जस्तो 95% भन्दा बढी वन रडेलु चाहिँ नि प्राय सुक्खा मौसममा लाग्ने गर्दछ। त्यो भनेको चाहिँ नि प्री मनसुन जुन चाहिँ फेब्रुअरीदेखि चाहिँ नि मे महिनाको बीच हुने गर्छ र विशेष गरी त्यसमा पनि भन्नुपर्दा मार्च र अप्रेल महिनामा चाहिँ सबैभन्दा धेरै वन डडेलु लाग्ने गर्छ। र नेपालमा वन डडेलु लाग्ने कारण चाहिँ नि धेरै जस्तो चाहिँ नि मानिसको गतिविधिहरूबाटै भएको देखिन्छ, जुन चाहिँ 80% भन्दा पनि बढी यो बारम्बार यसरी डडेलु लाइरह्यो भने चाहिँ नि यो वनको चाहिँ नि क्यानोपी घटाउँछ र बिरुवा उम्रिने प्रकृति चाहिँ नि कमजोर बनाउँछ र यसले चाहिँ नि माटोमा रहेको जुन चाहिँ नि जैविक पदार्थ पनि घटाउँछ। अब यति मात्रै नभई चाहिँ नि यो वन डडेलु चाहिँ नि लागिरह्यो भने चाहिँ नि बाढी पहिरोको जोखिम पनि बढाउने गर्दछ अनि यो समस्या चाहिँ नि हामीले विशेष गरी चुरे र मध्य पहाड़ी क्षेत्रमा बढी देखिन्छ। वायु प्रदूषण यो त हामीले काठमाडौँमा वन डडेलु लाग्दा पनि हामीले प्राय भोगि नै रहेको हो। यसले चाहिँ नि अब PM2.5 र PM10 मात्रा चाहिँ अधिक बढाउँछ, त्यो चाहिँ नि हाम्रो 10 times भन्दा बढी WHO मापदण्ड भन्दा पनि बढी हुन्छ। र अर्को एउटा मोस्ट इम्पोर्टेन्ट यो फरेस्ट फायरले गर्ने भनेको चाहिँ नि यो ब्ल्याक कार्बन चाहिँ जुन चाहिँ नि यो उत्सर्जन हुन्छ नि डडेलु राख्दाखेरि त्यो चाहिँ नि गएर चाहिँ नि यो हिमालयमा चाहिँ डिपोजिट हुने, यसले गर्दा चाहिँ नि हाम्रो जुन चाहिँ नि कालो पदार्थले चाहिँ नि अझ धेरै चाहिँ नि रेडिएसन अट्र्याक्ट गर्ने हुँदा चाहिँ नि यसले चाहिँ हिउँ पग्लनमा चाहिँ नि अझ ठुलो योगदान दिन्छ। त्यस कारणले यो चाहिँ नि हाम्रो हिमाल क्षेत्रको लागि चाहिँ अझ जोखिम को स्थितिमा पर्छ। मेन कुरा त अब हामीले कसरी यो न्यूनीकरण गर्ने भन्दाखेरि चाहिँ नि हामीले चाहिँ नि अब यो फायर ब्रिक्सहरू लाउने, जुन चाहिँ नि छेउछेउमा चाहिँ नि कुनै पनि भेजिटेसन नराखिकन चाहिँ नि यसले चाहिँ नि छोयो, फायर छोयो भने पनि त्यहाँबाट चाहिँ नि रोक्ने गरिकन यसरी चाहिँ नि हामीले यो फायर ब्रिक्स लाइनहरू क्रिएट गर्न सक्छ। अथवा चाहिँ नि हामीले वनमा पनि कन्ट्रोल बर्निङ जुन चाहिँ नि भन्छ नि हाम्रो प्रिस्क्राइब बर्निङ त्यस्तो गर्न पनि सकिन्छ। त्यसले गर्दा चाहिँ नि हाम्रो जुन सुक्खा मौसममा यो पात पतिङ्गर जुन चाहिँ नि झरेर धेरै भइरहेको हुन्छ यो फ्युल लोड चाहिँ नि हामीले कम गर्न सकिन्छ। अनि अर्को एउटा चाहिँ नि मुख्य कारण चाहिँ नि हाम्रो धेरै कम्युनिटी बेस्ड फरेस्ट फायर वाच ग्रुप्सहरू पनि हामीले बनाउन सकिन्छ।
1: धेरै मेसिन पनि देख्यो, धेरै डेटाहरू पनि छ होइन, यस्तै हामीलाई केमा काम लाग्छ त, अब केमा प्रयोग गर्नुहुन्छ त तपाईँ?
2: होइन, अब एउटा त पोल्युसनको कुरा गर्छौँ नि यति धेरै, त्यसको एउटा चाहिँ के भन्दा यो मेजरमेन्ट चाहिँ आयो, हामीसँग डाटा आयो अनि हामी के समस्या रहेछ भन्ने कुराहरू आयो। जस्तै ओजनको अलि अगाडिसम्म हामी त्यति कुरा हुन्थेन अझ, किन भन्दाखेरि ओजनको डाटै थिएन।

0: अनि त्यो भएपछि अनि गभर्मेन्टलाई प्रेसर पनि हुने भयो.
1: कुवामा त हामी बच्चा हुँदैन लाग्थ्यो नि, बेसी लाग्थ्यो नि त. कुवामा लाग्यो फरेरी बस्छ यहाँ वर्षा हुन्छ भने त्यो पोल्युसन भयो भनेर भनिदिन्थ्यो. अहिले चाहिँ कुवामा लाग्यो भने पोल्युसन हो है भन्ने चाहिँ
0: इन्फ्याक्ट भन्नुपर्दाखेरि चाहिँ यो जुन पिएम 2.5 बढी भयो भने तुवालो देखिन्छ होइन. अब पहिला चाहिँ काठमाडौँको मात्रै कुरा हुन्थ्यो कि, अनि फर्स्ट टाइम चाहिँ हामीले लुम तराईमा चाहिँ लुम्बिनीमा राखे स्टेसन
2: होइन,
0: अनि पिएम 2.5 त काठमाडौँको भन्दा धेरै बढी लुम्बिनीमा देखियो कि, अनि बल्ल तराईको कुराहरू आउन थाल्यो. अहिले त अब धेरै चाहिँ हामी तराईको प्रदूषणको कुरा गर्छौँ नि, यिनीहरूले धेरै कुराहरू चाहिँ भन्छ कि हाम्रो पोलिसी लेभलमा यताउति. जस्तै यो SO2 भनेको चाहिँ सल्फर डाइअक्साइड होइन, यो चाहिँ सल्फरयुक्त इन्धन भनौँ न. अब विशेष गरी हाम्रोमा चाहिँ कोइला है, कोइला बाल्दाखेरि निस्किन्छ माघदेखि अनि अब जेठसम्म भनौँ न चाहिँ पिक छ, अनि त्यसपछि अरू बेला चाहिँ एकदम कम छ कि. यो काठमाडौँमा यही सिजनमा ठ्याक्क इँटा उद्योगहरू चल्छ कि, यो कोइला बाल्ने इँटा उद्योगहरूले काठमाडौँमा होइन. अनि यो चाहिँ अझ हेल्थलाई किन भन्दा सल्फेट भन्ने कुरा त तपाईँको हेल्थलाई अझ बढी असर गर्नु सक्ने कुरा भयो.
2: सजिलो भाषामा भन्दाखेरि चाहिँ यो डेटाहरू चाहिँ के कस्तो भयो भनेदेखि चाहिँ प्रदूषण भयो भनेर बुझ्ने.
0: नेपाल सरकारले मापदण्ड तोकेका छ. जस्तै पिएम 2.5 कुरा गर्यौँ नि हामीले, 40 माइक्रोग्राम प्रति घनमिटर 24 घण्टाको औसत, त्योभन्दा माथि गयो भने चाहिँ हामी पोल्युसन बढ्यो भनेर सरकारले चाहिँ
2: सय भन्दा माथि भयो भनेदेखि त्यहाँ डराउनु पर्यो.
0: अनि बिस्तारै 100 भनेदेखि 150 चाहिँ अनहेल्दी फर सेन्सिटिभ ग्रुप्स भन्छौँ. यो डाटाले देखायो नि, पोल्युसनको सबै कुराहरू देखायो. त्यसपछि सरकारले के फिल गर्यो भन्दाखेरि काठमाडौँ उपत्यकाको लागि एउटा कार्ययोजना चाहिँदो रहेछ भन्ने फिल भयो. अनि 2076 सालमा काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर कार्ययोजना भनेर आयो. अनि त्यो कार्ययोजनाहरू बनाउनलाई होइन, त्यो अरू पोलिसीहरू सरकारलाई बनाउनको लागि यो डाटा एकदम इम्पोर्टेन्ट हुन्छ.
3: स्वच्छ हावामा चाहिँ खास के तत्त्व हुन्छ? अब हामीले स्कुलमा पढ्छौँ नि, त्यो 78% नाइट्रोजन, 20% अक्सिजन, कार्बन डाइअक्साइड 0.03, त्यो भनेको एयरको एउटा हुनुपर्ने आइडियल कम्पोजिसन हो होइन. त्यो तत्त्वहरू चाहिँ नि, जस्तै अक्सिजन कम कार्बन डाइअक्साइड बढी भयो भने चाहिँ नि एयर पोल्युसन चाहिँ नि हामीले भन्छौँ. हाम्रो सतहमा पानीको पनि वाटर भेपरको पनि सर्टेन पर्सेन्टेज हुन्छ होइन. तर यो पोल्युसन हुँदा के हुन्छ भने, अब पिएमको मात्रा धेरै भयो भने चाहिँ यो वाटरको यो भेपरहरूमा चाहिँ त्यो पल्युसन गएर टाँसिन्छ. टाँसेपछि के हुन्छ भने वाटरको मात्रा चाहिँ कम हुँदै जान्छ होइन. धेरै जस्तो चाहिँ त्यहाँ पार्टिकुलेट म्याटरहरूले चाहिँ त्यहाँ टाँसेको हुन्छ. अनि त्यो एक अर्कासँग ठोकिएर चाहिँ ठुलो भएपछि चाहिँ पानी पर्ने हो कि यो वाटर भेपरहरू. तर यो पल्युसनले त्यो कणहरू टाँस्यो भने चाहिँ एटमोस्फियरमा चाहिँ हेजको रूपमा चाहिँ पसिरा हुन्छ होइन,
2: अनि
3: पानी हुन पाएन. त्यसले गर्दाखेरि अब जता पल्युसन कम भयो तिनीहरू टाँसेर पानी हुन्छ. त्यस कारणले हामीले अर्को एउटा फेनोमेना पनि देख्न सक्ने, कतै पानी पर्ने कतै पानी नपर्ने, यो आजकल चाहिँ त्यो फेनोमेना पनि अलिक बढी नै भइरहेको
0: छ. हामीले ब्ल्याक कार्बनको कुरा गऱ्यौँ अनि त्यो चाहिँ एउटा त हाम्रो हेल्थलाई गर्ने असर भयो होइन. अर्को चाहिँ यो हिउँमा गएर जम्मा भयो भने हिउँ छिटो पग्लिने अब विभिन्न रिसर्चहरूले देखाएको छ. त्यो हावाले त लगेर त्यहाँ डिपोजिट गर्छ अनि त्यहाँ चाहिँ
2: हिमालहरू कालो देखिन थाल्यो भनेर.
0: अनि एउटा कारण त्यो मात्रै त होइन होइन, तर ब्ल्याक कार्बनले एउटा त
2: विश्वव्यापी
0: तापक्रम बढाउने पनि छ, अर्को चाहिँ हिउँ पग्लिने दर बढाउँछ भन्ने कुराहरू पनि छ कि. अनि
2: धेरै रिसर्चहरू चाहिँ
0: रिसर्चहरू भएको छ, तर जुन लेभलमा हुनुपर्ने त्यो अझै भएको
2: छैन.
3: अलिअलि भएको छ, तर यसको चाहिँ धेरै जस्तो चाइनामा चाहिँ
0: तिब्बतमा धेरै भएको छ. तपाईँ त डोल्पा गएर आउनुभयो नि होइन, त्यहाँको आकाश कस्तो देखिन्छ, त्यहाँ त केही मिस्या होइन नि. अब प्लास्टिक बाल्दाखेरि यस्तो डायसिन फ्युरान भन्ने त्यो ग्रुप अफ केमिकल भन्छौँ, त्यो एकदमै चाहिँ तपाईँको क्यान्सर
3: क्यान्सरजेनिक
0: भनेको होइन. त्यस्तो ग्यासहरू निस्किन्छ त्यो प्लास्टिकहरू बाल्दाखेरि. कानुन यस्तो छ, तपाईँको फोहोर बाल्न पाइँदैन भन्ने कुराहरू छ. अब उद्योग प्रतिष्ठानहरूले फोहोर बाल्न हुँदैन भन्ने कुराहरू चाहिँ नेपाल सरकारले नै त्यो मापदण्डकै रूपमा छ. अनि नगरपालिकाहरूले फोहोर चाहिँ बाल्न पाइँदैन भन्ने कुराहरू छ. तर पनि तपाईँको कसैले व्यक्तिगतमा सानो सानो स्केलमा अब प्लास्टिकहरू नै बालेर आगो तापिरहेको पनि हामी देख्छौँ होइन. अनि यिनीहरूले त हाम्रो मानव स्वास्थ्यमा धेरै असर गर्छ. एउटा मानव स्वास्थ्यको कुरा भयो, सबभन्दा प्राइमेरी कुरा त
2: माटो मात्र होइन जीव जन्तु चरा चुरुङ्गी जे जे छ तिनीहरूलाई पनि त असर गर्ने भयो होला.
0: अनि अर्को चाहिँ अब टुरिज्मको कुरा नि छ कि धुलीखेलमा हिमाल हेर्न जाने हुन्छ नि होइन, अब चन्द्रगिरीमा गएर अनि नगरकोटमा गएर तपाईँको हिउँदको बेलातिर हेऱ्यो भने पुरै तुवालो ढाके हुन्छ, त्यसले त पर्यटनमा नि त असर गरिरहेको नि त होइन. मान्छेको स्वास्थ्य मात्रै होइन हाम्रो एग्रिकल्चर प्रोडक्टिभिटी कृषि उत्पादकमा पनि धेरै असर गर्छ.
3: अनि फेरि यो हरेक सेक्टरसँग पनि जोडिएको छ कि एयर पोल्युसन भनेर, जस्तै एग्रिकल्चरको भयो होइन. अस्ति हामीले एग्रिकल्चरको हाम्रो मन्त्रालयमा एकचोटि मिटिङ हुँदाखेरि यो हामीले यो बर्निङको कुरा उहाँको राडरमै छैन कि यो कुरा चाहिँ, हाम्रो काम भनेको एग्रिकल्चर बढाउनु हो अरे. अब ट्रान्सपोर्ट सेक्टर पनि यो एयर पोल्युसनसँगै जोड्न आउँछ, ट्रकहरू सबै डिजेल, धेरै जस्तो बसहरू डिजेल. डिजेलमा त्यो सक्स भने नि अघि एसओ टू भने त्यो डिजेलबाट पनि आउँछ कि. एग्रिकल्चर पनि एयर पोल्युसनसँग, हेल्थ पनि एयर पोल्युसनसँग होइन, त्यस्तै धेरै सेक्टरहरू चाहिँ नि जोड्न आउँछ कि एयर पोल्युसनसँग. त्यस कारण यो चाहिँ नि समन्वय पनि गर्नुपर्छ.
4: केही समय अघिसम्म काठमाडौँ वरपरका इटाभट्टाहरूले कालो हावा उकल्थे, तर आजकल कतिपय राम्रा प्रयासहरू पनि भएका छन्. नवीन प्रविधिका प्रयोगले इटा भट्टाहरूले गर्ने प्रदूषण घटेको छ. हामी सतुङ्गलको त्यस्तै एउटा सुधारिएको इटा भट्टा पुग्यौं.
3: मेन पोल्युसन चाहिँ एउटा इटा पनि हो, जुन चाहिँ नि धेरै जस्तो जाडो महिनामा चल्छ. तर इटा भट्टा चाहिँ किन मान्छेको आँखा गएको भने, ठ्याक्कै एउटै ठाउँमा भएर एउटै धुवा फाल्ने भएको हुनाले चाहिँ त्यो बढी मान्छेले नोटिस गर्ने पनि भयो होइन. तराईमा गयो भने चाहिँ तपाईँहरूले चाहिँ कालै देख्नुहुन्छ. अब यहाँ चाहिँ तपाईँ खासै धुवै पनि देख्नुहुन्न नि. यो चाहिँ नि खास उपलब्धि चाहिँ नि हाम्रो 2015 सालमा हाम्रो भूकम्प आएको थियो नि त म्यासिम, अनि सबै इटा भट्टाहरू सबै ढलेको थियो कि. त्यति बेला चाहिँ काठमाडौँ बाहिर लैजाने कि भनेर पनि कुरा भइरहेको थियो. काठमाडौँ बाहिर लग्यो भने त हाम्रो आउने नाका त एउटै हो. अब झन् यो इटा यो डिजेल ट्रकमा ल्याउनु पर्यो भने त झन् बढी पल्युसन हुन्छ. बरु त्योभन्दा अलिकति इन्भाइरोमेन्ट फ्रेन्डली यो भट्टाहरू बनायो भने चाहिँ नि बेटर गर्छ भनेर हामीले मिनिस्ट्री अफ इन्डस्ट्रीमा पनि कुरा गर्यौँ. अर्थक्विक रेजिस्टेन्ट बनायो भने हामी चलाउन दिन्छौँ भन्यो. अर्थक्विक रेजिस्टेन्टमा चाहिँ नि यो जिगज्याकहरू पनि पर्थ्यो, यो चिम्नीहरूको रिइन्फोर्सहरू त्यो पर्थ्यो.
2: यो धुवा चाहिँ हानिकारक हो कि होइन त?
3: अब धुवा भने त अब हानिकारकै हो होइन, तर यो चाहिँ धेरै जस्तो मोइस्चर हो कि, यो चाहिँ नि बाफ माथि गएको हो. यसमा चाहिँ नि धेरै जस्तो अहि भन्नुभयो नि ब्ल्याक कार्बन पार्टिकल्स चाहिँ नि धेरै नै कम हुन्छ यसमा मेजर गर्यो भने पनि
1: धेरै नै कम. अहिले चाहिँ नेपाल सरकारको मापदण्डमा चाहिँ 350 चाहिँ हाम्रो
3: 200 भइसक्यो त, 250
1: हामीले 127-135 बाटे भन्दाखेरि 50% भन्छ भन्दा पनि हामीले चाहिँ मतलब कम गरिदिएको छ.
2: गर्न चाहे भने त्यो सम्भव हुँदो रहेछ?
1: सम्भव गर्यौँ हामीले. तर राज्यले चाहिँ हामीलाई दिएको म्यामहरूले हामीलाई दिएको चाहिँ नियममा पालन गर्दाखेरि हामी सशक्त भएर गर्दाखेरि चाहिँ मतलब हुनु रहेछ. यो पोल्युसन वाहनको निर्देशन हरेक वर्ष मैले गरेको.
3: यो चाहिँ हाम्रो पोल्युसन मेजरमेन्ट गर्ने के पीएम गर्छ नि, उहाँको 188 आइरहेको छ कि. त्यो चाहिँ नि पहिला चाहिँ 350 थियो, अहिले चाहिँ घटाएर 250 गरेछौँ हामी.
1: 250 भन्दाखेरि
3: पहिला चाहिँ कस्तो हुन्थ्यो भने, यो तपाईँले यो सबै आगो तावाहरू हो कि.
1: अब यो चाहिँ मतलब ल्यान्ड यो गर्दाखेरि यो सर ल्यान्ड गयो भने यो यो 1-2-3 गइसकेपछि अब यो यसरी गइरहेको हुन्छ, यो यसरी गएर यसरी गएर यसरी चाहिँ मलाई गइरहेको हुन्छ. अनि चाहिँ जुन चाहिँ मलाई कोइल जल्दाखेरि त्यसको कार्बन जाँदाखेरि त्यो ठग्दै जान्छ. मैले यो प्रविधि के गरिरहेको छ भन्दाखेरि, यहाँ अब पानी चाहिँ मलाई भट्टाको दायाँ बायाँ माथि यो चाहिँ मेरो नालीको पानी छैन. यो त हाम्रो हुक्का छ नि,
3: फिल्टर गरेर जस्तै भयो.
1: त्यहाँबाट सुल तानिरहेको छ त्यो पानी माथि, पानीको माथि चाहिँ हावा
2: यही लगभग कालो भन्दा हल्का सेतो त यही
1: आइसक्यो.
2: अब योबाट अझै सुधारिँदै
1: जान्छ, हजुर सुधारिँदै जान्छ. अब यो धुवा र त्यहाँको धुवा फरक पर्यो नि त.
3: यसको पानी चाहिँ के गर्नुहुन्छ दाइले पछि?
1: त्यो पानी चाहिँ पछि बर्खामा हामीले त्यो अन्ठाउँमा लगेर त्यो तानेर फाल्छ.
3: त्यसमा किनभने सल्फर हुन्छ कि त्यो पानीमा चाहिँ,
1: यो पानी चाहिँ मतलब फेरि जापा त्यो फाल्दैनौँ हामी. यो टेक्नोलोजी चाहिँ मतलब मैले म आफैले प्रोडक्ट गरेको.
3: यो चाहिँ पानीको चाहिँ भयो,
1: यो चाहिँ मतलब कार्बनलाई चाहिँ पुरा फिल्टर गरेकोमा पनि थप हाम्रो चाहिँ आइडिया यो लगाएको हामीले अरू फ्याक्ट्रीले यो गर्दाखेरि राम्रो हुन्छ भनेर हामीले गर्यौँ है.
3: अनि अब यसको सोच्नुपर्छ भन्ने दिमागमा कसरी आयो त? अब
5: यो त हाम्रो मन भएर गरेको भयो, कसरी सुधार हुन्छ भन्ने कर्तव्य हाम्रो पनि हो नि,
3: उहाँको नि हो,
5: हाम्रो पनि कर्तव्य हो।
3: उहाँहरूको एडिसनल अरू पनि फाइदा भएको हुनाले यो सँगै लैजान सजिलो पनि भएको हो। अब बिजनेस गरेर फाइदै छैन भने पल्युसन मात्र भनेर त कोहीले पनि मान्दैन नि होइन। फेरि यसमा चाहिँ मेन कुरा चाहिँ के भने कोइलाको खपत चाहिँ एकदम कम हुन्छ क्या, यो जिगजाग गर्ने बित्तिकै। उहाँहरूले पहिला 15 टन एक राउन्ड पोल्नलाई युज हुन्छ भने अहिले 9 टन जति मात्र युज हुन्छ होइन। भनेको त्यो कोइला बस्नु भनेको पैसा बस्नु हो होइन। अनि दोस्रो कुरा चाहिँ नि तपाईँको देख्नु भएको छ नि इट्टा पनि एकै नासको आएछ, ब्रेकेज कम छ, अनि उहाँहरूको ए क्लासको ब्रिकेज 90% जति आएछ कि। काठमाडौँको चाहिँ नि गइसकेका छ, तर सबै गइसकेका छ, तर तराईमा चाहिँ नै छैन। लुम्बिनी क्षेत्र त्यतातिर पनि धेरै जस्तो सुधारेको इट्टा नै छ। अब यस्तो छ कि यिनीहरू कस्तो छ भने त्यो कालो धुवाको चाहिँ उहाँले जिगज्याग त गर्नुहुन्छ तल होइन, तर सिङ्गल म्यान फायरिङमा चाहिँ अलिकति उहाँले ध्यान दिनुहुन्न होइन, त्यो पनि गर्नुपर्ने हुन्छ।
5: काम छोड्नु नसकिने अब हामी चाहिँ अरूलाई घरलाई चाहिँ इट्टा चाहिँ बोलाउ दिएर घरबाट लगाउने, अनि हाम्रो पट्टा व्यवसाय साथीहरू सबै पलायन भएर बसिरहेको छ, आफ्नो घर जग्गा पनि बेच्नु पर्छ, यस्तो अवस्था त न सरकारले दिन्छ।
3: अब इट्टाको चाहिँ नि धेरै किसिमबाट चाहिँ नि हाम्रो उपलब्धिहरू छ कि, यत्रो आगोमा बलेर आएको यो चाहिँ नि धेरै समयपछि मात्र यसले चाहिँ आगो बल्छ भन्छ है, फायर प्रुफ भन्छ होइन। अनि अनि वेदरले पनि कति कुरा चाहिँ नि अब जाडोमा त्यति जाडो नबनाउने, गर्मीमा त्यति गर्मी नबनाउने, त्यो इट्टाले टेम्परेचर पनि मेन्टेन गरेर हुन्छ होइन। त्यस कारणले यो चाहिँ बेस्ट बिल्डिङ ब्लकैमा मानिन्छ होइन। उत्पादन हुँदा चाहिँ यसलाई चाहिँ कसरी ग्रिनर क्लिनर बनाउने तिर चाहिँ नि हामीले लाग्नुपर्छ, किनभने पहिला त अब धेरै नै मुस्रो धुवा त तपाईँको एक कोषसम्म जान्थ्यो नि धुवा त होइन।
5: अब यो चाहिँ मतलब हावाहुरी आउँछ, मैले चाहिँ मतलब सदभर चाहिँ पोल्युसन नबस्नु पर्ने, म मोटरबाट चाहिँ मतलब त्यो पानी राखेको हुन्छ ठाउँ ठाउँमा, यहाँदेखि त्यहाँ तल उसमा राखिदिएको हुन्छ, यो चाहिँ छरिरहेको छ, यो
3: पानी
5: यो छरिका छरिरहेको हुन्छ। त्यहाँ एउटा चाहिँ एउटा प्रोसेसन त्यहाँ भयो, दुईवटा प्रोसेसन त्यो भयो, तेस्रो प्रोसेसन यो भयो है। यो चाहिँ मतलब भएको हामी चाहिँ एक्स्ट्रा गरेको, यो कसैले पनि गर्दैन प्रायः, एउटै चिमनीले चाहिँ चलाउँथ्यो, किनभने बिग्रियो भने त फेरि झन् चाहिँ मुलो पोल्युसन हुन्छ, त्यसको ग्यास चाहिँ आएर चाहिँ लेबरहरू बस्न सक्दैन, दायाँ बायाँ आउँछ। एउटा बिग्रियो भने यसले चाहिँ हामीले चाहिँ व्यवस्था गर्न सकिन्छ।
4: हामी हावा खान भनेर साँझ र बिहान निस्किने गर्छौ, तर सबैभन्दा धेरै हावा प्रदूषित हुने बिहान र साँझको समय नै रहेछ। आँखाले नदेखिने हावाले दिने अधिकांश समस्याहरू पनि तत्काल नदेखिने हुँदा रहेछन्। फोक्सो रोग विशेषज्ञ डाक्टर रक्षा पाण्डेले विषाक्त हावाले हाम्रो शरीरमा पार्ने असरका नालीबेली सुनाइन्।
6: सो नेपालमा चाहिँ अहिले एकदम मोमेन्टम गेन भएको हेल्थमा चाहिँ नन कम्युनिकेबल डिजिज भनेर के, सो अब हाम्रो देशको इकोनोमी अलिअलि बढ्दै जाँदाखेरि चाहिँ पहिला जुन कम्युनिकेबल डिजिजले मर्थ्यो नि बच्चा अडल्ट सर्वारोगले हुने चाहिँ त्यो धेरै हदसम्म कम भएको छ, अहिले पनि बढी छ होइन। तर अब चाहिँ के देख्यो भने पश्चिमी मुलुकहरूको जस्तो अब नन कम्युनिकेबल भने सरुवा नभएको रोग या दीर्घ रोग दीर्घ रोगहरूबाट मर्ने चाहिँ बढी देखिँदै आएको छ। अनि हाम्रो देशमा चाहिँ बर्डन अफ डिजिज भन्छ, हाम्रो देशको बर्डन अफ डिजिजमा चाहिँ नम्बर वान कज अफ डेथ, सबैभन्दा बढी मर्ने चाहिँ सिओपिडी या दम, नेपाली भाषामा दम भन्छ होइन, चुरोट र यो बायोमास फ्युल हुन्छ नि त्यसले गर्दा हुने रोग हो कि, त्यो चाहिँ सबै श्वास प्रश्वाससँग जोडिएको भयो। अनि अब नेपालमा चाहिँ चुरोट नखाने स्पेसली महिलाहरूमा देखिन्छ, किनभने अब नेपालमा त महिलाहरूले खाना पकाउँछ धेरै, सो महिलाहरूमा पनि चुरोट कहिले नखाएकोमा पनि दम देखिन्छ कि, भएर विदेशतिर चुरोट नखाएको बिरामीहरूलाई केही गरी दम देखिया छ भने चाहिँ हामी अरू कारणहरू खोज्न थाल्छौँ। तर नेपालमा त सानै बच्चादेखि दाउरामा एक्सपोज हुन्छ होइन, अब एउटा दाउरामा पकाएको भनेको झन्डै एकचोटिमा या दिनभरिमा कम्तीमा अब डिपेन्डिङ अन कति धेरै बस्नु परेको छ 20 चुरोट खाएको बराबर जस्तो हुन्छ। अब तपाईँले इमेजिन गर्नुहोस् गाउँघरको यो के अरे भान्सा कोठामा जानुभयो भने एउटा सानो झ्याल हुन्छ, धेरै जस्तो अँध्यारो हुन्छ नि, अनि त्यसको वाल हेर्नुपर्छ कि, भित्ता हेर्नुभयो भने कालो हुन्छ, त्यो कालो कहाँबाट
2: सिलिङ पनि पुरै कालो,
6: त्यो हावाको माध्यमबाट उडेर भित्तामा बस्या हो कि, तर हामी त सास फेर्न बन्द गर्दैनौँ नि त खाना पकाउँदा पनि, सो त्यही सुट यहाँ टाँसिन्छ भने त्यही सुट हाम्रो फोक्सोमा पनि टाँसिया हुन्छ कि है, अनि हामीले चाहिँ यही कुरा अब म फोक्सोको डक्टर भए भएर हामीले फोक्सोभित्र त्यो ब्रङ्कोस्कोपी भन्छौँ त्यो गर्दाखेरि कालो ऊहरू जुन देखिन्छ चुरोट सेवन गर्ने व्यक्तिहरूमा देखिया जस्तो कति महिलाहरूमा पनि देखिन्छ कि सुटहरू भन्छ
7: त्योमा पनि ब्ल्याक कार्बन बढी भयो भने धेरै हानिकारक हुन्छ भनेर चाहिँ हामी त्यो त्यहाँ मापन पनि गरेर हासु स्टेसनमा त्यही चाहिँ नि यो सुट पनि त्यही ब्ल्याक कार्बनको नै हो, ब्ल्याक कार्बनलाई नै सुट भन्छ।
6: अनि जस्तो अब हामीले लुगा धोएर सफा गरेको जस्तो लङ्समा भएको त्यो धब्बाहरूलाई सफा गर्न सकिन्छ, अब त्यो चाहिँ कस्तो हुन्छ भने अब चुरोट खाएको जस्तै व्यक्तिहरूको पनि के हुन्छ भने चुरोट खाउन जेल खास फरक लाग्यो हुन्न कि, अनि हामीले चुरोट छाडेपछि कम्तीमा 15 वर्ष छाडेपछि हाम्रो रिस्क त्यो बेलाको चाहिँ चुरोट नखाने मान्छेसँग बल्ल आएर इक्वल रिस्क हुन्छ।
2: अनि हामीले लिने हावाको पनि त्यही नै हो
6: हजुर, अब हावा चाहिँ अब हावाको अलिकति समस्या भनौँ कि जटिलता चाहिँ के छ भने साइलेन्ट किलर जुन भन्छ नि नदेखिएर मार्ने ऊ भन्छ कि एयर पोल्युसनलाई नर्मल्ली, अब त्यो एकदम ठिक शब्द युज गरे जस्तो लाग्छ, मार्नु चाहिँ मारिरह हुन्छ तर देखिन्न किनभने पानी पर्यो होइन, भोलि हावा सफा हुन्छ हाम्रो एक्युआई झर्छ तल, तर त्यो झरेको एक्युआई पनि हाम्रो मापदण्ड डब्लुएफएसओको मापदण्ड त्यो पनि इन्टरिम है, अहिलेको त एकदम स्ट्रिन्जेन्ट गरेछ, 5 त हाम्रो देशमा कहिले पनि हुँदैन होला होइन, स्ट्रिन्जेन्ट क्राइटेरिया भन्दा पनि माथि छौँ कि हामी, जब स्वच्छ हावा जस्तो देखिन्छ त्यस्तो बेला
2: त्यति बेला पनि हामीले
6: हजुर हजुर
2: हावा नै खाइदिन्छ
6: हजुर, त्यो त्यति बेला पनि नराम्रै हुन्छ, त्यो त हामीले जन्मिनु अगाडिदेखि नै हुन्छ कि, जन्मिनु अगाडि किन भने जुन पेटमा हाम्रो गर्भमा बच्चा जुन हुन्छ आमाले सास फेरेर आमाको रगतबाट नै सबै पोषणहरू जाने हो कि, अब हामीले एयर पोल्युसनले कसरी मार्छ या कसरी हेल्थ इम्प्याक्ट गराउँछ भन्दाखेरि चाहिँ यसको अलिकति साइन्स बुझ्नुपर्छ होइन, जस्तो हामी 2.5 सानो त्यो 2.5 अर इभन 1 माइक्रोन्स 0.1 माइक्रोन्सहरू अल्ट्रा स्मल भने आँखाले नदेखिने, अब अहिले एक्चुली हेर्ने अनुसन्धान यति धेरै भइसक्यो कि ब्रेन अब अटोप्सीमा ब्रेनको माइक्रोस्कोपमा हेर्दा चाहिँ ब्रेनमा सिलिका पार्टिकल्सहरू पनि देखिएको छ, जस्तो अहिले माइक्रोप्लास्टिक्सहरूको पनि कुरा
7: आयो,
6: त्यो कसरी जान्छ त भनेर भन्दाखेरि चाहिँ अब रगतको नली छेडेर जान्छ, अनि रगतको नलीमा हुनु नपर्ने पदार्थ भएपछि चाहिँ हाम्रो बडीमा अल सर्ट्स अफ रियाक्सनहरू हुन्छ कि, त्यसले गर्दा चाहिँ अब रोग एउटा छ तर त्यसबाट मर्ने रिस्क चाहिँ बढिरह हुन्छ कि, अब म हामीले चाहिँ यो प्रत्यक्ष रूपमा देख्छौँ कि, अब म फोक्सोको डक्टर भए भएर डढेलो लाग्या सिजन जहिले पनि डढेलो हरेक डढेलो लाग्या सिजनमा मेरो दमको बिरामीहरू बढ्छ, दम नभएको बिरामी अब जस्तो दम नभएको बिरामीहरू चुरोट नखाने बिरामीहरू पनि घाँटी खसखसायो अब एलर्जिक रियाक्सन, अब मेरो छालाको डक्टरको साथीहरूका चाहिँ चिलाउने भयो
7: आँखा,
6: अब तपाईँहरू पनि घर गएर अब हातमुख धोएर सिँगान यसो निकाल्नु भयो भने कालो देखिन्छ होइन, त्यो कालो त नाकमा मात्रै बस्या हुँदैन कि, त्यो कालो हाम्रो शरीरभित्र गएर हाम्रो जिउभरि गएको हुन्छ, अब सेन्सिटिभ ग्रुपलाई चाहिँ के भइदियो भने जस्तो दम भएको बिरामी या आजमा भएको बिरामीमा चाहिँ के भइदियो भने त्यसले उहाँहरूको यो दीर्घरोग एनिथिङ दीर्घरोगहरू बढ्यो के, अब त्यसले गर्दा हस्पिटलाइज हुनु पर्यो, अनि त्यो के बुझ्नु पर्यो भने दमको बिरामी हस्पिटलाइज भएपछि उहाँहरूको मर्ने रिस्क बढ्छ के, अब तर स्वच्छ हावा भए हस्पिटलाइज हुनु पर्दैन थियो होला, हुन त अब पोलिसी मेकर्सहरूले त एउटै हावा त फेर्छ त, नेपालमा बस्नेले त नेपालकै हावा लिन्छ, त्यो राजा होस् या सामान्य जनता होस् होइन एउटै हावा लिन्छ, अब रोड साइड भेन्डरको मात्र कुरा नगरौँ सरकारकै लागि काम गर्ने ट्राफिक पुलिसहरूको है, म हरेकचोटि रेड लाइटमा कुर्दाखेरि म ट्राफिकहरूलाई हेरेर बस्छु होइन, अब उहाँहरूले मास्क लाउन पनि पाउनुहुन्न किनभने हाम्रो ट्राफिक लाइट पनि चल्दैन अनि सिटी बजाइरहनु पर्छ उहाँहरूले होइन, अब सिटी बजाउनु त मास्क खोल्नुपर्छ नि है, सो उहाँहरूलाई सबैभन्दा बढी इम्प्याक्ट हुन्छ बिकज दे आर एकदम पोल्युटेड हाई ट्राफिक भएको बेला दिन रात खटिरहेको हुन्छ है के त्यहाँ अब त्यो भयो अब बच्चाहरू खेल्छ होइन अब खेल्नेहरू स्कुल अघि या स्कुल पछि खेल्छ अब द्याट इज द हाई भोल्युम ट्राफिक भएको बेला रोड साइडमा हुन्छ अब पहिला हामी यो हाइवे जाँदाखेरि यति धुलो छ कि अब अगाडिको बाटो देख्दैन अब बच्चाहरू खेलिरह हुन्छ होइन अनि यसले चाहिँ अल एज ग्रुपलाई एउटै किसिमले असर गर्दैन क्या त्यो चाहिँ किनभने बच्चाहरूमा चाहिँ बच्चाहरूले छिटो छिटो सास फेर्छ कि त्यो नर्मल फिजियोलोजी हो हाम्रो शरीर नै ह्युमन बडी त्यसरी काम गर्छ होइन छिटो छिटो सास फेर्ने हुन्छ बच्चाहरू बाहिर पनि खेल्छ मुटुको चाल पनि बढी हुन्छ हाम्रो भन्दा सो जति छिटो सास फेरि के हुन्छ त त्यो हावा त त्यही हेलिरहेको हुन्छ अनि उहाँहरूले इनहेल गर्ने बर्डन जुन छ त्यो बढ्छ कि अनि प्लस उनीहरूको चाहिँ डेभलप भइरहेको हुन्छ नि त हामी जन्मिने बित्तिकै हाम्रो फोक्सो या शरीरको अङ्गहरू डेभलप भइसकेका हुँदैन कि सो हामी अब बढ्दै जाँदा फोक्सो पनि मच्योरहरू फोक्सो अर एनी ऊ अङ्गहरू मच्योर हुँदै जान्छ त्यस्तो बेला इम्प्याक्ट हुँदाखेरि चाहिँ अझ यो त जन्मेसको बच्चा भनौँ पेटमा भएको बच्चा
7: प्रिमेच्योर
6: पेटमा भएको बच्चाहरूको चाहिँ प्रिमच्योर जन्मिने अर लो बर्थ प्रिमच्योर जन्मेपछि बर्थ वेट जुन हुन्छ नि त्यो जन्मिँदाखेरि कम तौलको हुने कम तौलको बच्चाहरू मर्ने या इन्फेक्सन हुने चान्स बढी हुन्छ कि सो दिस इज डाइरेक्टली रिलेटेड टु एयर पोल्युसनले चाहिँ डाइरेक्टली हेर्नुहोस् यहाँ न्योनेटल डेथ न्योनेट्स भने चाहिँ जन्मेको एक महिनाभित्रको नेपालमा 33% जन्मेर एक महिनाभित्र मर्ने बच्चाहरूमा एयर पोल्युसनको कारणले मर्नेहरू 33% कि एयर पोल्युसन बढेर भ्याट मर्दैन क्या यसले अरू कुराहरू बढाउँछ सो यहाँ पनि डिफ्रेन्ट रोगहरू देखाएको छ नि अब म फोक्सोको हेर्नु सिओपिडी भने दम इन्टरनेसनल अर ग्लोबल तथ्याङ्क हेर्ने हो भने अराउन्ड 40% सिओपिडीले मर्ने मा चाहिँ एयर पोल्युसनले कन्ट्रिब्युट गरेको रहेछ 40% बढी भएको रहेछ होइन त्यही कुरा हाम्रो नेपालमा 73% छ के एभ्रिथिङ इज डबल हार्ट एट्याक र स्ट्रोक पक्षघात र हृदयघातले मर्ने संसारको तथ्याङ्क हेर्ने हो भने चाहिँ 21% त्यस्तो छ हाम्रो हेर्नुहोस् 40% छ अब डायबिटिजले मर्ने कारण हेर्दाखेरि चाहिँ डायबिटिजले मरे जस्तो तर त्यसमा पल्युसनले कन्ट्रिब्युट गरेको 20% रहेछ डिमेन्सिया लङ क्यान्सर हेर्नुहोस् है अब चुरोट खाएर पुगेन हाम्रो सास फेरै हुन्छ नि अब यतिले बढी
2: सास मर्नको लागि
6: यो चाहिँ देखिन्न तर हामीले सुन्न सक्दैनौँ है बाई द टाइम यो डढेरो लागेको मात्रै त्यो बलेको आगो भए भएर सुन्न अलिकति हुने हो
7: डाक्टरले त्यो टाइममा चाहिँ नि
6: 100%
7: फ्लो बढ्छ
6: हजुर अब यहाँ त हामी पानीमा डिपेन्ड छौँ के पानी कहिले पर्छ र हावा सफा हुन्छ भन्ने छ होइन अब म त फोक्सोको मात्रै कुरा गरेको छु होइन हार्ट एट्याक भएर आउनेहरूको पनि पोल्युसन बढेको बेला त्यो बढ्छ कि अब हेर्नु न त्यहाँ देख्यो नि है अब यहाँ क्यान्सर लङ क्यान्सरको देखायो होइन मर्ने चान्स हाई पोल्युसन हुँदा बढ्छ तथ्याङ्कले के देखायो भने ओभरअल नेपालमा हेर्ने हो भने चाहिँ हामी नेपालीहरू 2.1 वर्षले छिटो मरिरहेछौँ अरे कि त्यही कुरा तराईमा एकदम बढी सर्लाईहरूतिर हेर्ने हो भने चाहिँ त्यो 6 वर्ष अगाडिसम्म पुगिरहेछ कि मरेको मर्ने बिकज अफ एयर पोल्युसन सो हामी एक्चुली रोग मात्रैलाई होइन हामी अगाडि मरि पनि रहेछौँ कि है अब त्यो हो अब कसरी जोगिने भन्दा त अब सास फेर्न त बन्द गर्न सकिँदैन होइन सो त्यही भएर फेरिको सासलाई नै अलि सफा बनाउनु पर्यो होइन व्यक्तिगत लेभलबाट चाहिँ जस्तो दाउराहरू बालिन्छ भने त्यो नगर्ने अहिले पनि घरमा आफ्नो घरको वेस्टहरू चाहिँ बाल्ने गरेका हुन्छ मेरै छिमेकीले पनि गर्छ होइन सो त्यो नगर्ने अब हामीले घरमा पनि अब क्लिन एनर्जीहरू इलेक्ट्रिसिटी या अब ग्यास ऊहरू छ भने त्यो चलाउने होइन अनि सकिन्छ भने बरु पब्लिक ट्रान्सपोर्ट चलाएको बेटर हुन्छ किनभने त्यो पब्लिक ट्रान्सपोर्टमा 20 मान्छेले एउटै गाडीमा बस्या हुन्छ होइन त्यो भयो तर त्यो सबैलाई पोसिबल छैन होइन अब साइकल चढ्नु भनेर हेल्थ रिजन राम्रो छ तर साइकल लेनहरू छैन होइन अनि त्यसमाथि पोल्युसन धेरै हुँदा साइकल गर्दा त्यो एयर पनि अझै बढी भइरहेको हुन्छ होइन अब यो मलाई एकदम दुःख लाग्छ कि बाहिर गएर व्यायाम कसरत नगर्नु भन्नको लागि है तर पोल्युसन बढेको बेला
7: हजुर
6: अफकोर्स हामीले आफ्नो इन्डिभिजुअल लेभलबाट गर्ने भन्ने त्यो छुट्टै हो होइन त्यो हामीले गर्नुपर्छ र हामी सबैले गर्यो भने ठुलो ऊ हुन्छ होइन अब थोपा थोपा मिलेरै बन्ने हो नि त अब आई थिङ्क मेडिकल पर्सपेक्टिभबाट पनि हामीले नै डक्टरहरूले पनि एयर पोल्युसनको कारणले मृत्यु भयो हाम्रो संविधानमै लेखेको छ स्वच्छ हावा सबैको मौलिक अधिकार हो भनेर होइन म चाहिँ स्ट्रङ बिलिभर हो कि पोलिसी लेभल एकदम कडा हुनुपर्छ र पेपरमा होइन अन द ग्राउन्ड के साँच्चैकै हुनुपर्छ र जवाबदेता हुनुपर्छ एयर पोल्युसनमा चाहिँ चाइनालाई को एक्जाम्पल पोलिसी लेभल चेन्जमा धेरै राम्रो मान्छ कि सो एयर पोल्युसनको यत्रो इस्यु भएकै हेल्थ रिजन भएर हो कि एयर पोल्युसनले राम्रो गर्छ है भने अब यत्रो इस्यु नै हुँदैन थियो होइन नराम्रो गर्छ भनेर भयो हेल्थ हेल्थ कसले हेर्छ त डाक्टर या हेल्थ केयर प्रोफेसनलले हेर्छ पोलिसी मेकिङमा कतिवटा हेल्थ केयर प्रोफेसनल छ कतिजना छ त्यो टेबलमा कतिजना छ सो त्यसरी हेर्नु पर्यो कि अब अहिले सरकारी हामी सबैले फ्री हेल्थ केयर सिस्टम पाएको भए चाहिँ बर्डन अलि भन्दा कति हुन्थ्यो कति अनि मेबी त्यति बेला इम्प्याक्ट पर्थ्यो कि अझै होइन हेल्दी सिटिजन लिड्स टु हेल्दी इकोनोमी भनेर कति कति मनमा लिएको छ त्यसमा भर पर्छ जस्तो लाग्छ मेरो सिम्पल आन्सर चाहिँ त्यो हो एयर पोल्युसनको हानि चाहिँ एकदम अनफेयर लाग्छ कि एउटा व्यक्ति नेपालमा जन्मेर अमल केही नगर्ने होइन एकदम गुड न्युट्रिसन त्यसपछि एक्सर्साइज गर्ने यो सबै गर्ने व्यक्तिले पनि बाँचेको आधारमा बाँच्यो भने साँच्चै रे जस्ट बिकज बाँच्या छ उसले छिटो मर्नु पर्यो कि नेपालको सन्दर्भमा कुरा गर्दा भएर र हामी चाहिँ वान अफ द मोस्ट पोल्युटेड कन्ट्रीमा पर्छौँ होइन सो त्योभन्दा बढी अन्याय के होला त जन्मिँदाखेरि नै जन्मिनु अगाडिदेखि नै नौ महिनादेखि जन्मिनु अगाडिदेखि नै यो अन्याय बिहोर्नु पर्ने रहेछ क्या

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवर्धन सम्बन्धी विधेयक 2083 अगाडि बढ़ाएको छ। उक्त विधेयक हाल प्रदेशसभामा पेश गरिएको छ। लुम्बिनी प्रदेशमा थारू समुदायको बाहुल्यता रहेको र यस समुदायमा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथा जनित संरचना संगठन र सांस्कृतिक असल अभ्यासहरूलाई कानूनी रूपमा व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक तयार पारेको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिली बहादुर चौधरीले बताउनु भएको छ। प्रस्तावित विधेयकले थारू समुदायको सबैभन्दा तल्लो तहको संरचनाका रूपमा गाउँ मौजा र दुई वा सो भन्दा बढ़ी गाउँहरू मिलेर सिंचाई तथा सामूहिक कामका लागि वन्य प्रगर्न वा टप्पू जस्ता संरचनालाई कानूनी रूपमा पहिचान गर्ने व्यवस्था गरिएको छ। यसका साथै समुदायको नेतृत्व गर्ने महत्व बर्गर र भलमनसा जस्ता पदहरूलाई कानूनी रूपमा परिभाषित गर्दै उनीहरूको काम कर्तव्य र जिम्मेवारीलाई स्पष्ट पारिएको छ। विधेयकले थारू समुदायका परम्परागत चाडपर्व खानपान वेशभूषा भाषा र कृषि तथा सिंचाई सेवसँग सम्बन्धित बौद्धिक र सांस्कृतिक सम्पदाको अभिलेखीकरण संरक्षण र पुस्तान्तरणमा समेत विशेष सहयोग पुर्याउने लक्ष्य राखिएको छ। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरेको सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमन पटराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8200 रोपनी सरकारी सार्वजनिक र गठित जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर भूमाफिया तथा राजनैतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै त्यसको कार्यान्वयन समेत हुन सकेको छैन। नेपाल सरकार मन्त्री परिषदको 2076 जेठ 6 गतेको बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ आयोग ऐन 2026 दफा 3(2) बमोजिम यस आयोगको गठन गरिएको थियो। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवर्धनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। विभागका अनुसार नेपालमा 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल ग्रास्त उत्पादनमा धानको झण्डै 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको छ। र लुम्बिनी प्रदेशमा धान रोपाई 20.87% क्षेत्रफलमा भएको छ। कृषि विकास निर्देशनालयका बागवाणी निर्देशक सन्देश दितालका अनुसार प्रदेशभर तथा धान रोपाई हुने 3,01,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670.87 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढ़ी 45% धान रोपाई सम्पन्न भएको छ। पाल्पामा 7,287 हेक्टर मध्ये 3,279.4 हेक्टर क्षेत्रमा रोपाई सकिएको छ। त्यसपछि गुल्मीमा 25.77%, रुकुम पूर्वमा 25%, नलप्रासी बर्दघाट सुस्ता पूर्वमा 24.5% र बर्दियामा 19.31% रोपाई भएको छ। यसैगरी दाङमा 36,200 हेक्टर मध्ये 5,430 हेक्टर अर्थात 15% क्षेत्रमा धान रोपाई सकिएको छ।
अवस्थ बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा बाघहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916770,
1: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: 6.9 inch AI powered camera. 3 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitna barambar.
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
6: होइन भाइला लखर लखर कहाँ हिँडिस्
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
6: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै घर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741।
10: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुने
11: सक्कुजे लौ खबर सुने
10: 300 की संजीवनी टिचिङ अस्पताल आप अपनो कनक सेवा म
11: आप बिराम पर्ल से बिरुवा तरक लाग डान से बाहर जाइनि पर्मा
10: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी
11: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम मेरके बा
10: ओपीडी सेवा भर्ना सेवा
11: सक्कु मेरिक अपरेशन सेवा
10: आईसीयू सेवा रेडियोलोजी सेवा
11: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
10: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका वडा नंबर 3 बर्गदुआ दाङ संपर्क फोन नंबर 97090-65225
11: 082-591-101
10: 591-102
11: 082-591-103
10: 591-104 591-105
12: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
8: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
12: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
12: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
1: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
12: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दल फोन नम्बर 082562023 98478 1817 र 98478 3545।

आको दिल बसेको मायालुको दर्शन पनि पाको दिल बसेको माया भेट्दा यो मन खुसी भएको तिमी पनि हामीसित किन रिसाइरहेको नानी किन रिसाइरहेको सालको पातलाई सिका खासलाई खासलाई यो टपारी गाँसेर

भेरै भयो बसिराछु काठमाडौँको डेरा, तिमी भन्दा दोस्रो मेरो अरू को पो थियो र, आज मैले बाँचिराछु मनमा तिर लिएर, तिम्रो भर पर्दा पर्दा जीवन गयो खेर, मेरो जीवन गयो खेर।

0: अलैति खोस्रो तिमी भन्दा दोस्रो पोछियो र नगाको भित्रै पहिरो जान्छ सम्झे मुटु खान्छ पोछियो र नगाको
1: गरी हाल्यो तिमीले हानी बिगार्यो नि पानी छोरा बसे उमेरमा हिँड्यौ राम्रा छानी मोटरसाइकल चाहिँ

तिमलाई छिटो हिन भन्दा माइती घरमा कुर्ने कहिले छैन हामीसित जाने साइत जुर्ने आज पनि जान्न भन्छौ भोलि पनि जान्नौ कति मैले

0: अहिले भरपुरी पनि गरेर बस्यो मान्छेलाई चाहिँ पानी दिँदैन सबै बोलाएर
1: पानी चाहियो।

बैशाख महीना गयो जेठनी त्यस्तै भयो जान्ना आसारे उम्केर घामले डाँडो काट्यो अब जनले आट्यो जान्ना आसारे उम्केर रोपाई आउँदाखेरि भेट भइहाल्यो फेरि बस्छु आज तुम्केर दिन गए पनि रात जाने छैन बस्छु आज तुम्केर

फुलगा सेरा लावणी

रोडको ठुटो खाऊ त भने जुठो ना खाऊ भने तिर्साना यसको एउटा गुण छ साह्रै तल तल हुन्छ नखाऊ भने तिर्साना

0: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-2110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिने सेवाहरू
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
3: बाङ्गा टिङ्गा दाँत मिलाउने
5: शल्यक्रिया गरेर दाँत निकाल्ने
3: खाली ठाउँमा दाँत भर्ने
5: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
3: मुखमा घाउ खटेरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-585-3050 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: मिठाईहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अद्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9866 61 694
5: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 9857771546

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: डाक्टर आउने बारे सूचना।
2: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू,
2: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
1: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
4: बिरामी जाँच्ने मिति ASR 20 गते शनिबार।
5: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028। राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट ISO प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
4: सम्पर्क फोन नम्बर 0825526601। सम्पर्क मोबाइल नम्बर 98578 35990, 98578 31684 र 98578 30270।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87741।
9: मध्यपश्चिम ट्रान च्याक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। पछिल्लो एक दशकमा सड़क दुर्घटनामा परेर 24,640 जनाको ज्यान गएको छ। त्योभन्दा अघिल्लो 10 वर्षमा यसरी ज्यान गुमानेको संख्या 16,315 थियो। सड़क दुर्घटनाबाट हरेक वर्ष कम्तीमा 2,000 जनाको ज्यान जान थालेको एक दशक भन्दा बढ़ी भइसकेको छ र यसरी अनाहकमा मृत्यु हुनेको संख्या वर्षेनी बढ़दो छ। आर्थिक वर्ष 2062-63 953 जनाको ज्यान गएकोमा 2081-82 आइपुग्दा त्यो संख्या बढ़ेर 2,549 पुग्यो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अध्ययनमा समेटेका 167 देशमध्ये नेपाल सबैभन्दा बढ़ी दुर्घटना हुने 10 देशमा पर्दछ। अर्थात नेपालमा भन्दा बढ़ी दुर्घटनामा ज्यान गुमाउने देश विश्वमा जम्मा 9 छन्। नेपालमा प्रति 1,00,000 28.2 जनाको मृत्युको कारण सड़क दुर्घटना हो। यो दर छिमेकी देशहरू भारतमा 14.6 र चीनमा 17.4 जना छ। डब्ल्यूएचओका अनुसार विश्वमा सड़क दुर्घटना मृत्युको 12 प्रमुख कारण हो। नेपालमा भने यो 4 ठूलो कारण हो। नेपालमा सरुवा रोग, मुटु रोग र क्यान्सर पछि मृत्युको प्रमुख कारण सड़क दुर्घटना हो। नेपालमा अपाङ्गताको 3 ठूलो कारण र चोटपटकको 22% कारण सड़क दुर्घटना हो। 2072-73 यता 1,85,819 दुर्घटना भएका छन्। दुर्घटनाको ग्राफ पनि निरन्तर उकालो लाग्दो छ। नेपालगंज भन्सार कार्यालयले चालू आर्थिक वर्ष 2082-83 जेठ मासान्तसम्म लक्ष्यको 83.05% राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा 10% वृद्धि भएको कार्यालयले जनाएको छ। कार्यालयले निर्धारण गरेको 22,37,43,83,000 रूपियाँ लक्ष्य मध्ये 18,57,96,56,000 रूपियाँ अर्थात 83.05% राजस्व असुली भएको हो। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत आर्थिक वर्षको जेठसम्म 18,29,12,12,000 रूपियाँ राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा 18,57,96,56,000 रूपियाँ संकलन भएको छ। लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवर्धन सम्बन्धी विधेयक 2083 अगाडि बढ़ाइएको छ। उक्त विधेयक हाल प्रदेश सभामा पेश गरिएको छ। लुम्बिनी प्रदेशमा थारू समुदायको बाहुल्यता रहेको र यस समुदायमा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथा जनित संरचना संगठन र सांस्कृतिक असल अभ्यास हरूलाई कानूनी रूपमा व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक तयार पारेको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले बताउनु भएको छ। प्रस्तावित विधेयकले थारू समुदायको सबैभन्दा तल्लो तहको संरचनाका रूपमा गाउँ मौजा र दुई वा सोभन्दा बढ़ी गाउँहरू मिलेर सिंचाई तथा सामूहिक कामका लागि बन्ने प्रगन्ना वा टप्पू जस्ता संरचनालाई कानूनी रूपमा पहिचान गर्ने व्यवस्था गरेको छ। र देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रहमान भट्टराईको अध्यक्षतामा गठित यो आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारले प्रतिवेदन बुझाएको थियो। तर भूमाफिया तथा राजनैतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै त्यसको कार्यान्वयन समेत हुन सकेको छैन। अवस्था बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-563-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुख्छ
9: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
9: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
4: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घुराई दाङ
6: सम्पर्क फोन नम्बर 082-563-0027
4: 98-41-68-47-46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
12: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
13: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
12: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
14: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
15: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
14: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-478-23-572
16: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com

0: 6.9 को शानदार डिस्प्ले AI powered कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
2: छालामा बाघहरू आउने कपाल झर्ने
1: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
1: बारम्बार गर्भपतन भएमा
2: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
1: बिना कारण शरीरको तौल घटेमा
2: ढाड दुखेमा कम्मर दुखेमा
1: गाउट तथा युरिक एसिडको समस्या
2: बारम्बार आँखा रातो भएमा
1: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
2: लामो समयदेखि छाला कडा भएमा
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
2: युवा अवस्थामा पक्षघात भएमा
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा
2: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: फोन नम्बर 0825-91-670
1: मोबाइल नम्बर 98578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पीडा पनि छ जीवनमा, हाँस्खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम उकाली ओराली।

र उस्तै नमस्कार रे लोकसांगीतिक अभिवादन तपाई सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा आवाजनका आवाज फर्स्ट नेपालका आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको संगालो रेडियो कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र आज प्रविधि कक्षमा हुनुहुन्छ अमृता डागीसँगै यहाँहरू सँगसँगै तपाईँकै सुमधुर आवाजका बाँकी लोकगीत संगीतको सारथी म नारायण ऋषिको तर्फबाट हजुर श्रोता आज तपाईँहरू के गरिराख्नु भएको छ के कस्तो अवस्थामा हुनुहुन्छ है यो चिसो मौसम सँगसँगै आज चाहिँ अलिक चिसो चिसो गरेको छ बादल पनि लागेको छ कति बेला पानी पर्छ कति बेला घाम पनि लाग्छ बिहानसम्म पानी परेको थियो अहिले चाहिँ घाम घाम लागेको छ बादल पनि गरेको छ आज अलि शीतलताको महसुस भइराखेको छ सधैँ यो सदाको दिनमा अति गर्मी गर्मी मात्रै हुन्थ्यो आज चाहिँ अलि चिसो भएर अलि यताउता यात्रा गर्न हिँड्न पनि सहज भएको छ र आज सोमबार आइपुगेको छ हामी सोमबारे बसाईमा छौँ हामी हरेक साता यो सोमबारको दिन बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट हाइलाइट सकिएपछि आउने गर्छौँ र करिब करिब 12 बजेसम्म तपाईँहरूको प्रतिभा सुन्दै तपाईँहरूसँग मिठो रमाइलो भलाकुसारी गर्दै यहाँ रहने गर्छौँ त्यही क्रममा आजको यो सुन्दर श्रृङ्खला रेडियो कार्यक्रम हुकाली ओरालीको यो सोमबार श्रृङ्खला लिएर आइसक्यौं आज पनि यो श्रृङ्खला निकै भन्दा निकै निकै रमाइलो यात्रा हुनेछ भन्ने कुरा लागिराखेको छ आज पनि हामीले तपाईँहरूको मिठो मिठो प्रतिभाहरू सुन्छौं तपाईँहरूसँग लुकेर रहेको प्रतिभा सुन्छौं अनि धेरैमा धेरै पनि सुनाइदिन्छौ अवश्य पनि आज तपाईँहरू आउनुहुनेछ आफ्नो प्रतिभा सुनाउनको लागि 082-585-854 को बाटो भएर तपाईँहरूको लागि भने आजको दिनमा यो बाटो खुला छोडेका छौं निकै निकै मिठो प्रतिभा सुनाउनुहुनेछ भन्ने कुरा आशा राखेको छु अवश्य पनि आउनुहुनेछ आउनुहोला अनि तपाईँहरूले यति बेला हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ अथवा सुन्न पनि सक्नुहुनेछ अनि मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ मोबाइल एप्लिकेशन हाम्रो पात्रमा गएर तपाईँहरूले रेडियो मध्यपुष्पमा फोन भनेर सर्च गर्नुभयो भने एकदमै सहज हुनेछ तपाईँहरूलाई सुन्न त्यहाँबाट सुन्न सक्नुहुनेछ अनि त्यसपछि सामाजिक सञ्जाल फेसबुक तपाईँहरू फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुन्छ है त तपाईँहरू फेसबुकमा गएर रेडियो मध्यपुष्पमा फोन भनेर सर्च गर्न सक्नुहुनेछ हाम्रो पेज पाउनुहुनेछ त्यहाँ हामी लाइभमा नै हुनेछौ तपाईँ त्यहाँ गएर सुन्न सक्नुहुनेछ सुन्नु होला है त अनि त्यसपछि अब होइन तपाईँहरूसँग पनि भलाकुसारी गर्नै पर्छ क्यारे तपाईँहरूको प्रतिभा पनि सुन्नै पर्यो क्यारे म मात्रै कति बोलौँ र अब तपाईँहरूमा हामी एउटा मिठो गीत राख्छौ अनि त्यसपछि तपाईँहरूसँग भलाकुसारी गर्न तपाईँहरूको प्रतिभा सुन्न सुनाउन यहाँ उपस्थित हुनेछौ यति बेला भने के छ अमृताजी एउटा मिठो गीत प्रस्तुत गरौं अनि त्यसपछि भने कोही सहभागी मित्र आउनुभयो भने यता सहभागी पनि गराउनु होला यति बेला भने तपाईँहरूमा यो मिठो गीत सुन्दै गर्दा होस् Thank you.

0: कार्यक्रमको स्वागत बाबली मिठो गीत हामीले प्रस्तुत गरिसकेका छौ। जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ, यो मिठो गीत सँगसँगै पुनः स्वागत गर्न चाहन्छु। तपाईँ के गर्दै हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ, होइन, अवश्य पनि हामी तपाईँसँग भलाकुसारी गर्न पाउनेछौ। तपाईँहरू भने टेलिफोन गरेर आउन सक्नुहुनेछ 082-585-854। तपाईँको लागि यो बाटो खुल्ला छोडेका छौ। आज यो समयमा अब पक्कै पनि आउनुहुनेछ, बाँकी साथ पनि अब तपाईँको रहन्छ। यो बाँकी समय जति पनि हाम्रो बसाई रहन्छ, हाम्रो यो थप बसाईमा अवश्य पनि तपाईँ आउनुहुन्छ, कुराकानी गर्छौ, भलाकुसारी गर्दै अगाडि बढ्छौ। तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गर्छु, के को माध्यमबाट सुन्दै हुनुहुन्छ तपाईँहरू, होइन, तपाईँहरूलाई के को माध्यमबाट सहज हुन्छ सुन्नको लागि कोही साथी हुनुहुन्छ टेलिफोनमा, कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते
0: दादा। नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? शुभ नाम घोराई 19 सैगाबाट कमलापुन मगर।
1: हजुर
0: कमलाजी,
1: हजुर
0: के गर्दै हुनुहुन्छ?

कान अलि आतुर आतुर भइरहेको छ कि होइन, कति बेला सुन्न पाउँछौ भन्ने भइराखेको छ। ल त सुरु गर्नुहोस्।

0: कमलाजी
1: हजुर
0: यो छोडेर जाने मान्छे बनाउनु भएको छ र भने ल ठिकै छ मिठो प्रतिभा सुनाउनु भएको छ अन्तिम अन्तिमसम्म पनि सुन्नु होला अब अन्य साथीलाई पनि पालो दिनुपर्छ हामीले हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त
1: अमृता दिदीलाई सम्झिन चाहन्छु र म कमला फोन भनेर चिने नचिने सम्पूर्ण साथीहरूले
0: नमस्ते र उस्तै हो कि हाम्रो कमला फोन मगर गुराई 1900 अब पालो तपाईँको तपाईँ पनि आउन सक्नुहुन्छ मिठो प्रतिभा सुनाउन यदि सुनाउने अवसर पाउनु भएको छैन होइन के को माध्यमबाट सुनाउने कहाँबाट सुनाउने होला भन्ने अन्यलमा हुनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ है त 082-585-8854 तपाईँको लागि यो बाटो खुला छोडेका छौँ तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गर्छु तपाईँहरूले मोबाइल एप्लिकेशन हाम्रो पात्रको माध्यमबाट पनि सुन्न सक्नुहुन्छ है त तपाईँहरूलाई एकदमै सहज हुनेछ त्यहाँबाट सुन्नलाई पनि आउन सक्नुहुन्छ कुराकानी गरौँ होइन के छ कोही साथी हुनुहुन्छ टेलिफोनमा फेरि पनि कुराकानी गर्छौँ नमस्ते हजुर
2: नमस्ते नमस्ते नमस्कार
0: हजुर राधाजी हुनुहुन्छ कि क्या है
2: कस्तो ठ्याक्कै जाने होला कि फेरि
0: अलिअलि मात्रै यो राधाजी हुनुहुन्छ कि जस्तो लाग्यो थियो ट्याक्कै फेरि तपाईँ पर्नुभएको छ राधाजी
2: हजुर हजुर मै परे राजी कृष्ण थिए खै त कता हो कृष्ण
0: हाम्रो राजाजीले के गर्दै हुनुहुन्छ
2: म त भर्खर काम धन्दा सकेर तल आएको त है छतबाट तल आएको त तपाईँको कार्यक्रम आ रहेछ आधा मौरी भिरेमा आधा घारैमा भन्ने अनि बल्ल सम्झेँ कि मैले
0: आधा मौरी भिरेमा आधा घारैमा होइन क्या राजाजी उकाली ओह्राली हो त्यो त एउटा गीत मात्रै बजाइदिएको
2: त्यही सुनेर बल्ल पो सम्झे आज सोमबार कार्यक्रम नारायण सरको भनेर अनि त्यहाँ सम्झेर फेरि फोन
0: लगाएँ ल ठिकै छ राधाजी कार्यक्रममा आउनु भएको छ दोस्रो सहभागी तपाईँ आज तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ सुनाउनुहुन्छ नि
2: हजुर म सुनाइदिन्छु है त
0: उता सुरु गरिहाल्नुहोस् है
2: हे मेरो माया छ पानी त्यता पानी खानी न्युपारी आऊ यता फुलको ठुङ्गामा सँगै तारौ मायाको सागर दिलको ढुङ्गामा

0: अब चाहिँ हामी छुट्टिनु पर्छ है, अन्य साथीलाई पनि पाला दिनु पर्छ। हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त।
1: हजुर छुट्टिने भन्नुभयो, अब छुट्टिनै पर्यो है त, अरू साथीहरूलाई पनि
0: छुट्टिनै पर्यो।
1: बिचरा कति मैले पनि गाउँछु होला यस्तै गरेर भनेर सुन्दै बस्दै गर्नु भएको छ होला, फोन लगाउँदै गर्नु भएको छ होला है। भाउहरूलाई पनि धेरै धेरै आशीर्वाद दिन्छु, धन्यवाद छ सुन्नु भएकोमा र फोन लगाउनु भएकोमा है। अरू पहिला आउने साथीहरूलाई पनि मुरी मुरी धन्यवाद र सम्झना छ है। अनि हजुरलाई पनि मिठो माया सम्झना, अनि आज अमृता डाङ हुनुहुँदैछ उहाँलाई पनि मिठो माया सम्झना, मेरो मुटुको धड्कनलाई है। अनि मेरो घर परिवारलाई पनि मिठो माया सम्झना भन्दै छुट्टिन्छ। नमस्ते।
0: ओके बाबा, हाम्रो राधा आचार्य होइन, अब तपाईँको पालो हो, अब आउन सक्नुहुन्छ, कुराकानी गरौँला, भला कुसारी गर्दै अगाडि बढौँला। मिठा मिठा पुराना पुराना गीत सङ्गीतहरू पनि हामी सुनाउँछौँ होइन। तपाईँहरू कामकाजमा पनि तल्लीन व्यस्त हुनुहुन्छ होला, क्या अरे भला कुसारी गर्नै पर्यो, तपाईँसँग पनि आउनुहोला, तपाईँ हामी रमाइलो कुराकानी गर्नुपर्छ। सुन्ने भएपछि 588-154 तपाईँको लागि यो बाटो खुल्ला छोडेका छौँ। धेरैभन्दा धेरै नयाँ साथी जोडिनु भयो, आफ्नो एकदम मिठो उत्कृष्ट प्रतिभा सुनाउनुहुन्छ। नयाँ साथी आएर भने हामीले आज बिज्दा छान्छौँ है त, आउँदो बसाइमा चाहिँ बिज्दा हुने साथीको लागि कुपन रहेको छ, कुपन राखेका छौँ। कोही साथी हुनुहुन्छ फेरि पनि फोन कलमा कुराकानी गर्छौँ। नमस्ते हजुर।
2: नमस्ते सर। नमस्ते।
0: नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो शुभ नाम यति मिठो आवाजमा?
2: हजुर हापुरदेखि नारायणी बस्ने।
0: नारायणी बस्ने त हापुरबाट है?
2: हजुर।
0: नारायणीजी।
2: हजुर।
0: सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै छु सर।
0: के गर्दै हुनुहुन्छ त अनि यति बेला?
2: खाना खाएर हजुरको प्रोग्राम सुन्दैछु भनौँ है।
0: खाना पनि खाइसक्नु भयो है?
2: खाना
0: खाएँ सर। ल ठिकै छ, त्यसो भए त एकदम बलियो भएर बस्नु भएको रहेछ होइन, आज प्रतिभा सुनाउने दिन रहेको छ।
2: हजुर सुनाउने दिन रहेछ, सुनेर साथ दिएछ, कोही नयाँ साथी आउँछन् कि भनेर बाटो हेर्दा हेर्दा लास्ट
0: ल त हजुरले सुनाइहाल्नुहोस्, हजुरको पनि सुनिहालौँ है।

0: चिठी लेख्न मल्ला छ जुन मायाले धरधरे रुवायो उही मायालाई देख्न मल्ला छ जुन मायाले धरधरे रुवायो उही मायालाई देख्न मल्ला छ
1: जुन मायाले रुवायो दरुदरी वही मायालाई देख्न मन लाग्छ। हाम्रो प्रविधि आर्ट हाम्रो अमृताजीले कति मिठो गाउनु भएको भाइ, मेरो भोइस यस्तो आउने भयो त म कति गाउँदै कति भन्नुहुन्छ होइन नि नारायणजी
0: हजुर।
1: अब के गर्ने त होइन, अब मिठो प्रतिभा त सुनाउनु भयो होइन, अब धेरै सुनौ तपाईँको मात्रै सुनौ भनेर पनि नहुने, अन्य साथीलाई पनि पालो दिनुपर्छ अरे। अब हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त।
0: हजुर, सर्वप्रथम आज अम्बिका डाङ्गी मेरो हुनुहुन्छ उहाँलाई अनि हजुरलाई अनि राधा दिदी आउनु भएको थियो भर्खरै अनि म भन्दा अघि आउने साथीहरू हुनुहुन्थ्यो अनि त्यहाँलाई अनि रेडियो मध्य पश्चिम सुनेर बस्ने सबैलाई सम्झिँदै बिदा हुन्छु। हस्त नमस्ते।
1: नमस्ते कि बाबा, हाम्रो नारायणी बस्ने त होइन सदाको बसाईमा यहाँले टेलिफोन गर्नुहुन्छ, आफ्नो मिठो मिठो प्रतिभा सुनाउनु भएको हुन्छ, यहाँको प्रतिभा सुन्छौ सुनेर पनि साथ दिनु भएको हुन्छ। ठिकै छ, अब पालो तपाईँको हो, तपाईँ पनि आउन सक्नुहुनेछ, तपाईँसँग पनि भला कुसारी गराउँला, तपाईसँग पनि मिठो मिठो रमाइलो कुराकानी गर्दै अगाडि बढ्छौ आजको यो दिनमा होइन। जसले मिठो उत्कृष्ट प्रतिभा सुनाउँछ, धेरै भन्दा धेरै नयाँ साथी आउनुहुन्छ भने आज हामीले विजेता छान्छौ, आउँदो बसाईमा चाहिँ तपाईँको लागि कुपन राखेका छौं, तपाईँ यहाँ आउनुभयो भने तपाईँले कुपन पाउनुहुनेछ। फेरि पनि कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
2: नमस्ते हजुर। नमस्ते
1: नमस्ते नमस्ते। कहाँबाट को बोल्नु भयो? शुभ नाम अलि मलाई गेस गर्न गाह्रो गाह्रो भयो।
2: यता धानसरदेखि हो, दलबीर घरती मगर।
1: धानसरदेखि दलबीर घरती मगर।
2: हजुर
1: दलबीरजी।
2: हजुर,
1: तपाईँ आज धेरै दिनपछि कार्यक्रममा आउनु भएको थियो, बिचमा हामीलाई बिर्सिनु बिर्सिनु भन्ने बेला कता हराउनु भएको थियो?
2: म कहीँ हरा थिएँ, तपाईँ पो हराउनु भयो कि हो कि मेरो कार्यक्रम सुने है कि तपाईँ हराउनु भयो?
1: तपाईँले हामीलाई बिर्सिनु भयो कि भन्ने लागेको थियो, तपाईँलाई तपाईँले हामीलाई बिर्सिनु भयो भन्ने मलाई लाग्ने, तपाईँले फेरि मलाई बिर्स्यो कि क्या हो यो नारायण ऋषि भन्ने मान्छेले भन्ने तपाईँलाई लाग्ने फेरि होइन?
2: त्यस्तै भयो, तर आज भेट भइयो।
1: ल, भेट त बात छैन होइन, फोन कलमा यसो बोल्न पाइयो एकदम खुसी भइयो। आज हाम्रो दलबीरजी पक्कै पनि सञ्चय आर्मी हुनुहुन्छ होला, पक्कै घरमै बस्नु भएको छ होला है?
2: हजुर सन्चै सन्चै छु, हजुरको भाग्यले हजुरको आशीर्वादले सन्चै निकै आरामै छु।
1: ल ठिकै छ, हाम्रो दलबीरजीले पनि आज प्रतिभा सुनाउनुहुन्छ भन्ने आशा राखेको छु, सुनाउनुहुन्छ नि?
2: हजुर म छ तमा सुनाउँछु, नयाँ साथी त अब अझै आउनु आएको छैन, अब आउनुहुन्छ कि आए कि यसो गेस गर्नु होला, विजेता बनाउनु होला।
1: अवश्य पनि ल, हाम्रो दलबीरजीले एउटा मिठो सुनाइहाल्नुहोस् न त, तपाईँको गीत सुन्नको लागि एकदम आतुर भइसकेको छ।
2: ल हुन्छ। हे माया सीता

गानी को ओ फूल गोगान को मलाई ढालेको छ निरी माया तिम्रै

0: हजुर यति नै
1: दलबीजी
0: हजुर
1: ठिकै छ मिठो प्रतिभा सुनाउनु भएको छ होइन तपाईँ गाउनुहुन्छ यो आज नारायण जीशी भन्ने मान्छेले एकछिन सुन्छ फेरि कता कता बिर्सिहाल्छ होइन हाम्रो दलबीरजीसँग यसो गीत गाउन सिक्नु पर्ला जस्तो छ
0: सिकौँला कहिले कसो मौका पर्यो भने भेटौँला बसौँला गफ गरौँला होइन र
1: ठिक छ दलबीरजी हामी चाहिँ अब छुट्टिनुपर्छ है अन्य साथीलाई पनि पालो दिनुपर्छ हामीसँग समय एकदम कम छ एकदम दौडिराखेको छ होइन अब के गर्ने त हामी छुट्टौँ अब मिठो प्रतिभा सँगसँगै साथीभाइ सम्झना गर्नुहोस् है
0: छुट्टौँ सर्वप्रथम त हजुरलाई धेरै धेरै माया र सम्झना छ त्यहाँबाट अब त्यो क्षणमा अब आज को हुनुहुन्छ
1: हाम्रो प्रविधिमा हुनुहुन्छ अमृता डागी भन्ने मान्छे हुनुहुन्छ आज
0: ए त्यही त आज आज प्रदीप बाबु कता जानुभएको छ
1: खै हाम्रो प्रदीपजी आज हराउनु भयो कि क्या हो कतै
0: हो कि हुन हुन्छ सरपञ्च तपाईँलाई धेरै धेरै माया र सम्झना अनि मध्यपश्चिम होल्दै अनि अहिले भक्कन बाबालाई अगाडि आउनुमा त नारायणी बहिनी हुनुहुन्छ त्यहाँले राधा बहिनी अनि कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णलाई सम्झिँदै छुट्टिन्छु हवस् नमस्ते
1: अघि बुबा हाम्रो दलबीर गर्ती मगर यहाँसँग पनि धेरै दिनपछि कुराकानी गर्न पाएका छौँ अब तपाईँसँग कुराकानी गर्ने पालो होइन तपाईँ पनि आउन सक्नुहुन्छ 082-568-54 तपाईँहरूसँग पनि रमाइलो भलाकुसारी गर्नै पऱ्यो क्या अरे हामीसँग समय चाहिँ अलि कम कम थोरै थोरै हुँदैछ अब कोही साथी आउने क्रममा पनि हुनुहुन्छ होला टेलिफोन गर्ने क्रममा हुनुहुन्छ होला होइन यति बेला त अब हामी तपाईँहरूमा एउटा मिठो गीत राख्छौँ अनि त्यसपछि तपाईँसँग भलाकुसारी गर्न यहाँ उपस्थित हुनेछौँ

0: यति बेला पनि तपाईँहरूमा एउटा मिठो गीत राखिसक्यौं। अब पालो तपाईँको छ, टेलिफोन गर्ने 082-65-8-54 अनि त्यसपछि पनि आफ्नो मिठो प्रतिभा सुनाउने पालो तपाईँको। आजको दिनमा यस्तै यस्तै मिठो मिठो कुराकानी गर्दै तपाईँहरूको प्रतिभा सुन्दै यस्तै मिठा मिठा गीत संगीतहरू सुनाउँदै अगाडि बढ़िराखेका छौं। निकै भन्दा निकै रमाइलो यात्रा भइराखेको छ। यति बेला कोही साथी हुनुहुन्छ टेलिफोनमा, कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? शुभ नाम।
1: हजुर, म घोराइएको महानगरपालिका 9 भगवारदेखि म खिम बहादुर महतरा बोलेको।
0: खिम बहादुर महतरा?
1: हजुर हजुर।
0: खिमजी?
1: हजुर।
0: सन्चै आरामै हुनुहुन्छ?
1: ठिकै छु, अहिलेसम्म चाहिँ आरामै छु भन्नुपर्छ। अनि हजुरहरूको
0: एकदम ठिक छ भन्नुपर्छ। हजुरको आशीर्वाद कृपाले हामी पनि बाँचिराखेका छौँ खिमजी।
1: हजुर हजुर।
0: आज पहिलो पटक हो कि क्या है तपाईँ हामी भलाकुसारी गर्न थालेको?
1: योभन्दा अगाडि पनि अब कार्यक्रममा सहभागी जनाइराख्थे राख्नु, अहिले अलि लामो समयपछि जोडिएको छु।
0: ल ठिकै छ, हाम्रो खेमजीले हामी आज के गर्छौँ भन्ने कुरा त पक्कै पनि थाहा पाउनु भएको छ होला होइन? योभन्दा अगाडि मैले पहिले नै जानकारी गराएको छु।
1: हजुर, अझै पनि मैले सुनिराखेको थिएँ कार्यक्रम, होइन अब यसो एकचोटि ट्राई गरौँ भनेर हानेको लागि।
0: आज तपाईँहरूको गीत सङ्गीतहरू तपाईँको मुखारविन्दुबाट तपाईँहरूको आवाजमा एउटा मिठा मिठा गीत सङ्गीतहरू सुन्ने दिन रहेको छ।
1: ल ल हुन्छ,
0: गीत गाउनुहुन्छ?
1: हजुर।
0: ल त सुरु गर्नुहोस् है।

0: हजुर धन्यवाद।
1: खिम बहादुर महत्र भन्नुभयो है?
0: हजुर हजुर।
1: खिमजी
0: हजुर
1: ठिकै छ, अन्तिमसम्म सुन्नु होला। अन्तिम भन्दा पनि अब हामी कार्यक्रमको अन्तिम चरणमा छौँ, अब हामीसँग समय सकिसकेको छ। क्या अरे एकैछिनपछि विजेता को हुन्छ भन्ने कुरा थाहा हुन्छ क्या अरे, सुन्दै गर्नु होला। अहिले चाहिँ हामी छुट्टिनुपर्छ है, हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस्।
0: सर्वप्रथम त तपाई लगायत सम्पूर्ण मध्यपश्चिम होल युनिटलाई म सम्झिन चाहन्छु। त्यसै गरेर मेरो एकदमै मिल्ने साथी नारायण केसी, दोन केसी अनि हुमबहादुर केसी लगायत मेरो घर परिवार अनि जो सबै जति पनि रेडियो सुन्ने श्रोता सबैलाई सम्झिँदै यति बेला म पनि छुट्टिन चाहन्छु। हस्त नमस्कार।
1: ओके बुबाई, हाम्रो खिम बहादुर महत्तरा आज पहिलो पटक होइन यहाँसँग पनि कुराकानी गर्न पायौं। मिठो रमाइलो कुराकानी गर्यौं होइन, आउँदो बसाईमा चाहिँ कुपन रहेको छ तपाईँहरूको लागि। आज चाहिँ हामी विजेता छौ, विजेता हुन सफल हुनुभएको छ हाम्रो खिम बहादुर महत्तरा होइन। धेरैजनाले टेलिफोन गर्नुभएको थियो, यहाँहरूको प्रतिभा सुन्यौं होइन। आउँदो बसाईमा यहाँको मुखारविन्दुबाट मिठो मिठो प्रतिभाहरू सुन्न पाउनेछौ, मिठो मिठो भलाकुसारी गर्न पाउनेछौ होइन। ठिकै छ, तपाईँहरू के कस्तो अवस्थामा हुनुहुन्थ्यो, के गर्दै हुनुहुन्थ्यो, के को माध्यमबाट सुन्दै हुनुहुन्थ्यो होइन, अहिलेसम्म सुनेर साथ दिनुहुने जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै मिठो माया मिठो सम्झना छ हाम्रो तर्फबाट पनि। अनि स्वदेश तथा विदेशमा रहेर सुन्नु भने जति पनि नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबाहरू हुनुहुन्छ यहाँहरूलाई पनि मिठो माया मिठो सम्झना छ। आजको दिनमा निकै भन्दा निकै रमाइलो भइराखेको थियो, तपाईँहरूको टेलिफोन पनि एकदमै आइराखेको थियो होइन। आज अब तपाईँहरूसँग मात्रै भलाकुसारी गरौँ भने पनि नहुने क्यारे, अब हामीसँग समय सकिसकेको छ, समयले नेटो काटिसकेको छ। आजको यो बसाईबाट पनि म कार्यक्रम प्रस्तुता नारायण ऋषी पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ आजको यो दिनमा यो समय शुभ बितोस् शुभ रहोस्। नमस्कार।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
3: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदान बिरामी भए गोर्खा हस्पिटल जाउँ। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्यामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6383 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
8: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
2: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6494। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
11: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
11: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
12: होइन माइला
13: लखर लखर कहाँ हिँडिस्
12: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
13: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
12: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498877741।
17: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
17: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याहको 12 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पानी परेसँगै गर्मीबाट राहत, पर्सिसम्म नै धेरै ठाउँमा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह। 23 राष्ट्रिय धान दिवस मनाइँदै जमीन बाँझो नराखी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपति पौडेलको आह्वान। पूँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन, सुनको भाव 1400 रूपियाँले घट्यो। आफू यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार। र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशका धेरैजसो ठाउँमा पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पानी पर्ने र गर्मी कम हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई हिमाली भेगका केही ठाउँमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगका केही ठाउँहरूमा मेघगर्जन सहित चट्याङ र वर्षाको सम्भावना छ। यस्तै कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा समेत ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको सम्भावना छ। यसैबीच आजदेखि पर्सीसम्म देशका विभिन्न ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 35 भन्दा बढ़ी जिल्लाका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना छ। झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोर्खा, लमजुङ, चितवन, कास्की, पाल्पा, स्याङ्जा, नलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, रूकुम पश्चिम, बैतडी, दार्चुला, डोटी, डडेलधुरा र अछाम लगायत जिल्लामा ससाना नदीमा तथा खोलामा बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। महाशाखाका अनुसार पश्चिमसम्म नै कोशी र नारायणी नदी का अधिकांश सहायक नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने देखिएको छ। महाशाखाले नदी किनारमा बसोबास गर्ने, माछा मार्ने, नदी तर्ने, खोल्सामा आवतजावत गर्ने तथा नदी आसपास निर्माण कार्यमा संलग्न व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आज मनाइँदैछ। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने यस वर्षको मूल नारा रहेको छ। असार 15लाई दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। नेपालका 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन्। यसैबीच हरेक वर्ष असार 15 गते मनाइने धान दिवससँगै आज किसानहरूले खेतमा धान रोप्दै दही चिउरा खाएर पर्व मनाइरहेका छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक व्यावसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल धितपत्र बोर्ड सेभोनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले शपथ गराउनु भएको हो। यही असार 5 गतेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताहरूको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ। पूँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री डाक्टर वाग्लेको भनाई छ। अर्थमन्त्री वाग्लेले पूँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना र 6 महिना र 1 वर्षका योजना के हुन् त्यो पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको छ। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सृजना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजना अनुसार पूँजी बजारको विकासमा इमानदारीतापूर्वक काम गर्ने बताउनु भएको छ। आफ्नो ज्ञान, अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। पूँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उहाँले बताउनु भएको छ।
सुनचाँदीको भाव आज घटेको छ। सुन आज तोलामा 1400 रूपियाँले घटेर 2,82,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 4,700 रूपियाँले बढ़ेको थियो। मंगलबारदेखि लगातार घटेको सुनको भाव शुक्रबार र आइतबार बढ़ेको हो। यस्तै आज चाँदीको भाव तोलामा 55 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,325 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 89 अंकसहित भरतपुर अस्पताल देशकै उत्कृष्ट, नेपाल र विभिन्न देशलाई जोड्ने संसदीय मैत्री समूह गठन लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पानी परेसँगै गर्मीबाट राहत, पर्सिसम्म नै धेरै ठाउँमा बाढ़ीको जोखिम, पूँजी बजारका लगानीकर्ताहरूको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्षले अर्थमन्त्रीको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरूमध्ये 89 अंकसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको छ। बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो। संघीय संसद सचिवालयले नेपाल र विश्वका विभिन्न देशलाई मित्रवत रूपमा जोड्न 43 मैत्री संसदीय समूह गठन गरेको छ। संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिएको, समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालको सचिवालयका अनुसार नेपाल भारत संसदीय मैत्री समूह, नेपाल अमेरिका संसदीय मैत्री समूह, नेपाल अस्ट्रेलिया संसदीय मैत्री समूह लगायत समूहहरू गठन गरिएका छन्। अब विदेशको खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफू विरूद्ध अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला गैर कानूनी, असंवैधानिक र राजनैतिक प्रतिशोधबाट प्रेरित भएको बताउनु भएको छ। सन् 2024 गत अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुग्नुभएकी 78 वर्षीय हसिनाले भारतीय संचार माध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्किने बताउनुभयो। मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युबाट नडराउने बताउनु भएको छ। गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् 2024 आन्दोलनका क्रममा हत्या गराउन उक्साएको, आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लीगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको र राजनैतिक औजारको संज्ञा दिनुभएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 ब्राजिल र जापानले आज राति खेल्दैछन्। यो खेल नेपाली समय अनुसार अमेरिकाको होस्टन स्टेडियममा हुँदैछ। ब्राजिल समूह सीको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। जापान समूह एफको उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यस खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि आइभरी कोस्ट र नर्वे बीचको खेलको विजेतासँग जुलाई 5 खेल्नेछ। विश्वकपमा ब्राजिल र जापान बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2006 विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पानी परेसँगै गर्मीबाट राहत, पर्सिसम्म नै धेरै ठाउँमा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह। 23 राष्ट्रिय धान दिवस मनाइँदै जमीन बाँझो नराखी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपति पौडेलको आह्वान। पूँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन। सुनको भाव 1400 रूपियाँले घट्यो। आफू यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार र विश्वकपमा आज राति जापान र ब्राजिल खेल्दैन।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
0: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
2: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 65 218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601038।
8: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
12: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
13: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
11: पिसाब पोल्ने समस्या,
13: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
11: पाठेघरमा मासु पलाउने,
13: निसन्तान महिलाको चेक जाँच,
11: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच निमित्त यही असार 26 गते शुक्रबार।
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478298913 र 98095128171।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
8: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने,
14: घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।

0: बजाज एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 0825564223। संपर्क मोबाइल नंबर 98578301, 98478333 र 98686342044।
4: राप्ती इंजीनियरिंग कलेज घोराही दाङ को भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
4: सम्पर्क फोन नम्बर 0825562601। सम्पर्क मोबाइल नम्बर 98578353990, 98578313684 र 98578332077।
5: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
6: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू।
6: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
5: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
7: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
4: बिरामी जाँच्ने मिति 20 गते शनिबार।
8: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128909088।

प्रोग्राम एकछिन चाहिँमा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5584-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478673।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलइडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: फोन नम्बर
6: 082562452
5: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
7: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
8: सम्पर्क मोबाइल नम्बर 985-78-44-722 985-78-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
12: मध्य पश्चिम ट्रान च्याक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। रूकुम पश्चिममा एक महिने सगरमाथा वृक्षारोपण महाअभियान शुभारम्भ गरिएको छ। डिभिजन वन कार्यालयको आयोजनामा सानीभेरी गाउँपालिका साथ फुक्रु स्थित नदी उकास क्षेत्रमा वृक्षारोपण गरेर महाअभियानको शुभारम्भ गरिएको हो। राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर असार 14 गतेदेखि शुरू गरिएको अभियान साउन 15 गतेसम्म सञ्चालन हुने डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत वसन्त बाबु श्रेष्ठले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य गोपाल शर्माको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम शुरूआत गरिएको हो। शुरूको दिनमै सिसौ र खयर प्रजातिका 500 बिरूवा रोपण गरिएको डिभिजन वन कार्यालय अधिकृत श्रेष्ठले बताउनुभयो। आजदेखि पर्सिसम्म देशका विभिन्न ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 35 भन्दा बढ़ी जिल्लाका ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने सम्भावना रहेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, समखुवा सभा, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर लगायतका जिल्लाका ससाना नदी तथा खोलाहरूमा बहाव उच्च बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। साथै मध्य प्रदेशका बागमती नदी प्रणालीसँग जोडिएका नदी तथा खोलामा पनि बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार पर्सिसम्म कोशी र नारायणी नदी प्रणालीका अधिकांश सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ़ने देखिएको छ। तमोर, अरूण, दूधकोशी, तामाकोशी, सुनकोशी, बुढ़ी गण्डकी, मर्स्याङदी, सेती, काली गण्डकी, कन्काई, बागमती, बबई तथा पश्चिम राप्ती नदीका पानीको बहाव तीव्र रूपमा बढ़न सक्ने अनुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश ससाना नदी तथा खोलामा आकस्मिक रूपमा बहाव बढ़ने तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही नदी तथा खोलामा पनि पानीको बहाव बढ़ने जोखिम देखिएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। महाशाखाले नदी किनारमा बसोबास गर्ने, माछा मार्ने, नदी तर्ने, खोल्सामा आवतजावत गर्ने तथा नदी आसपास निर्माण स्थलमा संलग्न व्यक्तिलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। हुम्ला जिल्लामा अत्यावश्यक औषधिको मजदात घट्दै गएपछि निकट भविष्यमा औषधि अभाव हुन सक्ने पूर्व संकेत देखिएको छ। हुम्लाका लागि अति नै न्यून बजेट विनियोजन गरेपछि यो वर्ष औषधि अभाव हुन सक्ने स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 जिल्ला अस्पताल हुम्लाका लागि जम्मा 10 लाख रूपियाँ विनियोजन गरेको छ। विगतका आर्थिक वर्षमा प्रदेश सरकारले 15 लाख रूपियाँ बजेट विनियोजन गर्दा पनि यहाँ औषधिको अभाव हुने गर्थ्यो। स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले आगामी आर्थिक वर्षमा जिल्ला अस्पतालमा औषधिको चरम अभाव हुने निश्चित भएको बताउनुभयो। 7 वटा गाउँपालिकामा रहेका स्वास्थ्य शाखामा कम्तीमा पनि 25 लाख रूपियाँ विनियोजन गरिन्छ। एउटा स्वास्थ्य शाखाले एउटा गाउँपालिकाको 8 देखि 12 वटासम्म स्वास्थ्य संस्थालाई हेर्ने गरेको छ, तर जिल्ला अस्पतालले भने पूरै हेर्ने गर्दछ। हुम्ला भौगोलिक विकटताका कारण पनि पछि पर्दै आएको छ। त्यसैमा पनि वर्षायाम शुरू भएको छ, जसले गर्दा सड़क तथा हवाई यातायात अनियमित हुने, समयमै औषधि ढुवानी हुन नसक्ने र माग अनुसार आपूर्ति नपुग्ने अवस्थाले औषधि अभावको जोखिम बढ़ने भएको निश्चित छ। र नेपालगंज भन्सार कार्यालयले चालु आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्म लक्ष्यको 83.05% राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा 10% वृद्धि भएको कार्यालयले जनाएको छ। कार्यालयले निर्धारण गरेको 22,37,43,83,000 रूपियाँ लक्ष्य मध्ये 18,57,96,56,000 रूपियाँ अर्थात 83.05% राजस्व असुले भएको हो। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत आर्थिक वर्षको जेठसम्म 18,29,12,12,000 रूपियाँ राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा 18,57,96,56,000 रूपियाँ संकलन भएको छ। चालू आर्थिक वर्षमा गत वर्षको सोही अवधिको तुलनामा 26,50,00,000 रूपियाँ बढ़ी
राजस्व संकलन भएको उल्लेख गर्दै प्रमुख पौडेलले यस वर्ष राजस्व संकलनमा 10% वृद्धि भएको बताउनुभयो। उहाँका अनुसार कार्यालयको तथ्याङ्कले राजस्व संकलन आयात निर्यात तथा कुल व्यापार सबै क्षेत्रमा सकारात्मक संकेत दिएको छ। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चाडेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477279।
9: र 98578 3689।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: भर्ना खुल्यो।
3: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
2: हाम्रा विशेषताहरू
3: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
2: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
3: शान्त तथा पारिवारिक वातावरण भएको
2: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
3: तिहार सुसारको राम्रो व्यवस्था भएको
2: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
3: घरको जस्तै माया पाउने
4: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
5: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
4: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
7: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: बजाज एक्सचेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाल।
3: संपर्क फोन 082-562-4023। संपर्क मोबाइल नंबर 98578-30151, 98478-33133 र 98686-37244।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजनाइज प्रविधि प्रस्तुत राप्ती अंचलक पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जार को व्यवस्था
0: अर्डर अनुसार खाली बोतल को उत्पादन
1: बीस लिटर जार मा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-5634-479।
4: मोबाइल नम्बर 98-494-67-487।
6: हामी जन्मदात नै सिकारी हुँ, सिकारी
7: पुरै दैलेख मलाई चाहियो।
8: भिएफएक्स सिनेमा कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, Just Double Bus, hello, hello, hello.
1: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथाना चलचित्र पहाड।
2: एक जबरदस्त कहानी है।
3: और टाइटल क्या है फिल्म का?
2: वेलकम टू द जंगल।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
5: हमें जाने तो मालिक, हम तो भांड है, रोजी रोटी के लिए काम करते।
6: तेरी शक्ल कहीं देखी हुई है।
5: आप फ्लॉप फिल्म में भी देखते हो?
7: सूर्य को विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
4: हाम्रा विशेषताहरू:
9: आधुनिक प्रयोगशाला,
4: अत्याधुनिक सर्वेक्षण उपकरण,
9: अनुभवी प्रशिक्षक,
4: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
9: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
4: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
9: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
4: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: साथै कक्षा 11मा विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
4: सम्पर्क फोन नम्बर 082-560-204,
8: सम्पर्क मोबाइल नम्बर 9855-30672 र 9899-64-848।
10: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
11: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। समयमा पानी नपरेका कारण दाङमा असार 15 सुनसान रहेको छ। असार 15 धान दिवस मनाइरहँदा धूमधाम धान रोपाई हुने बेला हिजो आइतबारदेखि पानी परेपछि दाङका धेरै ठाउँमा धान खेतीका लागि ब्याड राख्न शुरू भएको छ। कुला पानीबाट सिँचाई हुने ठाउँमा पनि लामो समयसम्मको खडेरीका कारण खोलामा पानी नहुँदा किसानले असार 2 सातासम्म पनि धानको ब्याड राख्न पाएका छैनन्। यस वर्ष वर्षात कम हुने भएका कारण छोटो समयमा हुने र कम पानीमा हुने धानका लगाउन कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ। धान खेती ढिलाइ भएको चिन्ता किसानलाई छ भने पर्याप्त रासायनिक मल नपाइने चिन्ताले पनि सताएको छ। दाङमा 65,000 हेक्टरमा धान खेती हुने गरेको छ। बाँकेमा दाजुको हत्या आरोपमा भाइ पक्राउ परेका छन्। कोहलपुर नगरपालिका 4 गोहवाका 20 वर्षीय विनोद चौधरी आफ्नो सहोदर दाजु 26 वर्षीय मनोज चौधरीको हत्या आरोपमा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार आइतबार बेलुकी 7 बजेतिर मदिरा सेवनपछि दाजुभाइका बीचमा सामान्य कुरालाई लिएर विवाद भएको थियो। आपसी भनाभनकै बीच मनोजले भाइ विनोदलाई हान्न भनेर आउँदै गर्दा उनले ठूलो ढुङ्गा उठाएर टाउकोमा प्रहार गरेका थिए। भाइ विनोदको त्यो ढुङ्गा प्रहारपछि दाजु मनोज सिक्टा नहरमा खसेका थिए। घटनाबारे सूचना पाएपछि प्रहरी वीर मदन चोकबाट प्रहरी सहायक निरीक्षक अंग बहादुर थापा र इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक पुनको टोलीमा पुनको नेतृत्वमा टोली खतिएपछि नहरबाट मृतक मनोजको शव निकालिएको थियो। प्रहरी पुग्दा हत्या आरोपी विनोद लगाएको कपडा त्यही फालेर अर्को कपडा लगाई फरार भइसकेका थिए। प्रहरीले राति नै शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगंज पुर्याएको थियो। फरार भएका विनोदको प्रहरीले रातभर खोजी गरेको थियो। सोमबार बिहान 6:30 बजेतिर प्रहरी निरीक्षक पुन सहितको टोलीले हत्या आरोपी विनोदलाई नेपालगंज उपमहानगरपालिका 15 चनहवाबाट नियन्त्रणमा लिएको थियो। उनी छिमेकी देश भारत जाँदै गर्दा पक्राउ परेका थिए। प्रहरी निरीक्षक पुनका अनुसार सहोदर दाजुको हत्या आरोपी विनोद विरूद्ध प्रहरीमा यसअघि पनि चोरी लगायतका मुद्दाहरू रहेको खुलेको छ। चितवनदेखि पश्चिमतर्फको एकमात्र क्यान्सर अस्पताल बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गत 1 महिनाभन्दा बढ़ी समयदेखि रेडियोथेरापी सेवा बन्द भएको छ। अस्पतालको लिन्याक मेसिन बिग्रिएपछि क्यान्सर उपचारको प्रमुख माध्यम मानिने रेडियोथेरापी सेवा अवरूद्ध हुँदा पश्चिम नेपालका क्यान्सरका बिरामीहरू समस्यामा परेका छन्। 2 दिन अघि मात्रै कार्यकारी निर्देशकका रूपमा सरुवा भएर आउनुभएका डाक्टर नीरज भट्टराईले लिन्याक मेसिन बिग्रिएपछि रेडियोथेरापी सेवा बन्द भएको जनाउँदै पदभार ग्रहण गरे लगत्तै मर्मतका लागि पहल शुरू गरेको बताउनुभयो। उहाँले अस्पताल प्रशासनसँग यसबारे विस्तृत जानकारी लिएको तथा मर्मतका लागि हालसम्म गरिएका प्रयासहरू बारेमा समेत माग गरी आवश्यक प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। पश्चिम नेपालका लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीहरूको उपचार हुँदै आएको उक्त अस्पतालको लिन्याक मेसिन बन्द भएपछि दैनिक रेडियोथेरापी सेवा लिने बिरामीहरू अन्य अस्पताल जान बाध्य भएका छन्। खजुरामा सेवा बन्द हुँदा सबैभन्दा बढ़ी समस्या विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामी परेका छन्। यसअघि अस्पतालको निमित्त प्रमुख रहनुभएका चिकित्सक डाक्टर प्रवीण गुप्ताले रेडियोथेरापी मेसिन 1 महिनाभन्दा बढ़ी समयदेखि बन्द रहँदा उपचार सेवामा गम्भीर असर परेको बताउनुभयो। अस्पताल प्रशासनले मरमतका लागि पटक पटक स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरे पनि मेसिन मरमत हुन नसकेको जनाएको छ। अस्पतालका अनुसार दैनिक 25 भन्दा बढ़ी क्यान्सरका बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए। र रूकुम पश्चिममा 1 महिने सगरमाथा वृक्षारोपण महाअभियान शुभारम्भ भएको छ। डिभिजन वन कार्यालयको आयोजनामा सानीफेरी गाउँपालिका 7 फुक्रु स्थित नदी उकास क्षेत्रमा वृक्षारोपण गरेर महाअभियानको शुभारम्भ गरिएको थियो। राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर असार 14 गतेदेखि शुरू भएको अभियान साउन 15 आजसम्म सञ्चालन भइरहेको डिभिजन वन अधिकृत वसन्त बाबु श्रेष्ठले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य गोपाल शर्माको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम शुरूआत गरिएको थियो। शुरू गरेकै दिन सिसौ र खैर प्रजातिका 500 बिरूवा रोपण गरिएको डिभिजन वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो।
हवस् त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ज
1: तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: एकत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महसेवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
7: खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
8: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
7: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
8: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
7: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
8: छालामा दागहरू आउने, कपाल झर्ने,
7: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
8: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
7: बारम्बार गर्भपतन भएमा,
8: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
7: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
8: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
7: बिना कारण शरीरको तौल घटेमा,
8: ढाड दुखेमा, कम्मर दुखेमा,
7: गाउट तथा युरिक एसिडको समस्या,
8: बारम्बार आँखा रातो भएमा,
7: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
8: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
7: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
8: लामो समयदेखि छाला कडा भएमा,
7: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
8: युवा अवस्थामा पक्षघात भएमा,
7: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ।
8: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
7: कम उमेरमा हृदय घात, मुटु रोग भएमा,
8: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
7: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
8: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: फोन नम्बर 0825916770,
7: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578343910।
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घर में एसी कूलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के
0: अनि यतिका सामान एउटै छलोमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कूलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटम को लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दान बिरामी भए गोर्खा हस्पिटल दान फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
5: खुसीको खबर खुसीको खबर खुसीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
10: सीता के भयो तिमीलाई गुम्सेर बसी छौ
11: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
10: के कुरा गर्छु निले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
11: ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फेसिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: पश्चिम चाङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो। असारको 15 गतिसम्ममा मधेसमा 4.5% भन्दा कम रोपाई। कोशी टप्पूमा पर्यटनको सम्भावना उच्च। प्रचार प्रसार सहित पूर्वाधारमा लगानी गर्न परेमा विद्युतको जोड। विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड। मध्यपूर्वमा तनाव पुनः चर्किरहेका बेला बहरानलाई इरानको कड़ा चेतावनी। क्षेत्रीय अस्थिरता थप बढ़न सक्ने चिन्ता। र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। कृषि प्रधान नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसको रूपमा मनाउने गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रम आयोजना गरेका छन्। यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने रहेको छ। नेपाली समाजमा असार 15 गतेलाई दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। मानव रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसानहरू दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। आजका दिन किसान हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्। यसैबीच असारको 15 गते भइसक्दा पनि मध्य प्रदेशमा 4.36% मात्र रोपाई सम्पन्न भयो। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मध्य प्रदेशमा धान रोपाई हुने कुल 3,87,933 हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म 16,911 हेक्टरमा मात्र रोपाई भएको हो। महोत्तरीमा सबैभन्दा धेरै 8.17% रोपाई भएको छ। तदनुसार 12 दुवै जिल्लामा 7.7% दरले प्रगति भएको छ भने सिराहा र सप्तरीमा 5.5% रोपाई भएको छ। सर्लाहीमा 2.5% रोपाई भएको छ। पर्सा र रौतहटमा भने चैते धान नकाटी एकाले रोपाई शुरू भएको छैन। अहिले वर्षा भइरहेका कारण अब धान रोपाईले गति लिने किसानहरू बताउँछन्। सप्तकोशी नदीको किनारमा फैलिएको कोशी टप्पू वन्यजन्तु आरक्ष्य पर्यटनको उच्च सम्भावना भएको क्षेत्र भए पनि ओझेलमा रहेको छ। जैविक विविधताले भरिपूर्ण र प्रकृतिमा आधारित पर्यटनको ठूलो सम्भावना बोकेको कोशी टप्पूमा दुर्लभ वन्यजन्तु र सयौं प्रजातिका चराचुरुङ्गी पाइन्छन्। अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार क्षेत्र वातावरणीय समस्यासँगै आवश्यक पूर्वाधार प्रचार प्रसार र राम्रो व्यवस्थापन हुन नसक्दा पर्यटन सम्भावना अझै पूर्ण रूपमा उपयोगमा आउन नसकेको हो। पूर्वी नेपालको सुनसरी सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो आरक्ष्य 535 प्रजातिका चराचुरुङ्गी, 42 प्रजातिका स्तनधारी जनावर र 141 प्रजातिका माछा पाइन्छन्। नेपालमा जंगली भैंसी अर्ना पाइने एकमात्र संरक्षित क्षेत्र रहेको यो आरक्षमा अहिले 498 अर्ना छन्। रामसार सूचीमा सूचीकृत यो आरक्षमा गंगेटिक डल्फिन, घडियाल र मगर गोही लगायत दुर्लभ जलचर पनि रहेका छन्। चराविज्ञ अनिश तिमिल सिन्हाका अनुसार कोशी टप्पू उत्तरी गोलार्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्राम स्थल हो र चराचुरुङ्गी अवलोकन नै यहाँको सबैभन्दा ठूलो पर्यटनको सम्भावना हो। संरक्षण, पूर्वाधार विकास र प्रचार प्रसारलाई सँगसँगै अघि बढ़ाउन सके कोशी टप्पू दक्षिण एसियाकै प्रमुख इको टुरिज्म गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो। संघीय संसद सचिवालयले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय र अन्तर्गतका विभिन्न महाशाखाहरूको कामबारे सांसदहरूलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो। सांसदहरूलाई विधेयक र कानून निर्माण प्रक्रिया, संसदीय समिति प्रणाली र संसदीय निगरानी, संसदीय मर्यादा, संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउने सचिवालयले जनाएको छ। 2 दिने प्रशिक्षण कार्यक्रम सिंहदरबारमा रहेको निर्माणाधीन संघीय संसद सचिवालयको नयाँ भवनकै बहुउद्देश्यीय हलमा सञ्चालन भइरहेको छ। यसैबीच अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै सभामुख डोलप्रसाद अरियालले नागरिकको मूल्यांकनमा अब्बल हुने गरी आफ्ना गतिविधिहरू अघि बढ़ाउन सांसदहरूलाई निर्देशन दिनुभयो। अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विश्वास रहेको भन्दै सभामुख अरियालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आज र भोलिका लागि मालवाहक गाड़ीको आवाजात रोकिएको छ। त्यहाँ रहेको बेली ब्रिजबाट वर्षायाममा गाड़ी चलाउन मिल्ने वा नमिल्ने बारे प्राविधिक जाँचका लागि आज र भोलि मालवाहक गाड़ी चलाउन रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्तले जानकारी दिनुभयो। स्थानीय बासिन्दा र मानसरोवर कैलाशका यात्रुलाई भने आवाजातमा कुनै असहज नहुने प्रयोजीय पन्तले बताउनुभयो। नेपालबाट केरूङ र केरूङबाट नेपालभित्र नै मालवाहक गाड़ीलाई मात्र चिनिया सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिएको छ। अघिल्लो वर्षको असार 24 गते आएको लेन्दी खोला बाढ़ीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेली ब्रिज जडान गरिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। 9 वटै पालिकामा जन्मेदेखि 15 महिना र 16-23 महिना मुनिका बाल बालिकाहरूले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। बाजुराका 1,348 बाल बालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। एक खोप लगाएर अन्य 4 खोप नलगाउने त्रिवेणी नगरपालिकाका 1 जना, बढीमालिका नगरपालिका एकजना, बुढीनन्दा नगरपालिका 1 जनालाई पनि खोप लगाइएको छ। पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका स्वास्थ्य कर्मीको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसी राम रोकायले बताउनु भएको छ। अब विदेशको खबर। मध्यपूर्वमा तनावपूर्ण चर्किरहेकै बेला इरानले बहराइनलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा नर्नाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। तस्मिन समाचारका अनुसार उहाँले आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उकसाहटको जवाफ इरानले कड़ा रूपमा दिने बताउनुभयो। अमेरिकाले आफ्नो विरूद्ध सैन्य कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसैबीच अमेरिका र इरान बीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षीय सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भएका खबरमा उल्लेख छ। मध्यपूर्वमा पछिल्ला सैन्य गतिविधि, हर्मुज जलमार्गको सुरक्षा र अमेरिकी सैन्य उपस्थिति लिएर बढ़दो तनावका बीच इरानको बहराइनप्रति आएको यो चेतावनीले क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता उत्पन्न भएको छ। अब खेल खबर तथा विश्वकप फुटबलको राउण्ड अफ 32मा आज राति 11:15 बजे 5 पटकका च्याम्पियन ब्राजिल र जापान बीच खेल हुँदैछ। यो खेल अमेरिकाको हस्टन रंगशालामा हुनेछ। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताको रूपमा नकआउटमा प्रवेश गरेका हुन्। सन् 2006को विश्वकपमा ब्राजिलले जापानलाई 4-1 गोलले हराएको थियो भने गएको अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले 3-2 गोलले ब्राजिललाई हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो। जापान विश्वकपमा अहिलेसम्म प्री क्वार्टर फाइनलभन्दा अगाडि पुग्न सकेको छैन। यस्तै भोलि बिहान 2:15 अमेरिकाको बोस्टनमा 4 पटकको विजेता जर्मनी र पाराग्वे बीच खेल हुनेछ। सन् 2002 यी दुई टोली बीच भएको विश्वकपमा जर्मनीले 1-0 जित हासिल गरेको थियो। यसै गरी भोलि बिहान 7:15 मेक्सिको मोन्टेरीमा नेदरल्याण्ड्स र मोरक्को बीच खेल हुनेछ। सन् 1994 यी दुई टोली बीच भएको खेलमा नेदरल्याण्ड्स 2-1 विजयी भएको थियो। विश्वकपका यी तीनै खेल नेपाली दर्शकका लागि अत्यन्त रोमाञ्चक हुने अपेक्षा छ। चार बन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो। असारको 15 मधेशमा 4.5% भन्दा कम रोपाई। कोशी टप्पूमा पर्यटनको सम्भावना उच्च। प्रचार प्रसार सहित पूर्वाधारमा लगानी गर्नुपर्नेमा बिग्रेको जोड। विधेयकका कानून निर्माणबारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड। मध्य पूर्वमा तनाव पुनः तर्किरहेका बेला बहराइनलाई इरानको कड़ा चेतावनी। क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता। र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478826873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
9: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
9: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा
11: अन्य विशेषज्ञ सेवाहरू
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
18: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825562018
20: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
21: आया, मम्मी मम्मी दाँत दुख्यो
22: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
23: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
24: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
22: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
24: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
20: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
25: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
26: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
27: सम्पर्क फोन नम्बर 0825902222
22: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
28: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा
29: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
30: डाक्टरद्वारा दिइने सेवाहरू
28: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
30: बिना टाका प्रभावकारी उपचार
29: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
30: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
29: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
30: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार
28: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड
0: सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
29: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
30: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
29: डाक्टरद्वारा दिइने सेवाहरू:
1: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
29: बाङ्गा टिङ्गा दाँत मिलाउने,
1: शल्यक्रिया गरेर दाँत निकाल्ने,
29: खाली ठाउँमा दाँत भर्ने,
1: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
29: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
1: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
29: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
30: हाम्रा सेवाहरू:
29: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
30: छाती, दम, निमोनिया, खोकी, छेरो,
29: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
30: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
29: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
30: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
29: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
30: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
29: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
30: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
29: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
30: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
29: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
30: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
29: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
30: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

0: नमस्कार, आवाज हिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। प्राविधिक साथी प्रदीप अधिकारीसँगै म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौ लेखबेसीको भाका लिएर। आज सोमबारेको बसाईमा छौ। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौ। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौ। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। मैले रेडियो मध्यपश्चिमको फेसबुक मार्फत पनि मैले लाइभ पनि गरेको छु। नेपालीमा रेडियो मध्यपश्चिम टाइप गर्नुहोला, त्यहाँबाट पनि तपाईँ सुन्न सक्नुहुन्छ। हजुरहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुनेर साथ दिनुहोला।
1: आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौं निकै नै मिठो भाकाबाट। कति मिठो हाँसो नक्कली मैयाको, निकै नै रमाइलो भाका रहेको छ। कुनै समयमा निकै चलेको भाका पनि हो। यति बेला तपाईँको माझमा राख्न चाहन्छौ रामजी खाँ र संगीता थापाको आवाजमा सजिएको भाका यति बेला तपाईँको माझमा।

0: श्रोताहरू, कार्यक्रमको शुभारम्भमा तपाईँको माझमा रामजी खाँड र संगीता थापाको स्वरमा सजीको भाका तपाईँको माझमा राखेका थियौं। कति मिठो हाँसो नक्कली मैयाको, पक्कै पनि अवश्य पनि मन परे होला। श्रोताहरू, यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। फरक बार फरक तबरले आउने क्रममा आज सोमबारीको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं, अवश्य पनि मन पराइरहनु भएको छ मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरूबार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौं। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन। त्यस कारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं।
1: आउनुहोस् फेरि पनि अर्को भाका राखौं, नजरैले तान्छ। अर्जुन सापकोटा र शान्ति श्री परियारको आवाजमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छौ। शब्द रहेको छ नेत्र अर्यालको र संगीत रहेको छ रोशन परियारको। यति बेला तपाईँको माझमा नजरैले तान्छ।

0: निकै नै मिठो भाका राखेका थियौं अर्जुन सापकोटा र शान्ति श्री परियारको आवाजमा सजिएको नजर अहिले तान्छ नाम गरेको भाका।
1: श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँ रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। पुराना भाका पहिले कस्ता थिए होइन, अहिले बजारमा कस्ता आइरहेका छन्, फरक फरक धारमा नयाँपन दिएको जस्तो देखिन्छ, तर आधुनिकताको नाममा हाम्रा मौलिकताहरू नहराउन् नबिर्सौ हामी। यही भन्न चाहन्छु, तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ, लेक बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी।
0: आउनुहोस् फेरि पनि अर्को भाका राखौ, बेमानी माया नाम गरेको भाका, स्वर रहेको छ सुनिता बुढा छेत्रीको र प्रकाश ढकालको, र शब्द संगीत रहेको छ प्रकाश ढकालकै। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका।

0: निकै मिठो भाका राखेका थियौं बैमानी माया नाम गरेको भाका सुनिता बुढा छेत्री र प्रकाश ढकालको आवाजमा सजिएको भाका
1: श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ म छु तपाईँको साथमा शालिकराम चौधरी आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं
0: अवश्य पनि श्रोताहरू यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौ उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस् मेलापात गर्दा होस् हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौ आउनुहोस् फेरि पनि अर्को भाका राखौं दुई पाइला नाम गरेको भाका बद्री पंगिनी र एलिना चौहानको स्वरमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छौ संगीत रहेको छ बद्री पंगिनीको र शब्द रहेको छ नारायण गेवालीको यति बेला तपाईँको माझमा यो निकै नै मिठो भाका

0: निकै मिठो भाका राखेका थियौं। बद्री पंगिनी र एलिना चौहानको आवाजमा सजिएको भाका। श्रोताहरू, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं, अब विदा भएर जानुपर्छ। आज निकै नै मिठा मिठा भाकाहरू, हाम्रा रुजैका भाकाहरू बजायौं। पक्कै पनि तपाईहरूलाई मन पर्यो होला, मनोरञ्जन लिनुभयो होला भन्ने विश्वास लागेको छ। अवश्य पनि यतिन्जेलसम्म तपाई कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। त्यसै गरी प्राविधिक मित्र प्रदीप अधिकारी तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै, आज बजाएका सर्जकहरूप्रति पनि हार्दिक नमन गर्दै म शारिकराम चौधरी पनि विदा हुन चाहन्छु। नमस्कार।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
3: नमस्ते नमस्ते,
4: कता हिँड्नु नि बाबु? बजारतिर नि
5: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
2: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिए नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क मोबाइल 98477977
9: र 98578309।
10: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
13: फोन 562-521।
10: सम्पर्क मोबाइल
12: 98578-32-819 र 98578-32-223।
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
15: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
15: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
14: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
15: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
16: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
17: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
16: हाम्रा विशेषताहरू:
18: आधुनिक प्रयोगशाला,
16: अत्याधुनिक सर्वेक्षण उपकरण,
18: अनुभवी प्रशिक्षक,
16: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
18: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
16: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
18: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
16: आजै रजेना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
16: सम्पर्क फोन नम्बर 082-562-204,
17: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
18: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
9: होइन माइला,
19: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
9: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
22: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
18: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
22: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
23: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
24: फोन नम्बर 082-563-479,
23: मोबाइल नम्बर 98494-67487।
25: मध्य पश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। समयमा पानी नपरेका कारण दाङमा असार 15 सुनसान रहेको छ। असार 15मा धान दिवस मनाइरहँदा धमाधम धान रोपाई हुने बेला हिजो आइतबारदेखि पानी परेपछि दाङका धेरै ठाउँमा धान खेतीका लागि ब्याड राख्न शुरू भएको छ। कुला पानीबाट सिंचाई हुने ठाउँमा पनि लामो समयसम्मको खडेरीका कारण खोलामा पानी नहुँदा किसानले असार 2 सातासम्म पनि धानको ब्याड राख्न पाएका छैनन्। यस वर्ष वर्षात कम हुने भएका कारण छोटो समयमा हुने र कम पानीमा हुने धानका जात लगाउन कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ। धान खेती ढिलाइ भएको चिन्ता किसानलाई छ भने पर्याप्त रासायनिक मल नपाइने चिन्ताले पनि सताएको छ। दाङमा 65,000 हेक्टरमा धान खेती हुने गरे दाजुको हत्याको आरोपमा भाइ पक्राउ परेका छन्। कोहलपुर नगरपालिका 4 गहवाका 20 वर्षीय विनोद चौधरी आफ्नो सहोदर दाजु 26 वर्षीय मनोज चौधरीको हत्या आरोपमा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार आइतबार बेलुकी 7 बजेतिर मदिरा सेवनपछि दाजु भाइका बीचमा सामान्य कुरालाई लिएर विवाद भएको थियो। आपसी भनाभनकै बीचमा मनोजले भाइ विनोदलाई हान्न भनेर आउँदै गर्दा उनले ठूलो ढुङ्गा उठाएर टाउकोमा प्रहार गरेका थिए। भाइ विनोदको त्यो ढुङ्गा प्रहारपछि दाजु मनोज सिक्टा नहरमा खसेका थिए। घटनाबारे सूचना पाएपछि प्रहरी बीट मदन चोकबाट प्रहरी सहायक निरीक्षक अंगद बहादुर थापा र इपरका कोहलपुरबाट प्रहरी निरीक्षक पुनको नेतृत्वमा टोली खटिएपछि नहरबाट मृतक मनोजको शव निकालेको थियो। प्रहरी पुग्दा हत्या आरोपी विनोद लगायत को कपड़ा त्यही फुकालेर अर्को कपड़ा लगाई फरार भइसकेका थिए। प्रहरीले राति नै सब पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगंज पुर्याएको थियो। फरार भएका विनोदको प्रहरीले रातभर खोजी गरेको थियो। सोमबार बिहान 6:30 बजेतिर प्रहरी निरीक्षक पुन सहितको टोलीले हत्या आरोपी विनोदलाई नेपालगंज उपमहानगरपालिका 15 तनहबाट नियन्त्रणमा लिएको थियो। उनी छिमेकी देश भारत जाँदै गर्दा पक्राउ परेका थिए। प्रहरी निरीक्षक पुनका अनुसार सहोदर दाजुको हत्या आरोपी विनोद विरूद्ध प्रहरीमा यसअघि पनि चोरी लगायतका मुद्दाहरू रहेको खुलेको छ। चितवनदेखि पश्चिमतर्फको एकमात्र क्यान्सर अस्पताल बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गत 1 महिनाभन्दा बढ़ी समयदेखि रेडियोथेरापी सेवा बन्द भएको छ। अस्पतालको लिन्याक मेसिन बिग्रिएपछि क्यान्सर उपचारको प्रमुख माध्यम मानिने रेडियोथेरापी सेवा अवरूद्ध हुँदा पश्चिम नेपालका क्यान्सरका बिरामीहरू समस्यामा परेका छन्। 2 दिन अघि मात्रै कार्यकारी निर्देशकका रूपमा सर्व भएर आउनुभएका डाक्टर नीरज भट्टराईले लिन्याक मेसिन बिग्रिएपछि रेडियोथेरापी सेवा बन्द भएको जनाउँदै पदभार ग्रहण गरे लगतै मरम्मतका लागि पहल शुरू गरिसकेको बताउनुभयो। उहाँले अस्पताल प्रशासनसँग यसबारे विस्तृत जानकारी लिएको तथा मरम्मतका लागि हालसम्म गरिएका प्रयासहरूको विवरण समेत माग गरी आवश्यक प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। पश्चिम नेपालका लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीहरूको उपचार हुँदै आएको उक्त अस्पतालको लिन्यान मेसिन बन्द भएपछि दैनिक रेडियोथेरापी सेवा लिने बिरामीहरू अन्य अस्पताल जान बाध्य भएका छन्। खजुरामा सेवा बन्द हुँदा सबैभन्दा बढ़ी समस्या विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामीलाई परेको छ। यसअघि अस्पतालको निमित्त प्रमुख रहनुभएका चिकित्सक डाक्टर परमिन गुप्ताले रेडियोथेरापी मेसिन 1 महिनाभन्दा बढ़ी समयदेखि बन्द रहँदा उपचार सेवामा गम्भीर असर परेको बताउनुभयो। अस्पताल प्रशासनले मरम्मतका लागि पटक पटक स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरे पनि मेसिन मरम्मत हुन नसकेको जनाएको छ। अस्पतालका अनुसार दैनिक 25 भन्दा बढ़ी क्यान्सरका बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए। र रूकुम पश्चिममा 1 महिने सगरमाथा वृक्षरोपण महाअभियान शुभारम्भ भएको छ। डिभिजन वन कार्यालयको आयोजनामा सानीभेरी गाउँपालिका 7 फुक्रो स्थित नदी उकास क्षेत्रमा वृक्षरोपण गरेर महाअभियान शुभारम्भ गरिएको हो। राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर असार 14 गते हिजोदेखि शुरू गरिएको अभियान साउन 15 गते आज
साउन 15 गतेसम्म सञ्चालन हुने डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत बसन्त बाबु श्रेष्ठले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य गोपाल शर्माको प्रमुख आतिथ्यतामा वृक्षरोपण कार्यक्रम शुरूआत गरिएको हो। शुरू दिनमै सिसौ र खयर प्रजातिका 500 बिरूवा रोपण गरिएको डिभिजन वन अधिकृत श्रेष्ठले बताउनुभयो। वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतम, जिल्ला समन्वय उपप्रमुख देव बहादुर विक, सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्ख बहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी निशान्तराज गौतम, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे, जिल्ला समन्वय अधिकारी मेघराज सोनी, प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेल, सशस्त्र प्रहरी नायब उपरीक्षक जगदीश चन्द हमाल, प्रमुख अनुसन्धान अधिकृत नेप बहादुर राणा लगायतको उपस्थिति रहेको थियो। अभियान एक महिनासम्म निरन्तर चल्ने बताइएको छ। हस्त अपराह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577-71546

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ
4: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
4: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
4: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
2: छालामा दागहरू आउने कपाल झर्ने
4: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
4: बारम्बार गर्भपतन भएमा
2: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
4: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
4: बिना कारण शरीरको तौल घटेमा
2: ढाड दुखेमा कम्मर दुखेमा
4: गाउट तथा युरिक एसिडको समस्या
2: बारम्बार आँखा रातो भएमा
4: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा
4: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
2: लामो समयदेखि छाला कडा भएमा
4: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
2: युवा अवस्थामा पक्षघात भएमा
4: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
4: कम उमेरमा हृदयघात मुटु रोग भएमा
2: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
4: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: फोन नम्बर 0825916
4: मोबाइल नम्बर 98578 43 123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
2: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
2: सम्पर्क फोन नम्बर 0825562601 सम्पर्क मोबाइल नम्बर 98578 35990 98578 31684 र 98578 30277
5: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: रेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू 50 बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, गुराही, दाम।
3: सम्पर्क फोन 082-562-423। सम्पर्क मोबाइल नम्बर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।

नमस्कार, आवाज झिंका आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम जनका भेटमा प्राविधिक मित्र शान्ताराम बुढा मगर सँगै म कार्यक्रम प्रस्तोता अमृता डागेको तर्फबाट तपाई रेडियो कार्यक्रम जमका भेट सोमबार यसै समय अर्थात अपराह्न 7 बजेको मध्यपश्चिममा हाइलाइट्स केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पादुर र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। है तपाईँहरूको माझमा चाहिँ आफूलाई मन परेको प्रतिभा आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ। गीत गजल मुक्त भावना शायरी किशोर अभिनी तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यही प्रतिभा सुनाउन सक्नुहुनेछ। 082-5608-54 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौं निकै नै मिठो सांगीतिक आवाजबाट।

अहँ, एकदमै मिठो भाका तपाईहरुको माझमा हामीले प्रस्तुत गरेका थियौ है। यो भाकापछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा। छु मलाई मिठो साथ दिइराख्नु भएको छ। टेक्निसियनबाट हुनुहुन्छ शान्त कुमार बुढा मगर पनि श्री आवाजबाट बोलिरहेको छु। म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईहरुको छ। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ? आज असार 15 धान दिवस पनि हो, तर भनेको जतिको पानी चाहिँ पर्न सकेको छैन। त्यो भएको भएर चाहिँ अलिकति धान रोपाईमा चाहिँ समस्या देखिरहेको छ है। सो हाम्रो किसान दाजुभाइ दिदी बहिनीहरूलाई चाहिँ परेको असर चाहिँ एकदमै धेरै नै छ, तर पनि धान दिवस मनाइराख्नु भएको छ होला जस्तो लाग्छ। सो हजुरहरू पनि जोडिन सक्नुहुनेछ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा पनि सुनिराख्नु भएको छ है। इन्टरनेटबाट www.rmp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। तपाईँहरूको माझमा चाहिँ 4 बजेको मध्य पश्चिम हाइलाइट्स र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ है। सो साथीहरू आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई जोड्नेछौ। यदि आउनु भएन भने तपाईँहरूको माझमा मिठा मिठा गीत संगीतहरू चाहिँ प्रस्तुत गर्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: अहै तपाईं मिठो गीत तपाईंको माझमा हामीले प्रस्तुत गरेका थियौं। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा छौं। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। है मलाई टेक्निसियनबाट श्री शान्त कुमार बुढा मगरले चाहिँ साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको साथीहरू के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सो हजुरहरू जोडिनु होला मिठो कुराकानी साथसाथै आफूलाई मन परेको प्रतिभा आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ। है गीत गजल मुक्तक फावना सायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। साथसाथै तपाईँहरूसँगको कुराकानीलाई पनि जोड्नेछौ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्कार।
1: हजुर नमस्ते।
0: नमस्कार हजुरको शुभ नाम?
1: म आर्यल मगर दङ्गी शरण दुईबाट बोलिरहेको छु।
0: आर्यल मगर है टेलिफोनको साथी? टेलिफोनमा साथी हुनुहुन्छ, सो उहाँको टेलिफोन चाहिँ हल्का डिस्टर्ब चाहिँ भइरहेको छ है, सो हजुर पनि जोडिन सक्नुहुनेछ। 082-5608-6954 टेलिफोन नम्बर डायल गरेर आउनुभयो भने आफूलाई मन परेको प्रतिभा चाहिँ आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ है। सो साथी र आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई चाहिँ जोड्नेछौँ है। यति बेला टेलिफोनमा साथी आउँदै हुनुहुन्छ है, सो तपाईँहरू पनि कन्ट्याक्ट गर्नुहोला। साथीहरू आज धान दिवस पनि हो, धेरैजना साथीहरू है सो खेतमा गएर धान पनि रोपिराख्नु भएको छ होला है। अनि साथसाथै धान दिवसमा चाहिँ अलिकति दही चिउराहरू पनि खानेछ नि त, त्यो भएको भएर रङ्गी हुनुहुन्छ होला। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, स्वागत गरौँ। नमस्कार।
1: हजुर नमस्ते।
0: आर्यल मगर नै बोल्नु भयो है?
1: हजुर हजुर आर्यल मगर नै हो, फेरि फोन लगाएको।
0: ओके धेरै धेरै धन्यवाद। सो के गर्दै हुनुहुन्छ?
1: म रेडियो सुनेर यता गोठालातिर गएर टाइम पास गरिरहेको छु भन्नुभयो।
0: रेडियो सुनिराख्नु भएको छ, गोठालो जानु भएको छ, आज त धान दिवस पनि हो, खेतमा जानु भएन?
1: हजुर खेतमा गएन भन्नु परेको र अब छोराहरूले अलि खेतीपाती गर्छन्, म त गर्दिनँ, म त यसो गोठालातिर जाने त्यही हो अब।
0: अब चाहिँ छोरा छोरीको पालो आफ्नो चाहिँ सक्ने चाहिँ काम गरिराख्नु भएको छ है?
1: हजुर हजुर सक्ने काम चाहिँ गरिरहेको छु भन्नु पर्यो।
0: ठिक छ, आफ्नो पनि ख्याल गर्नु होला। सो आज चाहिँ कुन प्रतिभा सुनाउनुहुन्छ?
1: म प्रयास गर्छु, अब ठ्याक्कै त आउँदैन तर अब कार्यक्रमको नियम पालना गर्छु।
0: हजुर गर्नुहोस्।
1: हजुर हजुर म आस्था खोजिरहेछु मेरो देश उठाउने, आस्था खोजिरहेछु मेरो देश उठाउने, म यात्रा रोजिरहेछु हिमालय सुल्याउने, म आस्था खोजिरहेछु मेरो देश उठाउने, हातहरू बटुलेर निर्माण बोलिरहेछु, क्रान्तिहरू रोजेर धैर्य दिइरहेछु, हातहरू

0: उठाओने ओ यात्रा रोजी कहे तू हिमालय चुलाउने
1: आहो, कस्तो मिठो गीत गाउनुभयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब नि छुट्टिनुपर्छ, आफ्नो सँगसाथीलाई सम्झिनुहोस् है।
0: हजुर, सम्झनु पर्दा सर्वप्रथम त हजुरलाई, टेक्निसियनमा रहनुभएको सन्त कुमार बुढा मगरजीलाई, रेडियो मध्य पश्चिमको होल युनिटलाई, साथीहरू भन्नुपर्दा गरसिम्म बोली सादा आचार्य रुद्रबाजी जगत चौधरी, कृष्ण चौधरी, नारायणी बस्नेत, सम्पूर्ण अरू सबै नाम खोजेका साथीहरूलाई सम्झिँदै छुट्टिन्छु। नमस्ते।
1: हस्टुडियो नमस्कार। सम्झिनु फाको थियो आर्यल मगर धंगेश्वरन दुईबाट फन्दै हुनुहुन्थ्यो है। एकदमै मिठो सुनिराखो लाग्ने गीत गाएर चुकि सक्नु भएको छ। अब पालो तपाईँको सही 82 5 60 8 54 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ है। हामीलाई चाहिँ फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट शान्त कुमार बुढा मगरले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट म कार्यक्रम प्रस्तुता अमृता डागी बोलिरहेको छु। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
2: हजुर नमस्कार।
1: नमस्कार, शुभ नाम?
2: सुमन चौधरी है, घोराईबाट।
1: सुमन चौधरी है।
2: हजुर
1: सुमनजी, सन्चै हुनुहुन्छ?
2: हजुर, आरामै छु भन्नु पर्यो है।
1: के गर्दै हुनुहुन्छ?
2: म यतिकै प्रोग्राम सुन्दै बसिरहेको है हजुरको।
1: प्रोग्राम सुनेर बसिराख्नु भएको छ, खेतमा गएर खेत रोप्नु भयो कि नै? आज धान दिवस पनि हो।
2: हजुर, धान दिवस हो न त।
1: हजुर जानु भएन त्यसो भए है?
2: खेतीपाती हाम्रो हुँदैन त्यही भएर हो।
1: गाह्रो छ नि है। ल ठिक छ, आफ्नो हुनेहरूले चाहिँ गरिराख्नु भएको छ, कतिपय साथीहरू अलिकति जानुपर्छ भनेर पनि गइराख्नु भएको हुन्छ, सो आफ्नो आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। आज कस्तो रहनुहुन्छ हामीलाई?
2: म थोरै गीत गाउँछु है।

0: हजुर यति नै धन्यवाद.
1: कस्तो मिठो गीत गाउनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. भने सुटिङ पर्छ आफ्नो साथीलाई सम्झिनुहोस्.
0: हजुर, सर्वप्रथम हजुरलाई सम्झिन चाहे अनि मध्यपश्चिमको सम्पूर्ण परिवारलाई सम्झिन चाहे अनि मलाई सुमन चौधरी भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा हुन्छु. हस्त नमस्ते, बाई बाई.
1: अस्तुडियो नमस्कार. सम्झिनु भएको थियो सुमन चौधरी खोराईबाट सम्झै हुनुहुन्थ्यो. एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ. अब पालो तपाईँको छ 082-85150 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ. हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ. त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है. मलाई टेक्निसियनबाट चाहिँ शान्त कुमार बुढा मगरले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँहरूको छ. यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला.

0: अह एकदमै मिठो गीत तपाईँको माझमा हामीले प्रस्तुत गरेका थियौँ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा छौं है। सो मलाई टेक्निसियनबाट शान्त कुमार बुढा मगरले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्कार।
1: हजुर नमस्कार।
0: अह नमस्कार, शुभ नाम?
1: देवखरीको मान्छे रूपराज चौधरी।
0: रूपराज चौधरी है?
1: हजुर।
0: रूपराजजी सन्चो हुनुहुन्छ नि?
1: हजुर सन्चै छ।
0: अनि के गर्दै हुनुहुन्छ?
1: काम गर्दै, हजुरहरूलाई पनि सुन्दै, अहिले फोन लगायो, फोन पनि लाग्यो।
0: आफ्नो काममा व्यस्त हुनुहुन्छ, साथसाथै हामीलाई पनि सुनिराख्नु भएको छ है।
1: हजुर हजुर।
0: अनि धान दिवस आज के गर्नुभयो? धानहरू रोप्नु भयो कि नै?
1: हामी कहाँ छैन, घरैमै छौँ, काम गर्दैछौँ, घर बनाउने काम हो।
0: आफ्नै काममा व्यस्त हुनुहुन्छ है?
1: हजुर।
0: नास्ता खाइसक्नु भयो होला?
1: नास्ता त हाम्रो यो लेबरी मान्छे हेर्नुहोस्, 12 बजे खाना हुन्छ, अब साँझै हो नास्ता।
0: आफ्नो टाइम टेबल हुन्छ, ल ठिक छ, आफ्नो पनि ख्याल गर्नु होला। आज के सुनाउनुहुन्छ?
1: एउटा थोरै गीत सुनाउँछु, सुरु गर्छु है। घर मुनि कोलाकुरीमा जुरेलीको बास, घर मुनि कोलाकुरीमा जुरेलीको बास, लागेको छ सानो मलाई तिम्रो धेरै आस, स्याउ फल्यो जुम्लामा जुम्लामा जुम्लामा, ए हजुर मन मिले त सानो कै हुम्लामा जुम्लामा जुम्लामा, ए हजुर मन मिले त सानो कै हुम्लामा, ए हजुर मन मिले त सानो कै हुम्लामा। हजुर
0: अह एकदमै मिठो गीत गाउनुभयो है, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भने छुट्टिनुपर्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस्।
1: हजुर सर्वप्रथम तपाईँलाई
0: धन्यवाद,
1: अनि फोन उठाएर साथ दिने हाम्रो सरलाई पनि, र रूपराज भनेर चिन्ने सम्पूर्ण श्रोताहरूलाई सुनाउँदै विधान।
0: हजुरयो नमस्कार, सम्झिनु भएको थियो रूपराज चौधरी, देउखुरीको मान्छे, हाल पनि खुराईबाट बोल्दैछ है भनिराख्नु भएको थियो। आफ्नो काम सँगसँगै हल्का फुर्सद भयो भने चाहिँ सम्झिहाल्नुहुन्छ, खुसी लाग्छ है, त्यो व्यस्त समयको बावजुद पनि माया गर्नुहुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब पालो तपाईँको छ 082-5-54754 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट के साथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। सोमबार श्रृंखलामा आउने गर्दछ रेडियो कार्यक्रम जमका आभेट, 4 बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। यो कुरा चाहिँ तपाईँहरूको माझमा चाहिँ अवगत गराउन चाहन्छु। साथीहरू आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई चाहिँ जोड्नेछौ। यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला। Thank you.

हाँ एकदमै मिठो गीत तपाईहरुको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ है। रेडियो कार्यक्रम जमका भेटको अन्तिम चरणमा हामी आइसकेका छौ। तपाईहरुको माझबाट चाहिँ छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाई सबै श्रोता साथीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है। सहभागिता सुनाएर आफूलाई मन परेको प्रतिभा सुनाउनु हुने सहभागी साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ शान्ति कुमार बुढामगरलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सन भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: छकत्र नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
2: मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
6: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902222।
3: जुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: सीता के भयो तिमीलाई? गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ, 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केही अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोर हैदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
5: मध्य पश्चिम ट्राङ्क, यति बेला बेलुकीको 5 बजेको छ।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
8: सम्पर्क मोबाइल 98 4 77 9 77
9: र 98 5 78 3 6 8 9।

0: पदार्थहरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: बजाज एक्सचेंज मेला में झ्यामै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ झ्यामै लिएर जानुहोस्। झ्यामै वैल्युएशन, झ्यामै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98578-30151, 98478-33133 र 98686-37244।

0: त्यो रेट छ कत्रो नो इट लाइक प्रो राशिता पाव फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
1: हुल्लास फुसका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
2: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: नमस्ते, म रामकृष्ण काल। तपाईं सुन्दै हुनुहुन्छ तपाईंको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड़ जोड़नी, नशा, प्रसूति, रेडियोलॉजी, एनेस्थेसिया, बाल रोग, थायराइड, प्रेशर, सुगर, छाती, मुंडू, नाक, कान, घाटी, टाउको।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाल बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिक्षमा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
10: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू:
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
18: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
17: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98438-30153 र 98649-41944।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
23: डाक्टर आउने बारे सूचना।
24: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
23: डाक्टरद्वारा दिइने सेवाहरू:
24: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
23: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
25: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
26: बिरामी जाँच्ने मिति 8/20 गते शनिबार।
16: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
27: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
28: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
27: हाम्रा विशेषताहरू:
28: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
27: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
28: शान्त तथा पारिवारिक वातावरण भएको,
27: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
28: तिहार सुसारको राम्रो व्यवस्था भएको,
27: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
28: घरको जस्तै माया पाउने,
16: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
23: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
16: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
29: खुसीको खबर।
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
23: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु र लौ खबर सुने,
31: सक्कु जे लौ खबर सुने,
23: 300 सय कि सञ्जीवनी टिचिङ अस्पताल, आप अप्नु कनक सेवा, म
31: आप बेराम पर्नु से बिरुवा करक लाग, डाङ से बाहर जाइनि पर्ना,
23: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग, यी सञ्जीवनी टिचिङ अस्पताल हन सक्कु जन सम्झी,
31: हमार सञ्जीवनी टिचिङ अस्पताल के सेवा गर्न असिम मेरके बा,
23: ओपिडी सेवा, भर्ना सेवा,
31: सक्कु मेरिक अपरेशन सेवा,
23: आईसीयू सेवा, रेडियोलोजी सेवा,
31: अस्पताल रात दिन 24 घण्टा इमर्जेन्सी ल्याब हो, फार्मेसी सेवा। सम्पर्क गर्न अस्पतालको ठेगाना
23: सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3,
28: बर्गदुआ दाङ। सम्पर्क फोन नम्बर 97090-65225,
31: 082-591-101,
28: 591-102,
31: 082-591-103,
28: 591-104 ओ 591-105।
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
3: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
3: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
3: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
3: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
6: कान पाक्ने कानबाट पिस बगिरहने कान गडाउने
3: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
6: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
7: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
6: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-498-87-741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढामगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: आज असार 15 23 धान दिवस दाङ सहित देशभर मनाइयो। दिवसको अवसरमा दंगी शरणमा 9 किसान सम्मानित।
1: तुलसीपुरमा विद्युत मर्मत गर्ने क्रममा 2 कर्मचारी करेन्ट लागेर घाइते। खजुरा क्यान्सर अस्पतालको रेडियो थेरापी सेवा 1 महिनादेखि बन्द।
0: थारू समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक अगाडि बढ़ाइयो। थारू समुदायको आदिमकालीन प्रथा परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य।
1: र कोहलपुरमा दाजुको हत्या आरोपमा भाइ पक्राउ।
0: अब खबर विस्तारमा।
1: दाङको दंगीशरण गाउँपालिकाले 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। गाउँपालिकाले एउटा नम्बर 2 बंगलापुर स्थित किसानको खेतमा पुगेर सामूहिक धान रोपाई गर्नुका साथै उत्कृष्ट किसानहरूलाई नगद दोसला तथा सम्मान पत्र सहित सम्मान गरेको हो। गाउँपालिकाले हरेक वर्ष धान दिवस मनाउँदै आएको र किसानलाई कृषि पेशाप्रति थप आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कृषि शाखा प्रमुख सरू भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्षदेखि धान दिवसको अवसरमा उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम समेत शुरू गरिएको छ। उत्कृष्ट किसान छनौटका लागि गाउँपालिकाले आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको स्थलगत अनुगमन गरी तोकिएको मापदण्ड पूरा गरेका किसान तथा कृषि फार्मलाई छनौट गरी सम्मान गरिएको कृषि शाखाले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले भारतबाट आयात हुने धानको बिउमा निर्भर नहुन आग्रह गर्दै स्थानीय स्तरमै उत्पादन भएका उन्नत जातका बिउ प्रयोग गर्न किसानलाई अनुरोध गर्नुभयो। साथै उहाँले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै जैविक तथा कम्पोस्ट मलको उत्पादन र प्रयोग बढ़ाउन गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने योजना रहेको बताउनुभयो। यस अवसरमा सन्तोषी चौधरी, रविन्द्र चौधरी, कल्पना कौर, दीपकराज खत्री, परागु चौधरी, सुशील देवकोटा, मैराज चौधरी, रुद्रसिंह रावत र धर्मराज खड्कालाई नगद दोसला तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, वडा नम्बर 3 अध्यक्ष सुकलाल चौधरी, वडा नम्बर 5 अध्यक्ष नीरज बस्नेत, वडा नम्बर 2 अध्यक्ष डम्बर खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। गाउँ सुधार समूहका अध्यक्ष देवीराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष पीमा ओली खड्का विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
0: समयमा पानी नपरेका कारण दाङमा असार 15 सुनसान रहेको छ। असार 15 धान दिवस मनाइरहँदा धमाधम धान रोपाई हुने बेला हिजो आइतबारदेखि पानी परेपछि दाङका धेरै ठाउँमा धान खेतीका लागि ब्याड राख्न शुरू भएको छ। खुला पानीबाट सिंचाई हुने ठाउँमा पनि लामो समयसम्मको खडेरीका कारण खोलामा पानी नहुँदा किसानले असार 2 सातासम्म पनि धानको ब्याड राख्न पाएका छैनन्। यस वर्ष वर्षात कम हुने भएका कारण छोटो समयमा हुने र कम पानीमा हुने धानका जात लगाउन कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ। धान खेती ढिलाइ भएको चिन्ता किसानलाई छ भने पर्याप्त रासायनिक मल नपाइने चिन्ताले पनि सताएको छ। यस वर्ष दाङमा 36,200 हेक्टरमा धान खेती हुने तथा अहिलेसम्म 36% धान खेती भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभएको छ।
2: यस वर्ष अहिले 36,200 हेक्टरमा अहिले हाम्रो जिल्लाभरिमा लगभग 36% रोपाई भएर विशेष गरेर देउखुरी क्षेत्रमा बढी छ होइन।
0: यो वर्षको मनसुनले धान खेतीका लागि कतिको अनुकूल देखिएको छ, कस्तो प्रभाव पाइरहेको छ सर?
2: अब यस्तो अहिले त अब केही भन्न सकिन्न, अहिलेसम्म उनको त अब ठिकै छ भनौँ, मलाई असाढको चाहिँ छ होइन। मान्छेले ब्याड राखेका छन्, अब जस्तै अब भने जस्तै एकदमै भरिपूर्ण हिसाबले पानी त परेको छैन होइन। तर अब अहिले अझै भन्न सकिन्न, साउनको 15 सम्मलाई चाहिँ आकलन गर्न सकिनँ. अब पानी अब आज चाहिँ परे होइन भनौँ न, भोलि पर्न सक्छ होइन, तर केही गर्न सकिएन. त्यो हिसाबले त अझै केही उत्पादनमा फरक पार्दैन होइन. राम्रो उत्पादन के अरे असार वर्षा भयो भने साउनको महिनामा असारको अन्तिमतिर पनि अब अब कस्तो गर्छ, अब हिजो अस्ति परे जस्तो पानी यदि कन्टिन्यू पर्दै जाने हुन्छ राम्रै हुन्छ होइन. तर अहिले अहिले असर गर्छ चाहिँ भन्न मिल्दैन.
0: अघिल्लो वर्षको तुलनामा यो वर्ष धान बढ्ने घट्ने पनि अझै अपेक्षा के छ अहिले कृषि ज्ञान केन्द्रलाई?
2: अब यस्तो जब वर्ष भन भने अझै धान रोपाई भयो होइन पुरै होइन. अब जुन देउखुरीतिरको त अब रोपेहान अब त्यो हिसाबले त ठिकै छ. अब यतापट्टिको त रोपाई नभएसम्म चाहिँ त अहिले रोपाई र तपाईँको भदौको सम्बन्धको पानीको वर्षाको अनुमान नगरिकन भन्न सकिँदैन. राम्रो हुन्छ भन्ने भोलि गएर पानी परेन साउन भदौमा भने फेरि
0: किसानहरूले कस्तो कस्ता समस्याहरू सामना गरिरहेछन् यति बेला?
2: अब अहिले किसानले त अब अहिले समस्या त एउटा चाहिँ रासायनिक मलको भने यदि पार छैनन् मेन जटिल समस्या त्यो हो. तर अरू बिउहरू त अब हाइब्रिड बिउहरू प्रयोग गरेका छन् होइन. अब यस्तो हुन्छ अब त्यही त अब अब अहिले सुरुवात छ होइन र अब असार त चाहिँ अब भने जस्तो भने असार पन्ध्रैसम्म धान रोपिसक्नु पर्ने होइन, त्यो सिद्धान्त अनुसार त त्यो हो. तर अब कस्तो हुन्छ भने यदि चाहिँ अब पनि वर्षा अब राम्रै भयो भने होइन पर्यो साउन पुरा पानी पर्यो साउन भदौसम्म पानी पर्यो भने केही पनि असर गर्दैन, उत्पादन राम्रै हुन्छ. तर अब अहिले चाहिँ जलवायुको पहिलाको भन्दा त अब असर त केही पारेको छ. जस्तै अहिले खोलाहरूमा पुरा पानी बग्नु पर्ने होइन, अब त्यो बगेको छैन. तर उत्पादनलाई चाहिँ त अझै एकछिन गर्ने बेला भयो अहिले.
1: अब बाँकी समाचार. नेपाल किसान महासंघ दाङ शाखाले पनि 23 औं धान दिवसका अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ. किसान महासंघ दाङका सभापति चन्द्र प्रसाद चौधरीको अध्यक्षतामा लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा अतिथिहरू नेपाल किसान महासंघका केन्द्रीय सदस्य खुशल घिमिरे, केन्द्रीय सदस्य डाक्टर वेदबहादुर केसी, नेपाली कांग्रेसका जिल्ला उपसभापति कमान सिंह भारती, महासमिति सदस्य भूपबहादुर डागे, क्षेत्रीय सभापति भीम प्रकाश खड्का, प्रदेश एकका सभापति प्रकाश श्रेष्ठ, नगर सभापति तिलक रावत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो. 23 औं धान दिवस सम्पन्न घोराई सात बेसाही दाङका कार्यक्रममा कार्यक्रम भएको थियो. अध्यक्ष चौधरीले हरेक वर्ष जस्तै यो वर्ष पनि मलको अभाव रहेको बताउँदै बिचौलियाका कारण मल अभाव भएको बताउनुभयो.
3: बिउ त चाहिँ हाइब्रिड बिउ होइन, कृषि अनुसन्धानको बिउ प्रयोग किसानले गरे होइन, बिउ राखिसकेका छन् अन्य चाहिँ. अब खेती गर्नलाई मल चाहिँ सहज मिलेको छैन. मलको ठुलो समस्या चाहिँ मलको छ. अब मल चाहिँ कसरी चाहिँ नेपाल सरकारले गर्ने हो, अब त्यो सहकारी मार्फतबाट चाहिँ पाउने गर्दछ, सहकारीले कमिसन खाएर बल्ल किसानले चाहिँ मल पाउने हो, अब प्रत्यक्ष लाभ चाहिँ बिचुलियाको व्यवस्था कसरी चाहिँ नियन्त्रण हुन्छ, भ्रष्टाचार नियन्त्रण भनेर चाहिँ नेपाल सरकारले नयाँ सरकारले गर्छ भन्छ. तर चाहिँ बिचुलियाको व्यवस्था त चाहिँ अग्रभूमिका त बिचुलियालाई त दिन्छ नि, प्रत्यक्ष लाभ चाहिँ जनताले कहिले पाउने हो किसानले?
0: ज्येष्ठ नागरिक सरकार केन्द्र वृद्धाश्रम घोराई उपमहानगरपालिका 16-13 परिसरमा रहेको प्युठान घर भई तस वृद्ध आश्रममा बसी स्वर्गारोहण भइसक्नु भएकी दिलकुमारी कौ नाम रहेको दिलकुमारी कौ पार्क भित्र आज विभिन्न जातका फूलहरू बेलन बेली बिल डिङ हट रातो लहरी मयूर पंखी पेन्सिल लाइन गोल्डेन धुप्पी लगायतका बिरूवाहरू रोप्ने कार्यक्रम सम्पन्न भएको छ. ज्येष्ठ नागरिक सरकार केन्द्रका अध्यक्ष भोपारीको उपाध्यक्षमा भएको सो वृक्षारोपण कार्यक्रममा संस्थाका सल्लाहकार इन्जिनियर ऋषिराम शर्मा, सल्लाहकार गंजबहादुर एमसी, आजीवन सदस्य रामकुमार पौडेल, मधुसूदन अधिकारी, मालिका शर्मा, निर्मला खत्री, घोराई चौध निवर्तमान अध्यक्ष शक्तिराम डाँगी लगायत संस्थाका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो.
1: विद्युत मरमत गर्ने क्रममा दाङको तुलसीपुर स्थित विद्युत प्राधिकरण वितरण केन्द्रमा कार्यरत दुईजना कर्मचारीलाई करेन्ट लागेको छ. आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 8 असरा सब स्टेशनबाट वितरण हुने बालापुर र भम्के फिडर मरमत गर्ने क्रममा सुपरभाइजर इन्चार्ज जितेन्द्र पुन र फोरमेन राजेन्द्र बुढाथोकी करेन्ट लागेर घाइते हुनुभएको हो. उहाँहरूको राप्ति लाइफ केयर हस्पिटल तुलसीपुरमा उपचार भइरहेको विवरण प्रमुख सुरेश कुमार महतोले बताउनुभयो. उहाँका अनुसार दिउँसो 12 बजेतिर यसरी करेन्ट लागेको हो. विद्युत मरमत गर्ने क्रममा 3 फिडर मध्ये 2 फिडर मात्रै डाउन गरेको र एउटा फिडर सट डाउन गर्न बिर्सेकाले करेन्ट लागेको हो।
0: लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा सम्वर्धन सम्बन्धी विधेयक 2083 अगाडि बढ़ाएको छ। उक्त विधेयक हाल प्रदेश सभामा पेश गरिएको छ। लुम्बिनी प्रदेशमा थारू समुदायको बाहुल्यता रहेको र यस समुदायमा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथा जनित संरचना संगठन र सांस्कृतिक असल अभ्यासहरूलाई कानूनी रूपमा व्यवस्थित गर्ने त्यसैले यो विधेयक तयार पारिएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले बताउनुभयो। प्रस्तावित विधेयकले थारू समुदायको सबैभन्दा तल्लो तहको संरचनाका रूपमा गाउँ मौजा र दुई वा सो भन्दा बढ़ी गाउँहरू मिलेर सिंचाई तथा सामूहिक कामका लागि बन्ने परगन्ना वा तप्पू जस्ता संरचनालाई कानूनी रूपमा पहिचान गर्ने व्यवस्था गरेको छ। यसका साथै समुदायको नेतृत्व गर्ने मतहवा बर्घर र बलवंश भलमंश जस्ता पदहरूलाई कानूनी रूपमा परिभाषित गर्दै उनीहरूको काम कर्तव्य र जिम्मेवारीलाई स्पष्ट पारिएको छ। विधेयकले थारू समुदायका परम्परागत चाडपर्व खानपान वेशभूषा भाषा र कृषि तथा सिंचाई शिवसँग सम्बन्धित बौद्धिक र सांस्कृतिक सम्पदाको अभिलेखीकरण संरक्षण र पुस्तान्तरणमा समेत विशेष सहयोग पुर्याउने लक्ष्य राखेको छ। यसका साथै विधेयकमा प्रत्येक गाउँ मौजा र परगन्नाहरूमा छुट्टै कोष स्थापना गर्न सकिने र समुदायभित्रका सामान्य विवादहरूलाई मेलमिलापका माध्यमबाट समाधान गर्ने प्रणालीलाई प्रोत्साहन गर्ने जस्ता महत्वपूर्ण प्रावधानहरू समेटिएका छन्। प्रदेश सरकार सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हाका अनुसार यो विधेयक ऐनका रूपमा कार्यान्वयन भएपछि थारू समुदायका असल अभ्यासहरूले कानूनी संरक्षण पाउनेछन् र समुदायको राज्यप्रतिको अपनत्व वृद्धि हुनेछ।
1: दाजुको हत्या आरोपमा भाई पक्राउ परेका छन्। कोहलपुर नगरपालिका चार गोहवाका 20 वर्षीय विनोद चौधरी आफ्नो सहोदर दाजु 26 वर्षीय मनोज चौधरीको हत्या आरोपमा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार आइतबार बेलुकी 7 बजेतिर मदिरा सेवनपछि दाजु भाइका बीचमा सामान्य कुरालाई लिएर विवाद भएको थियो। आपसी भनाभनकै बीच मनोजले भाई विनोदलाई हान्न भनेर आउँदै गर्दा उनले ठूलो ढुंगा उठाएर टाउकोमा प्रहार गरेका थिए। भाई विनोदको त्यो ढुंगा प्रहारपछि दाजु मनोज सिक्टा नहरमा खसेका थिए। घटनाबारे सूचना पाएपछि प्रहरी बिटो मदन चोकबाट प्रहरी सहायक निरीक्षक अंगद बहादुर थापा र इपरका कोहलपुरबाट प्रहरी निरीक्षक पुनको नेतृत्वमा टोली खटिएपछि नहरबाट मृतक मनोजको शव निकालिएको थियो। प्रहरी पुग्दा हत्या आरोपी विनोद लगाएको कपड़ा त्यही फुकालेर अर्कै कपड़ा लगाई फरार भइसकेका थिए। प्रहरीले राति नै शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगंज पुर्याएको थियो। फरार भएका विनोदको प्रहरीले रातभर खोजी गरेको थियो। सोमबार बिहान 6:30 बजेतिर प्रहरी निरीक्षक पुन सहितको टोलीले हत्या आरोपी विनोदलाई नेपालगंज उपमहानगरपालिका 15 चनहवाबाट नियन्त्रणमा लिएको थियो। उनी छिमेकी देश भारत जाँदै गर्दा पक्राउ परेका थिए। प्रहरी निरीक्षक पुनका अनुसार सहोदर दाजुको हत्या आरोपी विनोद विरूद्ध प्रहरीमा यसअघि पनि चोरी लगायतका मुद्दाहरू रहेको खुलेको छ।
0: चितवनदेखि पश्चिमतर्फको एकमात्र क्यान्सर अस्पताल बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गत एक महिनाभन्दा बढ़ी समयदेखि रेडियो थेरापी सेवा बन्द भएको छ। अस्पतालको लियाङ मेसिन बिग्रिएपछि क्यान्सर उपचारको प्रमुख माध्यम मानिने रेडियो थेरापी सेवा अवरूद्ध हुँदा पश्चिम नेपालका क्यान्सरका बिरामीहरू समस्यामा परेका छन्। दुई दिन अघि मात्रै कार्यकारी निर्देशकका रूपमा सरवा भएर आउनुभएका डाक्टर निरज भट्टराईले लिन्याक मेसिन बिग्रिएपछि रेडियो थेरापी सेवा बन्द भएको जनाउँदै पदभार ग्रहण गरे लगत्तै मर्मतका लागि पहल शुरू गरिसकेको बताउनुभयो। उहाँले अस्पताल प्रशासनसँग यसबारे विस्तृत जानकारी लिएको तथा मर्मतका लागि हालसम्म गरिएका प्रयासहरूको विवरण समेत माग गरी आवश्यक प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। पश्चिम नेपालका लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीहरूको उपचार हुँदै आएको उक्त अस्पतालको लिन्याक मेसिन बन्द भएपछि दैनिक रेडियो थेरापी सेवा लिने बिरामीहरू अन्य अस्पताल जान बाध्य भएका छन्। खजुरामा सेवा बन्द हुँदा सबैभन्दा बढ़ी समस्या विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामीलाई परेको छ। यसअघि अस्पतालको निमित्त प्रमुख रहनुभएका चिकित्सक डाक्टर प्रवीण गुप्ताले रेडियोथेरापी मेसिन एक महिना भन्दा बढ़ी समयदेखि बन्द रहँदा उपचार सेवा गम्भीर असर परेको बताउनुभयो। अस्पताल प्रशासनले मरमतका लागि पटक पटक स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरे पनि मेसिन मरमत हुन नसकेको जनाएको छ। अस्पतालका अनुसार दैनिक 25 भन्दा बढ़ी क्यान्सरका बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए।
1: अर्थमन्त्री डाक्टर स्वर्णी मुआगले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचारिकरणमा केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ। सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताउनु भएको हो। ऊर्जा क्षेत्रमा विगत डेढ़ दशकदेखि राज्यले अरबौं रूपियाँ कर छूट र वित्तीय प्रोत्साहन दिँदै आएको उल्लेख गर्दै अर्थमन्त्रीले हाल विद्युत उत्पादनमा निजी क्षेत्रको हिस्सा 80% पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार पञ्चायत कालको अन्त्यमा 262 मेगावाट रहेको जडित क्षमता यस आर्थिक वर्षको अन्त्यसम्म 5200 मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। विद्युत क्षेत्रलाई करको दायरामा ल्याउन 5% भ्याट प्रस्ताव गरिएको भए पनि 50 युनिटसम्म निशुल्क उपलब्ध गराइने र मूल्य समायोजन मार्फत आम उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी साउन 1 गतेदेखि कार्यान्वयन गरिने उहाँले स्पष्ट पार्नुभयो। बजेट निर्माणका लागि लिइने ऋणका विषयमा टिप्पणी गर्दै उहाँले ऋणलाई निरपेक्ष अंकमा मात्र नभई कुल ग्राहस्थ उत्पादन डीजीपी संघको अनुपातमा बुझ्न आग्रह गर्नुभयो। आगामी आर्थिक वर्ष झण्डै 6.5 खर्ब ऋण लिने प्रस्ताव गरिएको भए पनि त्यसको ठूलो हिस्सा करिब आधा पुरानै ऋणको समब्याज तिर्नमा खर्च हुने उहाँको भनाई छ। अर्थतन्त्रको आकार 66 खर्बबाट 74 खर्ब पुग्ने अनुमान रहेकाले ऋण थपिए पनि डेट टू जीडीपी अनुपात स्थिर रहने उहाँको भनाइरहेको छ।
0: त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन भनेको छ। त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सूचना जारी गरेर सरकारको निर्णय अनुसार विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो। विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिभुवन विश्वविद्यालयले सूचना जारी गरेको हो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय र विद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनेको थियो। सोही अनुसार गरी गराई यस निर्देशनालयमा यथाशीघ्र छिटो जानकारी गराउन हुन निर्देशना अनुसार अनुरोध गर्दछु त्रिभुवन विश्वविद्यालयको सूचनामा भनिएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। मध्यपूर्वमा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। समाचार संस्थाका अनुसार उहाँले आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाफ इरानले कड़ा रूपमा दिने बताउनुभयो। अमेरिकाले आफ्नो विरूद्ध सैन्य कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारभूत आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसैबीच अमेरिका र इरान बीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीति संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भएको खबरमा उल्लेख गरिएको छ।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। फिफा विश्वकप फुटबलको राउण्ड अफ 32मा आज राति ब्राजिल र जापान खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै नकआउट चरणमा पुगेका हुन्। ब्राजिल समूह सी को विजेता र जापान समूह एफ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। ब्राजिलले समूह चरणमा स्कटल्याण्ड र हैटीलाई हराउँदै मोरक्कोसँग बराबरी खेलेको थियो। जापानले समूह चरणमा ट्युनिसियालाई हराएको थियो भने स्वीडेन र नेदरल्याण्डसँग बराबरी खेलेको थियो। विश्वकपमा ब्राजिल र जापान बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2006 जर्मनीमा भएको विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो। ब्राजिल 5 पटकको विश्व विजेता हो। ब्राजिलले पछिल्लो पटक सन् 2002 जापान र दक्षिण कोरियामा भएको विश्वकपको उपाधि जितेको थियो। जापानले भने अहिलेसम्म प्री क्वार्टर फाइनलबाट अगाडि पुग्न सकेको छैन।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.1 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 75.8 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 75% रहेको मौसम कार्यालयकी प्रमुख श्री
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: आज असार 15-23 धान दिवस दाङ सहित देशैभर मनाइयो। दिवसको अवसरमा दंगीचरणमा 9 किसान सम्मानित।
0: तुलसीपुरमा विद्युत मर्मत गर्ने क्रममा 2 कर्मचारी करेन्ट लागेर घाइते। खजुरा क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा 1 महिनादेखि बन्द।
1: थारू समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक अगाडि बढ़ाइयो। थारू समुदायको आदिमकालीन प्रथा परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य।
0: र कोहलपुरमा दाजुको हत्या आरोपमा भाइ पक्राउ।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगइन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाईँ तलाई पनि धन्यवाद दिदै
1: म देवा भुसाल
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: एक जबरदस्त कहानी है।
6: और टाइटल क्या है फिल्म का?
5: वेलकम टू द जंगल।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
8: हमें जाने दो मालिक, हम सब भांड है, रोजी रोटी के लिए काम करते।
9: तेरी शक्ल कहीं देखी हुई है।
8: आप फ्लॉप फिल्म में भी देखते हो?
10: हमी जन्म जाती शिकारी हूँ, शिकारी पूरे टैलेंट मलाई चाहिए।
11: VFX सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
12: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
11: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 इंच शानदार डिस्प्ले एआई पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित रेडमी A7 में 5200 mAh तथा रेडमी A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: आया आया मम्मी मम्मी दाँत दुख्यो
2: मम्मी मेरो दाँत बङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
3: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
6: सावधान उस्ता उस्तै नामबाट नजुकिनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
4: सम्पर्क फोन नम्बर 0825902222
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
8: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
9: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ
10: सीता के भयो तिमीलाई घुम्फोएर बसेछु
11: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
10: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
11: ए ठिकै छ म जानु त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
13: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
14: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
15: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
14: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
15: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
14: हात

0: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
1: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
0: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
1: लामो समयदेखि छाला कडा भएमा,
0: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
1: युवा अवस्थामा पक्षघात भएमा,
0: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
1: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
0: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
1: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा,
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार,
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: फोन नम्बर 0825916670,
0: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
1: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 98578353990, 98578313684 र 98578332770।
2: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम विषयवस्तुको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई। तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम विषयवस्तु सुन्दै हुनुहुन्छ र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रम तपाईँ यति बेला प्रविधिमा अमृता डाङ्गीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा तपाईँले हरेक हप्ता फरक फरक व्यक्तिहरूसँग कार्यक्रम सुन्न सक्नुहुन्छ। हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ र कार्यक्रममा हामीले हरेक हप्ता फरक फरक क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। आज हामीले कार्यक्रममा निम्ति आएका छौं रूकुम पूर्व पुथा उत्तरुङ्गा गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष हुनुहुन्छ बमबहादुर बुढासँग। खास गरेर रूकुम पूर्वको पुथा उत्तरुङ्गा गाउँपालिका वडा नम्बर 3 को वडा अध्यक्ष त्यहाँको खास गरेर हामीले त्यहाँको विकास निर्माण भौगोलिक अवस्था पर्यटन लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। कार्यक्रम विषयवस्तुमा सर स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: यहाँ वडा अध्यक्ष हुनुहुन्छ वडा नम्बर 3 को पुथा उत्तरुङ्गा गाउँपालिका वडा नम्बर 3 को वडा अध्यक्ष। खास गरेर अहिले त्यहाँको अवस्था कस्तो छ समग्र
1: समग्र अवस्था भन्नुपर्दा चाहिँ हाम्रो चाहिँ रुकुम पूर्व भनिसकेपछि त्यो सत्तले पनि हाम्रो चाहिँ लुम्बिनी प्रदेशको चाहिँ हिमाली जिल्ला एकमात्र हिमाली जिल्ला हो कि। अब हिमाली जिल्ला भएको हुनाले चाहिँ अलिकति थोरै चाहिँ त्यहाँको चाहिँ वस्तु स्थितिहरू चाहिँ एकदम लगभग नाजुक नै छ। त्यो किन भन्दाखेरि अब त्यही माथि पनि हाम्रो चाहिँ अब संघीय सरकार र अनि त्यसपछि प्रदेश सरकारको पनि खासै त्यति चाहिँ अब ध्यान नगइरहेको अवस्था

0: अब एउटै मात्र चाहिँ हिमाली जिल्लालाई पनि त्यसलाई चाहिँ एकदम पर्यटनहरूको चाहिँ एउटा विशेष सम्भावना बोकेको भए तापनि त्यसलाई चाहिँ अलिकति थोरै के अब लुम्बिनी प्रदेश सरकार र हाम्रो चाहिँ संघीय सरकारले चाहिँ अलिकति थोरै ध्यानमा नलिएर चाहिँ अनि त्यसपछि त्यहाँको हरेक अब विकास निर्माणहरूमा चाहिँ केही समस्याहरू चाहिँ भएकै देखिन्छ त्यहाँ चाहिँ।
1: अब यहाँ एउटा युवा व्यक्ति पनि खास गरेर अहिले पनि त्यहाँका नागरिकहरूको जनजीविकाहरू कसरी चलेको छ, अलि विकट क्षेत्र पनि छ।
0: हजुर, त्यहाँको नागरिकहरूको जनजीवन त लगभग तपाईँ कष्टकर नै छ। अब विभिन्न किसिमको समस्याहरूले गर्दा चाहिँ अब त्यहाँको चाहिँ लगभग हाम्रो चाहिँ रुकुम पूर्वको पुठाउतन गाउँपालिका हाम्रो चाहिँ 14 वडा छ। हाम्रो चाहिँ 460 गाउँपालिका मध्येको चाहिँ सबैभन्दा ठूलो अब गाउँपालिका वडा भएको चाहिँ अब गाउँपालिका भएको हुनाले त्यो मध्येमा पनि हाम्रो लगभग करिब चाहिँ अब 14 वडा मध्ये चाहिँ अब 6 वडाहरूमा चाहिँ अहिलेसम्म चाहिँ अब गाडी नपुगेको अवस्था छ। अब त्यस्तो अवस्था हुँदा चाहिँ अब हाम्रो चाहिँ अब एकदम त्यहाँको जनजीवन चाहिँ एकदम कष्टकर नै छ। त्यो अब छवटा वडामा मेरै वडामा पनि अहिलेसम्म अब गाडी नपुगिरहेको अवस्था। अब त्यो कारणले गर्दा अब मेन भनेको चाहिँ अब गाडी चाहिँ अब छिटो पुग्यो भने अब बल्ल चाहिँ त्यहाँको जनमासले चाहिँ अब केही चाहिँ अब अब अब केही अब शास्तिहरू पाउँछ कि भन्ने हो, नत्र भने एकदम त्यहाँको जनजीवन चाहिँ एकदम कष्टकर नै छ एकदम।
1: अब बाटोको कुरा गर्नुभयो, अब शिक्षाको कुरा गर्दाखेरि त्यहाँको पढाइ बाल बालिकाहरूको अवस्था कस्तो छ, कसरी पढिराख्नु
0: शिक्षामा चाहिँ हामीले चाहिँ हाम्रो पुठाउतन गाउँपालिकाले हामीले चाहिँ कस्तो भन्दाखेरि अलिकति थोरै शिक्षालाई चाहिँ सुधार गरौँ, शिक्षालाई चाहिँ अब गुणस्तर गरौँ भनेर हामीले चाहिँ एउटा तपाईँको यो चाहिँ देशभरि चलेको हो यो हामीले चाहिँ अलिकति थोरै चाहिँ करार शिक्षकहरू चाहिँ हामीले भर्ना गरेर अब गर्दा पनि अब त्यसमा चाहिँ हाम्रो चाहिँ अलिकति थोरै शिक्षामा चाहिँ स्वतःले चाहिँ समस्या भइरहेछ। किन भन्दाखेरि त्यो हामीले चाहिँ भने जस्तो चाहिँ नहुँदो रहेछ। त्यो हामीले चाहिँ अब जो नेपाल सरकारदेखि चाहिँ अब आएका शिक्षकहरू मात्र नभएर हामीले चाहिँ आफै पनि अब त्यत्रो अब तपाईँको कम अब हाम्रो गाउँपालिकामा मात्र 119 चाहिँ हामीले चाहिँ अब करार शिक्षकहरू राख्दा पनि हाम्रो चाहिँ शिक्षामा चाहिँ अलिकति थोरै चाहिँ केही समस्याहरू चाहिँ छ, त्यसलाई चाहिँ हामी चाहिँ सुधार चाहिँ गरिरहेछौँ त्यसलाई चाहिँ।
1: अब स्थानीय सरकार आइसकेपछि जुन आम नागरिकहरूमा त्यो केही विकास निर्माणको दृष्टिले होस् अथवा शिक्षा हरेक कुराबाट त्यो परिवर्तनहरू कतिको पाउनुहुन्छ समाजमा?
0: परिवर्तन त लगभग मलाई जहाँसम्म लाग्छ सोटोले चाहिँ लगभग चाहिँ अब भइरहेछ। त्यो चाहिँ अब जब अब घर घर चाहिँ एउटा सिंहदरबार भनेपछि त्यो चाहिँ अब जनताले चाहिँ अब केही अब पहिलेको भन्दा अब केही परिवर्तनहरू त भइरहेछ। तर त्यही पनि कस्तो भन्दाखेरि जनताले भने जस्तोसम्म चाहिँ असमन भएको छैन, त्यो चाहिँ भइरहेछ। त्यो चाहिँ
1: अहिले त्यहाँका नागरिक खास गरेर अब बाटोघाटोको समस्या त भइहाल्यो, यो भन्दा पनि अन्य समस्याहरू कस्ता कस्ता भोग्नु परेको छ?
0: त्यहाँको मेन भनेको चाहिँ त्यही बाटोघाटो नै हो। अनि त्यसपछि अरू समस्याहरू चाहिँ तपाईँको चाहिँ स्वास्थ्य भयो, अनि त्यसपछि शिक्षाहरूमा स्वास्थ्यहरूमा त झन् कस्तो छ भन्दाखेरि जस्तै भनौँ मेरो वडादेखि चाहिँ मलाई जहाँसम्म लाग्छ तपाईँको चाहिँ वर्षमा चाहिँ तपाईँको स्वास्थ्यमा चाहिँ गएर चाहिँ उनीहरू चाहिँ त्यो गर्भवतीहरू चाहिँ गर्भधारण गर्नको लागि चाहिँ लगभग जिरो छैन। यस्तो अवस्थाहरू पुरै आफ्नै घरमा बनाइरहेको अवस्था, यस्तो घरमै बनाइरहेको अवस्था। यो किन भन्दाखेरि हाम्रोमा चाहिँ अलिकति थोरै यो स्वास्थ्यमा चाहिँ एकदम धेरै सुधार लिनुपर्ने अवस्था नै देखिन्छ।
1: खास गरी यो समस्या अब घरदेखि निकै टाढा स्वास्थ्य चौकी भएका कारण हो कि रूढिवादी परम्परा पनि हुन सक्छ, के कारण हो?
0: पारा पनि हो एउटा, फेरि त्यो रूढिवादी परम्परालाई पनि हामीले चाहिँ चिरिरहेछौँ र अझैसम्म चिर्दा चिर्दै पनि अब त्यो समस्याहरू चाहिँ छ। त्यो चाहिँ
1: अब यस्तो अवस्थामा कुनै अप्रिय घटनाहरू त्यस्तो अवस्था
0: त्यस्तो खालको अप्रिय घटनाहरू चाहिँ लगभग यो मेरो कार्यकालभित्र त असम्म घटेको छैन, तर यो चाहिँ बीच बीचमा चाहिँ टाइम टाइममा चाहिँ घट्ने गरिरहेछ।
1: अब यसमा स्वास्थ्य चौकीसम्म पुग्नुपर्छ भन्ने त्यो चेतनाका कुराहरू हुन सक्छ, तपाईँले त्यसमा के गरिराख्नु भएको?
0: त्यो तिन चेतनाहरूको चाहिँ हामी चाहिँ सधैँ अब बारम्बार हामीले चाहिँ अब चेतनामूलक चाहिँ कार्यक्रमहरू चाहिँ हामी चाहिँ राख्ने गरिरहेछौँ हामीले।
1: अब खास गरेर रुकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका तीनका नागरिकहरूको अहिले रोजगारको अवस्था कस्तो छ, कसरी आफ्नो जीविकोपार्जन गर्दै आउनु भएको छ, कुन पेसा व्यवसायमा आबद्ध हुनुहुन्छ त्यहाँका नागरिकहरू?
0: त्यहाँको पेसा भन्नुपर्दाखेरि खास त त्यहाँको अब मेरो ओडाकोले त्यही अब खेतीपाती नै हो, अनि त्यसपछि विशेष गरी उनीहरूलाई चाहिँ अब आमदानीको रूपमा चाहिँ त्यहाँ चाहिँ हाम्रो चाहिँ पुठा उत्तन गाउँपालिका भनेको चाहिँ अब रुकुम पूर्व हिमाली जिल्ला मात्र नभएर पुठा उत्तन गाउँपालिकाको पनि हाम्रो 3 वडा चाहिँ अब माथि दोल्पासँग चाहिँ सिमाना जोडिएको हुन्छ र त्यहाँ चाहिँ यार्चा गुम्बा हुन्छ कि अब अलिकति थोरै आर्थिक रूपमा चाहिँ त्यो यार्चा गुम्बालाई नै अब विशेष अब ध्यान दिने गर्छन् कि अरे। तैपनि चाहिँ अहिले पहिलेको जस्तो चाहिँ त्यो यार्चा गुम्बाले पनि खासै चाहिँ त्यति चाहिँ अब अब त्यति लाभ चाहिँ दिन नसकिरहेको हुँदा चाहिँ अलिकति थोरै त्यहाँ चाहिँ आर्थिक चाहिँ अलिकति अवस्था चाहिँ अलिक कमजोरी नै छ त्यो ठाउँमा चाहिँ।
1: अब यो यासा गुम्बा धेरैलाई थाहा नहुन पनि सक्छ, यो कसरी त्यहाँ टिप्न पाइन्छ अथवा बिक्री वितरण कसरी हुन्छ, के छ यसको?
0: यो वैशाखको पहिलो हप्तातिर चाहिँ हामीले चाहिँ त्यहाँ सुरक्षा टोली चाहिँ पठाउँछौँ, अनि त्यसपछि तपाईँको वैशाखको चाहिँ लगभग तेस्रो हप्तातिर चाहिँ 21-22 गतितिर हामीले चाहिँ छोड्ने गर्छौँ। यसको त्यही छ तपाईँको चाहिँ अब यो तपाईँको किलोको चाहिँ माथि तपाईँको 15-20 अब 20-22 लाखसम्म चाहिँ माथि जाने गर्छ भने तपाईँको चाहिँ काठमाडौँ लगेर व्यापारीले चाहिँ तपाईँको 20-22 चाहिँ 30-32 अब 40-42 लाखसम्ममा पनि बेचेको हुन्छन्। के अरे यसको चाहिँ अब खास मेन यसको चाहिँ गुण के हो भन्ने त लगभग हामीहरूलाई पनि त्यति थाहा हुँदैन।
1: अब जस्तो यहाँले अगाडि धेरै जसो अब कतिपय नागरिक कृषिमा पनि जोडिएका कुरा गर्नुभयो, अब यो सड़कको अवस्था बिग्रिरहँदाखेरि अब यसमा बजारीकरण अथवा बिक्री वितरणको हिसाबले कस्तो छ, बजारीकरण कसरी गर्नुहुन्छ?
0: एकदम सही ठाउँमा आएर चाहिँ कुरा उठाउनु भयो। यो कृषिमा चाहिँ कस्तो छ भन्दाखेरि हाम्रोतिर चाहिँ त्यहाँ लगभग तपाईँको कस्तो भन्दाखेरि मेन चाहिँ त्यहाँको किसानले चाहिँ फलाउने भनेको हाम्रो ठाउँमा चाहिँ अनि आलु मकै फापर यिनी अनि त्यसपछि यिनी यो कोडो यिनीहरू नै हो। तर यहाँनिर बजारीकरणको अवस्था के भइदियो भन्दाखेरि यहाँ कस्तो भइदियो भन्दाखेरि तपाईँको चाहिँ जस्तै एउटा आलुको सामान्य मैले एउटा आलुको उदाहरण मैले दिनुपर्दा चाहिँ तपाईँको इन्डियाको आलु पनि त्यही चाहिँ रुकुममा गएर चाहिँ उही अब तपाईँको 50 रुपियाँ किलो पर्छ भने अनि त्यसपछि त्यहीँको अब आलु पनि लगभग 50 रुपियाँमा बेच्दा पनि चाहिँ त्यो त्यो किसानले चाहिँ उसले गरेको चाहिँ अब शरमको चाहिँ मूल्य चाहिँ नपाउने अवस्था देख्यो। के भइदियो भन्दाखेरि जस्तै तपाईँको चाहिँ भनौँ अहिले चाहिँ एउटा आलुको चाहिँ सवालमा भन्नुपर्दा तपाईँको चाहिँ इन्डियामा चाहिँ 1 महिनामा फल्ने आलु चाहिँ त्यहाँ चाहिँ तपाईँको चाहिँ 3-4 महिना लागिदिन्छ अनि त्यसपछि धेरै लामो समय अनि त्यसपछि हामीले चाहिँ त्यसको गुणस्तर चाहिँ दिन नसक्नुमा चाहिँ हामीले चाहिँ त्यो बताउन नसक्नुमा त्यसको प्रचार गर्न नसक्नुमा किन भन्दाखेरि समस्या के भइदियो भन्दाखेरि जस्तै हाम्रो त्यहाँको आलु र मकैको के भइदियो भनेर त्यसको बजारीकरण नपाउनुको कारणमा चाहिँ के देखियो भन्दाखेरि नम्बर एकमा त हामीले चाहिँ यसको प्रचारबाजी किन भन्दाखेरि जस्तै दाङ तपाईँको यो दाङमा नै तपाईँको चाहिँ अब मकै चाहिँ 3 महिनामा फल्छ भने हाम्रो चाहिँ 6 महिना लाग्छ त्यहाँ र 6 महिनामा बल्ल फल्ने गर्छ नै त्यो चाहिँ त्यो ठाउँ अलिकति थोरै त्यस्तै भएको हुनाले र फेरि किनभने 6 महिना एक त फेरि कस्तो भयो भने यहाँ चाहिँ तपाईँको चाहिँ पुरै अब भिड्ने किसिमको चाहिँ अब युरिया मलहरू चाहिँ प्रयोग गर्छन् भने त्यो ठाउँको मान्छेलाई स्वयं मलाई पनि त म वडाध्यक्ष भएर मलाई पनि यो युरिया मल भन्ने चाहिँ मलाई पनि त्यति राम्रोसँग थाहा छैन मलाई नै परङ्गार अब त्यहाँ त एकदम पुरै त्यहाँको चाहिँ एकदम शुद्ध गाई भैँसी भेडा बाख्राको चाहिँ मल प्रयोग गर्ने हो त्यसको चाहिँ प्रचार हुन नसक्दा मैले अघि पनि भने किन भन्दाखेरि इन्डियाको आलुलाई पनि अब उही 50 अनि त्यसपछि त्यो माथिको चाहिँ हाम्रो चाहिँ त्यो ठाउँमा चाहिँ दुनियाँ फल्ने चाहिँ त्यो आलु चाहिँ यही दाङमा पनि लिएर चाहिँ हामीले चाहिँ बजारको भाउ नपाउन चाहिँ त्यहाँको किसानहरू चाहिँ असाध्य चाहिँ एकदम के अरे मारमा परिरहेको र एकदम उनीहरूलाई चाहिँ अब अलिकति थोरै निराशपन हो यस्तो चाहिँ देखिरहन्छ।
1: अब जुन यहाँले निर्वाचनका बेलामा जुन कामहरू गर्छौ निर्वाचित भइसकेपछि भनेर जुन प्रतिबद्धताहरू व्यक्त गर्नुभएको थियो ती कामहरू कति पूरा भयो अहिले
0: नै यसो यो पनि एकदम राम्रो विषय उठाउनु भयो। जुन हामीले चाहिँ हामीहरू चाहिँ भनौँ म आफै पनि वडाध्यक्ष हुनुभन्दा अगाडि मैले चाहिँ धेरै खालको चाहिँ अब म्यान्डेटहरू चाहिँ जनमासलाई चाहिँ देखाएर धेरै खालको चाहिँ आशहरू देखाएर चाहिँ म जब चाहिँ वडाध्यक्ष भइसकेपछि किन भन्दाखेरि अलिकति थोरै चाहिँ अब आखिर अन्तिममा चाहिँ आर्थिक र बजेटमा नै हुने रहेछ। आर्थिक र बजेट चाहिँ अब संग्र प्रदेश सरकारदेखि चाहिँ हामीले चाहिँ भने जति चाहिँ अब भरिपूर्ण चाहिँ अब बजेट आर्थिक चाहिँ नआउँदा चाहिँ यो सट्टले चाहिँ हामीले चाहिँ भने जस्तो चाहिँ हामीले चाहिँ अब दिन नसकिरहेको नै हो त्यो चाहिँ।
1: अब अझै पनि अब धेरै समस्याहरू त छन्, अब भौगोलिक विकटताका कारण पनि हुन सक्छ, अब तत्काल यस्तो गर्न काम गर्न पाए हुन्थ्यो भन्ने त्यस्तो केही छ यहाँहरूको?
0: मैले त के भनिरहेको छु भन्दाखेरि अब म चाहिँ एउटा वडाध्यक्ष हो, एउटा वडाध्यक्ष भएको हुनाले म चाहिँ धेरै सोचेको छैन। मैले चाहिँ तत्कालै अरू केही नभए पनि मैले चाहिँ त्यो हाम्रो ठाउँमा चाहिँ एकदम पर्यटनको एकदम सम्भावना भएको हुनाले चाहिँ म चाहिँ त्यहाँ पर्यटनको लागि चाहिँ केही न केही गर्नुपर्छ भनेर चाहिँ म किन भन्दाखेरि अब सायद अब हाम्रो रुकुम पूर्वको पुठाउतन गाउँपालिकाको पनि 3 नम्बर वडाध्यक्ष मेरो वडामा चाहिँ म चाहिँ अब विशेष गरी म चाहिँ अब पर्यटनमा चाहिँ मैले अब जोड दिइरहेको छु किनभने त्यो ठाउँहरू चाहिँ एकदम पर्यटनको एकदम सम्भावना भएको ठाउँहरू भएको हुनाले चाहिँ किन भन्दाखेरि हाम्रो चाहिँ अब सुन्द अनि त्यसपछि पुठा हिमाल सिस्नी हिमाल जस्तो ठाउँहरू चाहिँ अब भएको हुनाले अनि त्यहाँको चाहिँ यार्चा गुम्बा तपाईँको शिलाजु त्यहाँको हरेक विभिन्न किसिमको चाहिँ अब जरीबुटी वन्य जन्तु भएको ठाउँलाई चाहिँ अलिकति ठोर चाहिँ पर्यटनमै नै जोड दिनुपर्छ भनेर म चाहिँ पर्यटनमा नै केही न केही गर्छु भन्ने चाहिँ मलाई चाहिँ आशा छ त्यसमा चाहिँ
1: अब यहाँले जुन सोच्नु भएको छ पर्यटन प्रवर्धनका लागि अहिले के छ आन्तरिक बाह्य पर्यटकहरू त्यहाँ पुग्ने अथवा यहाँहरूले त्यस्तो नयाँ केही कामहरू थालने के गर्नु भएको छ
0: हजुर यता हाम्रो चाहिँ जस्तै यता यो सुन्दरमा चाहिँ अब हाम्रो चाहिँ बाह्य पर्यटनहरू त असम आएको छैनन् जस्तै हाम्रो चाहिँ अब यही नेपाली पाहुनाहरू हाम्रै चाहिँ यहीँको पाहुनाहरू चाहिँ आउनुहुन्छ तर उता पुठा हिमालको लागि चाहिँ लगभग तपाईँको चाहिँ अब बाहिर पर्यटनहरू पनि आउने चाहिँ बढी सम्भावना छ हामीले चाहिँ यदि चाहिँ विशेष गरी पहल गऱ्यौँ भने तर यहाँनिर समस्या के भइदियो भन्दाखेरि स्वयं अब हाम्रो चाहिँ लुम्बिनी प्रदेशको चाहिँ लोगोमा चाहिँ अब तपाईँ पुठा हिमालको चाहिँ फोटो राखेछ तर त्यो पुठा हिमालको चाहिँ अब नक्सा चाहिँ कतातिर छ त्यो माथि चाहिँ टुप्पो चाहिँ कहाँनिर कसले चाहिँ कुन जिल्लामा चाहिँ परिरहेछ कुन कर्णालीमा परेछ कि उता चाहिँ तपाईँको गण्डकीमा परेछ कि या यो लुम्बिनीमा परिरहेछ भनेर चाहिँ यही हाम्रो चाहिँ अब लुम्बिनी प्रदेशले नै त्यति पनि चासो नदिइरहेको चाहिँ अवस्था हेर्दा चाहिँ अलिकति थोरै मलाई दुःख लागिरहेछ यो कुरामा चाहिँ
1: अब यहाँ निकै टाढाबाट अहिले दाङ आएको बेला हामी कुराकानी गर्ने अवसर पायौं र यो विकट लुम्बिनी प्रदेशको पनि निकै विकट गाउँपालिकाको वडा अध्यक्ष हुनुहुन्छ खास गरी यस विषयमा प्रदेशसँग यहाँले समन्वय गर्ने कुराहरू हुन्छ त्यस्तो के गर्नु भएको छ
0: प्रदेशसँग हामीले चाहिँ समन्वय चाहिँ हामीले गरिरहेछौँ म यो कुरा चाहिँ एउटा कुरा चाहिँ मैले पटक के उठाइरहेको छु भन्दाखेरि परदेश र अनि त्यसपछि संघमा चाहिँ हामीले चाहिँ यहाँनिर समस्या के देख्यो भन्दाखेरि जस्तै हामीले चाहिँ जति फाइलहरू हामी बोकेर लिएर आएछौँ त्यो हाम्रो फाइलहरू चाहिँ के गरिदिनुहुन्छ त्यसको चाहिँ कहिल्यै पनि सुनाइ भइरहेछन् हामीले चाहिँ समन्वय गर्दा पनि त्यसको चाहिँ अब समन्वय नगरे जस्तो भइरहेछ जस्तै हामीलाई चाहिँ जनमासले हामीलाई के भनिरहेछ भन्दाखेरि योले चाहिँ वास्तै नगर्दो रहेछ योले केही पनि नगर्दो रहेछ हाम्रोमा केही पनि आएन भन्ने चाहिँ यस्तो खालको चाहिँ गुनासोहरू चाहिँ जनताले हामीलाई पोखिरहेछन् तर हाम्रो चाहिँ परदेश मान्नेहरू अनि त्यसपछि संघीय मान्नेहरूको चाहिँ समस्या नै के छ भन्दाखेरि हामीहरू कमसेकम ठिक छ हाम्रो चाहिँ फोन तपाईँहरू नउठाए पनि हामीहरूले चाहिँ यहाँ लिएर चाहिँ हाम्रो चाहिँ हाम्रो फाइलिङहरूलाई चाहिँ ठ्याक्क चाहिँ तिनीहरूलाई चाहिँ सुरक्षित ढङ्गले चाहिँ तपाईँहरू चाहिँ त्यसको चाहिँ सुनाइ गरिदिनु होला भनेर चाहिँ मैले चाहिँ आग्रह गर्न चाहन्छु हाम्रो चाहिँ विशेष गरी मान्यज्यूहरूलाई
1: अब यहाँले भने जस्तै अब त्यो ठाउँबाट पनि केन्द्रमा पनि पुग्नु भएको छ होला नेता सांसदहरू त्यहाँहरूको पहल अहिलेसम्म नभएको त्यस क्षेत्रमा
0: उहाँहरूले चाहिँ पहल त अब घरसम्म बनिराख्नु भएको छ तर मलाई जहाँसम्म लाग्छ है मलाई मेरो वडामा चाहिँ मलाई जुन मेरो वडाको चाहिँ जनमासले मलाई चाहिँ योले चाहिँ अझसम्म पहल गरेन भने जस्तै मलाई पनि जहाँसम्म कस्तो लाग्छ भन्दाखेरि हाम्रो त्यो क्षेत्रको चाहिँ मान्यहरूले चाहिँ खासै त्यति चाहिँ गरे जस्तो लाग्दैन है मलाई किन भन्दाखेरि उहाँहरूले चाहिँ त्यति अब उहाँहरूले हुन त उहाँहरू चाहिँ अब जति सक्नुहुन्छ उहाँले पनि अब गरिराख्नु भएको होला तर त्यही पनि चाहिँ मलाई चाहिँ त्यति गरे जस्तो चाहिँ मलाई चाहिँ लागिरहेको छ नि मेरो वडाको सवालमा भन्नुपर्दा
1: रुकुम पूर्व पुथरङ्गा गाउँपालिका वडा नम्बर 3 को वडा अध्यक्ष भएर नेतृत्वमा तहमा पुगेर काम गरिरहँदाखेरि यहाँ समेत त्यहाँका नागरिकहरूले कस्ता कस्ता समस्या अहिले पनि यस्तो गरिदिनु पर्यो भनेर कस्तो समस्या राख्नुहुन्छ
0: विशेष गरी त हाम्रो त्यहाँको नागरिकहरूले त त्यही हो स्वास्थ्य र शिक्षामा चाहिँ सुधार हुनुपर्छ भन्ने उहाँहरूको पनि चाहिँ सुझाव त्यही छ र हाम्रो पनि त्यही छ र त्यो हामीले मैले पनि अघि पनि भने त्यो चाहिँ हामीले चाहिँ भने जस्तो खासै भइरहेछन् र त्यहाँको चाहिँ विशेष गरी चाहिँ त्यहाँको नागरिकहरूले भनेको चाहिँ त्यहाँको पर्यटनलाई चाहिँ पर्यटन क्षेत्रलाई चाहिँ अलिकति थोरै चाहिँ जोडदार चाहिँ अगाडि बढाउनु पर्ने र त्यहाँको भौतिक पूर्वाधारहरू तिनीहरू चाहिँ अब सबैमा चाहिँ एकदम पुरा एकदम न्यून भएको हुनाले चाहिँ यिनी कुराहरूमा चाहिँ अब यिनी कुराहरू चाहिँ त्यहाँको नागरिकदेखि चाहिँ अब बारम्बार चाहिँ उठ्ने गर्छ यिनी कुराहरूमा चाहिँ
1: अब ओडाबाट त्यस्ता शिपमूलक तालिमहरू कार्यक्रमहरू केही गर्नुभएको छ
0: हामीले चाहिँ कृषिमा नै गरिरहेको छौँ त्यो प्रायः चाहिँ हाम्रो चाहिँ एउटा चाहिँ संस्थाहरू आउँछन् के अरे मिक नेपालको अनि युएम अब संस्थाहरू चाहिँ आएर चाहिँ हामीले चाहिँ प्रायः चाहिँ कृषिहरूमा चाहिँ हामीले चाहिँ तालिमहरू दिने गरिरहेछौँ त्यसमा चाहिँ त्यो शिपमूलक तालिमहरू चाहिँ तपाईँको चाहिँ अब भेडाको उनहरूलाई चाहिँ त्यो उनलाई चाहिँ कस्तो बनाउने अब कसरी चाहिँ हामीले चाहिँ अब त्यसको चाहिँ अब रादी पाखो बनाएर चाहिँ त्यसलाई कहाँ बिक्री गर्ने त्यसलाई अब पहिलेको भन्दा पनि अहिलेको आधुनिक तरिकाले कति छिटो बनाउन सकिन्छ अनि त्यसको कति त्यहाँदेखि चाहिँ कसरी चाहिँ आर्थिक लाभहरू ल्याउन सकिन्छ अनि त्यसपछि हाम्रो चाहिँ अब जस्तै हामीले चाहिँ अब उत्पादन गरिरहेको चाहिँ त्यहाँको चाहिँ अब अन्नहरूलाई चाहिँ अब कस्तो तरिकाले झन् वैज्ञानिक तरिकाले चाहिँ कसरी बनाउन सकिन्छ भनेर चाहिँ हाम्रो चाहिँ प्रायः यसमा चाहिँ हाम्रो चाहिँ अब संस्थाको अब संस्थाहरूले नै प्रायः त्यहाँ गएर चाहिँ अब तालिम हामीहरूसँग चाहिँ सहकार्य गरेर चाहिँ तालिमहरू दिइराख्नु भएको छ
1: अब यस्तो तालिमहरू सञ्चालन गर्दाखेरि नागरिकको सहभागिता अथवा यसमा जानुपर्छ सिक्नुपर्छ भन्ने त्यो सहभागिताका हिसाबले कस्तो पाउनुहुन्छ
0: नागरिकताको नागरिकको सहभागिता चाहिँ राम्रै देखिन्छ त्यहाँ जस राम्रै देखिन्छ त्यहाँ चाहिँ
1: अब त्यो जुन उनबाट उत्पादन गरेका सामग्रीहरू बिक्री वितरण कसरी हुन्छ यहाँहरूले कस्तो
0: हो त्यही हो अलिकति थोरै समस्या यो अघि पनि आयो त्यसमा चाहिँ समस्या छ। त्यो किन भन्दाखेरि अलिकति थोरै हामीले चाहिँ त्यहाँनिर चाहिँ एकदम त्यो ठाउँमा चाहिँ बनाएको चिजलाई चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ बिग्रिन चाहिँ गर्न नसक्नुमा चाहिँ हाम्रो स्वयं चाहिँ हामी चाहिँ गाउँपालिकाको चाहिँ हाम्रो नै दोष बनिरहेको छ। म पहिलेदेखि यो कुराहरू चाहिँ सधैँ बारम्बार उठाउने गरिरहेको छु किन भन्दाखेरि हाम्रो चाहिँ त्यहाँको चाहिँ जनमासले चाहिँ उनीहरूले चाहिँ अब बनाइरहेको चाहिँ हामी चाहिँ चिजहरूलाई चाहिँ हामी चाहिँ उपभोग गरिदिन नसक्नुमा चाहिँ त्यो चाहिँ हाम्रै दोष हो भनिरहेको छु मैले चाहिँ। अलिकति थोरै केही समस्याहरू चाहिँ छ त्यसमा
1: एकदमै। अब त्यहाँका नागरिकहरू जुन अब काठमाडौँ अथवा लुम्बिनी प्रदेशसम्म आउनु पर्यो भने कुन बाटो हुँदै आउनुहुन्छ, के छ अवस्था?
0: यता लुम्बिनी प्रदेश आउनु पर्यो भनेखेरि तपाईँको चाहिँ अब एउटा चाहिँ ए सिट मार्ग भएर चाहिँ एउटा रोल्पाको बाटो आउँछ नैले पराई, अनि त्यसपछि एउटा चाहिँ एउटा सल्यानको बाटो चाहिँ आउने गर्छन्। उता काठमाडौँ जानको लागि चाहिँ अहिले चाहिँ विशेष गरेर चाहिँ हाम्रो जिल्लाको मान्छेले चाहिँ मध्य पहाडी नै प्रयोग गरेर चाहिँ पोखरा हुँदै चाहिँ गइरहेछन्।
1: खास गरेर पुथा उत्तरुङ्गका गाउँपालिकामा खास गरेर रहन सहन वेशभूषा मगर समुदायको के कस्तो छ अहिले?
0: त्यहाँ चाहिँ अलिकति थोरै भरी चाहिँ मगर समुदायको नै दाङको भन्दा अलिकति थोरै त्यहाँ चाहिँ फरक भनेको नै कस्तो भन्दाखेरि त्यहाँको वेशभूषा भनेको चाहिँ अलिकति थोरै आफ्नै अब खालको चाहिँ अब कला संस्कृतिहरू, अनि त्यसपछि त्यहाँको कल्चरहरू, अनि त्यसपछि त्यहाँ चाहिँ विशेष गरी अब हेरि पनि राख्नुभयो होला त्यहाँको चाहिँ अलिकति थोरै चाहिँ यो झाँक्री मेलाहरू, अनि त्यो मेलाहरू पनि त्यहाँ चाहिँ धेरैचोटि चाहिँ मेलाहरू लाग्ने गर्छ, तर चाहिँ छुट्टै खालको चाहिँ आफ्नो चाहिँ मेलाहरू आफ्नो कल्चरहरू चाहिँ त्यो चाहिँ लगभग सट्टली नै छ त्यहाँ चाहिँ।
1: अब यसको मगर समुदायको स्वयं यहाँ पनि मगर समुदायको व्यक्ति भएको हिसाबले यसको संरक्षण प्रवर्धन गर्नको लागि त्यस्ता केही कार्यक्रमहरू गर्नुहुन्छ यहाँहरूले?
0: त्यस्तो खालको कार्यक्रम चाहिँ हामीले चाहिँ गर्नको लागि पनि हामीले चाहिँ अहिले चाहिँ हाम्रो पुठाउदन गाउँपालिकाले के बनाएको छ भन्दाखेरि हाम्रै अब गाउँपालिकाको केन्द्र भएको चाहिँ अब तक्सेरालाई चाहिँ एउटा जीवित संग्रहालय भनेर चाहिँ हामीले चाहिँ त्यसको चाहिँ अब प्राण चिजहरू प्राण कल्चरहरूलाई चाहिँ नमितिनको लागि चाहिँ हामीले चाहिँ एउटा जीवित संग्रहालय चाहिँ घोषणा गरेर चाहिँ हामीले चाहिँ त्यसको चाहिँ कार्यविधिहरू पनि तयार बनाइसकेका छौँ हामीले।
1: अब जुन बाँकी यहाँको कार्यकाल छ यो समयमा यो समय कसरी खर्चनुहुन्छ यहाँले के गर्नुहुन्छ? अब
0: मैले चाहिँ मेरो कार्यकाललाई कसरी हुन्छ मैले चाहिँ जस्तै सक्छु मैले चाहिँ पर्यटनमै नै खर्च गर्ने चाहिँ मैले त्यही सोचिरहेको छु। मैले चाहिँ एउटै मात्र गर्न खोजिरहेको छु किन भन्दाखेरि म एउटा वडा अध्यक्ष हो, म चाहिँ धेरै सोचेर चाहिँ अरू पूर्वाधार शिक्षा स्वास्थ्यलाई पनि मैले यो नगर्ने भने भएन त्यो म सबै गरिरहेको छु, तर विशेष गरी मैले चाहिँ मेरो कार्यकाललाई चाहिँ कसरी हुन्छ मैले चाहिँ पर्यटनमा नै खर्च बढी गर्नुपर्छ भन्नेतिर नै लागिरहेको छु मलाई।
1: अब जस्तो प्रदेश संघीय सरकारले सहयोग भएमा यहाँले पर्यटन क्षेत्रलाई अझ माथि उठाउनुहुन्छ?
0: प्रदेश र संघ सरकारले चाहिँ गर्नुपर्छ किन भन्दाखेरि सहयोग चाहिँ गर्नुपर्छ उहाँहरू चाहिँ अलिकति थोरै चाहिँ यो किन भन्दाखेरि उहाँहरूको बुझाइमा के छ भन्दाखेरि पुठा उत्तरगंगा गाउँपालिकाको 3 नम्बर वडाको विशेष गरी त्यहाँको पर्यटन क्षेत्र भनेको चाहिँ सुन्द हो। सुन्द भनेको चाहिँ हाम्रो लुम्बिनी प्रदेशको चाहिँ एकदम अक्लोट स्थानमा चाहिँ भएको यति राम्रो ठाउँमा चाहिँ भएको चाहिँ एउटा ताल हो, एउटा ठूलो लुम्बिनी प्रदेशको पनि लगभग तपाईँको चाहिँ सबभन्दा ठूलो ताल होला। तर त्यो चाहिँ कस्तो भइदियो भन्दाखेरि त्यो चाहिँ लुम्बिनी प्रदेशले चाहिँ के ठानिदियो भन्दाखेरि अब मात्र त्यो चाहिँ रुकुम पूर्वको, अनि त्यसपछि रुकुम पूर्वले मात्र त्यो चाहिँ पुठाउतन गाउँपालिकाको, पुठाउतन गाउँपालिकाले चाहिँ त्यो चाहिँ मात्र त्यो चाहिँ 3 नम्बर वडाको मेरो जस्तो मात्र बनाइदियो कि, त्यही भएर यसलाई चाहिँ समग्रमा चाहिँ लुम्बिनी प्रदेशको हो भनेर चाहिँ त्यसको विकासमा चाहिँ एकदम जोरदार दिनको लागि चाहिँ लुम्बिनी प्रदेशले मलाई जहाँसम्म लाग्छ मलाई चाहिँ त्यहाँ चाहिँ अब गरिदिनुहुन्छ भन्ने मलाई चाहिँ एकदम ठूलो आशा छ मलाई।
1: जस्तो अब अगाडि यहाँले घरमै सुत्केरी त्यो गराउने अझै पनि छ, कायमै छ त्यो समस्या भन्ने कुरा गर्नुभयो। खास गरेर महिलाहरूमा चेतना अभिवृद्धि अथवा केही परिवर्तनहरू अझ माथि उठाउनका लागि त्यस्ता के आवश्यक देख्नुहुन्छ यहाँले?
0: त्यसमा चाहिँ हामीले चाहिँ चेतनामूलकको चाहिँ तालिमहरू कार्यक्रमहरू त हामी बनाइरहेछौँ, अब तर त्यो बनाउँदा बनाउँदै पनि लगभग कस्तो हो भन्दाखेरि अहिले अझ तपाईँको लगभग यो स्थानीय तह आइदेखि स्थानीय सरकार आइदेखि तपाईँको 74 सालदेखि अहिलेसम्म अब लगभग हामी चाहिँ धेरै फटको त हामी चाहिँ मारिसकेछौँ, तर अलिकति थोरै एकैचोटि चाहिँ हामीले चाहिँ त्यो बनाउन नसक्ने रहेछौँ किन भन्दाखेरि पढाइ चाहिँ कस्तो भन्दाखेरि त्यहाँ हाम्रो चाहिँ स्थानीय महिलाहरूमा चाहिँ अलिकति थोरै अझैसम्म पनि लासरम मान्ने, अझैसम्म पनि त्यहाँ धेरै समस्याहरू छ नि, अब त्यो भएको हुनाले त्यो लासरमको कारणले नै हामीले चाहिँ अब चेतनामूलकको कार्यक्रमहरू गर्दा गर्दै पनि केही समस्याहरू चाहिँ भइरहेछ त्यहाँ चाहिँ।
1: अब भने हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौँ, यतिन्जेलसम्म कुरा गरिरहँदाखेरि अझ पनि मैले भन्न छुटाएको अथवा यहाँलाई केही भन्न मन लागेको छ भने भन्न सक्नुहुन्छ?
0: मैले चाहिँ विशेष गरी चाहिँ तपाईँ यो चाहिँ अब लोकप्रिय चाहिँ अब कार्यक्रम अब यो रेडियो मध्यपश्चिमदेखि चाहिँ मैले तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि विशेष गरी मैले चाहिँ आग्रह के गर्न चाहन्छु भन्दाखेरि मैले विशेष गरी चाहिँ मैले लुम्बिनी परिदेशकै हाम्रो मान्यज्यूहरूलाई नै मैले के आग्रह गर्न चाहन्छु भन्दाखेरि हाम्रो त्यहाँको पर्यटन विकास र त्यहाँको चाहिँ जनमासले शास्ति पाइरहेको त्यहाँको रोडहरूको अनि त्यसपछि त्यहाँको चाहिँ अघि अब मैले चाहिँ पटक पटक भने त्यहाँ जुन त्यहाँको चाहिँ जनमासले चाहिँ उत्पादन गरिरहेको चाहिँ त्यहाँको चाहिँ खाद्यान्न त्यहाँको चाहिँ अन्न बालीहरूको तिनीहरूको चाहिँ बिक्री विक्रण गरिदिनुको लागि चाहिँ एकदम विशेषभन्दा विशेष चाहिँ हाम्रो संघीय र हाम्रो चाहिँ प्रदेश मान्यज्यूहरूलाई चाहिँ मैले चाहिँ आग्रह गर्दै म चाहिँ तपाईँहरूको अब लोकप्रिय चाहिँ अब के अरे रेडियो मध्यपश्चिमदेखि पनि म विदा हुन चाहन्छु। हस् नमस्कार।
2: हस् आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो यहाँले दाङ आएको अवसरमा, त्यसका लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं रूकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष बम बहादुर बुढासँग, खास गरेर त्यहाँको अवस्था, भौगोलिक अवस्था, पर्यटन प्रवर्धन र विकास निर्माण लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। आज कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोतालाई धन्यवाद। प्राविधिक मित्र अमृता डाङ्गीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि बिदा हुन्छु। नमस्ते।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
2: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 7 बजेको छ

0: साथ एक्सचेंज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू 50 बाइक को साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, सही गेट गुराही दाम।
3: संपर्क फोन 082-562-4023। संपर्क मोबाइल नंबर 98578-30151, 98478-33133 र 98686-37244।
4: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
4: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
7: विनोद सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्थी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
11: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.5।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857771546।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
2: डाक्टर आउने बारे सूचना:
7: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
7: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
8: बिरामी जाँच्ने मिति 8/7/20 शनिबार।
9: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ।
3: सम्पर्क फोन नम्बर 9847571193 र 9818899088।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटी भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
8: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
8: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
12: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सिमी सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
12: आजै रजेना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
12: सम्पर्क फोन नम्बर 082-562-204,
4: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
13: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
14: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
14: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: सँग लागिराछौ, यसको परिणाम राम्रो हुने वाला छैन है।
1: हामी घरबाट भागेर गलत त गएनौ नि है,
2: माया गर्दा केही गल्ती हुन्छ र

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत कार बानेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267707।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487
3: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
4: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
5: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
6: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
5: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 0825 5602 98478 1817 और 98478 3543।

0: भए प्रतिनिधि सभा र राष्ट्रिय सभामा अंकगणित भने बलियो हुनेछ। सत्ता र शक्तिका लागि छिन्न भिन्न भएका कम्युनिष्टको सांगठनिक संरचना कमजोर हुँदा चुनावमा राम्रो नतिजा ल्याउन सकेनन्। वैचारिक तिक्तताका कारण एमाले र तत्कालीन माओवादीबाटै शीर्ष नेताहरूले नयाँ राजनीतिक यात्रा शुरू गरिसकेका छन्। प्रतिनिधि सभा निर्वाचनमा नमिठो नतिजा बिहोरेका कम्युनिष्ट दलहरू आगामी स्थानीय तह निर्वाचनको छेकोमा पुनः एकताको तयारीमा जुटेको आकलन भइरहेको छ। राजनीतिक विश्लेषक विमल के वाम एकताको आवश्यकता हो भन्ने प्रश्नमा यसो भन्नुहुन्छ,
1: हाकिएको जस्तो देखियो होइन, एक प्रकारले त्यो वैचारिक जुन विचलन थियो कम्युनिस्टहरूमा त्यसको प्रतिबिम्ब हो भने पनि हुन्छ। यो खास गरेर यो संसदीय राजनीतिमा लागेका कम्युनिस्टहरू अब साँच्चैकै कम्युनिस्ट हो कि होइन शंका गर्नुपर्ने परिस्थितिको निर्माण भएको छ। र यो यो पटक पटक एकता अनि टुटफुट अनि फेरि एकता अनि टुटफुट यो चाहिँ एक किसिमले चाहिँ नि यो चाहिँ नि सही दृश्य पनि हो जस्तो मलाई लाग्दैन। यस प्रकारको यो नाटकीय घटनाक्रमले गर्दाखेरि तथाकथित जुन कम्युनिस्टहरू छ तिनीहरूको जुन नेतृत्व वर्ग छ तिनीहरूको चाहिँ यो लघुताभासको चाहिँ यो चाहिँ बिम्ब हो भन्ने पनि मलाई
0: पटक पटक जुड्दै फुट्दै अघि बढ़ेका कम्युनिष्टको मिलन बिन्दु भने त्यति सन्तोषजनक छैन। यस अघिका एकतालाई सत्ताको बागडोर पुग्न बाहेक बाँकी कही कतै सदुपयोग गरेको देखिँदैन। 7 फागुन 2074 तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि सात बुधे लिखित सहमति भयो। त्यसको 4 महिनापछि 2075 साल जेठ 3 गते देशको ठूलो कम्युनिष्ट पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणा भयो। करिब 2 वर्षपछि 2077 फागुन 23 गते सर्वोच्चको फैसलासँगै नेकपा खारेज भयो र दुवै दल एमाले र माओवादी केन्द्रले गन्तव्य बदलिए। यो एकताले सार्थकता पाउन सकेन। आन्तरिक विवादले चरम बिन्दुमा पुगेका समयमा सर्वोच्चको फैसला दुवै दलका लागि छुट्टिने बहाना मात्रै बन्यो। सत्ता स्वार्थका कारण एकै ठाउँमा उभिए पनि ती दुई दलको सहकार्यले स्थायित्व पाउन भनी सकिरहेको छैन। के अबको एकता दीर्घकालीन हुन सक्छ भन्ने प्रश्नका बीच नेकपा नेता अग्नि सापकोटा भन्नुहुन्छ,
2: वामपन्थीहरू उसित सहकार्य गर्ने र सहकार्य गर्दै जाँदाखेरि मन मिल्दै जाँदाखेरि विचारमा राजनीतिमा अनि सिद्धान्तमा सबै कुरा मिलेपछि भोलि पार्टी एकता नै हुन सक्छ। पहिलाको अनुभवले के देखाउँछ भने हतारमा सरकार दिने गरी चाहिँ पार्टी एकता हुँदैन, तर पार्टी एकतामा पुर्याउनै पर्छ भन्ने चाहिँ हाम्रो तात्कालीन कुरा। अब राष्ट्रिय मुद्दाहरूमा चाहिँ साझा सहमति गरेर चाहिँ जाने अलिकति दीर्घकालीन हिसाबले कुरा गर्दाखेरि चाहिँ पार्टी एकतासम्म पुग्ने योजना छ। अब संसदमा अरू छैनन् होइन, कम्युनिस्टमा हामी मात्रै छौँ होइन, संसदको सहकार्य भनेपछि त्यति हुने भयो, तर बाहिर भोलि सडकमा जान पर्ने स्थिति भयो, अलिकति जनतालाई परिचालन गर्नुपर्ने स्थिति भयो भने चाहिँ सदन बाहिरका वामपन्थीहरू छन् तिनीहरूलाई परिचालन गर्नुपर्ने हुन्छ।
0: सशस्त्र विद्रोह अन्त्य गर्दै तत्कालीन माओवादी मूलधारको राजनीतिमा आएसँगै सधैँ सत्तामा रह्यो। 2064 सालमा गठित संविधान सभापछि एक अर्काको सहयोगमा पटक पटक सत्तामा साझेदार गर्दै नेकपा एमाले र तत्कालीन माओवादी अगाडि बढेका छन्। नेकपा एमाले नेता सुरेन्द्र पाण्डे बदलिदो राजनीतिक परिवेशमा वाम गठबन्धनको आवश्यकता खट्किएको भए पनि अहिले यो सम्भव नभएको बताउनुहुन्छ। उहाँले भन्नुभयो,
3: अनि अहिले त्यो सम्भावना देख्दिनँ म कि अब आफ्ना पार्टीहरू आफ्नै लडाईँमा चाहिँ व्यस्त छन्, के कहाँ त्यो एकताको विषय छ र भने हरेक पार्टीहरू अथवा अहिलेका यहाँ कम्युनिस्ट पार्टीहरू आफ्नै लडाईँमा छन् नि, सकि छैन, अनि आफ्नो लडाईँ एकातिर छ अनि त्यसपछि यो एकता हो कि होइन भन्दा अब चाहिँ त्यो प्रश्नको के उत्तर के दिनु मैले।
0: नेपालमा जब निर्वाचन आउँछ तब मात्रै दलहरूमा एकता र विचारका बीच मन्थन हुने गरेको देखिन्छ। एमाले र नेकपा बीचको वाम एकताको चर्चालाई पनि यसै अनुरूप विश्लेषण भइरहेको छ। तर दुई दलले आफूलाई मात्रै असली कम्युनिष्ट ठान्दै वर्गीय मुद्दाको हिमायती दिँदै आएका छन्। तर सत्ताका लागि स्वार्थ मिल्दा एक ठाउँमा उभिने ती दल सत्ताबाट बाहिर रहँदा भने एकअर्काको आलोचना र विरोध गर्ने मामिलामा उस्तै देखिएका छन्। त्यसैले विभाजित भएका कम्युनिष्ट पार्टीहरू आफ्नो अस्तित्व जोगाउन कठिन हुँदै गएका बेला संसदीय राजनीतिमा अझै पनि प्रभावशाली मानिएका एमाले र नेकपाको सहकार्य आगामी दिनमा कसरी अघि बढ़ने हो त्यो भने हेर्न बाँकी छ। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
4: भोलि र पर्सी ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय सभा सदस्यहरूले कृषिलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने दीर्घकालीन नीति ल्याउन सरकारसँग आग्रह गरेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। विशेष अदालतले विद्युतीय राजधानी ई पासपोर्ट खरिद प्रक्रिया सम्बन्धी भ्रष्टाचार मुद्दामा राजधानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल सहित पाँचजना प्रतिवादीसँग धरौटी माग गरेको छ। त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूलाई 60 दिनभित्र दलीय विद्यार्थी संगठनका सबै संरचना हटाउन निर्देशन दिएको छ र फिफा विश्वकप अन्तर्गत आज राति पाउने 11 बजे ब्राजिल र जापान खेल्नेछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: यो हो रेडियो मध्य एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक यति बेला रात्रिको 8 बजेको छ।
2: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट। बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयले राष्ट्रपा विवादको चंगुलमा। आंगिक क्याम्पसबाट 60 दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउन त्रिवीको निर्देशन।
3: पासपोर्ट प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 5 जनालाई धरोटीमा छोड्न आदेश। पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति।
2: असार 15 गते राष्ट्रिय धान दिवसमा सरकारको औपचारिकता उस्तै, किसानका दुःख र वेदना दुरुस्तै।
3: तनाव कम गर्न इरान र अमेरिका सहमत। हुर्मुज जलमार्ग विवाद अन्त्यका लागि भोलि दोहामा वार्ता हुने।
2: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै ब्राजिलसँग 20 वर्ष अघिको हारको बदला लिने जापानको दावी।

0: Lasting Yuhu, Tahasan Char, Wat, Ratapai, Sunday Hununcha, Nepal, Paribesh, Samaikuawas, Samaikuawas,
1: Tahasan Char, Netrokma, Samasar, Babistarma. सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा देशको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयले विवादको चंगुलमा फँसेको छ। झण्डै दुई तिहाईको सरकारको नेतृत्व गरिरहेको पार्टीको महाधिवेशनमा रासोपाका तत्कालीन महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,257 पार्टी सदस्य रहेको उल्लेख छ। पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिनुभएका बुर्लाकोटीले 18 देखि 45 वर्ष सम्मका 3,35,478, 46 देखि 65 वर्ष उमेर समूहका 98,857 जना र 65 वर्ष माथिका 13,682 जना र थाहा नभएको 40,191 जना रहेको उल्लेख गर्नुभएको छ, जसको चौतर्फी विरोध हुँदा रासपा भने बचाउमा उत्रिएको छ। एक सामग्री सहकर्मी दिनेश सुसीबाट।
2: संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका सांसदले पनि यस विषयमा आपत्ति जनाएका छन्। हिजो प्रतिनिधि सभाको बैठकमा यो विषयले प्रवेश पाएको थियो। अन्य राजनैतिक दलका नेताहरूले पनि यसबारे खरो विरोध गरिरहेका छन्। त्यसैको रापतापले आजको राष्ट्रिय सभा बैठकमा सांसद चन्द्रबहादुर केसीले विश्वविद्यालयबाट विद्यार्थी युनियनहरू खारेज गर्ने रासोपाले आफ्नो पार्टीमा भने बालबालिकालाई पार्टी सदस्यता दिने काम गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभयो।
3: एकातिर विद्यार्थी युनियनहरू खारेज गर्ने, अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीले 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा झण्डै 300-400 कति युवाहरूलाई आफ्ना चाहिने पार्टीका सदस्य बनाएर हिँडाउने के यो विरोधाभास भएन र त्यसैले यसको पनि ध्यान आकर्षण होस् भन्ने चाहन्छु।
2: अर्का सांसद जगत तिमल सिन्हाले संविधान र कानून विपरीत बालबालिकाको मानवाधिकार समेत हनन हुने गरी सत्तारूढ रासोपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै त्यसतर्फ ध्यान आकर्षण गर्न राष्ट्रिय मानवाधिकार आयोगसँग आग्रह गर्नुभयो।
4: यसरी सत्तापक्ष पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको संविधान कानून एवं अन्तर्राष्ट्रिय कानूनसँग गरेको उशृंखल व्यवहारको संलग्नीय अध्यक्ष मार्फत राष्ट्रिय मानव अधिकार आयोग लगायत सम्बन्धित निकायको ध्यान गर्दछु।
2: रासोपाका वर्तमान महामन्त्री विपिन आचार्यले भने पार्टीमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य नबनाएको दावी गर्नुभएको छ। उहाँले अंग्रेजी र नेपाली मिति राख्ने प्रक्रियामा त्रुटि भएको तर्क गर्नुभयो।
5: व्यक्तिहरू 18 भन्दा तलका मेम्बर छैन, तर त्यो इङ्ग्लिस डेट र नेपाली डेट राख्ने मेकानिजमका कारणले केही व्यक्तिहरूको डेट चाहिँ डेटमा इरर आएको छ। फेरि फ्याक्ट हो।
2: वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी गैर कानूनी विषयप्रति रासोपाले माफी माग्नुपर्ने र बालबालिकालाई पार्टी सदस्य बनाउने प्रक्रियामा संलग्न भएकाहरूलाई कानूनी कार्यवाही गर्नुपर्ने बताउनुहुन्छ। निर्वाचनमा बालबालिकालाई प्रयोग गरेर गरिएको भए परिमाण नै बदर हुने उहाँको तर्क छ।
6: यस किसिमको क्रियाकलाप गर्ने यो गैर कानूनी छ। वास्तवमा साँच्चै भन्यो भने रासोपाले ती बालबालिकाहरू जो शरण त्यो तिनीहरूलाई सदस्य बनाउनु मिल्दैन, माफी माग्नुपर्छ र बनाउने प्रक्रियामा संलग्न भएका कानून कार्यवाही गर्नुपर्छ, कानूनको धारामा ल्याउनुपर्छ र साँच्चै भन्यो भने उनीहरूले प्रयोग गरिएको निर्वाचन उनीहरूको मतदान गराइरहेको छ त्यो निर्वाचन पनि बदल हुन्छ।
2: नेपालको संविधानले बालबालिकाको हक सम्बन्धी व्यवस्था गरेको छ। संविधानको धारा 39 बालबालिकालाई कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका महासचिव राजु घिमिरेले रासोपाले ठाडै संविधान र कानून मिचेको आरोप लगाउनु भएको छ।
7: हाम्रो संविधान अनि त्यसपछि बालबालिका सम्बन्धी ऐनमा प्रक्रिया छ, बालबालिकालाई राजनीतिक गतिविधिमा लगाउनु पाइँदैन भनेर, तर अब सत्तारूढ दलले चाहिँ पार्टीको सदस्यता दिएको छ। 35,000 भन्दा बढी बालबालिका लगभग सदस्य छन् भन्ने छ, होइन? यो चाहिँ अब एकदम संविधान र कानूनको चाहिँ उल्लङ्घन हो।
8: त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूबाट 60 दिनभित्र दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। त्रिवी शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सम्पूर्ण विभागीय प्रमुखहरूलाई पत्र जारी गर्दै सरकारको निर्णय अनुसार विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको हो। विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिवीले सूचना जारी गरेको हो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई 90 दिन स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनेको थियो। निर्देशनालयले यस कार्यलाई तोकिएको समय सीमाभित्रै सम्पन्न गरी सोको जानकारी यथाशीघ्र उपलब्ध गराउन समेत सबै विभागहरूलाई निर्देशनानुसार अनुरोध गरेको छ।
1: नेपालमा थप 2000 विद्यार्थीले पीसीएल नर्सिङ पढ्ने पाउने बाटो खुलेको छ। हालै मात्र चिकित्सा शिक्षा आयोगको निर्णयका कारण रोकिएको पीएसएल नर्सिङ यसअघि उच्च अदालतले कानून अनुसार कार्यक्रम सञ्चालनमा रोक नगरेको फैसला गरिसकेको भए पनि कार्यान्वयन हुन सकेको थिएन। तर फैसला कार्यान्वयन निर्देशनालयले सरकारवाला निकायलाई पत्र काटेरै फैसला कार्यान्वयन गराउन निर्देशन दिएपछि नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षालयहरूमा थप 2000 विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुलेको हो। निर्देशनालयले चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालय कानून तथा फैसला कार्यान्वयन शाखालाई हालै पत्र पठाउँदै उच्च अदालतको आदेश कार्यान्वयन गरी सोको जानकारी गराउन निर्देशन दिएको हो।
8: ई पासपोर्ट छपाई प्रकरणमा मुछिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित पाँच जनालाई धरोटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। आज विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले विभागका महानिर्देशक अरियाललाई 5,00,000 धरोटीमा छाड्न आदेश दिएको हो। त्यस्तै निर्देशक सुनिल कुमार केसीलाई 4,00,000, तत्कालीन लेखा अधिकृत सोमेश थापालाई 3,00,000, कम्प्युटर इन्जिनियर विपिन प्रसाईलाई 3,00,000, जर्मनी कम्पनी मुलबाउरका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ललाई 5,00,000 धरोटीमा छाड्न आदेश दिएको छ। त्यस्तै तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारिखमा रिहा गर्न आदेश भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट छपाई प्रकरणमा 10,13,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दर्ता गरेको थियो।
1: सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भने थप 3 दिन हिरासतमै बिताउनु पर्ने भएको छ। नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनलाई थप 3 दिन हिरासतमा राख्न आज विशेष अदालतले अनुमति दिएको हो। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई म्याद थप गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। पौडेल सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा असार 8 गते सुर्खेतबाट पक्राउ परेका थिए। उनलाई 7 दिन यसअघि हिरासतमा राख्न अनुमति दिइसकिएको थियो।
8: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङको 26 पाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 26 पाथीभेराका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला र दुर्गाथलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल सहित 9 जना विरूद्ध गैर कानूनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारका प्रवक्ता सुरेश नेपानीका अनुसार बाठपाली मन्दिर निर्माण योजनाका लागि निकासा भएको रकम हिनामिना भएको भन्दै आयोगमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलिमतोमा गैर कानूनी लाभ र नेपाल सरकार सार्वजनिक संस्थालाई हानि पुर्याएको पाइएपछि मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो। अख्तियारले मण्डेलका साथै दुर्गाथलीका लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथीभेराका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बम बहादुर बोहरा, श्री बाठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुरी देवी बुढा विरूद्ध 22,01,665 रूपियाँ बिगो दावी गर्दै कैद र बिगो बमोजिम जरिमानाको माग दावी गरेको छ। यसै गरी 26 पाथीभेराका तत्कालीन उपाध्यक्ष रतला र वडा नम्बर 6 का अध्यक्ष मोहनलाल विकलाई भने कैद र जरिमानाको माग दावी गरिएको अख्तियारले जनाएको छ।
1: नेपाल परिवेशमा आजदेखि मन्त्रीदेखि भीआईपीसम्मका गाड़ीका कालो सीचा हटाउने अभियान शुरू लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: सरल बैंकिङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज बैंकिङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 को बुँदा नम्बर 4 मा सरल बैंकिङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने। वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्ने। वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने। वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने। वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: मार्बल का सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
11: सुरक्षा घरको साथ जीवन भरको
0: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
8: आज असार 15 अर्थात राष्ट्रिय धान दिवस सरकारले औपचारिक रूपमा मनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको खुमलटार स्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा आयोजित विशेष समारोहमा संसदीय समितिका सभापतिदेखि कृषि तथा पशुपंच विकास मन्त्रालयका कर्मचारीसम्म पुगेर धान खेतीबारे बोलेनन् मात्र खेतको हिलोमै गएर मेसिनबाट धान रोपे। देशभरका किसान आज खेतमा रोपाई गर्दा कृषि मन्त्री गीता चौधरी विदेश भ्रमणमा हुनुहुन्छ। राष्ट्रपति लगायत विभिन्न दलका नेताले वक्तव्य मार्फत शुभकामना दिँदा कृषि मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरू विभिन्न जिल्लामा पुगेर सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रम गरेका छन्। एक रिपोर्ट सहकर्मी कृष्ण शर्माबाट।
12: पर्याप्त पानी नपर्दा मध्य असारसम्म पनि यो वर्ष धान रोपाई न्यून भएको छ। अन्नको भण्डार मधेस प्रदेशमा सबैभन्दा कम 5% मात्र रोपाई भएको छ। कृषि विभागका अनुसार हालसम्म असारसम्म मुलुकभर 13.49% रोपाई भएको छ। गत वर्ष सो अवधिमा 15.6% धान रोपाई भएको थियो। वैकल्पिक व्यवस्था नहुँदा किसानहरू वर्षाकै भरमा रोपाई गर्नुपर्ने बाध्यतामा छन्। तर संसदमा पुगेका सांसद र सरकारमा पुगेका मन्त्री र कृषि मन्त्रालयका कर्मचारीलाई यो दिवस मनाउन कुनै संकोच छैन। ललितपुर पुगेर मेसिन मार्फत हिलोमा धान रोपेपछि प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीले किसानको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।
13: गुणस्तरीय बिउ बिजन मलमा सहजता सिंचाईको विस्तार उत्पादनको उचित मूल्य लगायतको कुरामा नेपाल सरकारले ध्यान दिने नै छ भन्ने कुरा पनि म राख्न चाहन्छु।
12: कृषि मन्त्रालयका अनुसार नेपालमा वार्षिक 70 लाख मेट्रिक टन धान आवश्यक रहे पनि करिब 60 लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। किसानका समस्या समाधान गर्न सकेमा उत्पादन वृद्धि हुने विज्ञहरू बताउँछन्। सरकारले हरेक वर्ष जसो धानको समर्थन मूल्य तोक्ने गरेको छ, यस वर्ष पनि धानको मूल्य प्रति क्विन्टल 2,865 रूपियाँ तोकिएको छ। तर किसान न त तोकिएको मूल्य पाउँछन् न नगद पैसा। किसान सस्तो र उधारोमा धान बेच्न बाध्य छन्। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्र भने सरकारले राम्रो योजना ल्याएर काम गर्ने हो भने खाद्यान्नमा आत्मनिर्भर बन्न सक्ने बताउनुहुन्छ।
13: आजको 200 वर्षपछिको टेक्नोलोजीले पनि धान खेती गर्नलाई धान खेतै चाहिन्छ। आर्टिफिसियल चामल त आउला, तर खेती गर्ने हो भने धान खेतै चाहिन्छ र धान खेत मासिनु हामी सबैको चिन्ताको विषय बन्नुपर्छ र यसलाई हामी सबैले आत्मसात गर्नुपर्छ र धान खेत जोगाउनुपर्छ।
12: आयातित खाद्यान्नमा नेपालको निर्भरता बढ्दै गएको छ। छिमेकी मुलुकबाट आयात सहज रहेसम्म समस्या नदेखिए पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण आयात प्रभावित भएमा नेपालीलाई दुई छाक टार्न समेत समस्या हुने अवस्था छ। पछिल्लो समय धान भन्दा बढी आमदानी दिने बालीतर्फ किसान आकर्षित हुँदै गएको अवस्थाले पनि भविष्यमा खाद्य सुरक्षामा चुनौती थपिएको छ। किसान मकै, उखु तथा अन्य नगदे बालीतर्फ लाग्दै गएकाले धान खेतीको क्षेत्र घटिरहेको छ। धानका स्थानीय तथा परम्परागत जातहरू हराउँदै गएको छ। मन्त्रालयका सचिव मिश्र प्रविधिले जे भए पनि धान खेत जोगाउनु पर्ने बताउनुहुन्छ।
13: हाम्रो धानको औसत उत्पादकता अहिले पनि न्यून छ, हामी चारको हारिमा छौ, कतै पाँचमा छौ, र अरू देशहरूले दस पुर्याएका छन्, आठ पुर्याएका छन् भने चार उत्पादकत्वलाई आठ पुर्याउन सक्यो भने धान त खेलो खेलो हुन्छ, त्यो ठुलो अवसर हामीसँग छ। र हामी एकल धान बालीमा छौ, दुई बाली धानमा जान सक्यौ, एक लाख हेक्टरदेखि दुई लाख हेक्टरको बीचमा हामीले चैते धान बनाउन सक्यौँ भने हामीलाई भात खाना छेलो फेलो हुन्छ, हामीले आयातको चिन्ता गर्नु पर्दैन, यो बडा राम्रो अवसर छ।
12: आफ्नो पार्टीको सरकार हुँदा मुखमा पानी हाले जस्तो गरी बस्ने सांसदहरू अर्को पार्टीको सरकार बनेपछि भने जनताका समस्या भन्दै किसानका कुरा पनि संसदमा बोल्न थालेका छन्। नेकपा एमालेकी सांसद मीना सिंह रखालले किसानलाई मल बिउको समेत व्यवस्था नगरेको भन्दै अहिलेको सरकारको आलोचना गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा उहाँले अनावृष्टि र अतिवृष्टिका कारण किसान मारमा परेको भन्दै उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो।
14: आज असार 15 गते राष्ट्रिय धान दिवस, तर यस वर्ष मनसुनको अनियमितताका कारणले धेरै किसानको धान रोप्ने त परैजाओस्, धानको बिउ समेत राख्न पाएका छैनन्। कतै पानीको अभाव छ, कतै अत्याधिक वर्षाले बारी बगाएको छ, समयमै रोपाई हुन नसक्दा उत्पादन घट्ने र किसानको आयमा प्रत्यक्ष असर पर्ने निश्चित छ।
1: सरकारले यस वर्ष जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ धान दिवस तथा रोपाई महोत्सव मनाए पनि किसानले भने खेतमा आफ्ना पीर र व्यथालाई गीत मार्फत पोखेर रोपाई गरेका छन्। अर्को रिपोर्ट।
12: बिउ, मल र सिंचाई अभाव लगायतका समस्याका कारण मध्य असारसम्म अधिकांश खेतहरू बाँझै छन्। तिनै पीरलाई चितवनका किसानहरूले यसरी व्यक्त गरेका छन्। कसको व्यथा कसलाई के थाहा भन्ने जस्तै किसानका समस्या सरकारी निकाय बुझ्नै सक्दैन। कृषि मन्त्रालय अन्तर्गतको कृषि विभागका प्रवक्ता राजेन्द्र कोइराला सिंचाईमा वैकल्पिक प्रविधिको प्रयोग बढेकाले पानी अभावकै कारण रोपाई कार्य प्रभावित नहुने तर्क गर्नुहुन्छ।
15: करिब 13.49% भएको छ, केही पछाडि सिजनमा चाहिँ कम हुन्छ कि भनेर प्रश्न गरेका छ होइन, त्यसको असर त पर्ला नै, सिचुएसन कसरी जान्छ र कति आर्टिफिसियल पनि बोरिङ अब त्यही वर्ग गर्यो भने मुख्य क्षेत्र त तराई नै हो, 10% चाहिँ माथि बढाउँछ, धेरै असर नगर्न पनि सक्छ। र अझै पछाडि थुप्रै साउन लास्ट साउन रोपिने हुँदाखेरि अहिले त्यो यति नै हुन्छ भन्न चाहिँ अति कठिनै होला।
12: दशकौंदेखि किसानले भोग्ने समस्या जिउका त्यौ छन्, तर सरकारमा बसेका राजनीतिज्ञ हुन् वा कर्मचारी कुनै समस्या नरहेको दावी गरिरहन्छन्। कृषि मन्त्रालयका सूचना अधिकारी डाक्टर रामकृष्ण ढकालले त किसानलाई ललिपप दिने आश्वासन दिनुभएको छ। सरकारमा रहेकाहरूले समस्याको समाधान गर्न नसकेपछि उहाँले सुक्खापनको जोखिम न्यूनीकरणका लागि किसानलाई मौसम अनुकूलका धानका जातहरू छनौट गरी खेती गर्न सुझाव दिनुभएको छ।
15: हामीसँग चाहिँ सुक्खा सहन सक्ने जातहरूको पनि विकास भएको छ होइन, सुक्खा सिरिजका जातहरू सुक्खा 1, 2, 4, 5, 6 भन्नेसम्म छ, कतिपय ठाउँमा राम्रो दिएका छन् तिनीहरूले, सुक्खा 3, 4 राम्रो भएको छ। अब यो जातहरू अपनाउनु पर्ने आवश्यकता, अर्को चाहिँ सुक्खा र डुबान दुईटै सहने जातहरू पनि छन् हामीसँग, सगुवान भन्ने होइन अनि बहुनी 1, 2 भन्ने, यी जातहरूको प्रयोग बढाउनु पर्यो।
12: ढिलो वर्षा भए पनि पश्चिम तराईका बाँके, ब्रदिया र कपिलवस्तु लगायतका जिल्लाका किसानहरूले वैकल्पिक उपायहरू अपनाएर धान रोपाई गरिरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनीका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिनुभयो। उहाँले किसानहरूले यस वर्ष ढिलो पानी पर्ने सूचना अनुसार साउनसम्म रोपाई गर्ने गरी तयारी थालेको बताउनुभयो।
16: मौसमको गडबडी र ढिला वर्षा आउने हिसाबको कुराले चाहिँ किसानहरूले चाहिँ लुम्बिनी प्रदेशमा यो सूचना पहिला नै पाइसकेका थिए, त्यसले गर्दाखेरि चाहिँ रोपाईमा बिउ राख्ने कामहरू पनि किसानहरूले अलिक ढिला गरिन्छ, त्यसले गर्दाखेरि अब साउनमा चाहिँ पानी पर्छ भन्ने कुरा मात्रै उहाँ विशिष्ट हुनुहुन्छ, त्यसले गर्दाखेरि चाहिँ अब साउनको पहिलो हप्तामा नि भयो समस्या।
12: विकसित मुलुकमा मेसिनको प्रयोग बढ्दै जाँदा उत्पादन, कृषि पेसा, लागत कम र सहज बढ़ी गरिएको छ। रोपाई, कटाई, मडाई तथा सुकाउने काममा आधुनिक उपकरण प्रयोग भइरहेकाले खेती अब पहिले जस्तो कठिन पेसा छैन, तर नेपालमा भने अझै पनि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ। अर्कोतर्फ समयमै मल बिउ कहिले पनि पाइँदैन। कृषिमा आधुनिकरण गर्दै विदेश पलायन हुने युवालाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिन्थ्यो कि।
8: राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। अर्थमन्त्री डा सोनिम वाग्लेले आजको बैठकमा राख्नुभएको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। सांसदहरूले राखेका प्रश्नहरूको जवाब दिँदै उहाँले बजेटमा आम जनताको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युतमा केही मात्रामा कर लगाइएको स्पष्ट पार्नुभयो। मुलुकका 3/4 विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेको उल्लेख गर्दै मन्त्री डा वाग्लेले सक्नेले नसक्नेलाई दिने भन्ने उद्देश्यका साथ निजी विद्यालयमा प्रगतिशील कर लगाइएको स्पष्ट पार्नुभयो। त्यसअघि सांसदहरू पदम बहादुर परियार, मदन कुमारी शाह गरिमा, रोशनी मेचे, नारायण दत्त मिश्र, सोमनाथ पोर्तेल, विष्णु कुमारी सापकोटाले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै आफ्ना धारणा राखेका थिए। राष्ट्रिय सभाको अर्को बैठक पर्सि बस्नेछ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
17: कस्तो राम्रो जुत्ता लगाएको,
18: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
17: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
18: मैले सिधै कुरा गरेको छु, कुन कुरो बुझ्दैनौ? दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
17: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
18: एकपटक दङ्गालीबाट किनेर हेर न।
17: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
19: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
18: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
20: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
21: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
18: प्रोप्राइटर सोमराज रैदास।
22: सम्पर्क फोन नम्बर 0825367775।
18: सम्पर्क नम्बर 98478826873।
23: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
24: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
25: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065323।
1: मितिदेखि नै लागू हुने गरी पारिश्रमिक दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिनुभएको छ।
8: नेपाल धितोपत्र बोर्ड सेवनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले शपथ गराउनु भएको हो। यही असार 5 गतेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो।
1: आज पनि शेयर बजार नेप्से परिसूचक घटेको छ। साताको पहिलो कारोबार दिन आज नेप्से 16 अंकले घटेर 2632 बिन्दुमा कायम भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन गत शुक्रबार 3.94 अर्ब रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको बजारमा आज 2.67 करोड़ 18,32,000 रूपियाँको मात्रै शेयर खरिद बिक्री भएको छ। कारोबार रकम शुक्रबारको तुलनामा 32% कमियो। आज 29 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 240 कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। 6 कम्पनीको शेयर मूल्य भने स्थिर रहेको।
8: सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण सहित रौतहटको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ। गृहमन्त्रीले बारा पर्साको छड्की अनुगमन गरी तस्करी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न कड़ा निर्देशन दिएपछि रौतहट प्रहरीले अझ सक्रिय जिम्मेवार र व्यावसायिक ढंगबाट कार्य सम्पादन गर्न मातहतका युनिटलाई निर्देशन दिएको हो।
1: बाढ़ी पहिरोका कारण शंखुवा सभाको सिरिचङ गाउँपालिका एक सिसुवा खोलाका छ घर परिवार विस्थापित भएका छन्। गाउँपालिका अध्यक्ष भूपाल राज मेवाङका अनुसार विस्थापितलाई अहिले सुरक्षित स्थानमा सारिएको छ। पहिरोका कारण सिलिचोङका तेनछोङ वेङला चिपचेवा नेवाटार यामसिंह र गोगानेका करिब 100 घर बढ़ी उच्च जोखिममा परेका छन्।
8: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। हालैका दिनहरूमा इरान र अमेरिका बीच भएका श्रृंखलाबद्ध सैन्य आक्रमण र प्रतिआक्रमणपछि दुवै देश तनाव कम गर्न र द्वन्द्व रोक्न सहमत भएका छन्। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले यसको पुष्टि गरेका हुन्। रणनीतिक रूपमा महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज जलमार्ग र त्यस वरपरका क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि भएका धेरै आक्रमणहरूपछि यो सम्झौता भएको हो। ती घटनाहरूका कारण खाड़ी क्षेत्रमा युद्धको खतरा बढ़ेको थियो भने दुवै देशले एक अर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए। अमेरिका र इरान बीच होर्मुज जलमार्ग सम्बन्धी विवाद समाधानका लागि भोलि कतारको राजधानी दोहामा वार्ता हुने भएको छ। दुवै देश आक्रमण सहमति सहित वार्तामा बस्न लागेको अमेरिकी संचार माध्यमले जनाएका छन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराग्चीले होर्मुज जलमार्गको व्यवस्थापन र जिम्मेवारी पूर्ण रूपमा इरानको भएको बताउनु भएको छ। उहाँले इरानले तोकेको जलमार्गलाई व्यवस्था गर्ने कुनै पनि प्रयासले क्षेत्रीय तनाव र द्वन्द्व थप चर्काउने चेतावनी समेत दिनुभयो।
25: विश्वकप फुटबल विशेष।
2: फिफा विश्वकप फुटबलमा आज राति ब्राजिल र जापान भेट्दैछन्। अमेरिकाको टेक्सस स्थित ह्युस्टनमा पाँच पटकको विजेता टोली ब्राजिल र एसियाली पावर हाउस जापान बीचको खेल आज राति 11:15 शुरू हुनेछ। अन्तिम 16 आफ्नो स्थान सुरक्षित गर्नका लागि दुवै टोली भिड्न लागेका हुन्। ब्राजिल समूह सीको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। आफ्नो अन्तिम समूह खेलमा स्कटल्याण्डलाई 3-0 फराकिलो अन्तरले पराजित गरेको ब्राजिल अहिले उच्च लयमा देखिएको छ। जापान पछिल्लो 10 खेलदेखि अपराजित रहँदै यो चरणमा आइपुगेको हो। समूह एफमा नेदरल्याण्डस र स्वीडेन जस्ता टोलीहरूसँग कड़ा प्रतिस्पर्धा गर्दै दोस्रो स्थान हासिल गरेको जापानको उच्च गतिको प्रोसेसिङ र संगठित खेल विशेषता हो। तथ्याङ्क अनुसार ब्राजिल जापानमाथि हावी रहँदै आएको छ। यी दुई टोली बीच भएका 14 भेटमा ब्राजिलले 11 खेल जितेको छ भने जापानले मात्र एक खेल जित्न सकेको छ। सन् 2025 अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई 3-2 गोल अन्तरले पराजित गरेको थियो, जसले गर्दा जापान यसपटक पनि अर्को ठूलो उलटफेर विश्वकप इतिहासमा भने यी दुई टोली बीच यसअघि सन् 2006 जर्मनी विश्वकपमा मात्र भेट भएको थियो। यो खेलमा ब्राजिलसँग जापान पराजित भएको थियो। 20 वर्ष अघि विश्वकपमा ब्राजिलसँग 4-1 गोल अन्तरले पराजित भएको जापान यसपटक इतिहास बदल्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ। अर्कोतर्फ छैटौं उपाधिको खोजीमा रहेको ब्राजिलका लागि यो खेल आफ्नो साख जगाउने अवसर हुनेछ। ब्राजिलले सन् 1982 यता सहजै रूपमा समूह चरण पार गर्दै आएको छ। अहिले त साबिक विजेता तथा छिमेकी अर्जेन्टिनासँग सेमी फाइनलमा ब्राजिलले प्रतिस्पर्धा गर्ने समीकरण बनेको छ। दुवैले अबका 3 खेलमा जीत हासिल गरी फाइनल पुग्न एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। गैराती सम्पन्न खेलमा सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो पटक फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। आज राति नेपाली समयअनुसार 2:15 जर्मनीले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। जर्मनी र पाराग्वेले सन् 2002 जापान कोरिया विश्वकपको अन्तिम 16 एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए, जति बेला उपविजेता जर्मनीले 1-0 जीत निकालेको थियो। भोलि बिहान 7:45 मोरक्को र नेदरल्याण्डस बीच प्रतिस्पर्धा हुनेछ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
8: बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयले राजसोपा विवादको चंगुलमा आंगी क्याम्पसबाट 60 दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउन त्रिवीको निर्देशन।
1: पासपोर्ट प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 5 जनालाई धरोटीमा छाड्न आदेश। पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति।
8: असार 15 गते राष्ट्रिय धान दिवसमा सरकारको औपचारिकता उस्तै किसानका दुःख र वेदना दुरुस्तै।
1: दनाव कम गर्न इरान र अमेरिका सहमत, हुर्मुज जलमार्ग विवाद अन्त्यका लागि भोलि दोहामा वार्ता हुने।
8: र विश्वकप फुटबलमा आज दुई खेल हुँदै ब्राजिलसँग 20 वर्ष अघिको हारको बदला लिने जापानको दाउ।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्
4: सीता के भयो तिमीलाई गुम्सेर बसी छौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
4: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भइजाऊ
5: ए ठिकै छ म जानको धेरै ठाउँ अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
14: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार
15: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दान सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
20: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
21: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर

0: नारायण बोहरा
1: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
3: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138
4: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
4: सुगर रोग सम्बन्धी उपचार
5: हर्मोन सम्बन्धी समस्याको उपचार
4: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न
6: बिरामी जाँच निमिति यही असार 28 गते आइतबार
7: सम्पर्क विजय फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
8: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
10: बाङ्गा टिङ्गा दाँत मिलाउने
11: शल्यक्रिया गरेर दाँत निकाल्ने
10: खाली ठाउँमा दाँत भर्ने
11: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
10: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
11: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
12: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: अन्य सेवाहरू
13: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
14: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
13: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
16: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
17: खुशीको खबर
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498487741।

0: यो हो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बाल बालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा प्रष्टीकरण माग, राष्ट्रपा भन्छ
2: टेक्निकल ग्लिजेज मात्र कोही कतैबाट मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा सबै कुरा खोलेर देखाइदिन्छौँ।
1: भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
3: आज भोलि पर्सि पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेछौँ।
1: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरूषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका दुई मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य सभगृह भरिएको छ भने भेनेजुएला सरकार विरूद्ध जनआक्रोश बढ्दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन् क्षतिको तह अकल्पनीय छ। सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भ्यू पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्। उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्याण्डले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानी जहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड़ डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भएता 1200 भन्दा बढ़ी घटनाहरू पुष्टि भएका छन्, जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको शुरूमा शुरू हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपील गरेका छन्। उनले भनेका छन् मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जून 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समयसीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कार्यवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू शुरू गरेपछि हालको युद्धविराम बिथोलिने चिन्ता बढ़ेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कार्यवाहीको निन्दा गरेको छ। उसले त्यसक्रममा आफ्ना कम्तीमा 36 जना सर्वसाधारण मारिएको र 160 भन्दा बढ़ी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 जनाको मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कार्यवाही निर्दोष मानिसहरू विरूद्ध हालेका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्ष भन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली कांग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढ़ी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले राष्ट्रपा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्,
5: त्यो विषयमा के भएको र राष्ट्रपाले 18 वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानून संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानाकर्षण सहित पत्राचार गरेका छौँ। आज
1: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म राष्ट्रपाले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाब दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,
6: पोर्टलमा जन्ममिति इन्ट्री गर्ने ठाउँमा नेपाली र अङ्ग्रेजीको फरक परेकोले गर्दाखेरि उमेर देखिने क्रममा फरक देखिएको छ। यो कारणले गर्दाखेरि सिस्टममा त्यो देखिएको हो, त्यो वास्तविकता होइन। टेक्निकल ग्लिचेज मात्र हो, यसको कुनै समस्या होइन। त्यो कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन सक्छौँ।
1: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय, भोलि र पर्सी देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
3: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो त्यो जिल्लामा चाहिँ सुरक्षाहरूलाई पनि बढी अलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि अलर्ट भएर बस्ने भनेर हामीले भन्या हो। र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्नु अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ। अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सड़क विभागकोलाई अलर्ट गरेर त्यो पुलिसहरूमा पहिरो गयो केही गयो भने डोजर रेडी अवस्थामा राख्नु भनेर।
7: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
3: यो पूर्वी क्षेत्रको तराई एरिया भनौँ न, सप्तरी छिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगंजसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेछ, अनि अन्य क्षेत्रहरू चाहिँ मध्यम वर्षा भनेर देखाइरहेछ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति अलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छौँ।
7: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
3: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले, उहाँहरू अलर्ट हुनुहुन्छ। अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ, के सामग्री रेडी छ भनेर। त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो। अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरक्षाहरूले थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम गर्छ। यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेछ र प्रदेश सरकारबाट जान्छ त्यो।
7: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू, उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था छ?
3: छ, अनि त्यो सोसल मिडियाहरूबाट दिया छ, अनि यो न्यूज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाछौँ भन्थ्यो, उहाँहरूलाई गएको छ। अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषामा पनि बजाइदिनु है भनेको छ। अब त्यहाँ सुसञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ।
7: यो वर्ष अब अलिक पानी कम पर्ने भनिएको थियो, तर पनि अब कुनै बेलामा फेरि बेस्कन पर्न सक्छ भनिएको छ।
3: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको छ। मनसुनमा कम भनेर त कम पर्ने भएन नि त, पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको। तर अलिक रिस्की यसपालि के छ भने, कम भए तापनि एकै समयमा धेरै पर्ने भन्ने छ नि त,
7: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
3: थोरै समयमा धेरै पर्ने भन्ने हो नि। अनि त्यसपछि जुन बीचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ।
7: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मान्छेले, के गर्नु पर्यो?
3: आज भोलि पर्सि तिन दिन चाहिँ अलि एलर्ट हुने भनेर भनिएको छ। अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु, हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेका छौँ।
1: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला, साथी सञ्जय ढकालसँग कुरा गर्दै। अब देश बाहिरको एउटा खबर। भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ़ने अनुमान गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप बस्यालबाट।
4: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्। त्यहाँ रहेका एकजना ब्रिटिस अग्नि नियन्त्रक भन्छन्, धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ, जुन आइतबार साँझ सकिएको छ। त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्। मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्।
1: अब अन्तिममा देशभित्रकै एउटा विषय। बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगंजबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा।
8: विगत 2 वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल।
9: आर्थिक वर्ष 81-82 444 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो, गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ, तर यो वर्षको असारको 9 गतिसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्नु। हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्, ती पोखरीहरूमा हामी बिहानको समयमा, बेलुकीको समय अथवा दिउँसोको समयमा गयौँ भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ।
8: नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गाइड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्। नेचर गाइड शान्ति चौधरी भन्छ,
10: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गाइड गर्ने अवसर चाहिँ पाएको थिएन। यो वर्ष चाहिँ हप्तामा 3-4 वटासम्म सफारी हुने गरेको छ।
8: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन, यहाँका घनासालका जंगल, चुरे पहाड़, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्य जन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्। निकुञ्जसँगै जोड़िएको गाबर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी।
11: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्म भ्रमणमा हामीले देखाउने भूबनोटको पनि रमणीय खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ।
8: निकुञ्जको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 432,150 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। विमला चौधरी, बीबीसी नेपालगंज।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ।

0: राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। दाङकुदङ स्मरण गाउँपालिकाले 23 राष्ट्रिय धान दिवस तथा रूपाई महोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। गाउँपालिकाले वडा नम्बर 2 को बंगलाचुली स्थित किसानको खेतमा पुगेर सामूहिक धान रूपाई गर्नुका साथै उत्कृष्ट किसानहरूलाई नगद दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरेको हो। गाउँपालिकाले हरेक वर्ष धान दिवस मनाउँदै आएको र किसानलाई कृषि पेशाप्रति थप आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कृषि शाखा प्रमुख सरू भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार एक वर्षदेखि धान दिवसको अवसरमा उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम समेत शुरू गरिएको हो। उत्कृष्ट किसान छनौटका लागि काप गाउँपालिकाले आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको स्थलगत अनुगमन गरी तोकिएको मापदण्ड पूरा गरेका किसान तथा कृषि फर्मलाई छनौट गरी सम्मान गरिएको कृषि शाखाले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले भारतबाट आयात हुने धानको बिउमा निर्भर नहुन आग्रह गर्दै स्थानीय स्तरमै उत्पादन भएका उन्नत जातका बिउ प्रयोग गर्न किसानलाई अनुरोध गर्नुभयो। साथै उहाँले रासायनिक मलको प्रयोग क्रमश घटाउँदै जैविक तथा कम्पोस्ट मलको उत्पादन र प्रयोग बढ़ाउन गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने योजना रहेको बताउनुभयो। यस अवसरमा सन्तोषी चौधरी, रविन्द्र चौधरी, कल्पना कंवर, दीपक राज खत्री, परागु चौधरी, सुशील देवकोटा, मैराज चौधरी, रुद्र सिंह राउत र धर्मराज खड्कालाई नगद दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, वडा नम्बर 3 का अध्यक्ष शुक्लाल चौधरी, वडा नम्बर 5 का अध्यक्ष नीरज बस्नेत, वडा नम्बर 2 का अध्यक्ष डम्बर खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। समयमा पानी नपरेका कारण दाङमा असार 15 सुनसान रहेको छ। असार 15 धान दिवस मनाइरहँदा धमाधम धान रोपाई हुने बेला हिजो आइतबारदेखि पानी परेपछि दाङका धेरै ठाउँमा धान खेतीका लागि ब्याड राख्न शुरू भएको छ। कुला पानीबाट सिंचाई हुने ठाउँमा पनि लामो समयसम्मको खडेरीका कारण खोलामा पनि नहुँदा किसानले असार 2 ता सातासम्म पनि धानको ब्याड राख्न पाएका छैनन्। यस वर्ष वर्षात कम हुने भएका कारण छोटो समयमा हुने र कम पानीमा हुने धानका जात लगाउन कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ। धान खेती ढिलाइ भएको चिन्ता किसानलाई छ भने पर्याप्त रासायनिक मल नपाइने चिन्ताले पनि सताएको छ। यस वर्ष दाङमा 36,200 हेक्टरमा धान खेती हुने तथा अहिलेसम्म 36% धान खेती भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामी छानेले जानकारी दिनुभएको छ। विद्युत मर्मत गर्ने क्रममा दाङको तुलसीपुर स्थित विद्युत प्राधिकरण वितरण केन्द्रमा कार्यरत 2 कर्मचारीलाई करेन्ट लागेको छ। आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 8 अश्वरा सब स्टेशनबाट वितरण हुने बालापुर र भमके फिडर मर्मत गर्ने क्रममा सुपरभाइजर इन्चार्ज जितेन्द्र पुन र फोरमेन राजेन्द्र बुढाथोकी करेन्ट लागेर घाइते हुनुभएको हो। उनीहरूको राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा उपचार भइरहेको वितरण प्रमुख सुरेश कुमार महतोले बताउनुभयो। उहाँका अनुसार दिउँसो 12 बजेतिर यसरी करेन्ट लागेको हो। विद्युत मर्मत गर्ने क्रममा 3 फिडर मध्ये 2 फिडर मात्रै सटडाउन गरेको र 1 फिडर सटडाउन गर्न बिर्सेकाले करेन्ट लागेको हो। लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवर्धन सम्बन्धी विधेयक 2083 अघि बढ़ाएको छ। उक्त विधेयक हाल प्रदेश सभामा पेश गरिएको छ। लुम्बिनी प्रदेशमा थारू समुदायको बाहुल्यता रहेको र यस समुदायमा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथा जनित संरचना संगठन र सांस्कृतिक असल अभ्यासलाई कानूनी रूपमा व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक तयार पारिएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले बताउनुभयो। प्रस्तावित विधेयकहरूले थारू समुदायको सबैभन्दा तल्लो तहको संरचनाका रूपमा गाउँ मौजा र 2 भन्दा बढ़ी गाउँहरू मिलेर सिंचाई तथा सामूहिक कामका लागि बन्ने परगन्ना वा तप्पू जस्ता संरचनालाई कानूनी रूपमा पहिचान गर्ने व्यवस्था गरेको छ। यसका साथै समुदायको नेतृत्व गर्ने मतावा बर्घर र भलभन्सा जस्ता पदहरूलाई कानूनी रूपमा परिभाषित गर्दै उनीहरूको काम कर्तव्य र जिम्मेवारीलाई स्पष्ट पारिएको छ। र दाजुको हत्याको आरोपमा भाई पक्राउ परेका छन्। कोहलपुर नगरपालिका चार गहवाका 20 वर्षीय विनोद चौधरी आफ्नो सहोदर दाजु 26 वर्षीय मनोज चौधरीको हत्याको आरोपमा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार आइतबार बेलुकी 7 बजेतिर मदिरा सेवनपछि दाजुभाइका बीचमा सामान्य कुरालाई लिएर विवाद भएको थियो। आपसी भनाभनकै बीचमा मनोजले भाई विनोदलाई हान्न भनेर आउँदै गर्दा उनले ठूलो ढुंगा उठाएर टाउकोमा प्रहार गरेका थिए। भाई विनोदको त्यो ढुंगा प्रहारपछि दाजु मनोज सिक्टा नहरमा खसेका थिए। घटनाबारे सूचना पाएपछि प्रहरी बेट मदनचोकबाट प्रहरी सहायक निरीक्षक अंगद बहादुर थापा र इप्रका कोहलपुरबाट प्रहरी निरीक्षक पुनको नेतृत्वमा टोली खटिएपछि नहरबाट मृतक मनोजको शव निकालिएको थियो। प्रहरी पुग्दा हत्या आरोपी विनोद लगाएको कपड़ा त्यही फुकालेर अर्को कपड़ा लगाई फरार भइसकेका थिए। प्रहरीले राति नै शव पोस्टमार्टमका लागि फेरि अस्पताल नेपालगंज पुर्याइएको थियो। फरार भएका विनोदको प्रहरीले रातभर खोजी गरेको थियो। आज बिहान 6:30 बजेतिर प्रहरी निरीक्षक पुन सहितको टोलीले हत्या आरोपी विनोदलाई नेपालगंज उपमहानगरपालिका 15 चन्नवाबाट नियन्त्रणमा लिएको थियो। उनी छिमेकी देश भारत जाँदै गर्दा पक्राउ परेका थिए। प्रहरी निरीक्षक पुनका अनुसार सहोदर दाजुको हत्या आरोपी विनोद विरूद्ध प्रहरीमा यसअघि पनि चोरी लगायतका मुद्दाहरू रहेको खुलेको छ। हवस् त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
9: र 98 5 78 30 6 8 9।
6: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू
10: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
6: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
10: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
6: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
10: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
11: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
12: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98 4 78 28 9 13 र 98 095 12 871।
13: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-065-23।
9: सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
15: बिमा गराउन जाँदैछु।
9: बिमा किन गर्नु पर्यो सर? बिमा
15: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
9: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
15: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
9: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
16: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नु पर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
9: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
15: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
9: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
17: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: Nihango,
1: let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईंको मन जित्छ बारम्बार.
2: सुने खबर जीवन साथी, असल पाकी छौरे, खुशी छौरे, सुखी
3: छौरे. नमस्ते, म गीतकार संगीतकार राजकुमार बाबा. तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz.

0: ഞാ ഇതാ ദുഃഖിയോ
1: बसिराख औषधी गर्न जानु भनेको मान्ने हैन
0: अय्या अस्ति भक्कर त औषधी गरेको बिसको उन्नीस भएको हैन
1: जहाँ पाए त्यही औषधी गरेपछि त्यस्तै त हुन्छ
0: आफूले यहाँ दुखेर मर्ने भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिराउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: मध्य पश्चिम चाँड चेक यति बेला रात्रिको 10 बजेको छ

राति 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट शालिकराम चौधरीको नमस्कार। दाङकुदङ स्थान गाउँपालिकाले 23 राष्ट्रिय धान दिवस तथा रूपाई महोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। गाउँपालिकाले वडा नम्बर 2 को बंगलाचोली स्थित किसानको खेतमा पुगेर सामूहिक धान रूपाई गर्नुका साथै उत्कृष्ट किसानहरूलाई नगद दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरेको हो। गाउँपालिकाले हरेक वर्ष धान दिवस मनाउँदै आएको र किसानलाई कृषि पेशाप्रति थप आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कृषि शाखा प्रमुख सरू भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार एक वर्षदेखि धान दिवसको अवसरमा उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम समेत शुरू गरिएको हो। उत्कृष्ट किसान छनौटका लागि काप गाउँपालिकाले आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको स्थलगत अनुगमन गरी तोकिएको मापदण्ड पूरा गरेका किसान तथा कृषि फर्मलाई छनौट गरी सम्मान गरिएको कृषि शाखाले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले भारतबाट आयात हुने धानको बिउमा निर्भर नहुन आग्रह गर्दै स्थानीय स्तरमै उत्पादन भएका उन्नत जातका बिउ प्रयोग गर्न किसानलाई अनुरोध गर्नुभयो। साथै उहाँले रासायनिक मलको प्रयोग क्रमश घटाउँदै जैविक तथा कम्पोस्ट मलको उत्पादन र प्रयोग बढ़ाउन पालिकाले आवश्यक बजेट विनियोजन गर्ने योजना रहेको बताउनुभयो। यस अवसरमा सन्तोषी चौधरी, रविन्द्र चौधरी, कल्पना कंवर, दीपक राज खत्री, परागु चौधरी, सुशील देवकोटा, मैराज चौधरी, रुद्र सिंह रावत र धर्मराज खड्कालाई नगद दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, वडा नम्बर 3 का अध्यक्ष शुक्लाल चौधरी, वडा नम्बर 5 का अध्यक्ष नीरज बस्नेत, वडा नम्बर 2 का अध्यक्ष डम्बर खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। समयमा पानी नपरेका कारण दाङमा असार 15 सुनसान रहेको छ। असार 15 धान दिवस मनाइरहँदा धमाधम धान रोपाई हुने बेला हिजो आइतबारदेखि पानी परेपछि दाङका धेरै ठाउँमा धान खेतीका लागि ब्याड राख्न शुरू भएको छ। कुलापानीबाट सिंचाई हुने ठाउँमा पनि लामो समयसम्मको खडेरीका कारण खोलामा पनि नहुँदा किसानले असार 2 सातासम्म पनि धानको ब्याड राख्न पाएका छैनन्। यस वर्ष वर्षात कम हुने भएका कारण छोटो समयमा हुने र कम पानीमा हुने धानका जात लगाउन कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ। धान खेती ढिलाइ भएको चिन्ता किसानलाई छ भने पर्याप्त रासायनिक मल नपाइने चिन्ताले पनि सताएको छ। यस वर्ष दाङमा 36,200 हेक्टरमा धान खेती हुने तथा अहिलेसम्म 36% धान खेती भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभएको छ। विद्युत मरमत गर्ने क्रममा दाङको तुलसीपुर स्थित विद्युत प्राधिकरण वितरण केन्द्रमा कार्यरत 2 कर्मचारीलाई करेन्ट लागेको छ। आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 8 अश्वरा सब स्टेशनबाट वितरण हुने बालापुर र भमके फिडर मरमत गर्ने क्रममा सुपरभाइजर इन्चार्ज जितेन्द्र पुन र फोरमेन राजेन्द्र बुढाथोकी करेन्ट लागेर घाइते हुनुभएको हो। उनीहरूको राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा उपचार भइरहेको वितरण प्रमुख सुरेश कुमार महतोले बताउनुभयो। उहाँका अनुसार दिउँसो 12 बजेतिर यसरी करेन्ट लागेको हो। विद्युत मरमत गर्ने क्रममा 3 फिडर मध्ये 2 फिडर मात्रै सटडाउन गरेको र 1 फिडर सटडाउन गर्न बिर्सेकाले करेन्ट लागेको हो। लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवर्धन सम्बन्धी विधेयक 2083 अघि बढ़ाएको छ। उक्त विधेयक हाल प्रदेश सभामा पेश गरिएको छ। लुम्बिनी प्रदेशमा थारू समुदायको बाहुल्यता रहेको र यस समुदायमा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथा जनित संरचना संगठन र सांस्कृतिक असल अभ्यासलाई कानूनी रूपमा व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक तयार पारिएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले बताउनुभयो। प्रस्तावित विधेयकहरूले थारू समुदायको सबैभन्दा तल्लो तहको संरचनाका रूपमा गाउँ मौजा र 2 भन्दा बढ़ी गाउँहरू मिलेर सिंचाई तथा सामूहिक कामका लागि बन्ने परगन्ना वा टप्पू जस्ता संरचनालाई कानूनी रूपमा पहिचान गर्ने व्यवस्था गरेको छ। यसका साथै समुदायको नेतृत्व गर्ने मटावा बर्घर र भलभन्सा जस्ता पदहरूलाई कानूनी रूपमा परिभाषित गर्दै उनीहरूको काम कर्तव्य र जिम्मेवारीलाई स्पष्ट पारिएको छ।
र दाजुको हत्याको आरोपमा भाई पक्राउ परेका छन्। कोहलपुर नगरपालिका चार गहवाका 20 वर्षीय विनोद चौधरी, आफ्नो सहोदर दाजु 26 वर्षीय मनोज चौधरीको हत्याको आरोपमा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार आइतबार बेलुकी 7 बजेतिर मदिरा सेवनपछि दाजुभाइका बीचमा सामान्य कुरालाई लिएर विवाद भएको थियो। आपसी भनाभनकै बीचमा मनोजले भाई विनोदलाई हान्न भनेर आउँदै गर्दा उनले ठूलो ढुंगा उठाएर टाउकोमा प्रहार गरेका थिए। भाई विनोदको त्यो ढुंगा प्रहारपछि दाजु मनोज सिक्टा नहरमा खसेका थिए। घटनाबारे सूचना पाएपछि प्रहरी बेट मदन चोकबाट प्रहरी सहायक निरीक्षक अंगद बहादुर थापा र इप्रका कोहलपुरबाट प्रहरी निरीक्षक पुनको नेतृत्वमा टोली खटिएपछि नहरबाट मृतक मनोजको शव निकालिएको थियो। प्रहरी पुग्दा हत्या आरोपी विनोद लगाएको कपड़ा त्यही फुकालेर अर्को कपड़ा लगाई फरार भइसकेका थिए। प्रहरीले राति नै शव पोस्टमार्टमका लागि फेरि अस्पताल नेपालगंज पुर्याइएको थियो। फरार भएका विनोदको प्रहरीले रातभर खोजी गरेको थियो। आज बिहान 6:30 बजेतिर प्रहरी निरीक्षक पुन सहितको टोलीले हत्या आरोपी विनोदलाई नेपालगंज उपमहानगरपालिका 15 चन्नावाबाट नियन्त्रणमा लिएको थियो। उनी छिमेकी देश भारत जाँदै गर्दा पक्राउ परेका थिए। प्रहरी निरीक्षक पुनका अनुसार सहोदर दाजुको हत्या आरोपी विनोद विरूद्ध प्रहरीमा यसअघि पनि चोरी लगायतका मुद्दाहरू रहेको खुलेको छ। हवस् त, अहिलेलाई राति 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्य पश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवन का हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल, श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: आध्यात्मिक दृष्टिकोणबाट जीवनको उद्देश्य वा लक्ष्य र व्यावहारिक दृष्टिकोणबाट जीवनको उद्देश्य वा लक्ष्य अलग हुँदैन। जीवन एउटै हो, अध्यात्म व्यवहार यो अलग विषय होइन। अध्यात्म व्यवहारिक हुन्छ र तपाईँ व्यवहारिक बन्न सिक्नुभयो भने आध्यात्मिक बन्न पनि सिक्नुहुन्छ। यी दुईटा अलग अलग विषय नै होइनन्। अब आध्यात्मिक व्यक्तिको मात्रै लक्ष्य हुनुपर्छ त? होइन, लक्ष्य त सबैको हुनुपर्छ र त्यो लक्ष्यमा मन शान्त हुने लक्ष्य पनि हुनुपर्छ। जीवनमा ऊर्जा जन्मिने, आनन्द उमङ्ग जन्मिने लक्ष्य पनि हुनुपर्छ। के त्यो आध्यात्मिक लक्ष्य भएन त? को होला त्यो व्यक्ति जो खुसी हुन चाहन्न भन्नुहोस् त? को होला त्यो जो शान्त बन्न चाहन्न? को होला जो प्रेममा डुब्न चाहन्न? को होला जो ब्रह्माण्डको मालिकसँग आँखा चार गर्न चाहन्न? यिनै व्यवहारिक व्यक्तिहरूले दैनिक क्रियाकलापलाई आध्यात्मिक बनाउने त हो नि, छुट्टै आध्यात्मिक क्रियाकलाप किन गर्ने? मेरो व्यवहारिक जीवन नै आध्यात्मिक बनोस्। अब यो दृष्टिबाट हेर्नुहोस् कि आध्यात्मिक व्यक्तिको जीवनको उद्देश्य के हुनुपर्छ। आध्यात्मिक होस् या व्यवहारिक होस्, जीवनका जम्मा दुईटा उद्देश्य हुन्छन्। मानव जीवनका सबै मनुष्यका जम्मा दुईटा उद्देश्य, पहिलो दुःखहरूबाट मुक्ति, दोस्रो परम आनन्दको प्राप्ति। बस यति दुईटा उद्देश्य हुन्, यति दुईटा लक्ष्य हुन् मान्छे। पहिलो के भन्यौं हामीले? दुःखहरूबाट मुक्ति, दोस्रो परम आनन्द प्राप्ति। तपाईँ अहिले जे पनि गरिराख्नु भएको छ यिनै दुईटा लक्ष्य पूर्ति गर्न गरिराख्नु भएको छ। तपाईँले विवाह किन गर्नुहुन्छ? म एक्लै बस्दाखेरि हुने दुःख, अर्को साथी पति वा पत्नी नहुँदाखेरि हुने दुःखबाट मुक्ति मिलोस् र म त्यो विवाहले मलाई एकदम आनन्द दियोस्, खुसी दियोस् भनेर गर्नुभएको न हो त? हेर्नुहोस् त, विवाह गर्ने लक्ष्य पनि त्यही हो। तपाईँले किन पढ्नुभयो, अध्ययन किन गर्छ कोही मान्छेले? अध्ययन गर्दाखेरि त्यसको त्यो अध्ययनको प्रभावले मेरा जीवनका दुःखबाट म मुक्त हुन सक्छु। मेरो बेरोजगारीको दुःख होला, अर्थको अभावको दुःख होला, रोगको दुःख होला, ज्ञानको अभावको दुःख होला, त्यसबाट मुक्त हुन्छु भनेर नै गर्छ मान्छेले अध्ययन किन गर्छ? दुःखमुक्ति। अनि अर्को, अध्ययन गर्छ मान्छेले, पढाइ गर्छ, भित्रको आनन्द कसरी प्रकट हुन सक्छ? त्यसका लागि जीवनभित्र लुकेको खुसी आनन्द कसरी समात्न सक्छ? त हेर्नुहोस् त, पढ्ने व्यक्तिको लक्ष्य र आध्यात्मिक लक्ष्य एउटै हो कि होइन? त्यस्तै हेर्नुहोस्, तपाईँ व्यवसाय गर्नुहुन्छ भने व्यवसाय किन गर्नुहुन्छ? धन आर्जन गर्न। धन किन आर्जन गर्न चाहनुहुन्छ? धनले दुईटा काम गर्छ, एउटा जीवनमा रहेका दुःखहरू अप्ठ्याराहरूको समाधान गर्छ र अर्को जीवनभित्र खुसी प्रकट गर्न मद्दत गर्छ भन्ने छ तपाईँलाई। धन आर्जन गर्न खोज्ने कारण पनि त दुःख मुक्ति र आनन्द प्राप्ति नै हो। जबकि कुनै पनि धनले पुरै दुःख मुक्ति गर्दैन जबसम्म ध्यान नै सिक्दिनँ मैले। ध्यानले मेरो मनलाई व्यवस्थित गर्छ, मेरो मनलाई ऊर्जाशील बनाउँछ, शरीरमा लागेका रोगहरूलाई कम गर्दै लैजान्छ र वास्तवमै दुःखबाट मुक्ति प्राप्त हुन्छ, हासिल हुन्छ। र तपाईँ धन आर्जन गर्दै हुनुहुन्छ भने म कसरी खुसी हुन सक्छु? धन प्रयोग गरेर म एकदमै आनन्दित कसरी हुन्छु? प्रेममा कसरी डुब्न सक्छु? ऊर्जाशील कसरी हुन्छु भन्नुभएको न हो तपाईँले? जसरी पनि हरेक व्यक्तिले खोजेको दुःख मुक्ति र आनन्द प्राप्ति हो। व्यवहारिक जीवनमा जस्तो तपाईँले अलिकति धन कमाएर दुःख मुक्ति होला नभन्नुहोस्। जीवनको दुःख गहिरो छ, मृत्युको दुःख, जन्मको दुःख, बुढेसकालको दुःख, कसैको बिछोड हुनुको दुःख, यो त आइरहन्छन् त। तपाईँले जतिसुकै धन कमाए पनि आफन्त मर्नबाट रोक्न सक्नुहुन्न? ती त आइहाल्छन्, यी दुःख रहन्छन्। व्यवहारिक जीवनमा जतिसुकै प्रगति गरे पनि, म चक्रवर्ती सम्राट भए पनि, विश्वको सबभन्दा ठुलो धनी व्यक्ति, समृद्ध व्यक्ति भए पनि, यी दुःखहरू कहाँ जान्छन् त? ल भन्नुहोस् त, जीवनका सबै दुःखहरूको समाधान धनमा छैन, पदमा, मानमा, मर्यादामा छैन। यी दुःखहरू, कतिपय दुःखहरू आन्तरिक छन्, ध्यान नगरिकन त्यो दुःख जाँदै जाँदैन। त्यसकारणले व्यवहारिक व्यक्तिले जीवनको लक्ष्य हासिल गर्ने 10% पनि काम गरेको हुँदैन भने आध्यात्मिक व्यक्तिले धेरै बढी काम गरेको हुन्छ। त्यसकारणले अध्यात्म र जीवन दुईटा अलग होइन, लक्ष्य पनि एउटै हो। अध्यात्मले मात्र के भन्छ भने नि, तपाईँ धन मात्रै कमाएर हुँदैन है, ध्यान पनि कमाउनु सक्छ। तपाईँले मिठो खाएर मात्रै, धन कमाएर मिठो खाएर मात्रै तपाईँ स्वस्थ, निरोगी र दीर्घायु हुन सक्नुहुन्न। त्यसका लागि तपाईँले मन पनि सम्हाल्नुपर्छ, शरीरलाई योगाभ्यास पनि दिनुपर्छ, साधना पनि गर्नुपर्छ भन्छ अध्यात्मले। अध्यात्म जीवनलाई हेर्ने विहङ्गम दृष्टि हो, समग्र दृष्टि हो। आध्यात्मिक जीवनमा व्यवहारिक जीवन पनि पर्छ, तर व्यवहारिक जीवनमा आध्यात्मिक जीवन नपर्न सक्छ। अध्यात्म जीवन व्यवहार भन्दा अलग कुनै विषय होइन है। जीवनको लक्ष्य हासिल गर्ने सिधा र छिटो बाटो हो अध्यात्म। तपाईँ तनावले भरिनु भएको छ, तपाईँ कहीँ घुम्न जानुभयो लाखौं रुपियाँ खर्च गरेर, वा तपाईँले त्यो कुनै भोज गर्नुभयो, साथीभाइहरूलाई भेट्नुभयो, वा कहीँ कुनै ठाउँमा समुद्रको किनारमा एकदम चुपचाप लागेर बस्नु भने, तपाईँ वास्तवमै भित्रबाट शान्त हुनुहुन्छ भन्ने जरुरी चाहिँ छैन। तपाईँ लाखौं रुपियाँ खर्च गरेर पनि तपाईँको जीवनमा शान्ति आउँदैन। तर ध्यान सिक्नुभयो भने, संसारभरिका सबै समुद्रमा घुमे बराबर, सबै हिमालयहरू हेरे बराबर, सबै राम्रा कुरा जीवनका अनुभव गरे बराबरको शान्ति तपाईँलाई बसी बसी केही मिनटमा प्राप्त हुन सक्छ। ल भन्नुहोस्, को बात हो आध्यात्मिक व्यक्ति बात हो कि तथाकथित व्यवहारिक व्यक्ति मात्रै बात हो? त्यो वर्षौं लगाएर हासिल गर्न खोजेको शान्ति केही घण्टामा ध्यानले तपाईँको बनाउँछ। त्यसै गरी जीवनका प्रगतिहरू पनि, ज्ञान पनि। तपाईँ अध्ययन गरेर ज्ञानी हुन खोज्नुभयो भने, अध्ययन गर्नु भने त अरूले लेखेका कुरा पढेर तपाईँ ज्ञानी हुनुभयो भने त्यो पुस्तक लेख्ने भन्दा बढी ज्ञानी कसरी हुनुहुन्छ? तपाईँ चाहिँ थोत्रो ज्ञानी हो। अङ्ग्रेजी भन्ने पनि तपाईँ डुप्लिकेट ज्ञानी हो। तपाईँ अरू कसैको छाया चित्र हो, तपाईँ कार्बन कपी हो। धेरै किताब पढ्नुभयो र ज्ञानी हुनुभयो तपाईँ भने, तर ध्यानमा जीवन के हो, कसरी जिउने, मृत्यु के हो, ऊर्जा के हो, कसरी खुसी हुने, त्यो सबै ज्ञान भित्रबाट जन्मिन्छ। यो ज्ञान तपाईँको आफ्नो हो। अब तपाईँ नक्कली ज्ञानमा भर पर्नु परेन। तपाईँ भित्रको मौलिक, भित्रबाट जन्मिएको ज्ञान, तपाईँको हस्ताक्षर भएको ज्ञान तपाईँलाई आउँछ। त्यस्तै तपाईँको शरीरमा कुनै रोग लाग्दैछ वा लागेको छ भन्ने तपाईँलाई थाहा भयो, तपाईँ जस्तो इलाज गराउन जानुभयो, इलाज गराउनु पर्छ। तर इलाज गराउँदा तपाईँलाई कति खर्च हुन्छ, कति झन्झट हुन्छ। अब तपाईँले ध्यान साधना सिक्नुभयो भने, ध्यानको गहिराईमा अधिकतम रोगहरू बस्नै सक्दैनन् तपाईँको शरीरमा। त्यस्तो प्रकारको रिसर्च, शोध कार्य पनि त उपलब्ध छ। त्यसकारणले ध्यान चाहिँ नि बाथा, अङ्ग्रेजीमा भन्यो भने स्मार्ट, चतुर व्यक्तिहरूका लागि हो, चलाख व्यक्तिहरूका लागि। अरू जीवनको एकदम त्यो बिस्तारै, त्यो प्यासेन्जर रेलगाडी जस्तो, उकालोमा हिँडेको ट्रक जस्तो जीवन, त्यो जीवनबाट कति छिटो तपाईँले के प्रगति गर्नु होला र? आध्यात्मिक जीवनको माध्यमबाट यो प्रगति छिटो र सुनिश्चित रूपमा हुन्छ। त्यसकारणले आध्यात्मिक दृष्टिकोणबाट जीवनको उद्देश्य के हो होइन, जीवनको उद्देश्य प्राप्त गर्ने आध्यात्मिक बाटो के हो, यो दृष्टिले सोच्नुहोस् र अभ्यास गर्न थाल्नुहोस्। मेरो शुभकामना।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीवज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरेदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082590466, 98291850553।
8: खुशीको खबर।
9: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू:
10: आधुनिक प्रयोगशाला,
8: अत्याधुनिक सर्वेक्षण उपकरण,
10: अनुभवी प्रशिक्षक,
8: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
10: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
8: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
10: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
8: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
8: सम्पर्क फोन नम्बर 082560204।
9: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
11: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिभिल जनशक्ति र सफल भविष्यको आधार।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: ध्यान गर्दा के सोचेर गर्ने आज बोध विज्ञानको तेस्रो दिनसम्म आइपुग्दा तपाईँले के बुझ्नुभयो र त्यसको आधारमा तपाईँको प्रश्नको उत्तर तपाईँ आफैभित्र कसरी खोज्न सक्नुहुन्छ म बुझाइदिन्छु हामीले सबैभन्दा पहिले बुझ्यौं कि ध्यानको विषयलाई ध्येय भनिन्छ वा आलम्बन भनिन्छ त्यो ध्यानको विषय सबैभन्दा पहिले श्वास हो अब पूरै नै श्वासमा आउँदै जाँदै गरेको श्वासलाई बिन्दुमा अनुभव गर्ने गरी आफ्नो मन पुरै त्यहाँ खनाउने तपाईँले छुट्टै केही सोच्नै पर्दैन तपाईँको मनको विषय श्वास बाहेक केही पनि नबचोस् तपाईँको पुरै चेतना श्वासतिर खन्नियोस् एकाग्र होस् अहिले तपाईँलाई समस्या के छ भने चेतना श्वासतिर खनिरहेको छैन वरपर दौडिरहेको छ अब वरिपरि वरपर दौडिरहेको छ भने वरपर चेतना दौडिनु श्वास त्यो चाहिँ ध्यान हो कि होइन अब यहाँ अर्थ बुझौं गोदानको गोदान भनेको के हो गो शब्दको अर्थ हुन्छ चर्न हिँडेका गाईहरू र अध्यात्ममा त्यसको अर्थ हुन्छ इन्द्रिय हाम्रा इन्द्रियहरू संसारमा चर्न गएका छन् तपाईँ गोपाल बन्नुपर्नेछ अब चर्न गएका इन्द्रियलाई आफ्नो हातमा लिनुपर्छ त्यही भएर भगवान कृष्णको एउटा नाम गोपाल छ अहिले इन्द्रिय चर्न गएको छ तपाईँ ध्यानमा बस्नुहुन्छ तपाईँको मनमा अरू नै केही विषय आउँछ कि आँखासँग सम्बन्धित विषय आउँछ कि कानसँग सम्बन्धित कि नाक कि जिब्रो कि छाला त्वचा त्यो बाहेक अरू के विषय आउँछ तपाईँको मनमा विचार गर्नुहोस् त मन चाहिँ आजसम्मको तालिम के थियो खालि इन्द्रियको पछाडि दौडिने के कुरा देख्न पाइन्छ राम्रो के राम्रो सुन्न पाइन्छ के मिठो खान पाइन्छ के राम्रो लगाउन पाइन्छ वा स्पर्श गर्न पाइन्छ र के राम्रो कुरा सुँग्न पाइन्छ अब यिनी पाँचवटा इन्द्रियको कुनै पनि विषय ध्यानको विषय होइन त्यहाँबाट त फर्काउनु छ मनलाई फर्काएर श्वासमा लैजानु छ त्यही भएर गाह्रो भइरहेछ तपाईँलाई अब त्यही भएर गोदान गर्ने गोदान भनेको के हो इन्द्रियलाई छोडिदिने अब गोपाल बन्नका लागि गोदान सुरु गर्नुपर्छ हामी तीन दिनदेखि गोदान गर्ने नै प्रयास गरिरहेछ इन्द्रिय दान गरिदिनुहोस् अब कम से कम ध्यानमा बसेको बेलामा इन्द्रिय दान गरिदिनुहोस् आँखा त हामीले बन्द गर्यौं तर भित्र चल्ने विचार त बन्द भएको छैन त्यो पनि इन्द्रिय हो कानबाट बाहिरका आवाज आइरहेका छन् कानले तपाईँलाई बोलाउँछ यसो वरपर सुन्नुहुन्छ यसको अर्थ के हो भने तपाईँ इन्द्रियमा चर्न जानुभयो गोपाल बन्नु भएन घरिघरि चिसो तातो हुन्छ छालाको पछाडि चर्न जानुभयो अब यसरी चर्न गएका इन्द्रियहरूलाई फकाएर फेरि ध्यानको विषयमा लगाउनु ध्यान हो त पुरै सजगतालाई श्वासमा केन्द्रित गर्न हामीले सिक्यौं त्यसपछि दोस्रो अभ्यास प्रारम्भ गर्यौं हामीले सजगतालाई शरीरमा कसरी खनाउने अहिले पनि सजगता शरीरमा गइरहेछ घरि मसेरी टोके जस्तो लाग्छ यता कनाएको छ घरि कमिलाले टोके जस्तो लाग्छ उता कनाएको छ घरि पसिना जस्तो लाग्छ घरि ढाड दुखे जस्तो हुन्छ घरि घुँडा दुखे जस्तो हुन्छ यता र उति छटपटी तर अहिले के छ भने नि अनियन्त्रित विचार छ हो कि होइन तपाईँको ध्यान अनियन्त्रित भएर शरीरमा पोखेर सिद्धिरहेछ अब ध्यान गर्नु भनेको के हो भने त्यो चेतना जुन अनियन्त्रित भएर आफ्नो नियन्त्रण बाहिर गएर शरीरभरि पोखिरहेको थियो अब कुनै निश्चित अङ्गमा आफैले चाहेर लगाउने त्यो शरीरप्रतिको सजगता हो आफैले जुन अङ्गमा चाहनुभयो त्यही अङ्गमा लगाउनुभयो त्यही टिक्न सक्नुभयो भने ध्यान हो टिकाउन किन सक्नुहुन्न किन सक्नुहुन्न भने मन चाहिँ इन्द्रियको माध्यमबाट चर्न गइरहेछ तपाईँको मन गाईलाई बटुलेर ल्याउनु परेन, बाँसुरी बजाउनु परेन। अब भगवान कृष्णले चाहिँ बाँसुरी बजाएपछि जब गाईहरू एकै ठाउँ जम्मा हुन्थे अरे, ती वंशीधर बन्नुपर्छ हरेक व्यक्ति। अब भगवान कृष्ण बन्नुपर्छ, जीवनको नियमै यही हो। भगवान कृष्णको बारेमा पढ्दै गर्दा म चाहिँ कहिले बन्ने भनेर सोच्दै जानुस्। भगवान कृष्णले म मात्रै भगवान हो तिमी होइनन्, कहिले तिमी होइनौ भनेर कहिले पनि भन्नुभएको छैन। तिमीलाई म जस्तै बन्नुपर्नेछ भनेर गीताको उपदेश दिनुभएको हो। अब तपाईँ गीता चाहिँ पढिराख्नुभयो, तर भगवान कृष्णले जे जे गर्नुहुन्थ्यो त्यो चाहिँ गर्नु भएन भने ती कुरा जीवनमा उत्रिँदै उत्रिँदैन। पहिले श्वासमा अनि शरीरमा सम्हालिन थाल्ने, ध्यानको विषय त्यही हो, त्यही सोच्ने। अरू सोचहरू आउन नदिने मनमा, अरू सोच आउन नदिने भनेर केही पनि हुँदैन। श्वासमा ध्यान दिनुहोस् त अरू सोच बिस्तारै कम हुँदै हुँदै जान्छ। शरीरमा ध्यान दिनुहोस् त जुन तरिकाले हामीले सिक्यौं, संवेदना कहाँ उठ्छन्, शरीरको कुन अङ्ग सक्रिय भइरहेको छ त्यतातिर ध्यान दिन सिक्नुहोस् त, अरू ठाउँबाट विचार आफै काटिन्छ र एकाग्रता जन्मिन थाल्छ। त्यो ठाउँमा एकाग्रता जन्मिन थाल्छ।
3: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल डाङगाडी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिचियामा कमी शरीर काट्ने तथा पादपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
12: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7।
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
15: विशेषज्ञ डाक्टरी सेवाहरू,
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
15: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
14: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
18: पानी मा फुल्ले भर्ना खुल्यो।
19: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
18: हाम्रा विशेषताहरू
19: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
18: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
19: शान्त तथा पारिवारिक वातावरण भएको
18: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
19: तिहार सुसारको राम्रो व्यवस्था भएको
18: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
19: घरको जस्तै माया पाउने
20: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
21: सम्पर्क शिशु आदर्श प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
20: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-35-183
22: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
22: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
23: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
22: सम्पर्क फोन नम्बर 082-562-601 सम्पर्क मोबाइल नम्बर 98-578-35-990 98-578-31-684 र 98-578-30-270
23: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला डाक्टर आउने बारे सूचना
24: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
23: डाक्टरद्वारा दिइने सेवाहरू
24: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
23: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
25: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
22: बिरामी जाँच्ने मिति 8/7/20 गते शनिबार
20: कन्सल्टेन्ट फिजिसियन द्वारा

0: 5 78 34 9 10
1: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
2: जे गर्दा खुशी मिल्छ त्यो गर भन्नुहुन्छ, तर आफ्नो गर्नुपर्ने के हो त्यो नै थाहा नभएको अवस्थामा के गर्ने, कसरी आफ्नो मूल कर्म पत्ता लगाउने, यो चाहिँ समस्या हो। यो चाहिँ ठिक हो, जे गर्दाखेरि सुख आउँछ त्यो गर भन्नुहुन्छ। अब के गर्दा सुख आउँछ आफूलाई थाहै छैन, के गर्दा आउँछ आउँछ कस्तो अप्ठ्यारो, के गर्दा यो गर्दा सुख आउँछ भन्ने पत्ता लागेको भए त त्यति गर्नुहुन्थ्यो नि त, तर के गर्दा सुख आउँछ त्यो नै थाहा छैन, यो समस्या हो। हेर्नुहोस्, सबै काम गर्नलाई सबै मान्छे जन्मेको होइन, सबै काम गरेर सबै मान्छे खुसी हुनै सक्दैन। जसरी हाम्रो अनुहार फरक छ, एउटाको अनुहार अर्कोसँग मिल्दैन, त्यसै गरी एउटाको स्वभाव अर्कोसँग मिल्दैन। हरेक व्यक्तिको स्वभाव फरक फरक छ। एउटै आमाको गर्भबाट जन्मेका बच्चाहरू पनि हेर्नुहोस् कस्तो विपरीत स्वभावका हुन्छन् कि, त्यो स्वभाव असम्म छ। मैले सुनेको एकजना व्यक्तिका दुईटा जन्मलिया छोरा थिए, एकैपटक एउटै आमाले जन्माएको मात्रै नभएर एकैपटक जन्मिएका जुम्ल्या दुईटा बच्चा थिए, ठुला भए। एउटा छोरो अत्यन्तै सज्जन भयो, एकदम राम्रो, कुनै धुम्रपान मद्यपान केही पनि छैन, चुरोट रक्सी बेडी केही पनि, जाँड रक्सी केही खाँदैन, अत्यन्तै शिष्ट छ, सबैसँग राम्रो व्यवहार गर्छ, राम्रो बोल्छ, कसैसँग झगडा गर्दैन, अति सज्जन। अर्को ठ्याक्कै त्यसको विपरीत, चुरोट खाने, रक्सी खाने, झगडा गर्ने, गाली गलौज गर्ने, जति पनि नराम्रो काम जति त्यसरी गर्छ दुईटा बच्चा। अनि एकजना मानिसले सोधे, कसरी एउटै बाबुआमाको सन्तान उही संस्कारमा एकैपटक जन्मेको हो नि त, उही संस्कारमा हुर्काएको हो, एकै ठाउँमा एकैपटक हुर्केका हुन्, यस्तो विपरीत कसरी भयो। अनि त्यो जुन व्यक्ति अलि बदमास स्वभावको थियो त्यसलाई गएर सोधे, तपाईँ यति नराम्रो कसरी भन्नुभयो, जहाँ रक्सी खानुहुन्छ, झगडा गर्नुहुन्छ, नराम्रो गर्नुहुन्छ, किन गर्नुहुन्छ तपाईँ, यस्तो कसरी हुनुभयो तपाईँ भन्दा, उसले भन्यो मेरो बाउको कारणले, म आज जे छु मेरो बाउको कारणले छु, यसको जस चाहिँ मेरो बाउलाई जान्छ। किन भन्दाखेरि हामी बुवामा थिए, हामी सानो सानो बच्चा थियौँ, अनि बाउ चाहिँ के गर्थे भने रक्सी खाएर आउँथे, आमासँग झगडा गर्थे, आमालाई पिट्थे, अनि त्यो उनले सधैँ झगडा गर्दाखेरि मैले पनि उनैसँग झगडा गर्न सिकेँ, म पनि झगडा गर्न थालेँ, रक्सी खान्थे, बोतलमा अलिअलि रक्सी बाँकी हुन्थ्यो, त्यो बाँकी रक्सी म पनि खान थाल्थेँ, खाँदा खाँदै बानी लाग्यो मलाई, चुरोट किनेर लिएर आइज भनेर बटर लिएर आइज पठाउँथे, कहिले कहिले त चुरोट सरकार लिएर आइज भनेर पठाउँथे, त्यो खाँदा खाँदै मलाई बानी लाग्यो, अनि त्यही चुरोटको बट्टामै कति चुरोट बाँकी रहन्थे, त्यो खाँदा खाँदै मलाई पनि मान लाग्यो, सारा समस्याको जड मेरो बाउ हो, बाउको कारणले मान लाग्यो मलाई सबै। अनि अर्कोलाई गएर सोधे, तपाईँ यति सज्जन हुनुहुन्छ, यति राम्रो हुनुहुन्छ, त्यो कारण के हो, उसले पनि भन्यो मेरो बाउ। अब हेर त अप्ठ्यारो, सज्जनले पनि मेरो बाउको कारणले भन्यो, बिग्रेकोले पनि मेरै बाउको कारणले भन्यो, कसरी तपाईँको बाउको कारणले भनेर उसले सोधेको, उसले के भन्यो भने, मेरो बाउ रक्सी खाएर आउँथे, नखाएको बेलामा झगडा गर्दै थिए आमासँग, खाएपछि झगडा गर्थे, अनि मैले के देखेँ भने मेरो बाउ गलत छैनन्, रक्सी गलत छ, रक्सीले नै झगडा गराएको हो, नखाए बेला त गर्दैन नि त, यसको अर्थ बाउ सज्जन छन्, दुर्जन चाहिँ रक्सी रहेछ, त्यसले खाएर झगडा गरायो नि त, चुरोट खान्थे रातभरि खोक्थे बाउ, गाह्रो हुन्थ्यो उनलाई, मैले थाहा पाएँ यो चुरोट खान नआउने रहेछ, गाह्रो हुँदो रहेछ, खाने चिज होइन रहेछ, रक्सी चुरोट खानु हुँदो रहेछ, झगडा गर्नु हुँदो रहेछ, आमा रुन्थेन बाउले पिट्दाखेरि, कसैले रोको राम्रो हो र, गर्नु हुँदो रहेछ झगडा, मैले थाहा पाएर मैले यी कुराहरू कहिले गरिनँ र, यो मेरो बुवाबाट प्रेरणा, उहाँबाट मैले सिकेँ। हेर्नुहोस्, प्रत्येक व्यक्तिको आफ्नो नेचर हुन्छ, आफ्नो स्वभाव हुन्छ, स्वभाव अनुसारको सोच हुन्छ, आफ्नो स्वभाव पत्ता लगाउनुपर्छ। भगवान कृष्ण भन्नुहुन्छ सुधर्मे निधनम श्रेय परधर्म भया।

यो भनेको मतलब के भने आफ्नो स्वभाव अनुसारको कर्म तिम्रो हितै हित गर्छ, आफ्नो स्वभाव विपरीतको अर्काको स्वभावमा काम गर्यो भने फस्यौ, तिम्रो लागि भयावह हुन्छ। स्वभाव पत्ता लगाउनुपर्छ, म के को लागि हुँ। सबै काम गरेर सबै व्यक्ति खुसी हुन सक्दैनन्। संसारमा एउटा यस्तो काम त छ जुन काम गर्दा जति म खुसी हुन सक्छु त्यति दुनियाँमा कोही पनि हुन सक्दैन। त्यस्तो कुनै न कुनै एउटा काम छ, पत्ता लाऊ। आफ्नो पथ पत्ता लगाउनुपर्छ, आफ्नो जीवनको हाइवे राजमार्ग पत्ता लगाउनुपर्छ, अनि त्यसमा हिँड्नुपर्छ। अर्काको स्वभावमा अरूको प्रभावमा परेर काम गरेर कहिल्यै कहिल्यै उन्नति हुँदैन। एउटा गीत छ, बडो प्यारो छ, समृद्धि सूत्र। के गर्दाखेरि समृद्धि आउँछ जीवनमा, चौतर्फी समृद्धि के गर्दा आउँछ, त्यसमा सूत्र छ। विशाल छ छाती सबै अटाउने, छाती हाम्रो छाती त ढुकुरे छ, केही पनि अटाउँदैन। अलिकति कसैले केही भन्यो संकुचित के घोचिहाल्छ। ठूलो बनाउनु भाइ मनलाई, जे हाले पनि अटाओस्। हेर्नुहोस् त समुद्रमा सागरमा भाइ फर्का मान्छेले फोहोर तिनेर हालेन हो, हामीले गरे फोहोर पनि अन्तिममा त सागरमै जाने हो नि। तर सागर कस्तो अचम्म छ, हेर्नुहोस् त उसलाई हामीले फोहोर दिएका छौँ, उसले हामीलाई आफ्नो पानीलाई बाष्पीकरण गरेर यति शुद्ध पानी दिन्छ, मिनरल वाटर उसले दिइराखेको छ, हो कि होइन। उसले पनि हामीले जस्तै जस्तालाई तस्तै गर्नुपर्छ। त्यसले त्यसो गरेपछि त्यसलाई छोड्छु, त्यसलाई पनि नराम्रो गर्छु भने भए आज के हाल हुन्थ्यो हाम्रो। उसले त भनेन त, विशाल छाती सबै अटाउने, बादल बनी जगको तिर्खा मेटाउने, जुन सूत्रले छ सागर समृद्ध, त्यही सूत्रले हुन्छ मानव समृद्ध। त्यही सूत्र चाहिन्छ ल, कसले के गर्यो छोडिदिनुहोस्। फलानाले गर्यो अनि मैले गरेँ भन्ने होइन, आफ्नो स्वभाव जे हो त्यो गर्ने, त्योभन्दा बाहेक अरू गर्नु हुँदैन। अर्को सूत्र छ यसमा, जसको छ स्वकर्म प्रतिकर्म छैन। स्वकर्म भनेको आफ्नो कर्म, प्रतिकर्म भने के हो भने नि, त उसले गर्यो अनि मैले गरेँ, तर त्यसलाई किन गाली गरेँ भने, त्यसले गरेपछि मैले नगरेँ त, त्यसले गाली गरेपछि मैले नगरेर हुन्छ। म गाली गर्दैन थिएँ, किन गाली गरेँ भने त्यसले गर्यो अनि गरेँ, त्यो प्रतिकर्म, उसले गर्यो अनि गरेँ, दोहोऱ्याए प्रतिकर्म हुन्छ यसलाई। स्वकर्म भनेको आफ्नो स्वभाव अनुसारको कर्म। जसको छ स्वकर्म प्रतिकर्म छैन, स्वभावमा चम्किन्छ प्रभावमा होइन, जुन सूत्रले छ सूर्य समृद्ध, उही सूत्रले हुन्छ मानव समृद्ध। आफ्नो स्वभाव चिन्नुपर्छ, जबसम्म तपाईँ स्वभाव चिन्नुहुन्न तपाईँ समृद्ध हुन सक्नुहुन्न, खुसी हुन सक्नुहुन्न, जतिसुकै गराए पनि उपाय छैन। स्वभाव त चिन्नै पर्छ, मेरो पथ के हो पत्ता लगाउनै पर्छ, कुनै पनि हल्का लगाउनु पर्छ। जसको अन्तिम अन्तर छ यसमा, जसको केही छैन स्वयं छ शून्य, आफै शून्य छ, केही पनि छैन, मेरो भन्ने केही पनि छैन। जसले मेरो बनाए नि सारा समस्याको जड त्यही रहेछ, मेरो नबनाएपछि सबै मेरो हुँदो रहेछ, मेरो बनाएपछि चाहिँ मेरो हुँदो रहेछ, कस्तो अचम्म, उल्टो रहेछ कि। मेरो छ भने त्यो जान्छ, तर जसले मेरो बनाएन नि सर्वस्व त्यसैको हो। हेर्नुहोस् न, जसको केही छैन स्वयं छ शून्य, समष्टि उसमै छ उही छ पूर्ण, जुन सूत्रले छ आकाश समृद्ध, उही सूत्रले हुन्छ मानव समृद्ध। आकाशको आफ्नो के छ भन्नुहोस् त, आफै शून्य छ, केही पनि छैन, तर जे छ सर्वस्व आकाश नै छ। आकाशमा के छैन भन्नुहोस् त, तपाईँ हामी पनि आकाशमै छौँ, पृथ्वी आकाशमै छ। शून्य भन्नुपर्छ, शून्य शून्य, सबै कुरा पाउनलाई शून्य भन्नुपर्छ, खाली भन्नुपर्छ, भर्ने होइन। यी सूत्रमा काम गर्नु छ, यसको लागि तपाईँले आफ्नो स्वभाव पत्ता लगाउनु छ भने ऐश्वर्य विज्ञान कार्यक्रम 7 दिनको कार्यक्रम हुन्छ, चक्र विज्ञान जस्तै, त्यसमा हामी स्वभाव पत्ता लगाउँछौँ, आफ्नो पथ पत्ता लगाउँछौँ। पथमा हिँडेपछि काँडाले पनि कोर्दैन, कहिल्यै पछि फर्केर हेर्नु पर्दैन, अगाडि जानु छ।